दरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। सभामुख डोलप्रसाद अर्यालले वर्तमान विश्व परिवेशमा अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक अभ्यासको महत्व झन बढ्दै गएको बताउनु भएको छ। नेपाल विश्व सम्बन्ध परिषदको 78 वार्षिकोत्सवका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा सभामुख अर्यालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धका मुख्य आधार स्तम्भहरूमा आधारित रहेर राष्ट्रिय हितको संरक्षण एवं प्रवर्धन कार्यक्रम आर्थिक कूटनीति र विकास गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालय परिषदको प्रयास र गतिविधिहरूमा सहयोग गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै विदेश नीति तथा कूटनीतिक सम्बन्धी सुझाव र योगदानलाई उच्च मूल्याङ्कन गर्ने बताउनुभयो। कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीले खाद्य गुणस्तरमा सुधार, पारदर्शिता र प्रभावकारिता बढाउन निर्देशन दिनुभएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हिजो अनुगमनका क्रममा मन्त्री चौधरीले देशका प्रत्येक नागरिकले उपभोग गर्ने खाद्य तथा दाना पदार्थको स्वच्छता र गुणस्तर सुनिश्चित गर्दै मानव स्वास्थ्य संरक्षणमा विभागको भूमिका निर्णायक रहेको बताउनुभयो। मन्त्री चौधरीले गुनासो रहित छरितो र प्रभावकारी सेवा प्रवाह गर्न र ढिलासुस्ती गर्ने वा नाकामा बार्गेनिङ गर्ने गतिविधि दोहोरिन नदिन निर्देशन दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो। सरकारले भूमि सम्बन्धी समस्याको दिगो समाधानका लागि काम सुरु गरेको र अर्को हप्तासम्म प्रगतिको केही छनक देखिने मन्त्री रावलले बताउनुभयो। मन्त्री रावलले सहकारी पीडितको रकम फिर्ताका सम्बन्धमा ऋण असुली, बचत फिर्ता र नियमनलाई प्राथमिकतामा राखेर समस्या समाधानका लागि काम सुरु भइसकेको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग युरोपेली संघ युरका राजदूत भेरोनिक लोरेन्जोले हिजो भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्य लगायत विषयमा विचार विमर्श भएको थियो। भेटमा राजदूत रोरेन्जोले नेपाल यु सम्बन्धलाई अझ सुदृढ बनाउन वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै शिक्षा मन्त्री पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टले हिजै मन्त्रालयमा भेट गर्नुभएको छ। भेटमा उहाँहरूबीच नेपाल र अस्ट्रेलिया बीचको सम्बन्ध, शिक्षा, विकास, साझेदार लगायत उच्च शिक्षामा अन्तर्देशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कलाकार सिर्जना र संस्कृति राष्ट्रका निधि भएको बताउनु भएको छ। नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोह 2083 सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले कला, साहित्य र सङ्गीतले समाजमा एकता, सहिष्णुता र समृद्धिको विकासमा योगदान पुर्याउने बताउनुभयो। राष्ट्रपति पौडेलले आधुनिक गीत सङ्गीतको सिर्जनामा नातिकाजीले पुर्याउनु भएको योगदान अनुकरणीय रहेको बताउँदै उहाँका देशभक्तिपूर्ण कालजयी गीतहरूले मातृभूमिप्रतिको स्नेहलाई प्रगाढ बनाउँदै नेपाली सङ्गीतको गौरवलाई बढाएको बताउनुभयो। राष्ट्रपति पौडेलले मानवीय संवेदनाका विभिन्न पक्षलाई अभिव्यक्त गर्ने सामर्थ्य रहेको गीत सङ्गीतका क्षेत्रमा लाग्ने स्रष्टाहरूलाई सम्मान गर्न राज्यले कन्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो। कार्यक्रममा विभिन्न 21 कलाकारलाई सम्मान गरिएको थियो। र नेपालको एकमात्र शिकार आरक्षित क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 लगाएर 3 समूहले 3,200 मिटरदेखि 5,500 मिटरको उचाइमा पुगेर 56 सेन्सरसहितको क्यामेरा जडान गरिएको छ। हिउँ चितुवाको यकिन सङ्ख्या पत्ता लगाउन प्राविधिक, शिकार आरक्षको टोली र गणकहरू 56 क्यामेरा 6 शिकार ब्लकमा जडान गरेर फर्केको आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो। रेडियो नेपालबाट बिहान 6 बजेको समाचार सकियो। अब यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त,
नमस्कार।

नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल वैशाख महिनाको 26 गते शनिबार, ज्येष्ठ कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार मे 9 तारिक सन् 2026, नेपाल सम्बत 1146। पन्ध्र अवैतनिक वाणिज्य दूत पदमुक्त शीर्षकमा गोर्खापत्रले मुख्य खबर छापेको छ। यसै प्रसंगलाई कार्यक्रमको सुरुवातमा लिँदैछौ। सरकारले विदेश स्थित 15 जना नेपाली अवैतनिक वाणिज्य दूतलाई पदमुक्त गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका प्रवक्ता पोखरेलले राष्ट्रपति समक्ष आगामी वैशाख 28 गते सोमबार अपराह्न 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनका लागि अनुरोध गर्ने निर्णय गरेको जानकारी दिनुभयो। साथै संघीय संसदका सदस्यको उपस्थितिका लागि आह्वान गर्ने निर्णय भएको उहाँले बताउनुभयो। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्ने निर्णय भएको छ। त्यसै गरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धिको 1947 नम्बर 81 पनि अनुमोदनका लागि संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। सीमा विवादबारे संवाद हुन्छ, उपशीर्षकमा गोर्खापत्र लेख्छ। मन्त्री पोखरेलले लिपुलेखमा देखिएको सीमा विवादबारे भारतसँग संवाद हुने बताउनु भएको छ। परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाइसकेकाले द्विपक्षीय संवादबाट निकास निकाल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो। मन्त्रालयको संख्या बाचा पत्र बमोजिम 18 बनाउने प्रक्रियामा रहेको बताउनुहुँदै उहाँले जुन मन्त्रालय एक आपसमा अन्तर सम्बन्धित छन् त्यसलाई मिलाएर कम बनाउने प्रक्रियामा गएको प्रष्ट पार्नुभयो। कार्य सम्पादनका आधारमा प्रधान न्यायाधीश अर्को उपशीर्षक छ। मन्त्री पोखरेलले मुद्दाको फर्स्युटका आधारमा डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको दावी गर्नुभयो। अहिले भएका उपयुक्त विधिमध्येबाटै प्रधान न्यायाधीशको सिफारिस भएकाले समयक्रमसँगै विधि र पद्धतिमा सुधार गर्दै जानुपर्ने उहाँको भनाइ छ। नेपालको न्याय क्षेत्र सुधार गर्न नीतिगत, कानुनी र संवैधानिक रूपमा सुधार गर्नुपर्छ भन्ने विषय पहिलेदेखि नै उठ्दै आएको हो। न्यायपालिका, कार्यपालिका, व्यवस्थापिकालाई एकअर्काबाट टाढा राख्नुपर्छ भन्ने विषय पहिला देखि नै भन्दै आएको हो। उहाँले भन्नुभयो, न्याय परिषदमा 5 जना सदस्य मध्ये 3 जना लगभग राजनीतिक नियुक्ति जस्तो देखिन्छ। त्यहाँबाट सिफारिस हुने न्यायाधीश अलिकति राजनीतिक पृष्ठभूमिको आउनुहुन्छ। योग्य व्यक्तिबाटै सिफारिस गरेका हौं, उहाँले भन्नुभयो। 15 अवैतनिक वाणिज्य दूत पदमुक्त गोर्खापत्रको मुख्य समाचार हो यो। एल निनोले घटाउँदै वर्षा शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। यस वर्षको मनसुनमा एल निनो प्रणालीको प्रभावका कारण नेपालका धेरैजसो भूभागमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम वृद्धि भई गर्मी बढ्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले विगत 45 वर्षको तथ्याङ्कले एल निनो सक्रिय रहँदा 88% सुक्खा हुने देखाएको बताएको छ। एल निनोबाट कर्णाली, लुम्बिनी, मधेस र कोशी प्रदेशका दक्षिणी क्षेत्रहरू बढी प्रभावित हुने अनुमान छ। अन्नपूर्णले एल निनोले घटाउँदै वर्षा शीर्षकमा मुख्य खबर छापेको छ। यता नयाँ पत्रिकाले पनि यो बर्खा कृषकलाई छैन सुखद खबर, देशैभर कम पानी पर्ने प्रक्षेपण शीर्षकमा समाचार छापेको छ। यस वर्ष धानबाली लगाउने बेलादेखि नै देशभर खडेरीको आकलन गरिएको छ। पोहोर बर्खाको डेढ महिना त
तराईमा खडेरी लागे पनि देशभर मनसुन सिजनमा भने सरदर पानी परेको थियो। तर यसपटक भने प्री मनसुनमा हरेक दिन जसो पानी पर्दा धेरै गर्मी बढ्न नपाए पनि बर्खाको सुरुवातबाटै गर्मी झेल्नुपर्ने र खडेरी खेप्नुपर्ने देखिन्छ। मौसम विभागले 18 जेठदेखि 14 असोजसम्मका लागि 4 महिना देशका अधिकांश स्थानमा कम पानी पर्ने तथा अधिकतम सँगै न्यूनतम तापक्रम समेत सरदरभन्दा बढी रहने प्रक्षेपण गरेको हो। विभागका मौसमविद सुदर्शन हुमागाईले कर्णाली बागमती र कोशीका उत्तरी भूभाग बाहेक देशका अधिकांश क्षेत्रमा कम पानी पर्ने देखिएको बताउनुभयो। खडेरी सहने धान लगाउन सुझाव उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाएको छ। नार्कले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै सुक्खा तथा हिले छरुवा धान खेती प्रविधि अपनाउन पनि भनेको छ। कहाँ कहाँ खडेरी उपशीर्षकमा नयाँ पत्रिका पुनः लेख्छ। झापा, मोरङ, सुनसरी तथा इलाम र उदयपुरका दक्षिणी क्षेत्र, सप्तरीका पुरै क्षेत्र तथा सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका दक्षिणी क्षेत्र, रूपन्देही, पाल्पा, स्याङ्जा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ, बाँके, त्यसै गरी सुर्खेत, सल्यान, रुकुम र रोल्पाका दक्षिणी क्षेत्र, कर्णालीका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश भूभाग, मधेसका पूर्वी भूभाग र कोशीका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% छ। यसबाहेक सुदूरपश्चिमका अधिकांश भूभाग, मधेसका पश्चिमी र कोशीको मध्य भूभागमा पनि सरदरभन्दा कम पानी पर्नेछ। बागमती गण्डकी क्षेत्रमा पनि सरदरभन्दा केही कम पानी पर्ने देखिन्छ। नेपालमा जेठ अन्तिम साता मनसुन भित्रिन्छ। यो बर्खा कृषकलाई छैन सुखद खबर। देशैभर कम पानी पर्ने प्रक्षेपण नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश, डोजर आतंक रोक्न काङ्ग्रेस सभापतिको माग, नागरिकले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। सरकारले भटाभट सुकुम्बासी बस्ती खाली गरिरहेका बेला सर्वोच्चले हिजो यस्तो आदेश दिएको हो। सुकुम्बासी बस्ती नहटाउन अन्तरिम आदेश, नागरिकले अग्रपृष्ठमा खबर छापेको छ। भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने गोर्खापत्रको अग्रपृष्ठमा खबर प्रकाशित छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। सरकारले पहिलो चरणमा काठमाडौँका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन गर्नेछ भने त्यसपछि क्रमशः यो प्रक्रियालाई अन्य जिल्लामा पनि विस्तार गरिने योजना रहेको छ। होल्डिङ सेन्टर बाहिर रहेका व्यक्तिका लागि सरकारले चाँडै सार्वजनिक सूचना जारी गरी तोकिएको समयभित्र आवश्यक कागजात सहित उपस्थित हुन आग्रह गर्ने तयारी गरेको छ। लगत संकलन कार्यलाई व्यवस्थित बनाउन सरकारले आवेदकलाई 3 श्रेणीमा वर्गीकरण गरेको छ। राष्ट्रिय परिचय पत्र भएका, नागरिकता मात्र भएका र कुनै पनि परिचय पत्र नभएका व्यक्तिलाई छुट्टा छुट्टै समूहमा राखेर विवरण संकलन गरिनेछ। भूमिहीन अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो।
उपकुलपति छनौट प्रधानमन्त्रीले गठन गरेको सिफारिस समितिबाट शीर्षकमा नागरिकले भित्री पृष्ठमा खबर बनाएको छ। सरकारले अब छनौट गर्ने उपकुलपतिहरूको हकमा उपकुलपतिका उम्मेद्वारले बौद्धिक चोरी नगरेको सो घोषणा गर्नुपर्ने अनिवार्य व्यवस्था सहितको नयाँ कार्यविधि बनाएको छ। यसअघि यो व्यवस्था थिएन। सरकारले अध्यादेश मार्फत पदमुक्त गरेका 8 विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रिया सुरु गरेको छ। उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समिति मार्फत प्रारम्भिक छनौट गर्ने व्यवस्था सहितको दरखास्त मन्त्रालयले आह्वान गरेको हो। प्रवक्ता सापकोटाले भन्नुभयो, विज्ञ समितिले छनौट गर्ने र संक्षिप्त सूचीमा परेका उम्मेद्वारबारे सार्वजनिक राय एवं सुझाव मागिनेछ। उपकुलपति छनौट प्रधानमन्त्रीले गठन गरेको सिफारिस समितिबाट नागरिकको भित्री पृष्ठको खबर हो यो। उखुको विकल्प खोज्दै महोत्तरीका किसान शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा समाचार छापेको छ। उत्कृष्ट उखु उत्पादन गरी 2069 सालमा पुरस्कृत हुनुभएका गौशालाका रामभजन महतोले उखु खेती छाड्नु भएको छ। कुनै समयमा उहाँले उत्पादन गरेको उखु हेर्नका लागि बाह्य किसानको लहरै लाग्ने गर्दथ्यो। समय अनुकूलको प्रतिफल, सरकारवाला निकायको चासो अनि सुलभ रूपमा मलखाद उपलब्ध नभएकै कारण उखु खेती छाडेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, मेरो मेहनतलाई कदर गर्दै एभरेस्ट चिनी मिलले 2069 सालमा नगद 50,000 रुपियाँ सहित एउटा मोटरसाइकल र प्रशंसा पत्रले पुरस्कृत गर्यो। यस भेगका किसानको लागि म नमुना किसानको रूपमा उदय भए। मेरो सफलता देखेर नै यस भेगमा उखु खेती विस्तार भएको थियो। उखु खेती गर्न सिपालु महतोले पछिल्लो समय आफ्नो 1 बिघा खेतमा केरा खेती लगाउनु भएको छ। उखु खेती भन्दा बढी आमदानी, कम मेहनत अनि स्वेच्छाले बिक्री गरेर नगद पैसा पाउने भएपछि उहाँले केरा खेती रोजेको बताउनुहुन्छ। आफू जस्ता अनेकौं किसानहरू उखुको विकल्प रोज्न थालेको उहाँले बताउनुभयो। उखुको विकल्प खोज्दै महोत्तरीका किसान अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। उन्नत बिउले बढायो गहुँ उत्पादन भित्र्याउन समस्या, गोर्खापत्रले अर्थपृष्ठमा समाचार छापेको छ। यस वर्ष गहुँको उत्पादन 2.5% बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष 2082-83 6,85,000 हेक्टर क्षेत्रफलमा 21,07,000 मेट्रिक टन गहुँको उत्पादन भएको छ। गत आर्थिक वर्ष 2081-82 6,83,000 हेक्टर क्षेत्रफलमा 20,56,000 मेट्रिक टन उत्पादन भएको थियो। यस वर्ष गहुँको उत्पादकत्व समेत बढेको छ। गत वर्ष प्रति हेक्टर 3.01% गहुँको उत्पादकत्व रहेकोमा यस वर्ष बढेर प्रति हेक्टर 3.07% पुगेको मन्त्रालयले जनाएको छ। यसैबीच बाजुराका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या भएको छ। वैशाखको पहिलो सातादेखि लगातार भारी वर्षासँगै कहिले असिना पानीले त्यहाँका किसानलाई हिउँदे बाली गहुँ भित्र्याउन समस्या परेको हो। कार्तिक र मङ्सिरमा त्यहाँका किसानले खेतमा लगाएको गहुँ बाली यति बेला पाकेर पहेँलपुर भएको छ। पाकेको गहुँ पानीले बिगार्ने त्रास किसानलाई रहेको छ। उन्नत बिउले बढायो गहुँ उत्पादन भित्र्याउन समस्या, गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। एक वर्ष पालो कुरेपछि बल्ल अपरेसन, नयाँ पत्रिकाले प्राथमिकताका साथ अग्रपृष्ठमा समाचार बनाएको छ। पोखराका रमेश कार्की सोमबार छटपटाउँदै वीर अस्पताल पुग्नुभयो। उहाँको दुखाइको कारण रहेछ पित्त थैलीमा 11 mm को पत्थरी। डाक्टरले अपरेसन गर्नुपर्ने निर्णय सुनाइदिनुभयो तर मिति
तोकिदिनुभयो। आगामी 15 माघ अर्थात 9 महिनापछि दुखाइबाट मुक्ति खोज्न अस्पताल पुग्नुभएका उहाँ डाक्टरले अपरेसनका लागि तोकिदिएको मिति सुनेर निराश हुँदै फर्किनुभयो। अस्पतालको गेटमा भेटिनुभएका उहाँले भन्नुभयो, ज्वरो र दुखाइ बढेपछि अस्पताल आएको, जाँच्दा पत्थरी देखियो, तर अपरेसनको पालो माघमा पुर्याइदिनुभयो। त्यति बेलासम्म कसरी कुर्नु, निजी अस्पतालतिर जाउँ भने धेरै खर्च हुन्छ, आर्थिक क्षमता छैन, यहाँ 9 महिना कुर्नुपर्ने भयो। धादिङ गजुरीकी सीता थापाको ढाडमा नसा च्यापिएको छ। यो समस्याको अन्तिम समाधान अपरेसन नै भएको चिकित्सकले नै बताइसक्नु भएको छ। 4 दिनदेखि वीरमा उपचार गराइरहनु भएकी उहाँलाई मङ्गलबार अस्पतालले अपरेसनको डेट तोकिदियो। 19 माघ 9 महिनापछि अपरेसनको पालो दिएपछि सीताले नामै टिपाउनु भएको छैन। 1 वर्ष पालो कुरेपछि बल्ल अपरेसन, नयाँ पत्रिकाको मुख्य समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। नेपाल भारत विद्युत व्यापार सम्झौता संसदबाट अनुमोदन गर्न नपर्ने, गोर्खापत्रको अर्थ पृष्ठमा खबर छ। सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको लङ टर्म पावर ट्रेड एग्रीमेन्ट 2024 संघीय संसदका दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश गरेको छ। सम्झौता विरुद्धको रिट खारेज भएको डेढ वर्षपछि पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सम्झौता संविधानको धारा 279 अनुसार संसदबाट अनुमोदन भने गर्नु नपर्ने फैसला गरेको छ। दुवै सदनको जानकारीका लागि सम्झौता पठाउन भने अदालतले आदेशमा उल्लेख गरेको छ। नेपाल भारत विद्युत व्यापार सम्झौता संसदबाट अनुमोदन गर्न नपर्ने, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। दैनिक सेयर कारोबार 5 अर्ब ननाघेको साता शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा खबर बनाएको छ। सेयर कारोबार मापक नेप्से परिसूचक 27.49 अङ्कले वृद्धि भएको छ। 1.0% वृद्धि भएपछि समग्र नेप्से परिसूचक 2745.65 बिन्दुमा उक्लिएको छ। बिहिबार नेप्से 6.94 अङ्कले बढे पनि कारोबार 2.93 अर्ब रुपियाँमै सीमित भएको थियो, जुन कारोबार 6 महिना यताकै न्यून थियो। यसअघि 9 कार्तिक 2082 2.66 करोड 13 लाख रुपियाँ भएको थियो। दैनिक सेयर कारोबार 5 अर्ब ननाघेको साता कान्तिपुरले अर्थ पृष्ठमा खबर बनाएको छ। यस्तै कान्तिपुरकै अर्थ पृष्ठमा सगरमाथा आरोहणमा अनुमति, टोली र आमदानी तीनै क्षेत्रमा कीर्तिमान शीर्षकमा खबर छ। नेपालको वसन्तकालीन पर्वतारोहण सिजन 2026 सगरमाथा आरोहणमा अनुमति, अभियान टोली तथा राजस्व संकलनका हिसाबले इतिहास रचिएको छ। पर्यटन विभागको 17 फागुन 2082 25 वैशाख 2083 रोयल्टी प्रतिवेदन अनुसार सगरमाथा आरोहणका लागि 50 अभियान टोली मार्फत 492 विदेशी आरोहीलाई अनुमति प्रदान गरिएको छ। तीमध्ये 387 पुरुष र 105 महिला छन्। यो संख्या यस सिजनका सबै हिमालमध्ये सर्वाधिक हो। सगरमाथा आरोहणमा अनुमति, टोली र आमदानी तीनै क्षेत्रमा कीर्तिमान, कान्तिपुरले अर्थ पृष्ठमा खबर बनाएको छ। रायो सागमा अत्याधिक विषादी, यो समाचार गोर्खापत्रको अर्थ पृष्ठको हो। कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायो सागमा अत्याधिक विषादी फेला परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाबाट बिक्रीका लागि हिजो कालीमाटी बजार ल्याइएको रायो सागमा 55.72% अर्गानो फस्फेट नामक विषादी भेटिएको हो। सो मात्रा उपभोगका लागि अयोग्य रहेको जनाइएको छ। रायो सागमा अत्याधिक विषादी, गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। र क्युबाप्रति अमेरिकी नीति नरम हुन सक्ने शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। लामो समयदेखि नाकाबन्दीमा रहेको क्युबाप्रति अमेरिकी नीति नरम हुन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार अमेरिकाले क्युबालाई लाखौं डलरका मानवीय सहायता तथा सूचना प्रविधि सेवा समेत प्रदान गर्ने जस्ता प्रस्ताव अगाडि बढेपछि अमेरिकी नीति नरम हुन सक्ने देखिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबालाई लक्षित गर्दै विगतमा कडा चेतावनी दिँदै आउनु भएको थियो। त्यसले भेनेजुएलापछि क्युबामा पनि सैनिक कारवाहीको त्रास बढेको थियो। विकसित नरम नीतिले क्युबामाथि हाललाई सैन्य कारवाही टरेको संकेतका रूपमा समेत हेरिएको छ। क्युबाप्रति अमेरिकी नीति नरम हुन सक्ने, गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा शङ्कर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, कार्यक्रम अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। संविधान जारी भएको एक दशक भन्दा बढी भइसकेको छ। संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मौलिक हक, सामाजिक न्याय तथा शक्ति पृथकीकरण जस्ता विषयलाई सुनिश्चित गरेको छ। संविधान कार्यान्वयन हुँदै गर्दा यसका केही व्यवस्थामाथि राजनीतिक, कानुनी र प्रशासनिक बहस पनि निरन्तर चलिरहेका छन्। विगतमा काङ्ग्रेस एमाले गठबन्धन सरकार गठन हुँदा संविधान संशोधनलाई नै मुख्य विषयका रूपमा प्रस्तुत गरिएको थियो। तथापि राजनीतिक सहमतिको अभाव, सत्ता समीकरणको अस्थिरता तथा संशोधनका विषयमा साझा दृष्टिकोण बन्न नसक्दा ठोस उपलब्धि हासिल हुन सकेन। यसबीचमा नेपाली राजनीतिमा नयाँ मोड आएको छ। युवा पुस्ताको विद्रोह, सुशासनको माग र वैकल्पिक राजनीतिक शक्तिप्रतिको आकर्षणका कारण प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई नजिकको बहुमत पनि हासिल गरेको छ। संविधान जारी भएता पहिलो पटक एउटै दलको स्पष्ट नेतृत्वमा सरकार गठन भएको छ। नयाँ सरकारले संविधान संशोधनलाई आफ्नो प्राथमिक राजनीतिक एजेन्डा मध्ये एकका रूपमा अघि पनि सारेको छ। यसै क्रममा सरकारले प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल पनि गठन गरेको छ। यो कार्यदलले अहिले राजनीतिक दल, संविधानविद, पूर्व न्यायाधीश, प्रशासनविद, नागरिक समाज तथा अन्य सरोकारवालाहरूसँग निरन्तर छलफल पनि चलाइरहेको छ। आजको अन्तरसंवादमा हामी संविधान संशोधनको विषयमा केन्द्रित भएर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य एवं कानुनी मामिलाका जानकार व्यक्तित्व यज्ञमणि नेउपानेसँग कुराकानी गर्दैछौँ। आज कानुन दिवसको सन्दर्भ पनि रहेको छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
4: धन्यवाद।
3: संविधान जारी भएको एक दशक पुरा भइकन यतिका समय भएको छ। अब निरन्तर संविधान संशोधनको बहस विगतदेखि चलि नै आएको छ। अहिले संविधान संशोधनलाई वर्तमान सरकारले पनि प्राथमिकता दिएर कार्यदल नै गठन गरी कार्य पनि प्रारम्भ गरेको छ। सुरुवाती भनौँ, अब यसलाई प्रारम्भिक कार्य भनौँ, संविधान संशोधनको आवश्यकता र मूल विषयहरूलाई यहाँले कसरी औँल्याउनुहुन्छ? यहाँ प्रतिनिधि सभा सदस्य मात्र नभई विगतमा निरन्तर कानुनी अभ्यास गरेको व्यक्तित्व पनि भएका हिसाबले मैले कुराकानीको सुरुवातमा यो प्रश्न राखेँ यहाँलाई।
4: संविधान जारी भएका संसारका मुलुकहरूमा संविधान प्रयोगका क्रममा एक दशक बितिसके पश्चात पुनरावलोकन गर्ने अन्तर्राष्ट्रिय अभ्यास परम्परा संसारमा कायम छ। त्यसकै निरन्तरता स्वरूप हामीले चाहिँ संविधानमा केही व्यवस्थाहरूका लागि कम्पलसरी पुनरावलोकन गर्छौँ भनेर पनि लेखेका छौँ, त्यहाँ केही आयोगहरूको सन्दर्भलाई समेत। त्यसो भएका कारण संविधानको सन्दर्भमा पुनरावलोकन गर्नुपर्ने आवश्यकता भइसकेको छ। दुई पटकको चाहिँ प्रतिनिधि सभाले प्रयोग गरिसके पश्चात त्यसका गुण दोष सबै चाहिँ थाहा भएर समयानुकूल बनाउनु पर्ने परिस्थिति सिर्जना हुन्छ। त्यसैले आज संविधान संशोधनको बहस सुरु हुनुपर्ने र आवश्यकता महसुस नेपाली समाजमा, नेपाली माटोमा भएको छ।
3: संविधानको भाग 27 भएका अन्य आयको सन्दर्भमा यहाँले भने जस्तै 10 वर्षपछि पुनरावलोकन गरिने विषयलाई उत्थान गरिएको छ। तथापि 10 वर्ष पुरा भइसक्दा पनि अब राजनीतिक अस्थिरता, तत्कालीन गठबन्धनभित्रका असमझदारी लगायतले ठोस प्रगति हुन सकेको थिएन। त अन्य विषयहरू, निर्वाचन प्रणालीसँग सम्बन्धित विषयहरू पनि संशोधनको कुरा उठिरहेको छ भने अन्य केही विषयहरू पनि अहिले सतहमा रहेका छन्। खास गरी यहाँको दृष्टिकोणमा र दृष्टिमा के कस्ता विषयहरूलाई मूल रूपमा अहिले छलफलमा ल्याइनु आवश्यक छ, चर्चामा ल्याइनु आवश्यक छ र जुन विषयलाई संशोधन गर्दा उपयुक्त हुन्छ?
4: अब धेरै कुरा त हेर्नुहोस्, संस्थागत रूपमा पार्टीले निर्णय गर्ने या चाहिँ संसदीय दलले निर्णय गर्ने या अहिलेको समितिले तय गर्ने एउटा कुरा छ, तर एउटा कानुनको विद्यार्थी भएका नाताले हाम्रो प्रयोगमा देखेका दुई चारवटा कुरा अहिले कम्पलसरी संशोधनको आवश्यकता छ। अहिले नेपालको राजनीतिमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सन्दर्भको बहस पेचिलो रूपमा अगाडि आएको छ, जसलाई जेएनजी विद्रोहले समेत संस्थागत गर्नुपर्ने बाध्यताको अवस्था सिर्जना गरिसकेको परिस्थिति छ। दोस्रो कुरा, हिजो 46-47 सालमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सन्दर्भमा नोट अफ डिसेन्ट लेख्ने दल या 65-63 सालको पश्चात 72 सालको संविधान निर्माण गर्ने क्रममा सम्झौताको रूपमा संविधान आए पनि नोट अफ डिसिजन लेख्ने दलहरू पनि प्रतिपक्षको रूपमा रहिराखेको परिस्थितिमा प्रत्यक्ष निर्वाचित कार्यकारीको सन्दर्भलाई लिएर निर्वाचनमा जाँदा राष्ट्र स्वतन्त्र पार्टीले नियर दुई त्यहीँ आइरहेको परिस्थितिमा नागरिकको इच्छा पनि त्यहाँ छ भन्ने हामीले बुझ्नुपर्छ। एक त्यसैले शासकीय स्वरूपमा पनि हामीले संविधान संशोधनको बहस, संविधान पुनरावलोकनको बहस अगाडि बढाउनु पर्नेछ। अब न्यायालयको सन्दर्भमा, न्याय परिषद र संवैधानिक परिषदको गठनको सन्दर्भमा र प्रधान न्यायाधीशलाई न्याय परिषदमा राख्दा भागभण्डाको कुराले गर्दाखेरि हिजो चोलेन्द्र शमशेर जबरादेखि विभिन्न प्रधान न्यायाधीशहरूमाथि जुन किसिमको आरोप आइ लाग्यो त्यसको कारक तत्त्व संविधान नै रहेको कुरा पनि देखिराखेको छ। त्यसैले यी विषयहरू पनि अब अगाडि बढ्नुपर्ने अवस्था छ। तेस्रो कुरा, हामी सङ्घात्मक प्रणालीमा गइसके पछाडि न्यायपालिका एकात्मक अवस्थामा रहनु हुँदैन र रहन सक्दैन। त्यो भयो भने नागरिकले न्यायको प्रत्याभूत गर्न सक्दैन। एउटा सोलुखुम्बुको माथि नाम्चे बजारमा परेको जग्गाको मुद्दा पनि जिल्ला उच्च हुँदै सर्वोच्च अदालत काठमाडौँ आइपुग्नु पर्यो भने उसले न्याय प्राप्त गर्न सक्ने परिस्थिति छैन। त्यसैले उच्च अदालतबाट नै मुद्दा टुङ्गिने गरिकन अगाडि बढ्नुपर्ने र त्यसलाई चाहिँ संशोधन गर्नुपर्ने संवैधानिक रूपमा प्रावधानहरू छन्। अर्कापट्टि हेर्नुहुन्छ भने संवैधानिक इजलासको सन्दर्भको प्रभावकारिताको सन्दर्भ पनि आज पेचिलो प्रश्न उठ्या छ। संवैधानिक इजलासको सट्टामा संवैधानिक चाहिँ अदालतै गठन गर्ने या संवैधानिक इजलासको प्रयोगै नगरिकन सर्वोच्च अदालतको बरु हिजोको जस्तो चाहिँ वृहत इजलासबाट अथवा पूर्ण इजलासबाट चाहिँ हेरिनुपर्ने हो कि भन्ने कुराहरू पनि आइराखेको छ। यसै गरी हेर्नुहोस्, राज्यको पुनर्संरचनाकै क्रममा पालिकाहरूको पुनर्गठनको कुरा, वडाहरू पुनर्गठनका कुरा र चाहिँ प्रादेशिक संरचनामा पनि प्रदेश सभा रहने कि नरहने, प्रदेश सभाको प्रभावकारिता कति रह्यो भन्ने कुरा पनि त्यतिकै पेचिलो रूपमा समाजमा उठिरहेको छ। यी र यस्ता चिजहरूलाई संशोधनको क्रममा जाँदै गर्दा पानी वन लगायतका विषयहरूलाई धनमा परिणत गर्नका लागि संवैधानिक रूपमा नै व्यवस्था गर्नुपर्छ कि भन्ने कुराहरू आइरहेका छन्। नागरिकताको सन्दर्भ हेर्नुहुन्छ भने एकपटकको नेपाली सधैँका लागि नेपाली भन्ने जस्ता आवाजहरू समाजमा आएका छन्। नागरिकता सम्बन्धी व्यवस्था संविधानमा हेर्ने हो भने संविधानले फेरि नेपाली नागरिकता त्याग गरेको व्यक्तिलाई पछि पुनर्प्राप्ति गर्दाखेरि या अर्को देशको नागरिकता लिइरहेको परिस्थितिमा केही न केही फरक परिस्थितिहरू सिर्जना गरेका छ। त्यसो भएकाले यी समग्र कुराहरू 10 वर्ष पछाडि हामी गइसक्यौँ, केही समय बितिसक्यो। अगाडि जेएनजी विद्रोहभन्दा अगाडिको सरकार चाहिँ एकाएक चाहिँ एक ठाउँमा आउँदाखेरि पनि संविधान संशोधनको विषयलाई अगाडि सारेको थियो। त्यसैले अब यो बहसलाई अगाडि बढ्नुपर्ने र आज कानुन दिवसको दिन म तपाईँलाई के भन्छु भने कानुनको मूल शास्त्र भनेकै संविधान हो, मूल कानुन भनेकै संविधान हो। त्यसैले मूल कानुनमा हामीले समय सुहाउँदो बनायौँ भने मात्रै देश नागरिक जनताले अपनत्व गर्न सक्छ र यो देशको भविष्य परिवर्तन गर्न सकिन्छ भन्ने बुझाइका साथ पनि यो विषयलाई अगाडि बढाउनु पर्छ भन्ने मैले देख्छु।
3: यहाँले मोटामोटी सातवटा विषयलाई मूल रूपमा उठान गर्नुभएको छ। यो मध्ये अब प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यक्ति अथवा कार्यकारीको सवाल पनि आफैमा महत्त्वपूर्ण पनि रहेको छ। अब विगतमा सरकारहरूको अस्थिरतालाई लिएर हेर्दाखेरि अब कार्यकारीकै व्यवस्था उचित हुने हो कि भन्नेसम्मका धारणाहरू बनेका थिए। तथापि राष्ट्रिय स्वतन्त्र पार्टीले गएको प्रतिनिधि सभा निर्वाचनमा जुन मत परिणाम नतिजा हासिल गरेको छ, यसले त जुन हाम्रो संविधानको व्यवस्था छ त्यो ठिकै हो कि भन्ने विचारहरू पनि पछिल्ला दिनमा निर्माण भइरहेका छन्। संविधानमा समस्या नभइकन व्यक्तिमा, राजनीति गर्ने व्यक्तिमा, राजनीतिक दलहरूमा बढी समस्या छ। समावेशी चरित्रभित्र त संसदीय प्रधानमन्त्री नै उपयुक्त हुन्छ भन्ने धारणाहरू पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हासिल गरिसकेपछि त्यस किसिमका धारणा बनिरहेको सन्दर्भलाई यहाँले कसरी हेर्नुहुन्छ?
4: यो चाहिँ अब माथा आउँदाखेरि हात बाहिर, भ्याउटो आउँदा हातभित्र भन्ने यस्तो उठानमा जानु हुँदैन। 2047 सालको आन्दोलन पश्चात पनि संविधान निर्माण गर्ने क्रममा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीका प्रश्नहरू नउठेका होइनन्। तत्कालीन नेकपा एमाले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ भन्ने सन्दर्भमा आवाज उठाएकै हो। त्यो आवाज आजका दिनसम्म उसले अन्यथा गरे जस्तो मलाई लाग्दैन। पछि आएर चाहिँ त्यत्रो चाहिँ 17,000 मान्छेले मृत्युवरण गर्नु परेको नेपालको एउटा कालो कालखण्डबाट गुज्रेर आएको माओवादीले शान्ति प्रक्रिया पश्चात जारी भएको संविधानमा सम्झौताको दस्तावेजको रूपमा ल्याउनु परे पनि हामी त प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा थियौँ भन्ने थिए, जो आज नेपाली कम्युनिस्ट पार्टीको रूपमा सदनमा छ। अब आज हेर्ने हो भने पनि त यी दुईटा शक्तिहरू पनि त सदनमा रहिराखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी दुई त्यहीँको नजिकमा छ। यो परिस्थितिलाई हेर्दाखेरि त उहाँहरू यदि राजनीतिमा नैतिकता र जिम्मेवार इमान्दारी त राख्नुहुन्छ भने त आज संविधान संशोधन कार्यकारी प्रत्यक्ष कार्यकारीमा जानका लागि सबभन्दा अनुकूल पिरियड छ। तर होइन, हिजो आफू राजनीतिक रूपमा केही शक्तिको आडमा रहँदाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी भन्ने, आज जनताले हामीलाई पत्याएन अरूलाई पत्याए भनेपछि होइन प्रत्यक्ष निर्वाचित कार्यकारी हुँदैन, अब मिली भगतमा अङ्कगणितमा खेलेर यहीँभित्रबाट चाहिँ नागरिकको आवाज एकापट्टि, हामीले राज्य सत्ता अर्कैपट्टिबाट सञ्चालन गर्नुपर्छ। हिजो जस्तो 32 सिटले राज्य सत्ता सञ्चालन गर्ने, अरू सिट अपोजिसनमा हुने किसिमकै परिस्थितिलाईमा देशलाई लानुपर्छ। स्थिर सरकार राख्नु हुँदैन, ठुल्ठुला मेगा प्रोजेक्टहरूका लागि स्थिर सरकार चाहिँ रहन्छ, त्यसैले देशको विकास, उन्नति, समृद्धि यस्तै यस्तै पाराले मात्रै गर्नुपर्छ भन्ने मानसिकता राख्ने हो भने हेर्नुहोस् अब यो प्रत्यक्ष कार्यकारी चाहिँदैन, यस्तै मिली भगतमा अगाडि बढ्नुपर्छ भन्ने लाइनमा गए हुन्छ। होइन, केही समयका लागि यो देशमा ठुल्ठुला मेगा प्रोजेक्टहरू चाहिन्छन्, त्यसका लागि एउटा स्थायी सरकार चाहिन्छ। त्यो स्थायी सरकारले एउटा रोड म्याप तयार गर्नुपर्छ। त्यो रोड म्यापले चाहिँ पुरा हुनका लागि ठुल्ठुला मेगा प्रोजेक्टहरू 10, 5, 15 यस्ता वर्षहरू लाग्ने हुन्छन्। त्यसका लागि स्थायी सरकार चाहिन्छ, एउटा नीति चाहिन्छ भन्ने हो भने त यो मिली भगतवाला सरकारहरू आउने होइन कि प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार चाहिन्छ भन्ने अवस्थामा रहन्छ। त्यसैले देशको भाग्य भविष्य परिवर्तन गर्ने हो भने संविधान पुनरावलोकन गर्नुपर्छ र भएका खराब पक्षहरूलाई फ्याँक्ने, नपुग चिजहरूलाई समावेश गर्ने र यो नागरिकको पक्षमा, लोकतन्त्रको पक्षमा, विधिको शासनको पक्षमा, बालिक मताधिकारको पक्षमा थप बल पुर्याउने गरिकन हामी अगाडि बढ्नुपर्छ। यो नै लोकतन्त्रको आधार बन्छ, यो नै समय सापेक्षताको सिद्धान्तमा आधारित हुन्छ भन्ने मलाई लाग्छ।
3: हामी कुराकानीकै क्रममा रहेका छौँ। आजको अन्तर्सम्वादमा हामीले संविधान संशोधनको विषयमा केन्द्रित भएर प्रतिनिधि सभा सदस्य एवं कानुनी मामिलाका जानकार व्यक्तित्व यज्ञमणि नेउपानेसँग कुराकानी गरिरहेका छौँ। आज कानुन दिवसको सन्दर्भ पनि रहेको छ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढाउँ। अब संविधान संशोधनको विषय जनताको भावनासँग जोडिएको हुन्छ, सबैको साझा सहमतिमा संविधान संशोधन हुनुपर्छ भनेर भनिन्छ। संसदको अङ्कगणित जुनसुकै दलको भए पनि त्यो एउटा प्राविधिक विषय मात्र हो संविधान संशोधनका लागि, तर अपनत्व सबैको साझा रूपले अगाडि नै आउनुपर्छ भन्ने संविधान संशोधनका केही मान्यता रहेका छन् भनेर पनि भनिन्छ। यहाँ त कानुनको एउटा जानकार व्यक्तित्व पनि भएका हिसाबले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यही भावनालाई आत्मसात गरे जस्तो देखिन्छ। विभिन्न राजनीतिक दलहरूले आफ्नो घोषणा पत्रमा समावेश गरेका विषयका साथसाथै ती विषयमा समावेश भएका संविधान संशोधन सम्बन्धी धारणालाई पनि एकीकृत गरेर अगाडि बढाइएको अवस्था छ। भनिसकेपछि त संविधान संशोधन कस्तो विषय हो र कसरी अगाडि बढाउँदा जनताले अपनत्व त्यसै गरी राजनीतिक दलहरूको साझा सहमतिको एउटा दस्तावेजका रूपमा अगाडि बढ्न सक्ला जस्तो यहाँलाई लाग्छ?
4: सामान्य कानुनहरू संशोधनको जस्तो सरल तरिका र चाहिँ हेराइबाट संविधान चलाउने छुने काम गर्नु हुँदैन। हेर्नुहोस्, संविधान भनेको आफैमा जटिल चाहिँ व्यवस्था हो जसको कारणले गर्दाखेरि समग्र देश एक ठाउँमा बसेको हुन्छ। मौरीको घारमा जसरी रानो हुन्छ त्यसले गर्दा समग्र मौरीहरू गोलबद्ध हुन सक्छन्। त्यसैले रानोलाई चलाउँदाखेरि बडा विचार गर्नुपर्छ। त्यसरी नै हामीले संविधान चलाउँदाखेरि अधिकांश नेपाली नागरिकहरूले अपनत्व गर्न सक्ने राष्ट्रको हितमा आधारित र विश्वमा रहेका नेपालीहरू र विश्वमा रहेका शक्ति राष्ट्रहरूले पनि त्यसलाई हो है यसमा लोकतन्त्रका मूल्य मान्यताहरूका आधारमा यो संविधान संशोधन भएको छ भन्ने देखिनपर्छ। त्यसको कारण किन अन्तर्राष्ट्रिय जगतमा देखिनुपर्छ मैले भने भन्दा र संसार पनि एउटा ग्लोबलाइजेसनको परिस्थितिमा कतिपय चिजहरूमा एक अरू देशहरूसँग अन्तर सम्बन्धित छ। संविधानका प्रावधानहरूले ती अन्तर सम्बन्धहरूलाई हेर्ने छुने र त्यसको आधारमा नै देश अगाडि बढ्ने विषयहरू रहन्छ। अझै कूटनैतिक रूपमा हेर्नुहुन्छ भने संसारमा एक देशले अर्को देशमाथि राख्ने कूटनैतिक सम्बन्धहरू, त्यो देशको संविधान कस्तो छ, त्यो देशको संवैधानिक व्यवस्था के छन्, त्यो देशको संविधानले निर्धारण गरेका चाहिँ विधि पद्धतिहरू के हुन् र कुन किसिमको रोल निर्धारण गर्ने भनेर कूटनैतिक तय हुने गर्दछ। त्यसैले आज म के भन्छु भन्दा हामीले संविधान चलाउँदाखेरि बडा सुझबुझका साथ चलाउनु पर्छ। यसका लागि पहिलो र पूर्व शर्त के हो भने संविधान संशोधनका लागि आज आवश्यकता छ भन्ने कुरामा सम्पूर्ण ठुला साना सबै राजनीतिक दलहरूलाई एक ठाउँमा गोलबद्ध गर्ने। दोस्रो चरणमा साझा र सबैले अपनत्व गर्ने गरी कुन कुन चिजमा सम्झौता भयो, कुन कुन चिजमा हामी संविधान संशोधनको अवस्थामा पुग्यौँ जसमा सबैको साझा मत तय हुन्छ, ती चिजहरूलाई पहिलो बास्केटमा राख्ने। त्यो गरियो भने ती संशोधनका लागि निर्विवाद रूपमा स्थापित भए। दोस्रो चरण कुन कुन चिजहरूमा साझा विचारहरूमा फरक दृष्टिकोण आए त्यसलाई घनीभूत रूपमा बहसको रूपमा अगाडि लाने, कानुन र संवैधानिक अभ्यासका जानकारहरूसँग छलफल गर्ने, त्यसले नेपालको राजनीतिलाई कुन दिशामा लान सक्ने परिस्थिति बन्छ भनेर गहनतम रूपमा नागरिक स्तरमा छलफलका लागि अगाडि बढाउने र त्यसका आधारमा चाहिँ एउटा निष्कर्षमा पुग्ने दोस्रो हुन्छ। र तेस्रो, यसरी छलफल हुँदा पनि राष्ट्रको हितमा नागरिकको हितमा बहुसङ्ख्यक अर्थात् अपवाद बाहेक अरू सबै नागरिकहरूको हितमा हुने चिज रहेछन् भने सयमा सय नभए पनि अधिकांश दुई तिहाई भन्दा माथिको चाहिँ राज्यका शक्तिहरूले राजनीतिक दलहरूले स्वीकार गरेका चिजहरूलाई तेस्रो तहमा व्यवस्थित गर्ने र चौथो विषय जसलाई राजनीतिक रूपमा सहमति भएन, नागरिक स्तरमा पनि मत विभाजन भयो र जसको कारणले गर्दा दुई तिहाईले मात्रै निर्णय गर्दाखेरि पनि देशमा अमन चयन नरहने भयो, त्यस्तै शान्ति सुरक्षामाथि प्रश्न उठ्ने भयो, नागरिकहरू विभाजित हुने परिस्थिति आयो भने त्यो अवस्थामा चाहिँ कतिपय जनमत सङ्ग्रहका कुराहरू हुन्छन्, कतिपय विषयहरू सार्वजनिक सुनवाईका विषयहरू हुन्छन्, कतिपय चिजहरू त्यसको पर्ने समाजलाई प्रभाव हुन्छन्, यी कुराहरू विचार गरेर मात्र निष्कर्षमा पुग्नुपर्छ। यसो गरियो भने यो देशको हित, यो देशको समृद्धि, यो देशका नागरिकले पुनः दुःख नपाउने परिस्थिति सिर्जना हुन्छ। होइन भने फेरि संविधान गलत तरिकाले चलाइयो या शक्तिको आडमा मात्रै चलाइयो भने नागरिक स्तरमा विखण्डन हुने, फेरि जातीय विषयहरू उठ्ने, क्षेत्रीय विषयहरू उठ्ने, लैङ्गिक विषयहरू उठ्ने, भौगोलिक रूपमा चाहिँ विकटकामा नागरिक र चाहिँ सुगमका नागरिक र भौगोलिकतामा प्रश्नहरू उठ्ने र चाहिँ धर्मको विषयमा चाहिँ फेरि प्रश्न उठ्ने।
3: हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ।
4: नयाँ विचारधारामाथिको द्वन्द सिर्जना हुने, विज्ञान उन्नति समृद्धि उन्नति प्रगति भर्सेस तपाईँको चाहिँ यथास्थिति बादका लडाइँहरू सुरु गर्ने र फेरि देश अशान्त परिस्थितिमा जाने परिस्थिति बन्छ, यतातर्फ हामीले लानु हुँदैन।
3: हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको समय पनि सकिएको छ। यहाँको महत्त्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
4: धन्यवाद।
3: आजको अन्तरसंवादमा हामीले संविधान संशोधनको विषयमा केन्द्रित भएर प्रतिनिधि सभाका सदस्य एवं कानुनी मामिलाका जानकार व्यक्तित्व यज्ञमणि नेउपानेसँग कुराकानी गर्यौं। आज कानून दिवस समेत रहेको छ। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष
6: प्रक्रिया पूरा गरी वैदेशिक रोजगारीमा जाँदा गम्भीर रोग लागेमा, दुर्घटना, अङ्गभङ्ग वा मृत्यु भएमा वैदेशिक रोजगार बोर्ड सचिवालयबाट आर्थिक सहायता पाउने कानुनी व्यवस्था छ।
7: जानु अघि पाउने सेवा र सहायता बारे बुझेर जाऊ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौ। अब
9: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
8: सही भन्यो सुन्ताले, यो कुरा त सबैलाई भन्न जानु पर्यो नि।
10: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
9: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
11: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
12: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
13: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
12: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
13: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
12: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
13: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
12: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग,
7: संघीय संसद संसदीय सुनवाई समितिको सूचना।
16: सर्वोच्च अदालतका माननीय न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई नेपालको प्रधान न्यायाधीश पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा शिष्ट र मर्यादित भाषामा स्पष्ट आधार एवं सबूत प्रमाण सहित यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले 10 दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिन हुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनु पर्ने र निजले चाहेमा निजको नाम गोप्य राखिने बेहोरा समेत जानकारी गराइन्छ। साथै यस सम्बन्धी सूचना वा उजुरी प्राप्त हुन आएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले उल्लेखित म्यादभित्रै त्यस्ता सूचना वा उजुरी यस समितिको सचिवालयमा आइपुग्ने गरी पठाइदिन हुन समेत अनुरोध छ।
7: सूचना दिने ठेगाना संसदीय सुनवाई समिति, संघीय संसद सचिवालय, सिंहदरबार। फोन नम्बर 42004 93। सम्पर्क व्यक्ति शाखा अधिकृत विजय कुमार भट्टराई। इमेल parl_hearing@parliament.gov.np।
17: यस बेला बिहानको 7 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिपुलेख क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासीको डिजिटल लगत सङ्कलन गर्ने तयारी। नेपालमा यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण। र युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 एमबी डेटा, 10 एसएमएस।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 एमबी बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 एसएमएस बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: समाचार अब विस्तारमा। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र महावाणिज्य दूतलाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो।
4: सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बद्ध 2083 साल वैशाख 28 गते सोमबारका दिन 4 बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने, विदेश स्थित 15 जना नेपाली अनररी कन्सुल जनरल तथा कन्सुललाई पदमुक्त गर्ने, अन्तर्राष्ट्रिय श्रम संगठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 P029 प्रोटोकल अफ 2014 टु फोर्स लेबर कन्भेन्सन 1930 अनुमोदनको लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 C081 लेबर इन्स्पेक्सन कन्भेन्सन 1947 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
0: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा

0: विपद बारे चासो राखौं, चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक हप्ताको शनिबार बिहान 8:10 बजे प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। विपदको जोखिमबाट बच्नका लागि के कस्तो कुरामा सावधानी अपनाउनु पर्छ?
1: हामी पहिलो नम्बरमा विपद बारेमा चाहिँ अवेर हुनुपर्छ, सचेत हुनुपर्छ, जानकार हुनुपर्छ, किनकि यो सबै नागरिकको चाहिँ कर्तव्य कुरा पनि हो। त्यो आफ्नो लागि पनि त्यो सचेत हुनुपर्छ, जाग्नु हुनुपर्छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा विपद प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: यतिका जमा भएर यो जङ्गलमा के गर्दै हुनुहुन्छ?
3: त्यति पनि थाहा छैन है? ल सुन्नुहोस्, फायर लाइन भनेको वनमा आगो फैलिन नदिन बनाइने फराकिलो बाटो हो।
2: किन चाहियो यो फायर लाइन?
3: ल सुन्नुहोस्,
4: यसो गर्दा यतापट्टि लागेको आगो उतापट्टि सर्दैन।
3: तपाईँ लहर लहर हिँड्ने मान्छे आउनुहोस् बरु, यहाँ फायर लाइन बनाऊ।

0: याममा वन जङ्गलमा डडेलोको जोखिम बढी हुन्छ। समयमै फायर लाइन बनाऊ, वन जङ्गल जोगाऊ।
1: सार्वजनिक सेवा प्रसारण नेपाल, रेडियो नेपाल।
2: नेपाल प्राकृतिक विपदको उच्च जोखिममा रहेको देश हो। जटिल भौगोलिक संरचना, मनसुनमा आधारित जलस्रोत र नदी प्रणाली, प्राकृतिक स्रोतमा आधारित जीविकोपार्जन, न्यून उत्थानशील क्षमता र अव्यवस्थित बसोबासका कारणले गर्दा विपदको जोखिम बढिरहेको छ। विपदले समाजका सबै वर्ग, क्षेत्र र समुदायलाई असर गर्न सक्ने भएकाले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सबैको साझा जिम्मेवारी हो। देशभर अहिले प्री मनसुन सक्रिय भएकाले मौसममा परिवर्तन भई देशका धेरै भागमा बिहान आंशिक रूपमा सफा भए पनि दिउँसोपछि बादल बढ्ने र केही ठाउँमा मेघगर्जन, हावाहुरी र चट्याङ सहित वर्षा हुने गरेको छ, जसका कारणले बाढी, पहिरो, सडक अवरुद्ध हुने, चट्याङ हावाहुरीको जोखिम देशका विभिन्न ठाउँमा देखिरहेको छ। प्री मनसुनको समयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तयारी कस्तो छ? पछिल्लो समय देशभर विपद जोखिमको अवस्था कस्तो देखिन्छ? आगामी मनसुनलाई मध्यनजर गरेर मनसुन जन्य विपदको तयारी प्राधिकरणले के कसरी गरिरहेको छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा विपद प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग। रामबहादुर सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
3: हजुर, धन्यवाद।
2: हाल प्री मनसुन सक्रिय रहेको अवस्थामा देशभर अचानक हुने ठूलो वर्षा, हावाहुरी, असिना र चट्याङका घटनाहरू बढिरहेका देखिन्छन्। यस्तो अवस्थामा प्राधिकरणले के कस्तो प्रतिकार्य योजना बनाइरहेको छ?
3: अब विगत वर्ष जस्तै यो वर्ष पनि अब प्री मनसुनको अवधि चलिराखेको छ र अब जुनदेखि मनसुनको अवधि पनि सुरु हुन्छ र यो पालि विगतको वर्षभन्दा अलिक बढी वर्षा भइराखेको र त्यही अनुसारले चाहिँ हावाहुरी, चट्याङ लगायतका चाहिँ घटनाहरू बढिराखेको चाहिँ हाम्रा रिपोर्टहरू अथवा चाहिँ तथ्याङ्कहरूले देखाउँछन्। र यसले हामीले सामना गर्नको लागि जस्तो कि जल तथा मौसम विज्ञान विभागले फोरकास्टिङ गरिराखेको हुन्छ 24 घन्टाको, त्यस्तै गरी 3 दिनको पनि अहिले फोरकास्टिङ गरिराखेको हुन्छ र अहिले पछिल्लो पटक 1 हप्ताको पनि फोरकास्टिङ गरिराखेको हुन्छ। त्यो चाहिँ पूर्वानुमानको आधारमा हामीले पनि अब आवश्यकता अनुसार एडभाइजरीहरू जारी गर्ने अथवा सूचना अथवा पूर्व जानकारीहरू गराउने, आवश्यकता अनुसार हामीले स्थानीय तह त्यस्तै गरेर जिल्लामा रहेका संयन्त्रहरूलाई पनि परिचालन गर्ने कामहरू गरिराखेका छौँ। र पछिल्लो समय हामीले समग्र विपद पूर्व तयारी प्रतिकारको सन्दर्भमा एउटा बुकलेट तयार पारेका छौँ। त्यो बुकलेटमा हामीले समग्र विपद जस्तो कि अब एउटा कुनै स्पेसिफिक हेजारलाई मात्रै नभएर समग्र विपद जस्तो कुनै बेला भूकम्प आउन सक्ला अथवा कुनै बेला हावाहुरी, चट्याङ आउन सक्ला अथवा विभिन्न किसिमका दुर्घटनाहरू हुन सक्छन्, त्यस्तो अवस्थामा हामीले पूर्व तयारी कसरी गर्ने, त्यसै गरेर पूर्व कार्य के गर्ने, त्यसै प्रतिकार्य भन्छ कोजुद्धा राहतका कामहरू कसरी गर्ने भन्ने सन्दर्भमा एउटा बुकलेट पनि तयार पारेका छौँ। त्यति मात्रै नभएर हामीले त्यसको एउटा फ्लो चार्ट पनि तयार पारेका छौँ र त्यसमा हामीले चाहिँ यो संक्षिप्त जुनसुकै विपदको बेला पनि पूर्व तयारी प्रतिकार गर्न सक्ने गरेर हामीले त्यो कार्य योजना निर्माण गरेका छौँ। र अर्को के छ भन्दाखेरि यो प्री मनसुनको सन्दर्भमा यो तातो हावाको लहरहरू चल्न सक्ने अथवा अत्याधिक गर्मी पनि हुन सक्ने अथवा चाहिँ खडेरी पर्न सक्ने स्थितिहरू पनि हुन्छ भने हावाहुरी अथवा चट्याङ त अब त्यो भइ नै राखेको, हामीले चाहिँ पछिल्लोचोटि हामीले तथ्याङ्क हेऱ्यौँ भने सबभन्दा धेरै मृत्यु नै हावाहुरीको कारणले गर्दा, चट्याङको कारणले गर्दा, आगलागीको कारणले गर्दा भइराखेको स्थिति छ। त्यसलाई पनि कन्ट्रोल गर्नका लागि, त्यसलाई पनि सामना गर्नको लागि हामीले स्थानीय तहदेखि केन्द्रसम्मका सबै संयन्त्रहरूलाई समन्वयात्मक तरिकाले, सहकार्यात्मक तरिकाले र सहभागितात्मक तरिकाले परिचालन गरिराखेको स्थिति छ। उहाँहरूसँग निरन्तर हामी अपडेट भइराखेको स्थिति छ। हामीलाई चाहिँ जति पनि संयन्त्रहरू छन् ती संयन्त्रहरूलाई हामीले चाहिँ प्रभावकारी ढङ्गले परिचालन गरिराखेको स्थिति पनि छ।
2: रामबहादुर सर, खास गरिकन पछिल्लो समय प्री मनसुनको अवधि चलिरहेको छ, यो समयमा सबैभन्दा बढी कस्ता किसिमका जोखिमहरू देखिएका छन्?
3: प्री मनसुनको समयमा हामीले अब हरेक दिन हाम्रो दैनिक विपद बुलेटिन पनि आइराखेको छ, हामीले मासिक रूपमा पनि त्यसलाई चाहिँ अपडेट गरिराखेका छौँ। र अब गत वर्षको भन्दा पनि यो वर्ष वैशाख 1 देखि अहिलेसम्मको तथ्याङ्क हेऱ्यौँ भने मैले अगाडि भने जस्तै सबभन्दा ठुलो जोखिम चाहिँ यो पछिल्लो चोटि यो चट्याङको देखिएको छ र प्री मनसुनमा चट्याङको चाहिँ एकदमै समस्या पनि हुन्छ, यद्यपि त्यो मनसुनको अवधिमा पनि चट्याङ समस्याहरू आउने गरेको छ। त्यसका साथसाथै अब हावाहुरीबाट हुने मृत्यु पनि धेरै देखिएको छ भने यो प्री मनसुनकै समयमा जस्तो कि अब हावा धेरै चल्ने जसको कारणले गर्दा आगलागीकै घट, आगलागी भनेको घरमा हुने आगलागी जस्तो कि तपाईँ विद्युत सर्ट भएर हुने आगलागी, ग्यास सिलिन्डरहरू पट्किएर अथवा ग्यास लिक भएर हुने आगलागी, त्यसै गरी मानवीय लापरवाहीका कारणले गर्दा हुने आगलागी जस्ता घटनाहरू पनि अलिकति बढेको चाहिँ हामीले पाएका छौँ। आगलागीबाट हुने मृत्यु अथवा घाइते पनि एकदमै डर लाग्दो स्थितिमा देखिएको छ। त्यसमा चाहिँ अब मानवीय भूमिका, हाम्रा वायरिङ सिस्टमहरू, हाम्रा चाहिँ तपाईँको मानवीय लापरवाहीका कुराहरू अलिकति बढी केन्द्रित भएको चाहिँ हामीले पाएका छौँ। र यी जोखिमहरू हावाहुरीबाट हुने मृत्यु, त्यस्तै गरेर चट्याङबाट हुने मृत्यु, आगलागीबाट हुने मृत्यु र पछिल्लो चोटि अब गर्मी बढ्दै जाँदाखेरि यो सर्पदंशको पनि चाहिँ अलिकति घटनाहरू बढेको र यो अलिकति यो फ्यासफटमा परेर जस्तो कि बाढीहरूमा परेर केही मान्छेहरूको मृत्यु भएको अवस्थाहरू पनि छ। किनकि प्री मनसुनमा गत वर्षको भन्दा यो पालि अलिक बढी पानी परिराखेको स्थिति छ र यो पानी पार्ने प्रणालीहरू निरन्तर चाहिँ नेपालमा चाहिँ भित्रिरहेको स्थिति छ र त्यो कारणले गर्दाखेरि यो ख्यासहरूले पनि यो चाहिँ जोखिम बढाएको अवस्था देखिन्छ।
2: जुन खालका घटनाहरू पछिल्लो समय बढी देखिरहेका छन्, यी घटना घट्नुको पछाडि हामीले पूर्व सूचनाहरूलाई पूर्व जानकारीहरूलाई अनुसरण नगर्दाखेरि यी घटनाहरू दोहोरिएको देखिन्छ कि स्वयं व्यक्तिले आफै पूर्व सूचना अथवा जानकारीहरू थाहा पाउँदा पाउँदै पनि जोखिम मलेर पनि यी घटनाहरू बढेको देखिन्छ?
3: अब यो चाहिँ अब हामी चाहिँ जहिले पनि डिजास्टर प्रोन एरियामा छौँ। डिजास्टर प्रोन भनेको हामी चाहिँ मल्टी हजार्डको अथवा बहुप्रकोपको दृष्टिकोणबाट अत्यन्त संवेदनशील ठाउँमा चाहिँ छौँ। र अब अहिले हामीले पूर्व सूचनाको सन्दर्भमा अथवा पूर्वानुमानको सन्दर्भमा धेरै नै अलिकति हामीले सफलता हासिल पनि गरेका छौँ। जस्तो कि त्यसमा पनि अब क्लाइमेट इन्ड्युस डिजास्टरको सन्दर्भमा अथवा वाटर इन्ड्युस डिजास्टरको सन्दर्भमा हाम्रा पूर्वानुमानहरू अलिक धेरै अथवा त्यसमा चाहिँ विश्वसनीयता अलिकति थपिएको पाइन्छ र त्यही अनुसार हामीले सूचनाहरू सम्प्रेषण गरिराखेको स्थिति पनि छ। र यो घटनाहरू बढ्नुमा केही कारणहरू अरू पनि छन्। जस्तो कि अब अहिले तथ्याङ्क हेऱ्यो भने वैशाख 1-23 गतेको त्यसमा चाहिँ अधिकांश मृत्यु चाहिँ आग लागि र चट्याङको कारणले गर्दा हुन्छ। भनेपछि यो आग लागिको पनि पूर्वानुमान हामीले गर्न सक्दैनौँ, किनकि त्यो अब घरमा कुनै विद्युत सर्ट भएर हुने आगो अथवा तपाईँको ग्यास सिलिन्डर लिक भएर चाहिँ अथवा ग्यास लिक भएर चाहिँ हुने आगो अथवा हामीले चाहिँ खाना पकाउँदाखेरि अथवा मानवीय क्रियाकलाप गर्दाखेरि लाग्ने आगो, त्यसै गरेर अब तपाईँले कस्ता पनि विवरण आएका छन् भन्दाखेरि घरमा चाहिँ लामखुट्टे धपाउनलाई चाहिँ बालिएको धुपहरूबाट आगो सल्किएको कुराहरू पनि छ। विभिन्न किसिमका प्रकृति भनेको जो ह्युमन इन्ड्युस डिजास्टर छ त्यो आग लागेको सन्दर्भमा सबभन्दा धेरै डेथ चाहिँ आग लागेको, धेरै घाइते चाहिँ आग लागेको भएको सन्दर्भमा यसको पूर्वानुमान पनि गर्न सकिँदैन। मात्रै हामीले चाहिँ के भन्दाखेरि सचेतनामूलक चाहिँ जस्तो सर्वे विशेष सामग्रीहरू निरन्तर रूपमा चाहिँ बजाइराखेका छौँ हामीले हाम्रो सामाजिक सञ्जाल मार्फत अथवा रेडियो टेलिभिजनहरू मार्फत अथवा ट्विटर अथवा चाहिँ अन्य विभिन्न माध्यमहरू मार्फत अनि एफएमहरू मार्फत हामीले बजाइ त राखेका छौँ। तर पनि यसमा चाहिँ आग लागेको घटनाहरू सदाबहार जस्तो भइराखेको स्थिति छ। यसले गर्दाखेरि यसको पूर्वानुमान पनि छैन र मान्छेलाई चाहिँ अब तपाईँको यो चाहिँ पूर्वानुमान पनि नभएको कुराले अब हामीले सूचना दिने अथवा चाहिँ सूचना सम्प्रेषण गर्ने भन्ने सन्दर्भमा त्यही सर्वे विशेष सचेतनामूलक कुराहरू र हामीले मक ड्रिलहरू भनेको कृत्रिम घटना अभ्यासहरू गर्ने र मान्छेलाई यो बारेमा अवेर गर्ने र यो बारेमा यदि आग लागि भइहाल्यो भने त्यो चाहिँ आगो निभाउनका लागि सक्षम बनाउने र त्यसको लागि हाम्रा चाहिँ खोज उद्धार सामग्री र हाम्रा फायर फाइटरहरू तयार पार्ने यतिसम्म मात्रै हामीले चाहिँ गइराखेको स्थिति छ। पूर्वानुमानको सन्दर्भमा यो आग लागिको अहिलेसम्म पूर्वानुमान छैन भने अर्को चट्याङको सन्दर्भमा पनि पूर्वानुमान छैन। त्यो भएको हुनाले हामी पनि यो चट्याङको दृष्टिकोणबाट एकदमै जोखिमपूर्ण ठाउँमा देखिया छौँ। जस्तो कि अहिलेको हामीले हेऱ्यौँ भने घाइते र मृत्युको आग लागेपछि यो चट्याङ पनि धेरै देखिएको छ। भनेपछि चट्याङको पनि पूर्वानुमान छैन। तर अब यसमा चाहिँ हाम्रो अलिकति सावधानी हुने कुरा के छ भन्दाखेरि जस्तो कि चट्याङ भनेको बादल लाग्दाखेरि अथवा पानी पर्दाखेरि अथवा वाटर इन्ड्युस डिजास्टर जस्तै देखिन्छ भने चाहिँ हामी अलिकति बादलहरू धेरै चल्न थाल्यो, हुरीहरू धेरै चल्न थाल्यो भने हामीले चट्याङबाट बच्नको लागि सर्वे विशेष सामग्रीहरू पनि सम्प्रेषण नगरेको होइन गरिराखेका छौँ। त्यो प्रकारका चाहिँ सामग्रीहरू पर्याप्त मात्रामा दिएका छौँ। यद्यपि त्यसबाट पनि हुने मृत्यु चाहिँ घट्न सकेको छैन। र यसमा चाहिँ दुइटै कुरा चाहिँ देखिन्छ। एउटा त हामीले पूर्वानुमान नै गर्न सकेका छैनौँ, गर्न सक्ने स्थिति पनि छैन चट्याङको, होइन? अहिले त हामीले ट्रायल फेजमै छौँ। त्यो स्थितिमा हेर्दाखेरि हामीले चाहिँ अब केही चाहिँ आधारभूत कामहरू चाहिँ गर्न सक्यौँ भने यसबाट बच्न सकिने हो, होइन? सचेतनामूलक चाहिँ कामहरू गर्यौँ भने केही लापरवाहीले गर्दाखेरि पनि घटना घटेको छ। जस्तो उदाहरणको लागि अस्ति भर्खरै रोसी खोलामा त्यहाँ चाहिँ अब हाम्रो पूर्वानुमान के थियो भने मध्यम भारी वर्षासम्मको पूर्वानुमान थियो र त्यहाँ प्रहरीले ट्राफिक प्रहरीले चाहिँ गाडी रोकेको तर 5 गाडीहरू चाहिँ ड्राइभरहरूले चाहिँ नमानेर एकदम जिद्दी गरेर तपाईँको चाहिँ चलाउनु भयो र राति चाहिँ फस्यो। त्यो 5 गाडीमा रहेका 90 मान्छेहरूलाई चाहिँ एकदमै रिस्क भइराखेको र त्यसमा हामीले एकदमै चलाखीपूर्ण तरिकाले एकदमै समुनात्मक तरिकाले सशस्त्र परिबल नेपाल, नेपाल प्रहरी, नेपाली सेना लगायतको सहयोगमा हामी रातभरि चाहिँ उद्धार गर्नुपर्ने स्थिति आयो र भन्न चाहिँ अब वर्षा रोकिएको कारणले गर्दा र बाढी चाहिँ अब थप नभएको कारणले गर्दा यी मान्छेहरूको ज्यान जोग्यो। त्यो भने अटेरीको कारणले गर्दाखेरि पनि यहाँ चाहिँ दुर्घटनाहरू भइराखेको तर त्यसपछि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले त्यसलाई मध्यनजर गरेर हामीले 17 जिल्लामा एउटा सर्कुलेसन पनि गरेका छौँ कि यस्तो अवस्थामा जस्तो चेतावनी छ भने जोखिम छ भने अनिवार्य रूपमा चाहिँ अब गर्नपर्ने काम चाहिँ गर्नु पर्यो। यदि सवारी साधन रोक्नु पर्ने छ भने त्यसलाई पनि रोक्नु पर्यो र कसैले अटेरी गर्छ भने त्यसलाई चाहिँ कडाईपूर्वक कारवाही पनि गर्नु पर्यो भन्ने किसिमले हामीले परिपत्र पनि गरेका छौँ। त्यही अनुसार कानुन भइराखेको पनि छ र हामीले त्यसबाट लेसन लर्न गरेर विभिन्न ठाउँहरूमा जोखिमपूर्ण ठाउँहरू पहिचान गरेर सडकहरू पहिचान गरेर हामीले रियाक्ट बोट लगायतका खोज उद्धार सामग्रीहरू पूर्व तैनाती अवस्थामा राख्ने भन्ने सन्दर्भमा पनि हामीले सर्कुलेसन गरेको स्थिति छ। यसरी चाहिँ अब लेसन लर्न चाहिँ हामीले गरिराखेका छौँ भन्दाखेरि अटेरी गर्ने मान्छेले चाहिँ तपाईँको सूचनालाई व्यवस्था गर्ने कारणले गर्दाखेरि पनि जोखिम बढेको चाहिँ हामीले पाएका छौँ।
2: रामबहादुर सर, प्रत्येक समयमा हामी पूर्व सूचनाहरू जानकारीहरू पूर्व चेतावनीहरू दिइरहेका हुन्छौँ तर त्यो दिँदा दिँदै पनि विपदका घटनाहरू न्यूनीकरण हुनुको साटो झन बढ्दो क्रममा देखिन्छ, यो किन?
3: अब यसमा चाहिँ अब यसलाई धेरै किसिमबाट हामीले एनालाइसिस गर्न सक्छौँ। जस्तो कि अब विपदका घटनाहरू चाहिँ बढिराखेको अथवा घटिराखेको भन्ने सन्दर्भमा हामीले धेरै नै स्टडीहरू गर्नुपर्ने हुन्छ। पछिल्लो पटक हामीले के देखिराखेका छौँ भन्दाखेरि अब जस्तो यो विपदको सन्दर्भमा चाहिँ कस्तो घटना कहिले घट्छ भन्ने बारेमा पनि त्यसले चाहिँ प्रभाव पार्छ। जस्तो कि भूकम्प 2072 सालमा भूकम्प आयो, 9,000 भन्दा बढी मान्छेको मृत्यु भयो, त्यो भूकम्पको पूर्वानुमान छैन। त्यो पूर्वानुमान नभए पनि अब हामीले भूकम्पबाट बच्नका लागि त केही आधारभूत कामहरू गर्न सक्छौँ नि। जस्तो कि बिल्डिङ कोडको पालना गरेर घरहरू बनाउनु पर्यो, हाम्रा घरहरू चाहिँ भूकम्प प्रतिरोधी हुनु पर्यो, विपद प्रतिरोधी भन्छ आज त अहिले। भूकम्प मात्र नभएर बाढी पहिरो डुबान इत्यादिको दृष्टिकोणबाट पनि हामी घरहरू सुरक्षित बनाउनु पर्छ। अब त्यसलाई चाहिँ बिल्डिङ कोडलाई अनिवार्य गर्यो भने हामी चाहिँ भूकम्पबाट हुने क्षतिलाई कम भन्दा कम गर्न सक्छौँ। उदाहरणको लागि जापानमा चाहिँ 8 सेक्टरको भूकम्प गयो भने त्यहाँ तपाईँ केही दर्जन मान्छेको पनि मृत्यु हुँदैन, तर नेपालमा 8 रेक्टरको आयो भने, जस्तो कि 2072 सालको 7.6 रेक्टरको भूकम्प थियो भनेपछि त्यसबाट 9000 भन्दा बढी मान्छे मरे भनेपछि सयौँ गुणा चाहिँ मान्छे धेरै मारिन्छ। कारण के त भन्दाखेरि भूकम्पले आफूले त मारे होइन, भन्दाखेरि हाम्रा चाहिँ जो संरचनाहरू छन् ती संरचनाहरू विपद प्रतिरोधी भएन, ती डिजास्टरलाई चाहिँ रेजिस्ट गर्न सक्ने खालका अथवा त्यसलाई प्रतिरोध गर्न सक्ने खालका डिफेन्स गर्न सक्ने खालका हाम्रा संरचनाहरू बनेन। एउटा त्यो पाटोबाट हामीले हेर्नुपर्ने हुन्छ। र पछिल्लो समय जस्तो कि अब अहिले हजुरहरूले देख्नुभयो भने सहरी इलाकामा अथवा तपाईँको चाहिँ ग्रामीण इलाकामा यो भूकम्प प्रतिरोधी घरहरू बनाउने बिल्डिङ कोडको पालना गर्ने नक्सा पास गरेर मात्रै घरहरू बनाउने भन्ने सन्दर्भमा अलिकति अवेरनेस चाहिँ बढेको चाहिँ देखिन्छ। मान्छेहरू त्यही प्रकारले चाहिँ अब नयाँ घर बनाउँदाखेरि विपद प्रतिरोधी बनाउने किसिमले स्थानीय तहले पनि त्यही प्रकारले चाहिँ कडी कडाई गरेको, केन्द्रबाट पनि त्यो बिल्डिङ कोडहरूमा निरन्तर संशोधन भइराखेको र त्यही अनुसारले तपाईँ तलतिर सम्प्रेषण भइरहेको स्थिति देखिन्छ। त्यसका साथसाथै अब पहिला जस्तै अब अहिले हामी चाहिँ के गर्दैछौँ भन्दाखेरि प्रोएक्टिभ भएर अलिक बढी चाहिँ काम गरिराखेका छौँ। भनेको पहिला चाहिँ अलिकति रियाक्टिभ वेबाट काम गर्ने प्रचलन थियो, विपद भनेको त्यो रेस्पोन्सलाई मात्रै ध्यान गरेको स्थिति थियो भने अहिले जस्तो राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरण आइसकेपछि र अन्तर्राष्ट्रिय स्तरमा जस्तो सेन्डाई फ्रेमवर्कहरू आइसकेपछि के भयो भन्दाखेरि विपदमा चाहिँ हामीले रेस्पोन्स मात्र होइन कि मिटिगेसनमा पनि काम गर्नुपर्छ, मिटिगेसनमा काम गर्नुपर्छ, त्यसै गरेर तपाईँको प्रिपेयरनेसमा पनि काम गर्नुपर्छ। र रेस्पोन्स भनेको हामीले चाहिँ मिटिगेसन र प्रिपेयरनेसमा धेरै काम गर्यौँ भने, धेरै लगानी गर्यौँ भने रेस्पोन्स भनेको खोज उद्धार राहत व्यवस्थापनमा हामीले धेरै ध्यान पर्दैन, पुनर्निर्माण धेरै गर्नु पर्दैन भन्ने प्रकारको चाहिँ एउटा सचेतना चाहिँ अभिवृद्धि भइराखेको छ। र अहिले चाहिँ अब विपदका घटनाहरू अलिकति बढी भएको जस्तो देखिनु कारणहरू विभिन्न छ। पहिलो कुरा त हाम्रो डेटाहरू एक्ज्याक्ट आइराखेका छन्, जस्तो कि पहिला पहिला चाहिँ विपदहरू हुँदाखेरि पनि सूचनाहरू धेरै नै सम्प्रेषण नहुने, त्यसको चाहिँ एकै तथ्याङ्क प्रणालीहरू नहुने, जसको कारणले गर्दा विपदका एकै घटना अथवा चाहिँ विवरणहरू नआउने स्थिति। तर अहिले चाहिँ के छ भन्दाखेरि जस्तो हामीले विपद पोर्टलहरू सञ्चालन गरिराखेका छौँ र ससाना घटनाहरू पनि हाम्रो सिस्टममा आउँछ, जसले गर्दा विपदको सङ्ख्या चाहिँ बढेको देखाउन सक्छ। अर्को चाहिँ के छ भन्दा अहिले विपदको ट्रेन्ड परिवर्तन भएको छ, भनेको अहिले चाहिँ क्लाइमेट इन्ड्युस्ड डिजास्टर भन्छ, जस्तो कि तपाईँको कहिलेकाहीँ चाहिँ अब अहिले हामीलाई चाहिँ विपद जोखिमका नयाँ नयाँ चाहिँ तपाईँको प्रवृत्तिहरू देखा परेका छन्, जस्तो कि कहिलेकाहीँ ग्लोबहरू छ, ग्लासियर लेक आउटब्रस्ट हुन्छ, त्यो क्लाइमेट चेन्जको कारणले गर्दा हिमालहरूमा हिमनदीहरूमा त्यसले प्रभाव पाइराखेको स्थिति छ, त्यसै गरेर हामी कहाँ चाहिँ अतिवृष्टि अनावृष्टि खण्डवृष्टिका कुराहरू पनि आइराखेका छन्। त्यो भएको हुनाले यो क्लाइमेट चेन्जको कारणले गर्दाखेरि पनि विपदका घटनाहरू घटेको देखिन्छ। तर यसबाट तपाईँको राज्यले अथवा यसबाट हाम्रो समाजले केही नगरेको भन्ने होइन, अहिले चाहिँ पछिल्लो पटक मिटिगेसनको पाटोमा, प्रिपेयरनेसको पाटोमा, रेस्पोन्स रिकभरीको पाटोमा चाहिँ काम भइराखेको छ। पहिला भन्दा निकै नै सुधार भएको अवस्था छ, हाम्रा नीतिगत कानुनी व्यवस्थाहरूमा सुधार भएको छ, हाम्रा संस्थागत संरचनागत प्रणालीहरूमा चाहिँ सुधार भएको छ, हाम्रा कार्यात्मक तरिकाहरूमा सुधार भएको अवस्था छ, समन्वयात्मक तरिकाले सबै निकायहरूले चाहिँ काम गरिरहेको स्थिति छ। र हामीले जनधनको क्षतिलाई कम भन्दा कम तपाईँको बनाउने सन्दर्भमा राज्यले स्थानीय तहदेखि लिएर केन्द्रसम्मका संयन्त्रहरूले प्रयास गरिराखेको स्थिति छ। यद्यपि अब हामी कहाँ कुनै डिजास्टर यस्ता छन् जसलाई हामीले सामना नै गर्नुपर्ने हुन्छ, ती डिजास्टर हुन्छन् नै, त्यसलाई चाहिँ अब हामीले न्यूनीकरण गर्ने अथवा त्यसलाई सचेत अभिवृद्धि गरेर चाहिँ घटाउने पाटो बाहेक अब हामीले तिनीहरूको चाहिँ सामना गर्नको लागि हामी चाहिँ विपद प्रतिरोधी भएर डिजास्टर रिजिलियन्स भएर चाहिँ अगाडि बढ्नुपर्ने चाहिँ हामी कहाँ चुनौती पनि छ।
2: अबको एक डेढ महिनामा मनसुनको समय पनि सुरु हुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना प्रत्येक वर्ष बनाउँदै पनि आएको छ, बनाइरहेको पनि छ। यस वर्षको तयारी के छ?
3: यो वर्ष पनि हामीले चैत 17 गते हाम्रो एउटा कार्यदल बनेको थियो, त्यो कार्यदल बनिसकेपछि हामीले त्यसपछि सबै निकायहरू जो चाहिँ मनसुन पूर्व तयारी प्रतिकारी राष्ट्रिय कार्ययोजनामा जोडिन्छ उहाँहरूलाई कार्ययोजनामा समावेश गर्ने विवरणहरू उपलब्ध गराउनका लागि हामीले पत्रचार गरेका थियौँ। त्यस्तै गरेर हामीले 23 गते एउटा मिटिङ पनि गरेका थियौँ वृहत किसिमको, त्यसमा चाहिँ लिस्ट कुलिस्टदेखि लिएर सबै तपाईँको सरकारी सुरक्षा निकायका त्यस्तै संचालक लगायतलाई हामीले त्यो बैठकमा चाहिँ आमन्त्रण गरेर छलफल गरेका थियौँ। हाम्रो एउटा इन्फर्मल चाहिँ एउटा व्हाट्सएप ग्रुप पनि छ, त्यसमा 100-150 जना मान्छेहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, विभिन्न निकायबाट प्रतिनिधित्व गर्नुहुन्छ। त्यो ग्रुपमा पनि हामीले निरन्तर रूपमा त्यो कार्ययोजनाको बारेमा छलफल गरिराखेका छौँ र त्यो कार्ययोजनाको मस्यौदा तयार भइसकेको छ, हामीले विवरण राख्न पर्ने सबै राखिसकेका छौँ। अहिले पनि त्यो हाम्रो चाहिँ ड्राफ्ट तयार छ, तर त्यो मनसुनको आउटलुक नहुन्जेलसम्म अथवा केसको एनालाइसिस नहुन्जेलसम्म त्यसलाई हामीले पब्लिक गरेर त्यसको अर्थ हुँदैन। त्यो भएको हुनाले अब आउँदो शुक्रबार जल तथा मौसम विज्ञान विभागको चाहिँ आउटलुक आउँछ, त्यसपछि हामी त्यो आउटलुकबाट राख्नुपर्ने विषयहरू समावेश गरेर यो वैशाखभित्रमा मनसुन पूर्व तयारी प्रतिकार राष्ट्रिय कार्ययोजनालाई पब्लिक गर्ने गरेर हामीले काम गरिराखेको स्थिति छ।
2: रामबाल सर, खास गरिकन प्राधिकरणले तत्काल गर्नुपर्ने कामहरू त यहाँले भनि नै सक्नुभयो, तर विपदजन्य घटनाहरूलाई न्यूनीकरण गर्ने सन्दर्भमा दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरू यहाँहरूले के गरिरहनु भएको छ?
3: हामी चाहिँ डिजास्टरको सन्दर्भमा रेस्पोन्समा मात्रै ध्यान दिएर हुँदैन, अब हामीले दीर्घकालीन रूपमा चाहिँ लङ टर्म रूपमा सोच्नुपर्ने बेला आएको छ र यसका लागि हामीले 4-5 कामहरू तीव्र गतिमा गर्नुपर्ने स्थिति छ। जस्तो कि एउटा कुरा चाहिँ हामीले डिजास्टरमा अब हामीले चाहिँ इन्भेस्टमेन्ट भनेको लगानी चाहिँ बढाउनु पर्नेछ, भनेको हामीले फन्डिङ चाहिँ बढाउनु पर्नेछ। जस्तो कि अहिले पनि हामीसँग एकदमै सीमित स्रोत साधन लिमिटेड रिसोर्सेस छ, त्यो लिमिटेड रिसोर्सेसबाट हामीले भएसम्मको प्रयास गरेर विपदलाई टालिराखेको स्थिति छ। भनेपछि अब हामीले चाहिँ पर्याप्त मात्रामा खोज उद्धार सामग्री खरिद गर्ने सन्दर्भमा होला, अथवा हामीले मिटिगेसन र प्रिपेयरनेसका कामहरू गर्ने कुराहरू अथवा रिस्क एसेसमेन्ट गर्ने कुराहरू होला, हामीले संरचनागत गैर संरचनागत उपायहरूको अवलम्बन गर्दाखेरि बजेट चाहिने कुराहरू होला, विभिन्न स्टडी भौगोलिक अध्ययन गर्नुपर्ने कुराहरू छ, पहिरोहरूको सन्दर्भमा त्यो भौगोलिक अध्ययन गर्ने कुराहरू होला, त्यसका लागि पर्याप्त बजेट चाहिन्छ। त्यस कारणले गर्दा अब हामीले दीर्घकालीन रूपमा बजेट पर्याप्त मात्रामा हुनु पर्यो भनेर हामीले चाहिँ आधिकारिक निकायहरूमा लबिङ गरिराखेको, निरन्तर समन्वय गरिराखेको स्थिति छ। अस्ति मात्रै पनि हामीले देशैभरिको खोज तथा उद्धार सामग्री चाहिँ हामीसँग मौद्दार के छ, अब हामीलाई कति चाहिन्छ भन्ने सन्दर्भमा एउटा विवरण बनाएका थियौँ, त्यो विवरणले कम्तीमा 6 अर्बको सामग्रीहरू किन्नपर्छ तत्काल भन्ने चाहिँ देखाएको छ। र त्यसका लागि हामीले आगामी बजेटमा यी विषयहरू सम्बोधन हुनुपर्छ भन्ने किसिमले काम गरिराखेको स्थिति छ। अर्को भनेको हामीले चाहिँ दीर्घकालीन रूपमा गर्नुपर्ने भनेको के छ भन्दाखेरि डिजास्टर डेडिकेटेड ह्युमन रिसोर्स तयार पार्नुपर्ने छ। विपदसँग सम्बद्ध भएका व्यक्तिहरू राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरणमा हुनुपर्छ, सुरक्षा निकायमा हुनुपर्छ, तपाईँको अन्यत्र पनि छ, तपाईँको विपद डेडिकेटेड संयन्त्र स्थानीय तहदेखि केन्द्रसम्म चाहिँ हुनुपर्छ भन्ने किसिमले हामीले म्यान पावरहरू अथवा जनशक्तिहरू तयार पार्ने काममा चाहिँ लाग्नुपर्छ भनेर त्यो सन्दर्भमा पनि काम गरिराखेको स्थिति छ। यसमा चाहिँ हामीले पछिल्लो पटक अब क्यापासिटी बिल्डिङको सन्दर्भमा विभिन्न मोडुलहरू बनाएका छौँ, जस्तो कि वर्क कोचको कुरा छ होइन, त्यसै सिएसएसआरको कुरा छ, स्विफ्ट रेस्क्यु ट्रेनिङका कुराहरू छ, भिएमटी भोलन्टियर म्यानेजमेन्ट ट्रेनिङका कुराहरू छ, क्याड्रे तालिमका कुराहरू छ, विभिन्न किसिमका चाहिँ तपाईँको जो तालिमहरू। अर्को भनेको कोर्डिनेसन क्यापासिटी चाहिँ बढाउनु पर्ने छ। विपद भनेको चाहिँ एकदम कोर्डिनेसनमा समन्वयमा हुने काम, यो चाहिँ सबै केन्द्रदेखि स्थानीय तहसम्मका सबै संयन्त्रहरू बिचमा चाहिँ प्रभावकारी समन्वय सहकार्य र सहस्तित्वको मान्यता अनुसार काम भयो भने बल्ल विपद जोखिम नियन्त्रण व्यवस्थापन काम गर्न सक्छौँ। त्यो भएको हुनाले हामीले चाहिँ त्यो कोर्डिनेसन मेकानिजमलाई जति पनि छन् तिनलाई पनि प्रभावकारी बनाउने, थप छैन भने त्यसलाई चाहिँ हामीले चाहिँ बनाउने, निर्माण गर्ने, नयाँ निर्माण गर्ने भन्ने किसिमले काम गरिराखेको चाहिँ स्थिति छ। त्यसका लागि हामीले अर्को चाहिँ 4 नम्बरमा टेक्नोलोजीको पनि युज गर्ने, एआईको पनि युज गर्ने, किनकि अहिले भनेको विश्व भनेको प्रविधिको जमाना हो, प्रविधिको प्रयोग गरेर मात्रै हामी चाहिँ अगाडि बढ्न सक्छौँ। त्यसका लागि हामीसँग विभिन्न प्रविधिहरू पनि छ, जस्तो कि हामीसँग विपद पोर्टलका कुराहरू छ, विभिन्न सिस्टमहरू छ हामीसँग, त्यो सिस्टमलाई पनि अहिलेको चुनौतो तरिकाले चाहिँ हामीले अपग्रेड गर्नु पर्यो र हाम्रा चाहिँ खोज उद्धार सामग्री पनि अत्याधुनिक हुनु पर्यो, अब आधुनिक प्रविधिमा आधारित हुनु पर्यो, अनि मात्रै हामी चाहिँ खोज उद्धारलाई पनि प्रभावकारी बनाउन सक्छौँ भने चाहिँ टेक्नोलोजीको पाटोलाई पनि ध्यान दिइराखेको छ। भने अर्को चाहिँ जस्तो कि हामी पुनर्निर्माणको सन्दर्भमा रिकन्स्ट्रक्सनको सन्दर्भमा अब राज्यले पैसा मात्रै दिएर साध्य छैन, त्यसका लागि हामी वैकल्पिक उपायहरूमा जानुपर्छ। त्यो भनेको चाहिँ डिजास्टर रिस्क फाइनान्स भन्छ त्यसलाई, अब हामी डिजास्टर इन्सुरेन्स पनि जानुपर्छ। एउटा हाम्रो कमिटी पनि बनेको थियो, त्यो कमिटीले एउटा रिपोर्ट पनि दिएको छ। हामीले चाहिँ हाम्रा जति पनि सार्वजनिक संरचनाहरू छन् ती संरचनाहरूको विपद बिमा गर्ने र तपाईँको विपदको बेला ती संरचनाहरू अथवा घरहरू आवासहरू चाहिँ भत्किएको खण्डमा विपद बिमाबाट त्यसलाई क्लेम गर्ने पद्धतिको विकास गर्नुपर्छ। त्यो मात्रै नभएर कृषि बिमाको कुरा होला, अहिले विपदले गर्दा कृषिको पनि ठुलो लस भइराखेको छ, हामीले कृषि बिमा गरी पशुपन्छी बिमाहरू गऱ्यौँ भने त्यसबाट पनि हामी रिकभरी गर्न सक्छौँ भने चाहिँ यो विपदका चाहिँ वैकल्पिक उपायहरूको बारेमा पनि हामीले सोच्नुपर्ने स्थिति छ। त्यसको लागि पनि हामीले काम गरिराखेको स्थिति छ। भने अर्को वैकल्पिक उपायहरू जस्तो कि लस एन्ड ड्यामेज फन्डका कुराहरू छ, ग्रिन क्लाइमेट फन्डका कुराहरू छ, त्यो इन्टरनेसनल हामीले चाहिँ लबिङ गर्नुपर्ने कुराहरू छ, त्यसमा पनि हाम्रा चाहिँ नेतृत्वहरू लागिरहेको हामीले चाहिँ देखेका छौँ पाएका छौँ र हाम्रा कानुनी अथवा नीतिगत कुराहरू पनि त्यही अनुसारले संशोधन भइराखेको अवस्था छ।
2: रामबाल सर, हामी कार्यक्रमको अन्तिममा छौँ, विपदजन्य घटनाबाट बस्नको लागि आम नागरिकले के कस्ता कुरामा सावधानी अपनाउन आवश्यक छ?
3: हामी चाहिँ विपद संवेदनशील क्षेत्रमा बसोबास गर्ने भएको हुनाले हामी जुनसुकै बेला जुनसुकै प्रकारको विपदको सामना गर्नुपर्ने स्थितिमा भएको हुनाले हामी सबै रेड अलर्टमा हुनुपर्छ, रेड पोजिसनमा चाहिँ रहनुपर्छ। एउटा चाहिँ व्यक्तिदेखि लिएर समुदाय, जिल्ला, प्रदेशदेखि केन्द्रसम्मका सबै संयन्त्रहरू एकदमै क्रियाशील हुनुपर्ने आवश्यकता छ। र म यो कार्यक्रम मार्फत के अनुरोध गर्न चाहन्छु भने हामी पहिलो नम्बरमा विपद बारेमा चाहिँ अवेर हुनुपर्छ, सचेत हुनुपर्छ, जानकार हुनुपर्छ, किनकि यो सबै नागरिकको चाहिँ कर्तव्यको कुरा पनि हो। त्यो आफ्नो लागि पनि त्यही सचेत हुनुपर्छ, जागरुक हुनुपर्छ र त्यो सचेत हुनका लागि हाम्रा जति पनि सूचनाहरू सम्प्रेषण भइराखेका हुन्छन्, जस्तो कि हाम्रो फेसबुक पेज छ, ट्विटर छ, टिकटक पनि छ, भाइबर व्हाट्सएप ग्रुपहरू पनि छ, हामीले चाहिँ मिडियाको पनि एकदम भरपूर उपयोग गरिराखेका छौँ, एफएमहरू रेडियोहरूको चाहिँ प्रयोग गरिराखेका छौँ, त्यसबाट आउने सूचनाहरूलाई हामीले चाहिँ एकदम गम्भीरतापूर्वक लिनुपर्छ। नागरिकले त्यसलाई चाहिँ चान्सुने छान्नु हुँदैन, सानो तपाईँको त्रुटिले गर्दा भोलि ज्यान जोखिममा पर्न सक्छ, आफ्नो ज्यान जोखिममा पर्न सक्छ, परिवारको ज्यान जोखिममा पर्न सक्छ, समुदायको ज्यान जोखिममा पर्न सक्छ। हामीले जति पनि सामग्रीहरू राखेका हौँ त्यसकोलाई चाहिँ गम्भीरतापूर्वक लिने भन्ने सन्दर्भमा नागरिकले त्यो तयारी गर्नुपर्छ। अर्को कुरा के छ भन्दाखेरि अब हाम्रा संरचनाहरू बनाउँदाखेरि व्यक्तिले बनाउने घरहरू छ, ती चाहिँ विपद प्रतिरोधी छ कि छैन, आफ्नो वरिपरिको एरिया विपदको दृष्टिकोणबाट सुरक्षित छ कि छैन भन्ने कुरामा पनि उहाँले जानकारीमा राख्नुपर्छ, आफूले पनि राख्नुपर्छ, अरूलाई पनि तपाईँको आफ्नो घर वरपरको चाहिँ क्षेत्र चाहिँ सुरक्षित हो कि होइन भन्ने सन्दर्भमा सचेतना एकदमै गम्भीर भएर सोच्नुपर्ने हुन्छ। अर्को चाहिँ के त भन्दाखेरि विपदको भनेको तपाईँको समन्वयात्मक सहकार्यात्मक स्वास्थ्यको मान्यता अनुसार काम गर्ने भएको हुनाले स्थानीय तहदेखि केन्द्रसम्मका जति पनि व्यक्तिहरू हुनुहुन्छ, विज्ञहरू हुनुहुन्छ, संयन्त्रहरू हुनुहुन्छ, उहाँले चाहिँ समुदायलाई विपदसँग जोडेर चाहिँ काम गर्नुपर्छ र त्यसका लागि समुदायले पनि नागरिकले पनि व्यक्तिले पनि सहयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ म यो कार्यक्रम मार्फत सबैलाई चाहिँ अनुरोध गर्न चाहन्छु।
2: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
3: हजुर, धन्यवाद।
2: अहिले सुन्नुभयो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव तथा विपद प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग गरिएको कुराकानी। हवस् त, यो कुराकानीसँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौँ। नमस्कार।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको नियमित कार्यक्रम सी प्रसिर्जनामा यहाँलाई हार्दिक स्वागत छ। म गोमा थापा। कार्यक्रम सी प्रसिर्जना प्रत्येक शनिबार बिहान ठिक यसै समयमा प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपाल .gov.np सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मोबाइल एप र रेडियो नेपाल .online.com प्रत्यक्ष सुन्न सक्नुहुन्छ। हामी रेडियो कार्यक्रम सी प्रसिर्जनामा काष्ठकला, ललित कला, सिलाइ बुनाई लगायत साना तथा मौलिक सिपमूलक कलाको प्रवर्धनमा सहयोग पुग्ने विषयवस्तु समेटेर कार्यक्रम उत्पादन गर्दै आइरहेका छौँ। आजको अङ्कमा हामी सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका साथ भोटे नामलाङको राडीपाखी बुन्ने गुरुङ समुदायमा केन्द्रित हुनेछौँ, जहाँ पुस्तौँदेखि चलिआएको राडीपाखी बुन्ने सिपले कसरी महिलाहरूको जीवनमा आर्थिक र सामाजिक परिवर्तन ल्याइरहेको छ भन्ने बारे चर्चा गर्नेछौँ। कार्यक्रमको सुरुवात गरौँ नागरिक आवाजबाट। आज हामीले केही नागरिकलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न हामीले के गर्नु पर्ला भन्ने प्रश्न सोधेका छौँ।
1: नमस्कार, म विकास तिमल सिन्हा। युवाहरूलाई चाहिँ समृद्धिको आधारको रूपमा लिइन्छ। पछिल्लो समय नेपालमा युवाहरू चाहिँ विदेशिने क्रम पनि अत्याधिक बढिरहेको छ। युवाहरूले यो देशमा रोजगारी नपाएर मात्रै विदेशिएका छैनन् कि यहाँ काम गरिरहँदाखेरि आफ्नो व्यवसाय अगाडि बढाइरहँदा पनि आफ्नो व्यवसायलाई चटक्कै बिचमै छोडेर पनि विदेशिने युवाहरू चाहिँ धेरै छन्। यसको मुख्य कारण चाहिँ मलाई के होला जस्तो लाग्छ भने नेपालमा अनुदानका कुराहरू पनि खास गरी आफ्ना आफन्तहरूलाई मात्रै दिने परिपाटी पनि छ भनिन्छ। यो सँगसँगै अनुदान पाउनको लागि पनि प्रक्रियाहरू चाहिँ एकदमै झन्झटिलो, त्यो प्रक्रियाहरू पुरा गर्नलाई नै धेरै कठिन हुने अवस्था छ। यो सँगसँगै बल्ल बल्ल उत्पादन गर्दाखेरि पनि बजारीकरणको मुख्य समस्या देखिएको छ। यस्तै यहाँ अहिले तत्कालै टिक्ने अवस्था भए पनि भविष्यमा चाहिँ यसले मलाई समृद्धि दिन सक्दैन, मेरो परिवारलाई चलाउन सक्दैन भन्ने एउटा भविष्यबारेको चिन्ताले पनि युवाहरू आफ्नो उद्यमलाई यही मुलुकमा अगाडि बढाउन नसकिरहेको हो कि जस्तो मलाई लाग्छ। त्यसैले राज्यले चाहिँ युवाहरूले गरिरहेको व्यवसायलाई टिकाउनको लागि यी अनुदानका प्रक्रियाहरूलाई सहज बनाउने, उनीहरूले गरिरहेको व्यवसायलाई चाहिँ कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दियो भने युवाहरूलाई यही मुलुकमा टिकाउन सकिन्छ, उनीहरूको उद्यमप्रति आकर्षण बढ्छ जस्तो मलाई लाग्छ।
2: नमस्कार, मेरो नाम सर्जन। स्थानीय तहको यो उत्पादनहरूलाई चाहिँ प्रवर्धन गर्नका लागि चाहिँ अब सबैभन्दा अब सुरुमा त उचित मूल्य चाहिँ कायम गरिदिनु पर्यो। अब आएको नयाँ सरकारले हाम्रो के अपेक्षा छ भने नयाँ सरकारले चाहिँ अब यो हुन्छ नि अब स्थानीय त स्थानीय उत्पादनहरूलाई चाहिँ सही मूल्य दिनु पर्यो सुरुमा। अनि त्यसपछि त्यो अब उत्पादन गरेका कुराहरूलाई चाहिँ बजारमा सही ठाउँमा लैजानको लागि चाहिँ के अरे व्यवस्था गरिदिनु पर्यो। स्थानीय तहबाट नै अब एउटा हुन्छ नि अब खाद्यान्नहरू जस्तो अब तरकारीहरू जस्तो छ भने सङ्कलन केन्द्रहरूको स्थापना गरिदिने, अनि पोलिस्टरको व्यवस्था गरिदिने, अनि त्यसपछि लघु उद्यमीहरूको लागि चाहिँ उनीहरूलाई अब प्रबन्धन गर्नको लागि चाहिँ लघु उद्यमीहरूले उत्पादन गरेका सामानहरूलाई चाहिँ अब विदेशी सामानभन्दा अब यो स्वदेशी सामानहरूलाई चाहिँ बढी प्रोत्साहन गरेर उत्पादनमा जोड दिएर उनीहरूलाई प्रवर्धन कार्यमा सहयोग गरिदियो भने चाहिँ राम्रो हुन्छ।
3: कृष्ण प्रसाद राउत, स्थानीय उत्पादनको विषयमा तपाईँले प्रश्न सोध्नुभयो। स्थानीय उत्पादनको लागि सरकारले विभिन्न किसिमका योजनाहरू बनाए, युवा वर्गलाई लक्षित गरी कार्यक्रमहरू गरी स्थानीय उत्पादनलाई जोड गर्नुपर्छ, जसले गर्दाखेरि देशमा युवा शक्तिहरू पनि बसी आफ्नो उत्पादन गर्न सक्ने हुन्छ। र त्यसको लागि स्थानीय उत्पादन भइसकेपछि पनि सरकारले बजारीकरणको व्यवस्था पनि गरिदिनुपर्छ, जसले गर्दाखेरि मान्छेहरूमा चाहिँ उत्पादन गर्ने चाहना वृद्धि भई स्थानीय उत्पादन गर्नलाई प्रोत्साहन मिल्छ।
0: नागरिक आवाजपछि अब कुराकानीको पालो। हामीसँग आफ्नो चार दशक लामो अनुभव बाँड्न स्थानीय उद्यमी बुद्धिमाया गुरुङ हुनुहुन्छ। उहाँका लागि यो केवल पेसा मात्रै होइन, पुर्खौली पहिचान पनि हो।
4: नमस्कार, मेरो नाम बुद्धिमाया गुरुङ, भोटे नामलाङ निवासी पाँच वरिसा। मेरो घर चाहिँ गुरुङ टोलमा पर्छ। म चाहिँ सानै जन्मे यही हुर्क्यो, अनि अब कामको सिलसिलामा चाहिँ यही हो। अब गाउँ घरमा हुने काम यो अब बच्चादेखि सिक्ने क्रममा अब आमाहरूसँग सिया भएर यो अलिकति राडी बुन्ने नै सिक्यो, अनि यसले पनि अलिकति आफ्नो सिप गरेर जोस् आफूलाई नि अलिअलि यसो आमदानीको बाटो नि भएको छ अनि अरू अलिअलि जोस् शान्ति नै अलिअलि अरू अरू काम पनि गर्ने गइरहेको छ। सुरुमा त यो काम गर्दा त हाम्रो बाबाहरूले ल्याउँथ्यो त्यो त्यही भेडाकै उन काटेर है त्यो माथितिरको कता कता भेटेछ भेडाको उन काटेर ल्याउने त्यो भेडाको उनमा त पुरै कुरो अनि त्यसलाई फेरि पानीमा हालेर पानीको दहमा त्यो सबै सफा गरेर फेरि सुकाएर अनि कोरेसोले कोरेर अनि चरामा बनाएर चरा भन्थ्यो है काटेर अझै नि छ त्यो हाम्रो सामान अनि लरिया निहाल्थ्यो लरिया बर अनि फेरि त्यसलाई बाटेर अनि यो अनि यस्तै धागो निकाले नि तान लाउने अनि तान लाएर अनि अनि बुन्ने त हुने अनि बुनेर यस्तो हुने अनि मारेपछि यस्तो हुने पहिला रातभरि राडी बुने मैले बच्चा पढाउँदाखेरि त रातभरि बुने त्यो टुकीले त यो सबै कालो हुने भने छोराछोरी पढ्ने बेला पछि त्यस्तो भयो यो सबै टुकीले कालो हुने के भए त्यो धेरै बत्ती थिएन नि त है त्यस्तो गरेर राडी बुने मैले बेसरी बुने पहिला त अनि अहिले नि त्यसले नि पछि त पहिला त ग्याप भएको थियो हामीले यो सबै ग्याप भए राडी बुन्ने अब कसैले नबुन्ने त्यस्तो भएको थियो फेरि एकपल्ट चाहिँ अनि यी हाम्रै पालिकाबाट अनि महिलाको कार्यक्रममा चाहिँ यो राडी पाही कार्यक्रम दिनुभयो कार्यक्रम के गर्ने भन्दा राडी पाही गर्ने भन्ने खालको कुरा भएर अनि पालिकाबाट चाहिँ सबैलाई अनुदान दिनुभयो राडी पाही गलैचा सबैलाई अनुदान दिनुभयो महिलाहरूलाई सबैलाई भन्दा नि अब महिलाहरूलाई अब गर्न चाहने महिलाहरूलाई चाहिँ दिनु भएर अनि सबैले बुन्नुभयो अनि जे होस् घर व्यवहार चल्या छ अहिलेसम्म त्यहीबाट त हो नि कतिजनाको त यहीबाटै हो गुरुङहरू प्रायः यही हो ए राडी पनि हो गुरुङहरू जति अनुदान कार्यक्रममा त हामीलाई धागो राडी दियो धागै दियो होइन अनि त्यही धागो दिएर अनि हामीले सुरुमा नि धागो दियो अनि त्यसपछि दोस्रो दुई लटसम्म दिनुभयो पहिला लटबाट नि बुन्यो सबै साथीहरूले फेरि त्यसपछि दोस्रो लटमा नि दिनुभयो अहिले त्यही भरै अनि भएको
0: हो। परम्परागत सिपले पनि जीवन बदल्न सक्छ भन्ने उदाहरण हुनुहुन्छ बुद्धिमाया। केही समय ओजेलमा परेको यो पेसालाई 3 वर्ष अघि गाउँपालिकाले अनुदान र संरक्षणको नीति ल्याएपछि अहिले 10 जना स्थानीय महिलाहरू व्यावसायिक रूपमा राडी पाखी बुन्न सक्रिय हुनुहुन्छ।
4: कार्यक्रम गरेको त भयो लगभग 3-4 वर्षै भयो होला 3 वर्ष जति भयो अनि यसपालि भन्दा अब जस उनीहरूले दिनुभयो सुरुमा त्यही भएर नै सबै सहयोग भयो नि त ए हाम्रो त्यही त हो नि पहिला त्यही भयो अलिकति राडी बेच्यो चलायो फेरि चलायो त्यही भएर धागो सागो किन्यो फेरि ल्यायो फेरि बुन्यो त्यो चल्नु त राम्रो हुन्छ नि मान्छेले दुःख गर्यो भने म नि त्यही त हो नि म त अन्त हिँड्यो नि यता बस्यो बुन्यो बुन्यो भने फेरि म त बुन्या बुन्या आउँछ बसेपछि बुन्या बुन्या गर्ने अनि फेरि यताउति हिँड्दाखेरि फेरि उठ्यो त्यसरी अनि धेरै मान्छेले लानुभयो राडीहरू उहाँ कन्ट्याक्ट गर्नुहुन्छ अनि मैले तयार पारिन्छ नि लानुहुन्छ अहिले त 10 जनाले बुन्या छ ए टोलमा चाहिँ अनि माथि छ माथि तामाङ गाउँतिर छ हाम्रो यहाँ चाहिँ 10 जना छ 10 जनाले चाहिँ बुन्छ बोले त बुन्नु छोड्यो कि खोइ प्राय जसोले त बुन्छ हामीसँगै काम गर्ने साथीहरूले।
0: कुनै समय गाउँमै भेडा पालिने हुँदा उन सजिलै पाइन्थ्यो तर समय बदलिएको छ अहिले उन संकलनदेखि राडी पाखी तयार पार्नेसम्मको प्रक्रिया निकै मेहनतपूर्ण छ यसबारे बुद्धिमायाको अनुभव सुनाऊ।
4: लोकल पहिला त्यो लेख्नेमा प्राय सरी भेडा बाख्रा पालि नि त त्यो ल्याएर काटेर ल्याउँथ्यो बाबाले त्यताबाट ल्याए भन्थ्यो उन ल्याएर अनि त्यो पानीमा भिजाएर सबै धोएर सुकाएर कोरेसोले कोरे नि कोरेले यस्तो यस्तो गर्ने त्यो धनले फड्किने भन्थ्यो है त्यसरी सुकाएर अनि फेरि कोरेर अनि चरामा काटेर लरिया बनाएर लरियाबाट पनि फेरि दुइटा बाट्ने भन्थ्यो काट्ने र बाट्ने त्यो बाटेर अनि त्यस्तै धागो निकालेर अनि तान लाएर बुन्ने त हुन्थ्यो तर काम प्रक्रिया त धेरै छ त्यो गाह्रो चाहिँ छ सातवटा प्रक्रिया र बल्ल राडी तयार हुन्छ।
0: काम गर्ने शैली र प्रविधिमा पनि हिजो र आज धेरै फरक आइसकेको छ पहिले र अहिलेको प्रक्रियामा देखिएको भिन्नता उहाँकै शब्दमा सुनौ।
4: पहिला भन्दा अहिले चाहिँ धेरै फरक छ पहिलाको नि अब सिप त त्यही हो तरिका बुन्ने त त्यही हो तान लाउने तरिका नि त्यही हो तर अहिले चाहिँ अब तयार भएकै धागोहरू आउँछ उनीहरू मिसिनबाट तयार भएको त्यही उन ल्याउने त्यही उनलाई नि फेरि मिसिनमा हालेर यस्तो बनाउने अनि फेरि त्यो ल्याएर अनि तान लाउने तान लाउँछ यस्तो बुनेर फेरि मिसिनमा हाल्ने अथवा घरमै माडेर अनि यस्तो तयार भए नि त फरक चाहिँ जो 3-4 कुरा चाहिँ फरक छ पहिलाको चाहिँ अब प्रायः जस्तो खुट्टाले माडेर तयार हुन्थ्यो हाम्रो नि यहाँ त खुट्टाले मार्छ मार्नु मैले खेताला हालेर पहिला भन्दा अलिकति फरक छ पहिलाको चाहिँ त्यो घोज्ने हुन्थ्यो क्या राडी बेसरी घोत्थ्यो त्यो बाख्राको त त्यो बाख्राकोले त भन्न घोज्ने अहिले चाहिँ घोज्दै नरम हुन्छ भेडाको मात्रै हुनु भएर।
0: बुद्धिमायालाई घरको काम भ्याएर साथीभाइसँग गफिँदै राडी पाखी बुन्नुमा छुट्टै आनन्द आउँछ। उहाँ भन्नुहुन्छ आफूले सकुन्जेल यो पुर्खौली पेसा गरिरहने हो।
4: घर काम नि गर्ने अब घर त म एउटा महिला यहाँ छो बुढा र म मात्रै हो अनि घर बजार सबै पढ्ने अनि म चाहिँ घर काम नि गर्ने यो पनि गर्ने घरको त यही त हो नि अनि प्रायः जस्तो यसलाई चाहिँ म बढीमा यो काम गर्ने यो काम गर्ने मलाई आनन्द लाग्छ आनन्द साथीहरूसँग गफ गर्दै बुन्दै रन नै त्यहाँ हुन्छ म चाहिँ गफ गर्ने बुन्ने गफ गर्दासम्म यो नि बुनिसक्ने आनन्द हुन्छ एक्सर्साइज जस्तो नि हुँदो रहेछ पाउरा छन् यस्तो यस्तो हुन्छ अनि खुट्टा तन्काएर भन्नु पनि पायो अनि ढाडमा चाहिँ अलिकति दुख्छ यहाँ कस्तो दुख्छ ढाड पोलिटी मार्दा मार्दै गरेर यहाँ यत्रो बडो भा मेरो त त्यो उसले क्या माडेर यस्तो गौली गाँठामा त्यो काम त गाह्रो त गाह्रै हुन्छ भाने आफूलाई चाहिँ त्यस्तो नलाग्ने राम्रो लाग्छ मलाई त बाउले नै एघार बाजे नै गरे हामी नै एघार्ने सगुन ज्याल गर्ने नसकेपछि के गर्ने
0: अरू कामको तुलनामा लगानीको प्रतिफल कस्तो छ त भन्ने प्रश्नमा बुद्धिमाया यसो भन्नुहुन्छ
4: आमदानी त अब जस डबल चाहिँ हुन्छ अब डुलाएर बेच्नेहरूले त बेसरी नै गर्दो रहेछ डबल टेबल म घरबाट गर्ने जस आमदानी त डबल चाहिँ हुन्छ जस्तै डबल भनेपछि त अब बुझिहाल्यो नि कुरा 50,000 धागो ल्यायो भने 1.5 लाख भनेर आमदानी त हुन्छ यही त हो नि आमदानी भने घाटा होइन नाफै हुन्छ काम गरिसकेपछि जस लगानी डबल चाहिँ हुन्छ त्यो राडी गर्दा के दुःख चाहिँ दुःख हुन्छ त्यो दुःखलाई अब दुःख नमानेर गर्ने हो नि अब मैले बुन्छ तर अर्को त्यो घर विवाह नि चल्यो अब दुइटा राडी बेचेँ नि 16,000 आइहाल्छ मैले 8,000 बेचेँ 4 पाटी राडी 16,000 भन्दा काम टर्यो नि त 50,000 बेच्नु पाए कति आउँछ
0: अहिले आधुनिक मेसिनको प्रयोगले धागो काट्न सजिलो भएको छ भने उत्पादित सामग्री बिक्रीका लागि गाउँपालिकाले कोसेली घर सञ्चालनमा ल्याएपछि बजारको चिन्ता पनि हटेको छ तर एउटा राडी पाकी बुन्न कति समय लाग्छ त
4: बिहानदेखि बुन्यो भने एउटा भने दुई दिनमा दुई तान बुन्छ तयार हुँदा ओर्दा सब यो सुक्नु पर्यो 3 दिन नै लाग्छ तयार हुँदा लगातार गर्यो त्यो 4 दिन चाहिँ लाग्ला बुन्नु पर्यो तान लाउनु पर्यो मार्नु पर्यो त्यो 4 दिन चाहिँ लाग्छ लगातार गर्यो भने त्यतिमा चाहिँ सक्छ यो एकछिन तान लाउने होइन एकछिन आधा घन्टा चाहिँ तान लायो खोइ काम गर्यो भने त हुन्छ मैले त जस त्यतिमा चाहिँ बेच्छ अब त्यो बेच्ने भने त व्यापारको कुरा हो आफूले बेच्ने हो म त जस त्यो त्यो आफ्नो आउँछ नि व्यापार गर्ने भने त आफ्नो भर पर्ने हो नि त त्यही राडी 4,000 नि बेच्छ मान्छेले मैले चाहिँ 8,000-7,000 बेच्यो 4 पार्टीलाई यो 2 पार्टी त 35-35 बेचेँ 3 पार्टीलाई 4,500-4,500 बेचेँ यसरी बेचेँ कन्ट्याक्टमा मैले साथीहरूलाई भन्ने अनि घरबाट प्रायः त मेरो सबै घरबाट लग्यो हो अनि अर्डरमा नि हुन्छ नि अर्डरमा चाहिँ मैले घरै लगाइदिन्छु ल्याइदिनुहोस् भन्छ अनि घरमा लगाइदिनु गरिहाल्छ खासै मलाई त बेच्न चाहिँ त्यति समस्या चाहिँ भए जस्तो लागेको छैन तयार भएपछि त लगिहाल्छ त्यति समस्या त देखेको छैन
0: गृहिणी महिलाहरूका लागि घरमै बसेर आमदानी गर्ने यो कतिको उपयुक्त माध्यम हो भन्ने प्रश्नमा बुद्धिमाया यसो भन्नुहुन्छ
4: मलाई त यो फाइदा लाग्छ आफ्नो घर बस्यो अरू काम नै गर्नु पाउने घरको सुरक्षित नि भयो कोही आएर आफ्नो घर त ढोका खुलै भयो शान्ति नै पसन्द छ त्यो नि जुरुको उठेर बेच्नु नि पाए खेती त म लगाइहाल्छ जसरी नि यो एउटा राडी बेच्यो भने खेती लगाइहाल्छ आइहाल्छ ज्याला काम मान्छेहरूलाई दिनु पाइहाल्यो सो त सहिलो छ सुरुमा आफूले सिप सिक्नु पर्यो सिप भएपछि त गरिहाल्नु सकिहाल्छ नि त्यही भएर मैले यो कन्ट्याक्टमै बेच म डुलाउनु जाँदैन जाँदैन त्यो चल्या चाहिँ अहिलेसम्म त अब चाहिँ कति चल्ला के त होइन अहिलेसम्म चाहिँ जे होस् घरबार चाहिँ धाने छ भन्नु पर्यो
0: समयको फेरबदल सँगै मूल्यमा पनि ठुलो अन्तर आएको छ कुनै बेला 300 बिक्री हुने राडी पाकी अहिले 8,000 रुपियाँसम्ममा बिक्री हुन थालेका छन् बजार व्यवस्थापन र मूल्यबारे उहाँ यसो भन्नुहुन्छ
4: बाउले बेच्दा त बिचरा त्यो बुढाले त 500 बेच्थ्यो राडी त बाउले अनि राडीमा बाह्र साटे ल्याउँथ्यो बेलामा 500-300 बेच्थ्यो मैले सम्झेँ 400 बेच्थ्यो भने अहिले हेर्नु अब त्यो 400 माला धान त 8,000 बेच्छ अनि त्यो त निकै फरक त भयो नि त्यति बेच्छ हजुर अरूले त धेरै धेरैमा नि बेच्छ होला मैले त घरबाट भएर त्यति पनि बेच्छ मान्छेले यही भएर चलाएर कथ कथ गरेका छ त्यो त मलाई त राम्रो लाग्छ म त यो राडीमा त नछोड्ने पानीमा नि बन्नु पायो है मानिया बस्यो आनन्दरी बुन्यो यो बुढाले मार्नु छैन भने मिसिन लगाएर माडी ल्याइहाल्छु म बेच्नु म आफै कन्ट्याक्टले बेचिहाल्छु के तर म त सबै कन्ट्याक्ट भएर बेच्छु सबै सरहरूले लान्छ कसले अनि सबै कुरो सस्तो 8,000-7,000 तोला सुन थियो 5,000 तोला सुन थियो त्यतिखेर अनि अहिले 3 लाख पुगेछ त्यही भएर यो नै सबै परिवर्तन भएको मैले सुन्ने त 5,000 तोला सुन्ने हामीले देख्यो है अब अहिले 3 लाख हेर्नु त 3 लाख पनि कहाँ पुग्यो अनि हामीले चाहनु उनीहरूले 400 बेच्ने हामीले 8,000 बेच्यो त्यही त हो नि
0: यद्यपि कच्चा पदार्थ अर्थात् उनको उपलब्धतामा कहिलेकाहीँ देखिने समस्याले उद्यमीहरूलाई केही चिन्तित पनि बनाउने गरेको छ
4: धेरै अप्ठ्यारो भन्दा त कहिले काहीँ फेरि धागो पाउँदैन महँगो भयो यो धागोको भाउ त 1,000-1,200 भएको छ सेतो पहिला हामीले 500 ल्याएको थियो डबल भएको छ भाउ बढेर अनि त्यो चाहिँ एउटा समस्या भयो लगानी बढी कम गर्ने आमदानी त अब ठिकै भयो पाउँदैन अब मान्छेले पाल्नै छोड्यो होला नि त्यही भएर नि अहिले पाउँदैन उन क्या त्यो बेच्नेमा आउँछ मान्छे उन किनेर उनलाई फेरि त्यही क्या त्यही सुकाउने के गरेर अनि त्यहाँ मेसिनमा हालेर एक धागो बनाउँछ धागो बनाएर हामीले ल्याएर गर्ने तयार गर्ने
0: स्थानीय उद्यमीहरूको यो उत्साहलाई दिगो बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण रहन्छ। व्यावसायिक प्रभावकारिताका लागि सरकारले के गरिदियोस् भन्ने चाहनुहुन्छ त?
4: व्यावसायिक रूपमा चाहिँ अब सबैजनाले समूहले राम्रोसँग गर्यो भने, राम्रोसँग लगातारसम्म यो काम गर्यो भने पालिकाले अनि ऊ त्यो ऊ नि गरिदिने भने खरिद गर्ने, अहिले कसैले घरमा नि लगाइरहेछ नि त। अब विदेशीले त यो खोज्छ भनेर अब पाँच परिमा उत्पादन भने लगिरहेछ त्यहाँ नि, अनि पालिकाले मेसिन दिने भने छ, राम्रोसँग चलायो भने मार्ने मेसिन हामी उपलब्ध गराउँछौँ भन्ने भन्ने खालको कुरा नि भएको छ। अब कतिको बिक्री हुन्छ कोसेली घरमा, त्यही अनुसार खरिद गर्ने सहिलो हुन्छ कि भन्ने चाहिँ हामीलाई आशा छ।
0: स्थानीय उत्पादनको प्रवर्धन र गाउँपालिकाको पहिचानलाई विश्वमाझ पुर्याउन स्थापना गरिएको कोसेली घरका विषयमा गाउँपालिकाका उद्यम विकास शाखा प्रमुख दिपेन्द्र पौडेल यसो भन्नुहुन्छ।
5: सबैभन्दा पहिला हामीले स्थानीय स्तरमा रहिरहेको स्रोत साधनलाई खेर नजाने हिसाबले स्थानीय स्तरमा परिचालन गर्नुपर्छ भन्ने मान्यताका साथ हामीले हाम्रो पाँचपरी थापल गाउँपालिकामा उत्पादन भएका विभिन्न प्रकारका खाद्य तथा अखाद्य अर्ग्यानिक वस्तुहरूलाई चाहिँ बजारीकरणसम्म पहुँच पुर्याउनको लागि चाहिँ हामीले चाहिँ यहाँका जनताहरूलाई चाहिँ आफूले उत्पादन गरेका बिक्री वितरण पनि होस् र हाम्रो यो पाँच पोखरी एकदम पाँच पोखरीमा आउने विभिन्न प्रकारका पर्यटकहरूले पनि लान्छन् र हाम्रो एउटा चाहिँ पाँचपरी थापल गाउँपालिकाका विभिन्न प्रकारका महिला लघु उद्यमीहरू कृषकहरूको लागि राम्रो हुन्छ भन्ने हिसाबले हामीले स्थानीय उत्पादनलाई विशेष जोड गर्दै हामीले यो कोसेली घर स्थापना गर्न आँटेका हौँ। हामीले यो कोसेली घरबाट चाहिँ हामीले धेरै धेरै प्रकारका कुराहरूलाई चाहिँ हामीले जोड्ने प्रयास गरेका छौँ। अहिले पनि हजुरले यहाँ भित्र गएर हेर्न सक्नुहुन्छ, हामीले 55-60 आइटमहरू चाहिँ हामीले अहिले नै प्रमोट गरिसकेका छौँ र अझै आगामी दिनमा अझै हामीले थप विस्तार गर्दै लानेछौँ। र अब सबैभन्दा पहिला हामीले चाहिँ अखाद्य वस्तु अन्तर्गत चाहिँ बाँस सामग्री, बाँसका सामग्री, बाँस निगालाका सामग्रीहरू, घडीका कुराहरू, ट्रेका कुराहरू, विभिन्न प्रकारका 22-23 आइटम चाहिँ बाँसको सामग्रीहरू हुन्छ। त्यसपछि हामीले मकैको खोस्टाको चकटेका कुराहरू, राडीपाखीका कुराहरू, गलैँचाका कुराहरू, श्यामाका कुराहरू र विभिन्न प्रकारका यहाँको उत्पादन भएको लोकल बेसारका कुराहरू, हाम्रो बाँसघरकोमा उत्पादन भएको चियाका कुराहरू र हाम्रो थाङ्पालकोटमा उत्पादन भएको तरकारीका कुराहरू र बेसार, अदुवा, लसुन होइन विभिन्न प्रकारका छुर्पीका कुराहरू, चौरीका घिउका कुराहरू, एकदम अर्ग्यानिक घिउका कुराहरू, अर्ग्यानिक आलुको कुराहरू, हामीले धेरै कुराहरूलाई चाहिँ पाँचपरी गाउँपालिकामा उत्पादन भएका वस्तुहरूलाई बजार समक्ष पुर्याउने र हाम्रो अर्को उद्देश्य, अर्को प्रमुख उद्देश्य भनेको यहाँ उत्पादन भएको वस्तुलाई यहाँ मात्रै बिक्री वितरण गर्ने लक्ष्य छैन कि हामीले चाहिँ विभिन्न प्रकारका चाहिँ हामी बाहिर काठमाडौँमा रहेका विभिन्न प्रकारका चाहिँ आउटडोरका चाहिँ यस्तै खालका संस्थाहरूलाई पनि बेच्ने र त्यहाँबाट चाहिँ हाम्रो पाँचपरीका जनताहरूलाई चाहिँ एउटा चाहिँ लाभान्वित बनाउने उद्देश्यका साथ हामीले यो कार्यक्रम चाहिँ आयोजना गर्न आँटेको चाहिँ पालिकाबाट प्रवेश गर्ने र पालिकाबाट चाहिँ हामी निक्लिने क्रममा चाहिँ एकदम यो चाहिँ एकदम सेन्टर पोइन्ट मानिन्छ। यसमा चाहिँ हाम्रो चाहिँ यो पाँचपोखरी थाङ्पाल गाउँपालिकाको एकदम गौरवको हाम्रो चाहिँ भनेको चाहिँ एउटा हाम्रो मन्दिर छ, पाँचपोखरी मन्दिर छ, पाँचपोखरी महादेव हुनुहुन्छ, त्यहाँ जाने 12 महिना चाहिँ सबैजना चाहिँ उहाँहरू चाहिँ एकदम त्यहाँ चाहिँ तीर्थयात्रीको रूपमा पनि जानुहुन्छ र विभिन्न प्रकारका पर्यटकहरू पनि आउनुहुन्छ र यहाँ उत्पादन भएका चाहिँ हाम्रो चाहिँ अर्ग्यानिक कुराहरू यहाँको चाहिँ एउटा ब्रान्डिङ गरेर चाहिँ हामीले चाहिँ देश विदेशसम्म चाहिँ पुर्याउन सक्यौँ भनेदेखि चाहिँ पक्कै पनि यहाँको जनताहरूले आर्थिक रूपमा समुन्नत हुन्छन् र 2 पैसा कमाउन सक्छन् भन्ने अभिप्रायका साथ हामीले यो कार्यक्रम चाहिँ आयोजना गरिरहेका छौँ। किसानहरू असाध्यै खुसी हुनुहुन्छ, उहाँहरू चाहिँ योभन्दा अगाडि चाहिँ उत्पादन गरेको वस्तुहरू चाहिँ बजार कहाँ खोज्ने होला, कसरी गर्ने होला भन्नुहुन्थ्यो, अहिले चाहिँ अब यहाँ हामीले चाहिँ यो चाहिँ कसैले घर सञ्चालन गरेपछि हामीले उत्पादन गरेका वस्तुहरू चाहिँ खेर जाने छैनन् र बजारीकरणको लागि पनि गाउँपालिकाले, उद्यम विकास शाखाले र सम्पूर्ण समन्वय गरी
0: सिपलाई आम्दानीसँग जोड्ने यो अभियानमा गाउँपालिकाका नेतृत्व निकै सकारात्मक देखिन्छ। यस विषयमा पाँच पोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रतिबद्धता यस्तो छ।
6: पाँचपोखरी थाङपाल गाउँपालिका विशेष गरी आदिवासी जनजातिहरूको बाहुल्य क्षेत्र पनि हो, अन्य जाति समुदायहरू यो चाहिँ एकदमै मिलेर बस्ने समुदाय, मिलेर बस्ने गाउँपालिका, विशिष्ट पहिचान बोकेको गाउँपालिका हो र आदिवासी जनजाति र अथवा यहाँ बसोबास गर्ने जाति जनजातिहरूको ऐतिहासिक परम्परागत शिवहरू छ, कलाहरू छ, त्यो शिव कलाहरूलाई चाहिँ संरक्षण गर्नुपर्छ, जगेर्ना गर्नुपर्छ। आजको आधुनिक युगमा जो ऐतिहासिक शिव कलाहरू चाहिँ हराउँदै गयो, त्यो हराउँदै गइसके, त्यसको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो भन्ने दृष्टिकोणबाट हामीले कम्तीमा त्यहाँको समुदायहरूले अगाडि सारेको चिजलाई गाउँपालिकाले त्यसलाई ट्रेनिङ मार्फत, केही अनुदान मार्फत होइन केही सचेतन कार्यक्रम मार्फत हामीले कार्यक्रम अगाडि बढायौँ। जस्तै राडी पाखी गुरुङ समुदायले, विशेष गरी गुरुङ समुदायले यो राडी पाखीको कुरो छ, तामाङ समुदायहरू, हेल्मो समुदायले अर्को बक्खु जो श्यामा पनि भन्छ, श्यामा बुनाइ चिजहरू छ, यी चिजहरूलाई हामीले संरक्षणको कार्य अगाडि बढिरहेका छ। तर मलाई जहाँसम्म लाग्छ पूर्णता त होइन, तर पनि कम्तीमा त्यो संरक्षणको निमित्त गाउँपालिकाले अगाडि सारेको कुरामा स्थानीयवासीहरूले सकारात्मक रूपमै लिएको छ जस्तो मलाई लाग्छ। यो बहुआयामिक बहुउद्देश्यका साथ निर्माण गरेको यो चाहिँ हाम्रो सेन्टर पोइन्ट हो, हाम्रो सिमानामा बनाएका छौँ। सूचना केन्द्र, कोसेली घर, प्रहरी चौकी, अखाद्य वस्तु चेक पोइन्ट, स्वास्थ्यलाई खेलबाड नहोस् भन्ने हिसाबले बहुआयामिक तरिकाको यो छ। हाम्रो किसानहरूले उत्पादन गरेका विषयवस्तुहरू, उहाँले उत्पादन गरेका वस्तुहरूलाई बजारीकरण गराउनको निमित्त, अनि त्यस पछाडि पर्यटनहरू जति पाँच पोखरी जान्छन्, जति माथि पेमाचल जान्छन्, जति मात्र पर्यटनहरू जान्छन्, हिमालयहरू जान्छन्, त्यो फर्केर जाँदा हाम्रो किसानहरूको उत्पादन बिक्री एउटा रह्यो, अर्को कुरा अन्तर्राष्ट्रिय तहसम्म बजारीकरण गर्ने हाम्रो ब्रान्डिङहरू चाहिँ विभिन्न तहमा पुगोस् भन्ने बहुआयामिक उद्देश्यका साथ यो निर्माण गरेका हौँ।
0: आज हामीले सिन्धुपाल्चोकको पाँच पोखरीमा परम्परागत राडीपाखी बुन्ने सिप, महिला उद्यमशीलता र स्थानीय सरकारको पहलका विषयमा कुराकानी गर्यौँ। उहाँहरूको यो कुराकानी सँगसँगै आजको कार्यक्रम सिप र सिर्जनाबाट बिदा हुने समय भएको छ। तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? आफ्ना सुझाव र प्रतिक्रिया हामीलाई पठाउन सक्नुहुन्छ। त्यसका लागि हामीलाई रेडियो नेपाल प्रोग्राम @gmail.com इमेल गर्न सक्नुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 01-42-11-58-2 फोन गरेर पनि आफ्ना सुझाव टिपाउन सक्नुहुनेछ। अर्को साताको शनिबार सिप र सिर्जनासँग सम्बन्धित विषयवस्तुसहित फेरि उपस्थित हुनेछौँ। आजलाई भने कार्यक्रम सिप र सिर्जनाबाट म गोमा थापा बिदा हुन्छु। तपाईँको यो साता शुभ रहोस्। रेडियो नेपाल सुन्दै गर्नुहोस्। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकको भार वहन क्षमता भन्दा बढी लोड मालवाहक सवारी साधनमा नबोकौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
4: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय,

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। काठमाडौँ उपत्यका भूमिहीन सुकुम्बासीको डिजिटल लगत सङ्कलन गर्ने तयारी र युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा। रुस र युक्रेनबीच 3 दिने युद्ध विराम। अब समाचार विस्तारमा। सरकारले यही वैशाख 28 गते सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया हिजोदेखि सुरु गरेको छ। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै सुनवाई समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध 10 दिनको समय दिएर उजुरी आह्वान गरेको छ। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा हिजो आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालका अनुसार डिजिटल लगत सङ्कलनको तयारी अन्तिम चरणमा पुगेको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मंगलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?

0: बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। हिजो विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपालमा प्रधान कार्यालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008 भने पनि विक्रम सम्बत 2009 वैशाख 26 गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग युरोपेली संघ यु राजदूत भेरोनिक लोरेन्जोले हिजो भेटवार्ता गर्नुभएको छ। यस्तै शिक्षा मन्त्री पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्टलले पनि हिजै मन्त्रालयमा भेटवार्ता गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 3 दिनको युद्धविराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार मे 9 देखि 11 युद्धविराम लागू हुनेछ। यस अवधिमा दुवै देशबीच सबै सैन्य गतिविधि रोक्ने सहमति भएको र केही बन्दीको रिहाई पनि हुने ट्रम्पले बताउनु भएको छ। उहाँले ट्रुथ सोसलमा लेख्दै रुसमा विजय दिवस र युक्रेनमा पनि द्वितीय विश्वयुद्धसँग सम्बन्धित कार्यक्रमका कारण यो सहमति भएको उल्लेख गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातिसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरानबीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यका लागि सकारात्मक योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको प्राप्त समाचारमा जनाइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। केही ठाउँमा पानी पर्ने सम्भावना छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 24.6 र न्यूनतम तापक्रम 11.9 डिग्री सेल्सियस थियो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 देखि 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्ती सच्याउने प्रयास भएको सरकारका प्रवक्ता सस्मित पोखरेलको भनाई। लिपुलेख क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गरिने परराष्ट्र मन्त्रालयद्वारा जानकारी। काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासीको डिजिटल लगत सङ्कलन गर्ने तयारी। नेपालमा यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण। र युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा। रुस र युक्रेनबीच 3 दिने युद्ध विराम। रेडियो नेपालबाट बिहान 9 बजेको समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। सार्वजनिक सेवा प्रसारण नेपालको एउटा पृथक कार्यक्रम हाम्रो भूगोल नेपालमा रहेका प्राकृतिक संरचना, बसोबास गर्ने विविध समुदाय, उनीहरूको भाषा, संस्कार, संस्कृति, परम्परा र धार्मिक मूल्य मान्यतालाई आत्मसात गर्दै अपनत्वको भावना जागृत गराउनु र नेपालको भूगोलमा रहेका जीव जन्तु, चरा चुरुङ्गी, हावापानी आदिको बारेमा धेरै भन्दा धेरै तपाईँ माझ जानकारी गराउनु नै कार्यक्रमको मूल उद्देश्य रहेको छ।
1: कार्यक्रम रिपोर्टिङका लागि हामी प्रत्यक्ष रूपमा तपाईँ माझ आइपुग्छौँ, आउने कोसिस गर्नेछौँ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ हामीलाई।
0: आज हामी तपाईँहरूलाई प्युठान जिल्ला लिएर जाँदैछौँ। नेपालको लुम्बिनी प्रदेश अन्तर्गत रहेको एउटा पहाडी जिल्ला हो प्युठान। यसको पूर्वमा अर्घाखाँसी र गुल्मी, पश्चिममा रोल्पा र दाङ, उत्तरमा बागलुङ र रोल्पा र दक्षिणमा अर्घाखाँसी र दाङ जिल्ला रहेका छन्। समुद्री सतहबाट 305 देखि 3669 मिटरको उचाइमा अवस्थित प्युठान जिल्लाको क्षेत्रफल 1365 वर्ग किलोमिटरसम्म फैलिएको छ। प्युठानमा भएका 9 स्थानीय तह मध्ये 2 नगरपालिका र 7 गाउँपालिका रहेका छन्। यिनै स्थानीय तहहरू मध्ये प्युठान नगरपालिका वार्ड नम्बर 7 स्थित पुण्य खोला आजको हाम्रो कार्यक्रमको गन्तव्य स्थल हो। भौगोलिक हिसाबले प्युठान नगरपालिका राप्ती अञ्चलको मध्य भागमा रहेको छ।
1: प्युठान नगरपालिकाको पूर्वमा झिमरुक गाउँपालिका, पश्चिममा स्वर्गद्वारी नगरपालिका र मान्डवी गाउँपालिका, दक्षिणमा मल्लरानी गाउँपालिका र मान्डवी गाउँपालिका, अनि उत्तरमा 9 बहिनी गाउँपालिका र रोल्पा जिल्ला पर्दछ। राष्ट्रिय जनगणना 2078 तथ्याङ्क अनुसार सबैभन्दा बढी क्षेत्रीयहरू को बाहुल्यता रहेको प्युठान नगरपालिकामा दोस्रोमा मगर, तेस्रोमा पहाडी ब्राह्मणहरू र अन्य जात जातिहरूको बसोबास रहेको छ। नगरपालिकामा व्यापार, उद्योग, कल कारखाना, प्राकृतिक स्रोत तथा सामाजिक महत्वका साथै केही भाग ऐतिहासिक तथा सहरी क्षेत्रका रूपमा रहेका छन्।
0: औसत आमदानीका रूपमा कृषि व्यवसायको सबभन्दा ठूलो हिस्सा रहेको छ भने स्थानीयको अर्को मुख्य आमदानीको स्रोत वैदेशिक रोजगारी पनि हो। हामी रिपोर्टिङको सिलसिलामा प्युठान नगरपालिका वार्ड नम्बर 7 पुण्य खोला पुग्दा त्यहाँका अधिकांश बस्तीहरूमा प्राय युवा पुरुषहरू नै भेटिएनन्। भेटिए पनि ज्येष्ठजन र बालकहरू मात्र। पुण्य खोलाका हरेक काम महिलामा मात्र सीमित, खेतीपाती गर, व्यापार व्यवसाय गर र केटाकेटीका शिक्षा दीक्षासम्मका सबै कामहरू महिलाकै काँधमा, हामीले यो अलि पृथक अवस्था देखेपछि हाम्रो भूगोलमा यो विषयलाई समेट्ने जमर्को गरेका छौँ। आज हामी प्युठान नगरपालिका 7 पुण्य खोलाका महिला दिदी बहिनीहरूको अवस्था, जीवनयापन र भोलिका दिनमा के भइदिए हुन्थ्यो भन्ने प्रश्नमा केन्द्रित रहँदै स्थानीय समाजसेवी एवं व्यवसायी महिला सीता थापासँग गरिएको कुराकानी, जागिरे, कृषक अनि घर धन्नामा क्रियाशील व्यक्तिहरूको आवाज समेटेर तयार पारिएको रिपोर्ट अनि जनधारणा प्रस्तुत गर्नेछौँ। हामीलाई सुनिरहनु होला।
1: आहा, कति राम्रा राम्रा गमला अनि फुलहरू। यतिखेर हामी प्युठान 7 पुण्य खोला भन्ने ठाउँमा आइपुगेका छौँ। यहाँ मैले एकजना महिलालाई देखेँ। सोधौँ न त उहाँ के गर्नुहुन्छ। ए, उहाँ एक व्यवसाय अनि समाजसेवी पनि हुनुहुँदो रहेछ। उहाँको नाम सीता थापा हो। यो गमला केबाट बनाउनु भयो?
2: कपडाबाट बनेको हो। म अलिकति त रमाइलो मान्छे पनि हो। गमला बनाउन इन्ट्रेस्ट धेरै लाग्छ मलाई। फुल फुलाउन अति इन्ट्रेस्ट लाग्ने कि मलाई। त्यो भएर नि गमलै गमला छ। उब्लो फ्लाइट पनि छ, त्यहाँ पनि बान्डामा नि गमलाहरू छ।
1: आफैले बनाउनु भएको?
2: हजुर, म आफै बनाएको। ए, गमला
1: तालिम लिनु भएको थियो?
2: छैन, युट्युबमा हेरेर। अनि त्यसपछि सजिलो छ, सकिन्छ।
1: गमलाहरू बिक्री वितरण गर्न पनि त सकिन्थ्यो होला।
2: बिक्री गर्ने त म बनाउँदैन, आफ्नै घरको लागि मात्रै हो। घर परिवारमा त म भएँ, अनि एउटा नानी, एउटा बाबु, एउटा बुहारी छ, एउटा नातिनी छ, श्रीमान हुनुहुन्न।
1: छोरा यहीँ हुनुहुन्छ कि बाहिर विदेश?
2: छोरा चाहिँ इन्डिया भन्नाले त हाम्रो बाबु त इन्डियन आर्मी हो।
1: इन्डिया जान किन बाध्य भयो जस्तो लाग्छ?
2: नेपालमा पढाइ अनुसारको रोजगार भइदिएको भए सायद इन्डिया जान्थेन होला कि। इन्डिया भन्दा पनि विदेश भन्नु न तपाईँको, कतार भयो, मलेसिया भयो, दुबई भयो, अब ठुलो ठुलो अलि धनाड्यहरू ठुलो ठुलो देशमा गएर होइन लगानी गरेर जान्छ भनेपछि, अब खाडी मुलुकमा हाम्रा ब्याचलर क्लियर गरेका हाम्रा छोरा भतिजाहरू खाडी मुलुकमा गएर बसेका छन् कि। यहाँ ब्याचलर क्लियर गरेको मान्छे गएर 30-40 हजारमा बिचरा काम गरेका छन्, कति पीडामा छन् होइन। त्यो भएर नेपालमा रोजीरोटीको केही छैन।
1: तीन पुस्तेलाई कमाइदिने प्रथाले बिगारेको हो त
2: हामीले। तीन पुस्ते सम्पत्ति जोडेर के गर्ने? भोलि बिहान छछरी बिग्रियो भने मैले के भन्छु भने, व्यक्तिगत विकास मात्रै नहेरौँ के, मैले मेरो घरका छोरा छोरीलाई मात्रै नै कि, मेरो समाजका छोरा छोरी सबैले पढ्नु पाउनु पर्यो एक नम्बरमा। अब मेरो छोरोले मात्रै एकदम राम्रोसँग पढेछ, पल्लो घरको अङ्कलको छोराले पढ्न पाएको छैन र त्यो अन्यत्र त्यसको पढ्ने पैसा पनि छैन, यता त्यता छैन भनेपछि त्यो कति दुखी भयो।
1: समुन्नत समाज निर्माणका लागि के हुनुपर्छ?
2: हो, सबैको एकता हुनु पर्यो। अब हामीले के गरेपछि हामी दिदी बहिनीहरू सक्षम हुन्छ न, नेपालमा विकास हुन्छ त भनेर अब हामी एकदमै चेतना हुनु पर्यो। चेतना त छ, हामी बुझेर नि बुझ्न चाहे जस्तो गर्न भएन के, भएन। अब हामी सबै एकजुट भएर अब नेपालमा कुन दिशातिर, हाम्रो नेपालले त ट्र्याक छोड्यो कि, अहिलेसम्म त छोडेन र अहिलेसम्म विकास जिरो छ। देख्नु भएको छ, धनाढ्यका छछरी अमेरिका र अस्ट्रेलिया छन् होइन, गरिबका छछरी त्यो कतार र मलेसिया दुबई छन्। त्यही जान पनि तपाईँको हामी जस्तै दिदी बहिनी दाजुभाइले दलालको काम गरेर कहाँ कहाँ लडेर फसाछ भन्नु न, हामी लोभी किन हुन्छौँ के। नेपाल सरकारले 60 वर्ष पुगिसकेपछि त्यो वृद्धलाई पाल्ने र स्वास्थ्य र शिक्षा फ्री गर्नलाई त सबै दिदी बहिनीहरूको एकता हुने हो नि। मान्छे कसैलाई पनि दिन्छु, टेन्सन हुँदैन, मैले त्यो भन्छु कि, त्यो गर्नलाई हाम्रो एकता चाहिन्छ। चेतना नभए नि त चेतना गराउनु पर्यो, काउन्सिलिङ गर्न पर्यो, अनि ठाउँ ठाउँमा गएर हामी दिदी बहिनीहरू जम्मा हुन पर्यो। यो एरियामा ब्याचलर प्लस टू नगरेको लगभग मान्छे चाहिँ छैन, बेरोजगार के। प्युठान नगरपालिका यहाँ ब्याचलर रेगुलर जाने क्लास लिने थियो 250 विद्यार्थी, हाम्रो दुर्गम ठाउँबाट आउँछ, फबाङ लिबाङ भन्ने अझै दुर्गम छ कि, बाने लिगा डाम्री फब्ली भनेको प्युठानको दुर्गम ठाउँ हो कि। यता बरौलाको दाङबाङ अनि बरौला अलि दुर्गम दुर्गमबाट यहाँ ब्याचलर पढ्न आउँछ। ब्याचलर पढ्न आइसकेपछि यहाँ 10 बजी आएपछि 10 बजे पछाडि के गर्ने त? अब धनाटेको छछरी पो 10 बजी जतिखेर पनि उनीहरूलाई फेसिलिटी छ, अनि त्यो फेसिलिटीमा बस्छन्, खान्छन्, लाउँछन्, हिँड्छन्, उनीहरूलाई आनन्द आयो होइन। अब तिनी गरिबका छछरीले त बिचरा 15-20 हजारको यहाँ कुनै पनि फ्याक्ट्रीहरू कलकारखाना यता त्यता भइदिएको भए त त्यहाँ गएर बिचरा एउटा चप्पलको फिती काट्ने भएको पनि 15 हजार त कमती होला नि त। 15 हजार कमाएर तपाईँको तिनीहरूले 7 हजार आफ्नो जीविका कोठाबाट तिरेर पनि 10 हजार घर पठाउँथ्यो होला कि बाबुआमालाई। दसैँ तिहार आएपछि भात मात्रै खाने ठाउँ पनि छ कि प्युठान, त्यति दुर्गम ठाउँ छन् नि। ए त बिजुवारतिर गएर यहाँ आएर फाँटमा धान काटेर लगेर खाने ठाउँ हो, अहिले त गाडीहरू गएर अब घर घर पसल गएर चामलहरू खाने ठाउँ भइसक्यो। त्यस्तो ठाउँका नानीहरू अहिले पढ्न, हिजोको दिनमा त्यो ठाउँका नानीहरूले पढ्ने थिएन, अहिले पढ्न पर्छ भने 1-2 घन्टाको ठाउँमा गएर प्लस टू गरेर अहिले यहाँ ब्याचलर पढ्न आएर तिनीहरूले 15-20 हजार पाउने भइदिएको भए कति आनन्दले उ गर्थे होला। त्यही भन्छन् कि नानीहरूले, आन्टी कतै पेरेसमा कतै पसलमा लगाइदिनु न भनेर भन्छन् तिनीहरूले। पसलमा बिचरा नेहार बस्ती चाहिँ यहाँ नेहारहरूले तपाईँको 6 हजारदेखि दिँदै दिन्नन्, किनभने अब त्यसपछि 6 हजार पनि अब त्यो खाजा खाने पनि अब त्यो दिनभरि गएर पढाइ छुटाएर बिहान 7 बजी गएपछि 6 हजार दिने, बिहान 7 बजी बेलुका 6 बजीसम्म ब्याचलर पढ्न आएको मान्छेले पढाइ छुटाएर गर्ने कि नछुटाइकन गर्ने, त्यस्तो छ।
0: जनधारणा।
3: मेरो नाम आशा घरती, प्युठान नगरपालिका 7 पुणी खोला। खासै हामी घरती भनेको अब के बिचा बिचा न मगरकोमा न छेत्रीकामा, हामी त बिचामा छौँ कि।
2: अब हामीलाई छेत्रीको उसमा पनि दिन्न, घरतीको जनजातिको कार्ड पनि दिन्न, न यता न
3: म त घरैसी काम गर्छु, पढ्न त अब पढ्दैन, उहिलाको जमानामा घाँस काट्नु पर्यो गयो आधी उमेर, हामी वनतिर पनि जानुपर्छ, खेततिर पनि जान्छौँ, त्यस्तो ठुलो जङ्गल छैन नि हाम्रो। मेरो एउटा छोरा एउटा छोरी छ, हामी 4 जना हौँ। श्रीमानले इन्डिया जाने वर्ष वर्षमा आउनुहुन्छ, व्यवसाय गर्न त गर्ने हो आफ्नै ठाउँमा, अब एउटाले जे व्यवसाय गर्यो त्यही अर्कोले गरिदिन्छ, त्यो गरेपछि खासै चल्दैन, अब यहाँ बजार एरिया पनि छैन, गाउँ हो, त्यस्तै छ।
4: मेरो लक्ष्मी घरती मगर, मेरो टाटा नौ बहिनीका उपालिका हो घर, म
2: पढ्नको लागि स्वर्गद्वार क्याम्पसमा उता छैन क्याम्पस यही हो हाम्रो प्युठानको अरू छ के अरे छन् त हाम्रो नजिकै हामी त टाढै छौँ तिन घन्टा लाग्छ पढाइ त रेगुलर आउँदैनौँ जब गर्छौँ सानो टाइम मिल्दैन त्यतिकै डिलरमा बस्नु माविसम्म छ त्यहाँदेखि इलेभेन टुवेल्भ पढ्न अलि तल झर्नुपर्छ बाने अनि त्यसपछि यता बागला पनि झर्छन् क्याम्पस त राम्रै हुनु परेको तर हाम्रो माथितिर त्यस्तो छैन
4: मेरो नाम अनुराधा बुढा हो
5: आत्मा जनता माविमा घरबाट त धेरै तारा हो हामी चाहिँ यहाँ डेरा लिएर बस्छौँ ए उहाँ स्कुल नजिक छैन तारा छ त्यसैले 2500 एक महिनाको भाइरमा मात्र म आफै भाइरा मैले त्यहाँ भए भए सजिलो हुन्थ्यो डेरा लिएर बस्न परेन
6: हिमा गर्थे मैले पोमा लर्निङ एभन एन्ड रिसर्च स्कुल खाने पानी पुण्य होला प्युठान यहाँबाट धेरै टाढा छैन नजिकै छ मलाई लेख्न पढ्न ड्रइङ गर्न कथा पढ्न
7: मिना गर्थी प्युठान नगरपालिका साथ मैले अब दाम पिस्दैछु घरको लागि मिडम एक पाथी होला अब महिना त के 10-15 दिन अब बिहान त्यही पकाउनुपर्छ बेलुका अनि दुईजना छन् त थोरै थोरै दिन पऱ्यो आफ्नो आफन्तीलाई माइतबाट ल्याएको यही नजिकै हो 15-20 मिनट लाग्छ कुलो अलि तल छ यहाँ माथि चाहिँ हुँदैन त्यस्तो खाने बानी त खोलाबाट मोटर तालेको छ त्यही खान्छौँ गहुँ धान मकै हामीले एकै बालिजु गरेछौँ पहिला पहिला दुई बाली नै गर्नुहुन्थ्यो होइन चैते धान काटेर फेरि गर्नुहुन्थ्यो अहिले फेरि एकै बाली नै गरेछ
1: पुण्य खोलाका स्थानीय कृषक जागिरे अनि बेरोजगारीका आवाज समेटेर तयार पारिएको एक रिपोर्ट प्रस्तुत गर्दैछौ कार्यक्रमको अन्तिम सामग्री स्वरूप
0: प्युठान नगरपालिका वार्ड नम्बर 7 पुण्य खोलाका अधिकांश महिला दिदी बहिनीहरू खेती किसानी घर धन्ना र केही मात्रामा व्यापार व्यवसाय तथा नोकरीमा पनि संलग्न छन् यसै मध्येकी सुशीला घरती छिमेकी लघु वित्तमा विगत 13 वर्षदेखि कार्यरत हुनुहुन्छ हामीसँगको भेटमा स्थानीय स्तरका महिलाहरूलाई लघु वित्तबाट दिँदै आएको तालिम
8: गाउँ गाउँमा जाने विपन्न वर्गका महिलाहरूलाई व्यवसायमा उत्प्रेरित गर्ने अनि सानो रकमहरू थोरै रकमहरू बिना धितो लगानी गर्ने अनि उनीहरूलाई व्यवसायतिर अगाडि बढ्ने अग्रसर गर्ने नै उद्देश्य हो लघु वित्तको उनीहरूलाई अनुशासनका नीति नियमका कुराहरू सिकाउने अनि व्यवसाय गरेर आय आर्जनको बाटो सिकाउने बेला बेलामा तालिमहरू कुखुरा पालन भैँसी पालन के अब सिजन चल्छ च्याउ खेतीहरू त्यस्तो तालिमहरू दिइरहन्छ
0: महिला भयो भन्दैमा हात बाँधेर बस्ने होइन कि हामीले पनि केही न केही गर्नुपर्छ भन्नुहुन्छ पुनः एकपटक सुशीला
8: हामी महिलाले केही न केही गर्नै पर्छ आफ्नो जीविका उपार्जनको लागि पनि गर्नु पर्यो आफ्नो लागि पनि गर्नु पर्यो घर परिवारको लागि पनि गर्नु पर्यो आफूले नै 2-4 पैसा कमाएर आफ्नो खुट्टामा आफै उभियो भने अझ राम्रो सपोर्ट पनि हुन्छ घर परिवारले माया गर्छन् समाजमा पनि हेर्ने दृष्टिकोण राम्रो हुन्छ सबै चिज राम्रो हुन्छ
0: प्राकृतिक प्रकोपले प्युठानको भूगोल पनि अछुतो कहाँ छ र बेला बेलामा आउने बाढी पहिरोले त्रसित बनाएको कुरा नबताई बस्नै सक्नु भएन हामीसँगको भेटमा सुशीला गर्ती
8: बेला बेलामा यो हामीले उब्जनी गरेको जग्गाहरू माथिबाट बाढी आएर पुरै पुर दिन्छ अनि ढुङ्गाहरू ल्याएर होइन थुपार दिन्छ दुःख दिन्छ कुन सालमा त्यो माथिबाट पहिरो आएर बस्ती नै बगाएर लिएर आएको थियो बर्खाको सिजनमा गाह्रै हुन्छ अब हाम्रो यहाँ माथिदेखि पनि हेर्नु बाटो गाउँ गाउँ लगेछन् होइन त्यो बाटो अब खनिसकेपछि त त्यो माटो त अब त्यही खोल्सा खाल्सीमा फालिदिन्छ माटो डोजरहरूले अनि त्यो बाढी आइसकेपछि तलबाट बगाएर यही बस्तीमै ल्याउँछ कि त्यस्तो बेलामा त अब घरभित्रै बस्ने अब के गर्ने अनि पानी बिदा भयो भने अनि जाने होइन डोजरहरूलाई बोलाउने सफा गर्ने बाटो नै ब्लक हुन्छ हाम्रो त यता हुन्छ
0: स्नातक त पास तर रोजगार छैन प्युठान निवासी रिता घरती गाउँमा छोरा छोरीका लागि पनि राम्रो शिक्षा पनि छैन यी सबै कुरा गाउँमा नै भइदिए सहज हुने थियो भन्नुहुन्छ
9: जागिर पाइन्न भने जस्तो अनि लोकसेवा पनि लडिरहेछ निस्किनु पर्यो पढ्न त छोरा छोरी भएपछि त्यस्तै त अब छोरा छोरीलाई ध्यान दिने कि पढाइमा ध्यान दिने कि गाह्रो छ अलि विकास भइदिए हुन्थ्यो छोरा छोरीलाई जस्तो पढाइ पनि अब बाहिर गएर पढ्न नपरे हुन्थ्यो छोरा छोरीको लागि यही गाउँमै राम्रो शिक्षा भए त किन बाहिर जानु पर्छ र स्कुल छ तर त्यस पनि अलि अब उच्च शिक्षाको लागि त राम्रो छैन नि अब कि बुटोल काठमाडौँ त्यतातिरै धाउनै पर्ने हो टाढा सबभन्दा हामीलाई त अरू त सबै ठिकै छ शिक्षा अलि राम्रो भए व्यवस्थित भए हुन्थ्यो जस्तो लाग्छ
0: के पहाड के तराई त्यहाँ बसोबास गर्ने मानिसहरू कृषिमै आधारित हुन्छन् यसै मध्ये पुण्य खोला प्युठानका वीरबहादुर घरती पनि एक कृषक हुनुहुन्छ आफूले उब्जाउ गरेका अन्न बालीहरू आफूलाई पुग्दो भएपछि गाउँ घरमै बेचबिखन गर्ने कुरा यसरी बताउनुहुन्छ
10: कृषि उत्पादनमा अब गर्ने भनेदेखि सबै चिज फल्छ उत्पादन गर्न सक्नु पर्यो. अब धान मकै गहुँ अब हजुरको लेखपाकतिर कोदो पनि प्रशस्त हुन्छ. अब तरकारीहरू अब गहुँ अन्न उत्पादन गर्ने धेरै भएमा बिक्री हुन्छ कि थोर थोरै तरकारीहरू आलु अब अन्नमा चाहिँ चामलहरू यस्तो यहीँमै खपत हुन्छ घरमै आउँछन् ल्याउँ अनि गाउँ गाउँ घरबाट आएर मसँग सम्पर्क गर्छन् भनेर अनि मलाई दिनु पर्यो भन्छन्.
0: हुन त अधिकांश पुरुषहरू हाम्रो रिपोर्टिङको सिलसिलामा त्यहाँ भेटिएनन्. वीरबहादुर जो एउटा प्रतिनिधि पात्र मात्र हुनुहुन्छ र घर परिवार महिला र केटाकेटीका अभिभावकका रूपमा रहनुभएका वीरबहादुर आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ.
10: अब हजुरले भन्नु बच्चा बच्ची पढाउनको लागि भनेपछि अब यी पढ्दै गए अब यिनीहरूलाई ठुल्ठुलो क्लास पढाउनु पर्यो उसले पुग्दैन अनि त्यसले गर्दाखेरि विदेश गएर कमाइने. अब मेरै परिवारमा मेरै कान्छो भाइ अब खाडी मुलुकमा गएको छ भाइहरू बाहिर बाहिर छन् अरूहरू प्राय चाहिँ धेरै जसो खाडी मुलुकमा र इन्डिया भनौँ भारत प्राय जस्तो होटेलतिर ठुल्ठुलो पाहुनेहरू भयो नेपाली कोही कतिपय अब त्यो आर्मीहरू भएको छन् उता सिकेर अब उहाँ चाहिँ कस्तो कसरी प्रगति भइरहेछ होइन हामीले यहाँबाट गएर त्यो सिक्ने त्यो सिकेर चाहिँ सिपलाई यहाँ ल्याएर चाहिँ प्रयोजनमा ल्याएपछि अब अरूले त्यो सिक्ने थिए राम्रो हुने थियो होइन अब भन्ने चाहना हो कि
0: देशैभित्र कल कारखाना र रोजगार सृजना गरिदिने हो भने कुनै आफ्ना परिवारबाट टाढिएर बिरानो देशमा श्रममा होमिन्थ्यो होला. कहिले आउला नेपालीले विदेशी भूमिमा होइन कि आफ्नै देशमा कर्म गर्ने दिन.
1: यिनै रिपोर्ट सँगै आजको कार्यक्रम हाम्रो भूगोलको समय सकिने लागेको छ. आज हामीले तपाईँहरूलाई प्युठान नगरपालिका साथ स्थित पुण्य खोला लिएर आयौं. अर्को कार्यक्रममा अर्को कुनै ठाउँ लिएर जानेछौ. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव र प्रतिक्रिया लेखी पठाउन नभुल्नुहोला.
0: यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com. ठेगाना पुनः एक पटक दोहोऱ्याउँदैछौ. कार्यक्रम हाम्रो भूगोल SAMRO हाम्रो BSUGOL भूगोल 2019@gmail.com. यिनै जानकारी सँगै आजको कार्यक्रमबाट प्राविधिक साथी मिनर्वा वज्राचार्य र हामी दुवै
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ. नमस्कार.

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र देवयानीबाट दीपक लिम्बू र अन्जु पन्तको सुर, कृष्णहरि बरालको रचना अनि सङ्गीत हो लक्ष्मण श्रेष्ठको।

नेपाली चलचित्र इच्छाबाट मनिषा पोखरेल, सुधा रत्न र साथीहरूको स्वर सुनायौँ। लोकराज अधिकारीको रचना अनि सङ्गीत हो विपिन घिमिरेको। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ र यति बेला हामी तपाईँलाई नेपाली चलचित्रका गीतहरू सुनाइरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र लज्जाबाट रामचन्द्र काफ्ले र मान्डवी त्रिपाठीको स्वर, किरण खरेलको रचना अनि सङ्गीत हो चेतन सापकोटाको।

नेपाली चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौँ राजु राजा रामबाट एम बरालको सुर, शक्ति पण्डितको रचना अनि सङ्गीत हो शम्भुजित बाँसकोटाको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: मासु, अन्डा, दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
5: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
4: सही भन्यो सिन्ताली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
6: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
5: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
7: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
1: नागरिक लगानी कोष।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले यही वैशाख 28 गते पर्सि सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा विधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 जना महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया हिजोदेखि सुरु गरेको छ। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै सुनवाई समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध उजुरी दिन आह्वान गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा लिपुलेख र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा हिजो आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेखको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय को रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। हिजो विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार डिजिटल लगत सङ्कलनको तयारी अन्तिम चरणमा पुगेको छ। उहाँका अनुसार पहिलो चरणमा हाल काठमाडौँका होल्डिङ सेन्टरमा रहेका एवं बाहिर रहेकाहरूको र त्यसपछि क्रमशः अन्य जिल्लामा एकीकृत डिजिटल लगत सङ्कलन गरिनेछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवै जना फेसबुक र भाइबरमा जिरो। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछ।

0: गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातिसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरान बीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यका लागि सकारात्मक योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार मे 9 देखि 11 सम्म युद्ध विराम लागू हुनेछ। यस अवधिमा दुवै देश बीच सबै सैन्य गतिविधि रोक्ने सहमति भएको र केही बन्दीको रिहाई पनि हुने ट्रम्पले बताउनु भएको छ। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति जनचासोका विविध विषयको अन्तर्क्रिया स्थलगत रेडियो बहस। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शनिबार बिहान 10 बजेको समाचार पछि
1: स्थलगत रेडियो बहस।
3: हजुर नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको विशेष प्रस्तुति स्थलगत रेडियो बहस कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। सहकर्मी रीता तिमल सिन्हा र म मनुका खुवर। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले 7 प्रदेशका विभिन्न पालिकाहरूमा पुगी स्थानीय विकास, निर्माण, त्यस्तै कृषि, पर्यटन, सुशासन, समृद्धि लगायत जनजीविकाका सवालमा स्थलगत रेडियो बहस कार्यक्रम उत्पादन गरी हरेक शनिबार बिहान 10-10 बजे प्रसारण गर्दै आएको छ। यो बहस नागरिक, जनप्रतिनिधि र सरोकारवाला बीच स्थानीय विकास र समृद्धिका लागि भए गरेका कार्यक्रमहरूको विविध विषयहरूमा कतिको नागरिक मैत्री भइरहेका छन्, स्थानीय सरकारको प्रतिबद्धता र प्रयास नागरिक स्तरमा कसरी पुगिरहेको छ भन्ने कुरामा केन्द्रित रहन्छ। साथै प्रदेशका विभिन्न पालिकामा पुगेर बहस सञ्चालन गर्ने क्रममा यो बहसका लागि हामी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्ला आइपुगेका छौँ। सिन्धुपाल्चोक जिल्लामा 9 वटा गाउँपालिका र 3 वटा नगरपालिका छन्। त्यसमध्येको भोटेकोसी गाउँपालिका एक हो। सिन्धुपाल्चोकको एक संवेदनशील भूगोल भएको पालिका हो भोटेकोसी गाउँपालिका। यहाँको जीवन भोटेकोसी नदीसँग जोडिएको छ, गाँसिएको छ। जहाँ एकातिर जलविद्युतले विकासको आशा दिएको छ भने अर्कोतर्फ बाढी, पहिरो, भूक्षय लगायतका यो प्राकृतिक विपत्तहरूको पनि जोखिम बढिरहेको छ। पूर्वाधारको दीर्घकालीन समस्या पालिकाको लागि एउटा चुनौतीपूर्ण पनि बनिरहेको छ। नेपालको उत्तरी क्षेत्र हिमाली गाउँपालिका शिल्पकार अरणिकोको इतिहास जोडिएको। इस्वी सम्वत् 1260 तिब्बतको ल्हासा चिनको राजधानी बेजिङ जाँदा यही बाटो भए गएकाले काठमाडौँदेखि कोदारीसम्मको मोटर बाटोलाई निजकै सम्मानमा अरणीको राजमार्ग राखिएको हो। अंश वर्माको छोरी भ्रिकुटी तिब्बत जाँदा यही पालिकाको बाटो भएर गएकी थिइन्। भोटेकोसी गाउँपालिका साविकको गाविस लिस्तीकोट, तातोपानी, फुलपिङकट्टी र मार्मिङ मिलाएर हाल 5 वडामा विभाजित छ। यस गाउँपालिकाभित्र रहेका लिस्तीमा स्थान, पौ गुम्बा, आनी गुम्बा, भैरव कुण्ड, दुगुना गढी, तातोपानी धारा, तातोपानी नाका, नारायणी स्थान मन्दिर, बन्जी जम्पले नेपालमा मात्र नभई विश्वमा पनि चिनाउन सफल भएको छ। अब कुरा गरौँ जलविद्युत। ठुला जलविद्युतका रूपमा चाहिँ भोटेकोसी, मध्य भोटेकोसी जलविद्युत आयोजना एउटा पालिकाको परिचय पनि हो। शिवश्री त्यस्तै हिमशिखर जलविद्युत आयोजना पनि सम्भावनाको अर्को परिचय हो। भोटेकोसी गाउँपालिका विमाण्डक ऋषि तथा श्रृङ्गी ऋषिले तपस्या गरेको तपोभूमि भएकाले ऐतिहासिक, धार्मिक, पुरातात्विक, पर्यटकीय सम्पदाको रूपमा परिचित छ। विगतका ठूलो घटनाहरू विशेष गरी 2015 भूकम्पपछि यहाँ पुनर्निर्माण भइरहेको छ। जलविद्युत आयोजना र सीमा व्यापार सबै परिवर्तनको चरणमा छन्। तर प्रश्न के पनि उठ्छ भने परिवर्तनका चरणहरू माझ विकास कसरी अघि बढिरहेको छ?

0: नयाँ पर्यटकीय गन्तव्यहरूले पहिचान बनाउँदैछ, शैक्षिक गुणस्तरमा पालिकाले योगदान पुर्याएको छ। यी सबै कार्य गरिरहँदा विकासका सम्भावनाहरू देखिरहँदा भोटेकोसी बासी चाहिँ जानकार छन् त स्थानीय सरकार प्रतिको अपनत्व पालिकावासीहरूको कस्तो छ। आजको बहसमा हामी विशेष गरी पर्यटन प्रवर्धन, विकास, शिक्षा सुधार, सीमा अर्थतन्त्रको सम्भावना, विपद व्यवस्थापनको प्रयास र प्रभावमा केन्द्रित गर्न खोजेका छौँ। यो बहसभरि यहाँहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दै उपस्थित सबैलाई हार्दिक स्वागत गर्दछौँ। अब भोटेकोसी गाउँपालिकामा यो आजको बहसको लागि हामीसँग हुनुहुन्छ गाउँपालिका अध्यक्ष पासाङ नुरपु शेर्पा, अनि हामी अहिले यो मार्मिङ गाउँमा छौँ, वडा नम्बर 5, र हामी मार्मिङ माध्यमिक विद्यालयको एउटा हलमा स्थलगत बहस गर्दैछौँ। र यो संयोजनका लागि हामीसँग वडा नम्बर 5 वडा अध्यक्ष हुनुहुन्छ दावा त्याम्पा तामाङ, र यहाँ वडा सदस्यज्यूहरू पनि हुनुहुन्छ। भोटेकोसी गाउँपालिकावासीहरूको उपस्थितिमा हामी यो आजको कार्यक्रम गर्न गइरहेका छौँ। र मैले सुरुवातमा भने पालिका अध्यक्ष ज्यूबाटै हामीले यति धेरै भोटेकोसी गाउँपालिकाको परिचय दिइरहँदा मुख्य गरी 12 कटिसकेपछिको यो सडकको अवस्था, विशेष 12 कोदारीसम्म यो झन्डै 26 किलोमिटरको यो सडक खण्ड हेर्दाखेरि जहिले हरेक वर्ष जसो प्राकृतिक विपदमा परिरहने, बाढी पहिरो गइरहने, त्यसले गर्दा सडक सुधारका स्तर उन्नतिका धेरै प्रयास भए पनि विफल भइरहेको देख्छौँ हामी। अहिले यो पालिकाले गरिरहेको प्रयासले अब कहिलेसम्म सुधार हुने देखिन्छ? सडकको सुधार पालिकाले गरिरहेको प्रयासबाट सुरुवात गरौँ।
1: भोटेकोसी गाउँपालिकाको विभिन्न विकास क्षेत्रमा भइरहेको कुरालाई उच्चारण गर्नुको लागि यहाँहरू आइदिनुभयो। सुरुमा म यहाँहरूलाई हार्दिक स्वागत पनि र धन्यवाद पनि दिन चाहन्छु। जुन यो 2072 पछि महाभूकम्प पश्चात तातपानी नाकादेखि लिएर यो अरणीको हाइवे, त्यो नाका बन्द भइसकेपछि यो अरणीको हाइवे पनि बेला बेलामा बाढी पहिरोले गर्दाखेरि छेद विच्छेद भइरहेको अवस्था हो। गाउँपालिकाको तर्फबाट विभिन्न निकाय, राज्यसँग अथवा सङ्घसँग, प्रदेशसँग हामीले बारम्बार यो विषयमा हामीले आवाजहरू उठाइराख्यौँ। र यसमा के छ भन्नुहुन्छ भने फेरि हाम्रो कार्यक्षेत्रभन्दा बाहिर परेको यो अरणीको हाइवे, यो चाहिँ सङ्घीय सरकार अन्तर्गत परेको हुनाले हामीले चाहिँ यसमा बजेट विनियोजन गर्नु चाहिँ मिल्दो रहन्छ। त्यसो भावनाले हामीले सङ्घीय सरकारलाई नै पहल कदमी गर्नुपर्ने, भर्खर भर्खर सुचारु भएको यो तातपनी नाका यहाँबाट चाहिँ वार्षिक रूपमा 22-23 अरब रुपियाँ चाहिँ राशो सङ्कलन हुन्छ। भनेपछि यो यत्रो राज्यलाई नै यो आर्थिक रूपमा एउटा ठुलो योगदान पुर्याउने यो नाका या भोटेकोसी गाउँपालिका पर्छ। यो अरानीको हाइवेलाई चाहिँ सम्पन्न गराउनुको निम्ति हामीले धेरै पटक सङ्घीय सरकारसँग म आफै पनि डेलिगेसन गएँ र पत्रचार हामीले धेरै पटक गऱ्यौँ र विभिन्न चरणमा हामीले मिटिङहरू पनि गऱ्यौँ र यहाँको स्थानीयहरूले आन्दोलन पनि गऱ्यौँ। त्यसो भावनाले हामीले अहिले पछिल्लो चरणमा चाहिँ अहिले यो भर्खरै यो ठेक्का आह्वान भएर पनि ठेक्कामा लागि प्रक्रिया अगाडि बढिरहेको छ। अहिले यो अरानीको हाइवे जबसम्म हाम्रो यो बारिसे नगरपालिकाको खोर्सानी बारीलाई जिरो मानेर अहिले भोटेकोसी गाउँपालिकाको तातपानी नागा सम्मानको लागि 1,33 करोड बजेट विनियोजन भएर, नेपाल सरकारबाट विनियोजन भएर यो टेन्डर आह्वान भएर पनि काम अहिले सुरु भइरहेको अवस्था छ। र त्यो सँगसँगै अहिले योभन्दा पनि अझै माथि नाकासँगै जोडिएको ठ्याक्कै त्यो नाकामै तातपानी वार्ड नम्बर 2 पर्छ भोटेकोसी गाउँपालिका, त्यहाँको इको भन्ने पहिरोले चाहिँ सधैँभरि त्यो नाका बन्द गरिराख्ने, अहिले पनि बन्द रहेको अवस्थामा छ। त्यो बाटो खुलाउने एउटा प्रयासहरू गरिराख्नु भएको छ। त्यो अरानीको हाइवेभन्दा चाहिँ फरक कुरा, हामीले जुन यो हाइवेसँग टच गरेको भोटेकोसी गाउँपालिकाको वासीहरू चाहिँ 15% जति मात्रै लगभग यो हाइवेमा टचमा बसोबास गर्नुहुन्छ भने बाँकी 85% योभन्दा अलिकति माथि गाउँमा बस्ने भएको हुनाले हामीले यो बाटोलाई प्राथमिकता दिएर अहिले जुन यो अहिले हामी मार्मिङ भोटेकोसी गाउँपालिका वार्ड नम्बर 5 छौँ, यहाँसम्म आउने बाटोको पनि अहिले यो अब हामीले टेन्डर आह्वान गरेर पनि यो चाहिँ गाउँपालिकाकै स्रोत साधनबाट नै टेन्डर आह्वान गरेर अहिले यो पिजको प्रक्रियाहरू अगाडि भइरहेको छ भने यहाँ पूर्वाधार विकासको कुराहरूमा हामीले सबैभन्दा प्राथमिकता चाहिँ बाटोलाई नै राख्यो। जहाँसम्म सडक पुग्छ त्यहाँ विकास सँगसँगै सडक आउँछ भन्ने हिसाबले चाहिँ हामीले त्यो किसिमले चाहिँ टार्गेट राखेर यो 5 सबैभन्दा पहिला बाटोलाई नै प्राथमिकता दिनुपर्छ भन्ने उद्देश्यका साथ हामीले काम गरिरहेका छौँ। र हामीलाई एउटा चाहिँ हामीलाई चाहिँ यहाँ अलिकति अप्ठ्यारो काम गर्नलाई भने यो संरक्षण क्षेत्रभित्र पढेको हुनाले यो म आज ठ्याक्कै यो तपाईँहरूको यो रेडियो मार्फतबाट भनिहालेँ यो कुरालाई पनि, हामीलाई काम गर्दै जाँदा बाधा अर्चनहरू के कुराहरूमा चाहिँ चुनौतीहरू हुँदो रहेछ भन्ने विषयमा पनि यो चाहिँ संरक्षण क्षेत्रभित्र पढिसकेपछि चाहिँ धेरै कुराहरूमा चाहिँ हामीलाई यो चाहिँ बाधाहरू आउने। 53 सालको नियमावली छ उहाँहरूको, सङ्घीयता संरचना आइसकेपछि कि यो संरचनालाई नमान्ने भनिदिनु पर्यो। अहिले पनि 53 सालकै नियमावलीलाई मान्ने हो भने उहाँहरूको नियमावली अनुसार त हामीले स्थानीय सरकारबाट केही पनि गर्नु नमिल्ने खालको उहाँहरूको त्यस्तो खालको नियमावली छ। त्यसो भन्नाले उहाँहरू अहिले पनि त्यो नियमावलीमा टेकेर काम गर्नुहुन्छ र हामीलाई यहाँ काम गर्ने वातावरण अब सार्वजनिक जग्गामा हामीले व्यक्तिको जग्गामा राज्यको पैसा लगानी गर्नु मिल्दैन अहिलेको कार्यविधिले। त्यो सार्वजनिक जग्गामै हामीले लगानी गर्नुपर्छ। यहाँ विभिन्न किसिमको तपाईँको चाहिँ होमस्टे निर्माणदेखि लिएर पर्यटकीय हिसाबले भोटेकोसी गाउँपालिकाको वैकल्पिक भनेको विकल्प भनेको पर्यटक हो होइन कि एउटा जलविद्युत आयोजना छ। त्यो बाहेकका अब यो नाका राम्रोसँग चलचलमान भइरहेको अवस्था छैन। त्यसको विकल्प के हो त भन्दाखेरि पर्यटकलाई चाहिँ अर्को अलिक बढी हामीले चाहिँ फोकस गर्ने भनेको पर्यटकीय हिसाबले यो ठाउँलाई राम्रो अझ राम्रो गर्नुलाई अघि जुन जति तपाईँले भन्नुभयो सम्वादहरू यहाँको सम्वादहरू त्योभन्दा पनि अझै धेरै लुकेर बसेका सम्वादहरू अझै धेरै छ। जस्तै यो 5 नम्बर वडाको भन्यो भने यहाँ माथि तपाईँको चाहिँ देवडुङ्गादेखि लिएर यो माथि धेरै कुराहरू यहाँ छ। तर यसमा चाहिँ के हो भन्दाखेरि पर्यटकले आउनको लागि त हामीले पनि केही व्यवस्था बन्द गरिदिनु पर्ने होला नि त हो। त्यसको लागि चाहिँ संरचनाहरू बनाउँदाखेरि गौरी शङ्करले उहाँहरूको सुकृति बिना अथवा उहाँहरूलाई नै ठुलो बनाइराख्नुपर्ने अब उहाँहरूले भन्न अब हामीले केही कुराकानीहरू सोध्न जाउँ सिफारिसको लागि जाउँ उहाँहरूले सिफारिस दिनुहुन्न उहाँ 53 सालको चाहिँ नियमावली मानेर बस्नुहुन्छ भनेपछि यसले चाहिँ हामीलाई अलिकति गाह्रो भइरहेको छ। नत्र हो भने त हामीले पर्यटकीय हिसाबले अथवा हरेक कुरामा भोटेकोसी गाउँपालिका अरूको तुलनामा चाहिँ अलिकति फर्को मारेको हो जस्तो मलाई लाग्छ। धन्यवाद।
0: हजुर, जब भोटेकोसी गाउँपालिका बन्यो त्यो परिवर्तन यहाँहरूले देख्नु भएको छ नि, त्यसबारे केही बताइदिनुहुन्छ?
2: मेरो नाम पासाङ तामाङ, यही भोटेकोसी गाउँपालिका 5 का स्थानीय बासिन्दा पनि हुँ। 74 को चुनावमा भूकम्पले धेरै छेद विछेद 12 जन अलिकता सङ्गीतमा देश गइसकेपछि पहिलो निर्वाचन पनि भयो, उहाँहरूको पालोमा पनि तपाईँको झन् के कदमी अगाडि सर्यो होला। अहिले वर्तमानको हिसाबमा झन् कम्तीमा पनि शिक्षा स्वास्थ्य यो बाटोमा झन् पहिलो प्राथमिकता दिएको जस्तो लाग्छ। यो बाटो र शिक्षा स्वास्थ्यहरूमा चाहिँ पहिलो प्राथमिकतामा भइसकेपछि अब चौथोमा कम्तीमा पनि कृषिमा पनि अलिकति अगाडि बढ्नुपर्ने रहेछ भन्ने चाहिँ अनुभव पटुलेका छौँ।
0: हजुर, यो अहिले 5 वटा वडामा सडक पुगेको छ।
2: सडकमा लगभग तपाईँको झन् म झन् लगभग उता 2 नम्बरमा पनि धेरै माथिसम्म पुगेका छु, 1 नम्बरमा पनि तपाईँको झन् अब माथि टपसम्मै पुगेका छु। रोडको हिसाबमा त सबै ठाउँमा यो एउटा मात्रै नभएर विकल्पिक बाटोहरू पनि धेरै खोलेको अवस्था छ अहिले। अब मलाई जहाँसम्म लाग्छ मेरो व्यक्तिगत मूल्याङ्कन चाहिँ पहिलो बाटोले प्राथमिकता दिएको देखिन्छ, दोस्रो शिक्षामा, तेस्रो स्वास्थ्य पर्छ जस्तो लाग्छ मेरो अनुभवमा चाहिँ अहिलेसम्म भएको प्रत्यक्ष देख्दाखेरि।
3: मेरो नाम ठिलेन शेर्पा र म चाहिँ यही भोटेकोसीको स्थानीय। हाम्रो स्थानीय तहमा चाहिँ अहिले हेर्दाखेरि जुन स्थानीय सरकार आइसके पछाडि गाउँ गाउँमा ग्रामीण सडकहरू चाहिँ पिच हुँदै गरेको अवस्था छ। कतिपय ठाउँहरूमा चाहिँ ग्रामीण सडक पनि ढलन हुँदैछ र प्रत्येक वडामा चाहिँ एउटा मात्र बाटो नभएर वैकल्पिक बाटोहरू समेत खोलेको छ। स्वास्थ्यको कुरामा हेर्ने हो भने प्रत्येक वडामा चाहिँ स्वास्थ्य भवनहरू बनिसिया अवस्था छ। शिक्षाको कुराहरूमा प्रत्येक टोल टोलमा चाहिँ स्कुल छ। खेलकुदको कुराहरूमा पनि खेल मैदानहरू बनेको छ। गाउँ टोलको मान्छेहरूले अलि सेवा सुविधा पाएको छन्। कृषकहरूले कृषि अनुदानदेखि लिएर कृषि गर्छु भन्नेहरूले सबै कुराको सेवा सुविधा चाहिँ पाएको छ।
0: अर्को यो सडककै कारणले दुःख पाएको कोही हुनुहुन्छ जस्तो कति हिँडेर आउनु पर्यो होला?
4: मेरो नाम सन्तेम्बा तामाङ। यो गाउँमा अर्चने बारी पर्यो लाग्यो
0: रोड
4: यो गाउँ हो। यो अलिकति चाहिँ रोड गयो भने त्यो ठाउँमा चाहिँ मन्दिरमा पनि काम आउँछ, त्यो टोलमा पनि काम आउँछ। सरकारले दियो भने सबै दाजुभाइलाई काम लाग्ने हो, यो काम लाग्छ कि भन्ने चाहिँ विचार आशा मेरो। हजुर, भोट दिँदा दिँदा दिँदा दिँदा यो उमेर यो भएको भने म सत्य कुरा गर्ने मान्छे हो, सत्य काम गर्नु पर्यो। गाउँलेहरूले झुट बोलेर यो बोट त झुटो भइरहेछ भने म कहाँ जाने? हजुर हजुर, धन्यवाद। हजुर
0: हस्, धन्यवाद। हामीसँग वडा नम्बर 5 का अध्यक्ष नै हुनुहुन्छ। बाटो सुधारको लागि केही प्रयास हुन सक्ने, स्तर उन्नति हुन सक्ने रहेछ। अहिले म वडा नम्बर 5 का अध्यक्षज्यूबाट यो उहाँको जिज्ञासा प्रश्न र के हुने रहेछ सम्भावना खोज्दैछु।
5: त्यहाँ उहाँको ठाउँमा बाटो लानलाई उहाँको अलिक बस्ती चाहिँ 2 घर जति मात्रै भएको अवस्था हो। त्यही पनि हामीले त्यहाँ जुन अहिले उत्पत्ति भएको जुन बाँदर मन्दिरसम्म चाहिँ सहजै होस् भन्ने हिसाबले त्यहाँ चाहिँ 385 मिटर लामो झोलुङ्गी पुल बन्दैछ। त्यसको पनि मैले जानकारी गराएँ र त्यो पुल चाहिँ 1 महिनाभित्र त्यो सञ्चालनमा आउँदैछ। त्यसको दुईनहरू चाहिँ अब भटाभट ओसार्दैछन्। हामीले चाहिँ फोकस के गरेका छौँ भने कमसे कम यो वडा कार्यालयसम्म सेवा सुविधा दिने वडा कार्यालय हो, जे परे पनि अब स्वास्थ्य भनौँ या जति पनि अब एमएससी बिरामीहरू आउँदा जाँदा उहाँहरूलाई सहजीकरण होस् भन्नेको लागि वडा कार्यालयसम्म चाहिँ यो 24 घन्टा योभन्दा अगाडि कार्यकालमा कार्यकालका जनप्रतिनिधिहरूले एकचोटि बर्खा याममा बाटो बन्द भएपछि खुल्ने एकचोटि दसैँ तिहारतिर बाटो सरसफाइ मात्र हुन्थ्यो। तर पनि मेरो व्यक्तिगत होस् या गाउँपालिकाको बजेट मार्फत होस् या साथीभाइसँग हारगुहार गरेर 24 घन्टा म आफै खटेर 24 घन्टा बाटो चाहिँ वडा कार्यालयसम्म आउने बाटो चाहिँ तपाईँले पहिरो छ नि जुन पहिरो पनि सरसफा गरेर अघि बढेको कुरा छ। जुन अहिले यो उहाँले भन्नुभएको त्यो बाटो उहाँलाई दुई घरको लागि चाहिँ लाने अवस्था छैन। त्यही पनि अब गौरी शङ्करले नयाँ ट्र्याकलाई खोलाउनु ओर्नु त्यहाँ बोट बिरुवाहरू मासिने कुरा छ। साधारण या पहिरो आएको त्यो ढुङ्गा मुडा त पन्छाउनलाई उहाँहरू चाहिँ सिफारिस लिनुपर्छ भने अलिक कठिनाइ नै छ जस्तो लाग्छ।
0: यो भोटेकोसी गाउँपालिकालाई हेर्दाखेरि अहिले यहाँ जोखिम बस्तीहरू कति छन्, त्यसको स्थानान्तरण पनि भएको छ कि, यसको लागि चाहिँ पालिकाले के गर्यो? इको पहिरोको कुरा गर्नुभयो यहाँले, त्यहाँ माथि पनि जोखिमपूर्ण बस्ती छ भन्ने हामीले जानकारी पाएका थियौँ। पालिकाले यसको प्रयास के गरेको छ अध्यक्षज्यू?
1: सिन्धुपाल्चोक जिल्लाको 12 स्थानीय तहमध्येमा 2 पालिका चाहिँ रेड जोनमा परेको यो जिल्लाको तथ्याङ्क अनुसार। भूकम्पले पनि यहीँ बढी क्षति पुऱ्याएको र यो 71 सालको त्यसपछि तपाईँको चाहिँ 73-81 सालको बाढी पहिरोले पनि धेरै यहाँ क्षति पुऱ्याएको थियो। र हामीले चाहिँ त्यसको लागि के गर्यौँ त भन्दाखेरि पहिला चाहिँ मानवीय क्षति पनि धेरै हुने, पूर्वाधार क्षति त हुने भइ नै हाल्यो। त्यसो भने पछिल्लो चरणमा हामीले चाहिँ यो बाढी पहिरोबाट जति यहाँ जोखिम क्षेत्रहरू छ त्यो जोखिम क्षेत्रहरूलाई चाहिँ हामीले पहिचान गरेर 2-3 संस्थासँग हामीले कोअर्डिनेसन गरेर काम गरिरहेका छौँ। प्रतिबद्ध भन्ने संस्था छ, त्यो संस्थाले चाहिँ हामीले प्राविधिक सहयोग, हामीलाई एकदमै प्राविधिक सहयोग गर्नुभयो। त्यसो भए हुनाले हामीले त्यही किसिमको चाहिँ बजेटहरू विनियोजन गरेर बर्खायाम मनसुन सुरु हुनुभन्दा अगावै हामीले त्यो क्षेत्रको जोखिमपूर्ण ठाउँहरू लाई पहिचान गरेर त्यहाँ कति घर दुरियाहरू बसोबास गरिराख्नु भएको छ उहाँहरूलाई अन्यत्र सार्ने होइन, र कतिपय ठाउँमा हामीले के पनि गरेका छौँ भने आपतकालीन भवनहरू चाहिँ निर्माण गरेका छौँ। त्यही परिवर्तन संस्थासँग नै हामी कोअर्डिनेसन गरेर उहाँहरूले पनि बजेट विनियोजन गर्नुभयो। 50 लाखको उहाँहरूको बजेट छ त्यसमा। यहाँ चाहिँ सबैभन्दा बढी जोखिम चाहिँ इको पहिरोभन्दा मास्तिर छ, त्यहाँ चाहिँ 103 घर दुरी छ। त्यो घरदुरीको चाहिँ एकदमै त्यहाँ वर्षै पिछेको पहिरोले गर्दाखेरि बग्दै लगभग त्यहाँको घरहरू नै एकदमै सबै बस्ती नै गर्नुपर्ने अवस्था छ। त्यसो भए त्यो पहल कदमी पनि हामीले नेपाल सरकार राज्य सङ्घीय सरकारसँग पनि कुरा भइरहेको छ। त्यसले कतिपय कुराहरू चाहिँ हामीले सबैको पुननिर्माणको पनि लगभग अब त्यसको कम्प्लेन हुन खोजिरहेको छ। त्यसमा किनभने त्यो कतिपयको चाहिँ जग्गाको नभएको अवस्था र कतिपय त्यसलाई चाहिँ कस्तो भने अब हामीले जग्गा किन्न नमिल्ने त्यसो भने त्यसलाई अलिकति गाह्रो कठिनै भइरहेको छ। त्यसमा आपतकालीन भवन अहिले तत्कालको लागि उहाँहरूलाई कम्तीमा पनि यो बर्खाबरीलाई बस्नको लागि भनेर आपतकालीन भवन निर्माण गरेको छ। त्यो भवनमा बसोबास गर्ने जोखिम, हामीले पानी कत्रो पर्ने र बाढी पहिरो कतिको हुने, खोला कतिको बढ्ने भन्ने विषयमा पनि हामीले यो मापन यन्त्रहरू छ हामीसँग 3-4 ठाउँ र भोटेकोसी गाउँपालिकाले कतिपय हामीले आफै गरेका छौँ र कोही संस्थासँग मिलाएर भए पनि हामीले आज पानी कतिको लेभलसम्म पानी पर्दैछ र यसले यो पानीले कति क्षति पुर्याउँछ प्रत्येक मिनटमा चाहिँ डेटा कलेक्सन गर्छौँ। त्यसको अनुसार हामीले चाहिँ सजग गर्छौँ उहाँहरूलाई। र त्यसमा अर्को थप कुरा चाहिँ के हो भने बजेटको कुरा, पहिला विपद व्यवस्थापनको लागि भनेर छुट्टै बजेट व्यवस्थापन गरेको रहन्छ हामी आउनुभन्दा अगाडि। त्यसो हामीले चाहिँ विपद कोष नै स्थापना गरेर तत्कालै उद्धार कसरी गर्न सकिन्छ, के गरी क्षति भइहाल्यो भन्ने हिसाबले त्यसलाई पनि हामीले विपद कोष निर्माण गरेर अहिले कोषमा हामीले बजेट व्यवस्थापन गरिरहेको छ भने सबभन्दा पहिला त यो विवादै हुन नदिनुको लागि के गर्नुपर्ने रहेछ त भन्ने हिसाबले पहल कदमीहरू गरेर पहिरो जाने ठाउँहरूमा जोखिम पहिचानहरू गरेर त्यसलाई चाहिँ हामीले पहिला नै मनसुन पूर्व नै पूर्व तयारीको रूपमा चाहिँ हामीले काम गरिरहेको छ। यो जिल्लाभरिमा यो विपदको जिल्लामा कार्यक्रमहरू विपदको मिटिङहरू हुँदाखेरि भोटेकोसी गाउँपालिकाले विपदको काम चाहिँ एकदमै राम्रो गरेछ भन्ने उहाँहरूले पनि भन्नुहुन्छ। यो कुरा चाहिँ
0: इको पहिरोको कुरा विशेष निस्क्यो, इको पहिरो नै मुख्य गरेर यो नाका बन्द हुने एउटा प्रमुख कारण त्यो पनि देखियो। यो नाका बन्द हुँदा कतिले रोजगारी गुमाउनु पर्ने अवस्था भयो होला, कतिको होटल व्यवसाय सुक्यो होला, काम नपाउने अवस्था भयो होला, त्यस्तो कोही हुनुहुन्छ?
6: म पार्वती तामाङ, स्थानीय यहाँको। तातोपानी नाका भनेको अब भूकम्प अगाडिसम्म चाहिँ जो जतिले चाहिँ व्यापार व्यवसाय गरेर बस्नु भएको छ उहाँहरू सबैको लागि चाहिँ एउटा जीविकोपार्जन मुख्य थलो बनेको थियो। र त्यसपछि जब भूकम्पले छेद विच्छेद पारिसकेपछि चाहिँ त्यो इको पहिरो पनि भूकम्प पछाडि नै हो, वर्षै पछि यसरी बन्द हुने भइसके पछाडि चाहिँ अब बसाई सराईहरू धेरै हुन थाले। गाउँ छोडेर बाहिर गइसके पछाडि यता व्यापार व्यवसाय पनि ठप्प भयो, किनभने अब मान्छेलाई घाँसवास कपास चाहिन्छ सबैभन्दा पहिलो कुरो, त्यसपछि अब शिक्षा स्वास्थ्य हो। अब आधारभूत आवश्यकताहरू पुरा नहुने भइसके पछाडि लगभग यहाँको अब बस्तीहरू अहिले सुकेको अवस्था नै छ। पहिलेको जस्तै नभए पनि केही हदसम्म राम्रो भइदियो भने हामीलाई सहज हुन्थ्यो।
0: भोटेकोसी गाउँपालिकाले शैक्षिक सुधारको लागि केही प्रयास गरेको हामीले पायौँ। सामुदायिक विद्यालयहरूमा सबैलाई खाजाको व्यवस्था गरिएको पनि सूचना पाएका थियौँ। गाउँपालिकाभित्र पर्ने सामुदायिक विद्यालयहरूमा गरेको देखेको कोही हुनुहुन्छ? अनुभव सुनाइदिनुहोस् न।
7: मेरो नाम नामडुक तामाङ, म यही भोटेकोसी पाँचकै बासी। अब शिक्षकको कुरा गर्दा चाहिँ शिक्षक चाहिँ पहिला भन्दा धेरै उचाइ आएको हो। पहिला हामी पढ्दा यो मार्मिङमा 5 किलोसम्म थियो, होइन, 5 किलोसम्म। अहिले चाहिँ तपाईँको धेरै जस्तो वडामा 10, होइन, प्लस टू 12, अहिले 12 आएको छ भनौँ न, होइन, 12। पहिला हामी पढ्दा 8 क्लास पढ्दा धेरै टाढा जानुपर्ने थियो, खाजा साजा केही थिएन, घरबाट लगाएर जानुपर्ने थियो। पहिलातिर अब 8 हुने ठाउँमा तपाईँको प्लस टू भएको छ, सुधार चाहिँ धेरै आएको छ भनौँ।
8: म भक्त बाजु लामा, मेरो घर पनि यसै भोटेकोसी गाउँपालिका वडा नम्बर 5 मार्मिङमै हो। यो मार्मिङ माध्यमिक विद्यालयको प्रधान अध्यापक, कक्षा 12 सञ्चालन गरेको दिवा खाजा व्यवस्था गरेको कुरा सत्य हो। त्यति मात्रै होइन, कक्षा 12 विद्यार्थीहरूलाई हामीले निःशुल्क राजस्व रजिस्ट्रेसन फी धरी हामीले स्कुलबाटै व्यवस्थापन गरेर लत्ता कपडादेखि लिएर 3 चाहिँ कम्पलसरी सब्जेक्टहरू गाउँपालिकाले विनियोजन गरिदिनुहुन्छ, 3 कम्पलसरी सब्जेक्टको बजेट। बाँकी अतिरिक्त पाठ्य पुस्तक पनि हामीले स्कुलले नै म्यानेज गरेर आजको दिनसम्म चलाइराखेका छौँ।
9: पालिकाबाट पछिल्लो समयमा शिक्षा समितिको सदस्य पनि म शिक्षक भाषौँ भोटेकोसी गाउँपालिकाको अध्यक्ष हुनुको नाताले शिक्षा क्षेत्रमा भोटेकोसी गाउँपालिकाले उहाँहरूको कार्यकाल पश्चात भए गरेका सबै कामको म साक्षी छु। धनेश्वरी माविमा म प्रधान अध्यापक रहँदा पनि पालिकाकै उत्कृष्ट यसरी नतिजा आए बापत पालिकाले मलाई सम्मान पनि गरेको थियो, मैले त्यो कुरा पनि यहाँहरूलाई सम्झना गराउन चाहे जस्तो लाग्छ।
0: भोटेकोसी गाउँपालिकामा शैक्षिक स्तर हेर्दाखेरि गुणस्तरीय नै देख्नुभयो?
9: एकदम, हाम्रो बल भोताल, मेरो छोराछोरी यहीँ पढाएको छु मैले, सामुदायिक स्कुलको धेरै सर मिसहरूले पढाउनुहुन्न तपाईँको।
0: तपाईँ त पालिकासँगै पनि जोडिनु भएको रहेछ, त्यस्तो कुनै योजना छ शैक्षिक सुधारको लागि?
9: शैक्षिक सुधारको लागि योजना एकदमै छ, तपाईँको शिक्षा समितिको बैठकमा हामीले पटक पटक त्यो कुराहरू उठाइराखेकै पनि हो। सामुदायिक विद्यालयहरू, अझ विशेष गरी यो ग्रामीण क्षेत्र का स्कुलहरूलाई असाध्यै बढी चुनौती छ नै। तपाईँको अभिभावकको लगानी ठ्याक्कै भन्नुपर्दा तपाईँलाई शून्य हो। सहर बजार, मेरै स्कुल छोरीलाई अहिले मैले 9 भर्ना गर्न लगेँ, त्यहाँ म काठमाडौँ नबस्ने, तपाईँ अभिभावक काठमाडौँ बस्नुहुन्न भने त तपाईँको छोराछोरीलाई भर्ना लिन गाह्रो छ। अब इन्ट्रान्समा नाम निकाली भर्ना गर्न गाह्रो छ, कोसँग बस्ने भनेर त्यति धेरै सोधी खोजी हुँदो रहेछ कि तपाईँ त्यहाँनिर। अब बिग्रिन्छ, पढ्दैन, त्यहाँ पुरै स्कुलकै वातावरण खलबलाइदिने, कक्षा कोठाको वातावरण चाहिँ तताइदिने, त्यस्तो खालको चाहिँ अवस्थाहरू रहन्छ। हामी कहाँ त तपाईँको ठ्याक्कै मैले भन्नुपर्छ तपाईँहरूलाई 60% विद्यार्थीको अभिभावक नै हुनुहुन्न, न भर्ना गर्न आउनुहुन्छ उहाँहरू, न रिजल्ट हेर्न आउनुहुन्छ, समस्या छ। अभिभावक कम्प्लिट अभिभावक हुने र पढाउँछु भन्ने विद्यार्थी सहर बजारका राम्रो स्कुलमा लगेर हाल्छन्, अनि हामी कहाँ त यसो घरगोठ मेलापातमा यसो फुर्सदको समयमा स्कुल आउने, घेवा बे भोज भतेर पर्न हुँदैन, छ्याप्पै मासु भात खाएर बसिदिन्छन्। समितिहरूको पनि अब पहिलेको दाँजोमा हामीले जोगाएकै हो, उहाँहरू जुन ढङ्गले जति लाग्न पर्थ्यो त्यति चाहिँ उहाँहरू लागिराख्नु भएको छैन। त्यो कारणले पनि अभिभावक र व्यवस्थापन समितिलाई जिम्मेवार बनाउनका लागि अभिभावक शिक्षालाई चाहिँ हामीले अलिकति प्राथमिकता दिनुपर्छ भन्ने ढङ्गले विगतका वर्षदेखि हामीले त्यो अभ्यास पनि गरेका छौँ। घर दैलो अभियान, यो भर्ना अभियानलाई हामीले अलिकति सशक्त बनाएका छौँ पहिलाका दाजुमा, त्यसो हुँदा विद्यार्थीलाई भर्ना गर्न सक्यौँ भन्ने पनि लागेको हो।
0: अझै के गरिदियो हुन्थ्यो भन्ने यहाँहरूको केही सुझाव छ?
10: सबैलाई नमस्ते, मेरो नाम चाहिँ फुर्पा तामाङ, भोटेकोसी बासी नै हो। अहिले धेरै राम्रो भएको जस्तो लाग्छ, हामीले पढ्दै नै राम्रै थियो, म पढ्ने बेलामा नै थियो खाजाको सुविधाहरू त्यहीँदेखि नै थियो, म पढ्ने बेलामा त राम्रो छ जस्तो लाग्छ मलाई चाहिँ। अब मैले पढ्नु पाएन त्यो दुःखको कुरा भयो, गाउँको मान्छेले चाहिँ अब बच्चाहरू पढाउनु पनि अलिक सफा राम्रोसँग चाहिँ स्कुलले पनि सफा गरेर विद्यार्थीहरू पनि अलिक क्लिन भएर चाहिँ बस्यो भने त्यो चाहिँ राम्रो लाग्छ भने।
0: सरसफाइको कुरा प्रसङ्ग जोडिरहँदाखेरि पर्यटन व्यवसायमा मुख्य चाहिने भनेकै सरसफाइ र संस्कार कस्तो दिन्छ भन्ने हो। अहिले यहाँ निकै सम्भावना बोकेका कुराहरू भयो र त्यसमा पछिल्लो समय भैरव कुण्डको नाम आउँछ, त्यहाँ निकै प्याकेज पनि चलिराखेको हुन्छ। अहिले बन्जिजम अलिक सुस्ताएको देखिन्छ, तातो पानी नुहाउने सुस्ताएको देखिन्छ, एउटै प्रमुख कारण भनेको सडक नै रहेको अहिले अवस्था देखियो। अब पर्यटकीय सम्भावना बोकेका ठाउँहरूमा पूर्वाधारको पनि कुरा आउला। भैरवकुण्डले त एउटा ठाउँ पाइसकेको छ, त्यो बाहेक चाहिँ पर्यटन विकासको लागि केही पूर्वाधारहरूको काम पनि पालिकाले गरेको छ। फेरि म अध्यक्षज्यूतिरै गएँ।
1: भैरवकुण्ड मात्रै नभएर लिस्टी माई दुङनगढी जस्ता ठाउँहरू पनि प्रख्यात ठाउँहरू जसले चाहिँ तिब्बतसँग लडाइँ लड्दाखेरि लिस्टीमाई दर्शन गरेर चाहिँ जङ्गबहादुर राणाले दर्शन गरेर लडेको भन्ने किंवदन्तहरू छ। त्यसो भन्नाले अब यहाँ यो ठाउँलाई चिनाउनुको लागि अलिकति हामीले सही सदुपयोग सही समयमा सही सदुपयोग गर्यो भने यो ठाउँ अझ बढी पर्यटकीय क्षेत्रमा अलिक बढी अगाडि बढ्छ जस्तो मलाई लाग्छ। त्यसको समग्र रूपमा चाहिँ सबै यो अरण्य राजमार्गका नै सम्पन्न भयो भने त्यसपछि चाहिँ पहिलोको दाँचामा यो भोटेकोसी गाउँपालिका फेरि पनि त्यही किसिम अगाडि बढ्छ जस्तो मलाई लाग्छ। र हामीले गाउँपालिकाले गर्नु खोजेको चाहिँ जस्तै तातपानी धारा 72 सालको भूकम्पपछि बन्नै नसकेको अवस्था थियो, त्यहाँ चाहिँ सबै छेद विछेद भइसकेपछि वर्षै पछि नुहाउन आउने, त्यहाँ चाहिँ वर्षको 2 पटक चाहिँ त्यहाँ चाप धेरै हुन्छ। अस्ति भर्खरै चैत महिनामा एकचोटि, फेरि कार्तिकको महिनामा, यो 2 महिना चाहिँ अलिक बढी चाहिँ पर्यटकहरू आउने नुहाउने कामहरू गर्छ। त्यसको पनि छुट्टै एउटा किंवदन्त छ त्यो के, किनभने त्यहाँ तातपानी धारामा नुहाइसकेपछि घुँडा दुख्ने, ढाड दुख्ने, त्यो विभिन्न कुराहरू हुन्छ, त्यसलाई चाहिँ अलिक ठिक पार्छ भन्ने खालको पनि एउटा यस्तो खालको भनाइहरू पनि छ त्यहाँ। त्यसो भन्नाले अब हामीले तातपानी धारालाई निर्माण सम्पन्न गऱ्यौँ भर्खरै, हामी आइसकेपछि त्यहाँ चाहिँ तपाईँको चाहिँ 42 वटा चाहिँ बाटप सहितको चाहिँ सुविधा सम्पन्न बिल्डिङ निर्माण गरेका छौँ भने जो पहिलाको अवस्थाभन्दा अहिले फरक ढङ्गले हामीले अगाडि बढाउँछ, त्यसलाई चाहिँ हामीले गाउँपालिकाले पर्यटकीय क्षेत्रमा लगानी गर्दाखेरि उत्पादनमूलक लगानी गर्नुपर्छ भन्ने उद्देश्यले पनि हो फेरि त्यो, किनभने त्यहाँ त्यो लगानी गरिसकेपछि हामीले 12-13 करोड त्यहाँ लगानी गरिसकेपछि त्यो लगानी राज्यको पैसा यत्रो लगानी भएपछि त्यो त्यहाँबाट राज्यलाई फाइदा के छ, राज्यलाई पनि बेनिफिट हुन्छ कि हुँदैन भन्ने हिसाबले पनि हेऱ्यौँ हामीले। त्यो निर्माण सम्पन्न भएपछि अहिले हामीले त्यहाँ रासो पनि सङ्कलन भइरहेको छ, त्यहाँ तपाईँको पर व्यक्ति 20 रुपिस र 50 रुपिस, अनि यहाँ तल चाहिँ हामी बाटपमा नुहाउने उहाँहरूलाई भित्र नुहाउनेलाई चाहिँ कति 200 छ जस्तो लाग्छ मलाई, होइन? त्यसरी चाहिँ हामीले सङ्कलन पनि भयो र एउटा त्यो रोजगारी पनि सिर्जना भयो। त्यसो भन्नाले अहिले खेल सेक्टरमा पनि बागमती प्रदेशभरिकै एउटा ठुलो चाहिँ तपाईँको चाहिँ कभर हल निर्माण हुँदैछ हाम्रो यहाँ, अहिले ठेकासेका लागेर पनि अब निर्माण 50% निर्माण सकिसकेको अवस्था छ। त्यसले चाहिँ के गर्छ त भन्दाखेरि खेलकुद क्षेत्रमा पनि भोटेकोसीले के फर्को मारेको छ है भन्ने हिसाबले त्यसले त्यसले पनि एउटा रोजगारी पनि सिर्जना गर्ने भयो, प्लस हामीले त्यहाँ तपाईँको चाहिँ राज्यलाई पनि बेनिफिट, त्यसले चाहिँ आन्तरिक स्रोत पनि बढ्ने भयो। त्यो निर्माण सम्पन्न भइसकेपछि हामी प्राइभेट सेक्टरलाई हामी सञ्चालन गर्नलाई दिन्छौँ, वार्षिक रूपमा तपाईँको चाहिँ गाउँपालिकालाई पनि इन्कम स्रोत आउने भयो, र तातपानी धाराको पनि त्यो हामी प्राइभेट सेक्टरलाई चाहिँ हामी सञ्चालन गर्न दिइसकेपछि उहाँहरूले हामीले इभिनिङ टेन्डर सिस्टमबाटै जान्छौँ भनिसकेपछि त्यो जसले कम्पिटिसनमा अलि राम्रो पैसा आउँछ त्यही हिसाब त्यसलाई नै टेन्डर दिने हो। त्यसो भन्नाले हामीले त्यो गाउँपालिकालाई एउटा इन्कम स्रोत पनि भयो, र अर्को जिल्लाभरि नै त्यो तपाईँको चाहिँ खेलकुदको यो सिन्धुपाल्चोक जिल्लामा नि खेलहरू धेरै भइरहेको हुन्छ, जस्तै भलिबल, फुटबल इत्यादि कुराहरू भइरहेको हुन्छ। जस्तै तपाईँको चाहिँ अस्ति गएको वर्ष मात्रै सुकुटी बिचमा खोलाको किनारमा चाहिँ भलिबल प्रतियोगिता राख्नुपर्ने अवस्था आयो, किनभने त्यस्तो खालको कभर हल सम्पन्न भएको सुविधा भएको ठाउँ नभएर नै उहाँहरूले त्यहाँ चाहिँ तपाईँको जिल्ला खेलकुद सङ्घले आयोजना गरेर गरेको त्यो खोलाको किनारमा गर्नु पर्यो अवस्था आयो नि त। भनेको मतलब अब हामीले यो कभर हल निर्माण सम्पन्न भइसकेपछि त जिल्लाभरिको नै हामीले यहाँ खेलाउन सक्ने भयो, त्यो सँगसँगै उहाँहरू आइसकेपछि यहाँ होटल व्यवसायले पनि रोजगारी पाउने भयो, होटल व्यवसाय चल्ने भयो, त्यो वरिपरिका स्थानीयहरू बसोबास गर्ने स्थानीयहरूले आफ्नो गच्चाअनुसारको चाहिँ तपाईँको चाहिँ व्यवसाय गर्नु हुने भयो। पालिकाले समग्र रूपमा पर्यटकीय हिसाबले अथवा चाहिँ खेलकुद हरेक क्षेत्रमा लगानी गर्दाखेरि स्थानीयलाई पनि बेनिफिट होस् र राज्यलाई पनि बेनिफिट होस् र त्यसमा जति पनि विदेश पलायन हुनुभएको युवा साथीहरूले फर्केर आएर फेरि मेरो गाउँपालिकामा नै अब म आफ्नै देशमा फर्केर आफ्नै देशमा म केही गर्छु भन्ने उहाँहरूलाई चाहिँ त्यो खालको मनसाय होस् र फर्किने क्रम पनि छ। अहिले कतिपय हामी यो सम्पन्न गरिसकेपछि कतिपयहरू अहिले विदेशबाट फर्केर पनि यहाँ आफ्नै गाउँठाउँमा व्यवसाय गर्छु भन्नेहरू पनि छ, अहिले कतिपयले गरिराख्नु पनि भएको छ भने हामीले सकेसम्म आत्मनिर्भर आफैमा भोटेकोसी गाउँपालिकाभित्र नै सबै कुरा चाहिँ पालिकाभित्र नै हुनुपर्छ
11: पालिकाले कमसेकम अहिले सबै देशैभरि एउटा युवा भनेर युवाको चाहिँ आवाज उठिरहेको बेलामा र भोटेकोसी गाउँपालिकाको स्थानीय सरकार नै युवाले नै सञ्चालन गरिरहेको अवस्थामा त्यो त्यसले चाहिँ राम्रो म्यासेज दियो कि दिएन, त्यसले के परिवर्तन ल्यायो भन्ने एउटा चासोको विषय पनि भयो। ओ त्यसले भोलि हामीले प्रतिनिधित्व गरेर हामी हाम्रो कार्यकालभित्र चाहिँ यहाँको स्थानीयले कतिसम्मको चाहिँ उहाँहरूले चाहिँ परिवर्तन पाउनु भयो त, र हिजोको अवस्था र पछिल्लो चरणको अवस्थामा के फरक पाउनु भयो भन्ने कुरा चाहिँ राम्रो उहाँहरूले महसुस गर्ने हिसाबले काम गर्नुपर्छ भन्ने उद्देश्यले हामीले त्यसरी काम गरिरहेका छौँ। अब शिक्षा क्षेत्रमा भन्नुहुन्छ भने तपाईँको पहिला थप एउटा के गरेका छौँ हामीले शिक्षा क्षेत्रमा फरक किसिमका तपाईँको चाहिँ यो तातपानी नाका भने चाइनासँग जोडिएको नाका हो, अनि सामान्यतः तपाईँको चाहिँ यहाँ अहिले चाइनिज ल्याङ्ग्वेज चाइनिज भाषा जान्नेलाई तपाईँको धेरै भारी नै बोक्नु नपर्ने अवस्था र भाषा मात्रै जान्यो भने पनि मिनिमम पनि तपाईँको 50-60 हजार चाहिँ सेलरी आरामले खाने खालको चाहिँ वातावरण सिर्जना हुँदो रहेछ होइन। भनेपछि नेपालमा अहिले तपाईँको चाहिँ धेरै जस्तो चाहिँ त्यो उद्योग कल कारखानाहरू अथवा चाहिँ व्यवसायहरू गर्ने चाहिँ चाइनिजले अलिक बढी नै फर्को मारिरहेको, यहाँ होटल व्यवसायदेखि लिएर धेरै कुरा चाहिँ चाइनिजहरू धेरै अगाडि बढिरहेको छ नेपालमा भने यो त ठ्याक्कै बोर्डरै भयो। बोर्डर भइसकेपछि कम्तीमा एउटा तपाईँको चाहिँ चाइनिज भाषा मात्रै जान्ने भयो भने उसलाई चाहिँ रोजगारीमा त्यति खासै फरक नपर्दो रहेछ क्या। यहाँ अहिले चाइनिज भाषा पनि हामीले पढाइराखेको छौँ, लुम्बिनी विश्वविद्यालयसँग सहकार्य गरेर चाइनिज विषय चाहिँ अहिले पढाइराखेको छ, त्यहाँ चाहिँ हामीले त्यो पनि निशुल्क सबै गाउँपालिकाले निशुल्क पढाइरहेको छ, अनि प्लस तपाईँको त्यहाँ 2 वर्ष चाहिँ चाइनामा गएर पढ्ने त्यो पनि फुल स्कलरसिपमा हामीले गाउँपालिकाले नै त्यसलाई अनुदानको रूपमा दिएर यहाँको अहिले 20 जना विद्यार्थी चाइनामा पढिरहेको अवस्था छ गाउँपालिकाको अनुदानमा, र अहिले यहाँ चागोमा भर्ना 40 जना भर्ना भएको थियो, अब कतिजना विद्यार्थी हुनुहुन्छ कतिपय विदेश जाने भन्ने पनि भयो, त्यसो भन्नाले अहिले पनि त्यहाँ पढिरहेको अवस्था। त्यसले चाहिँ के हुने भयो भन्दाखेरि बिजनेस प्लान सहितको चाहिँ पढाइ त्यसले चाहिँ के गर्छ भने रोजगारी पनि पढाइ सँगसँगै रोजगारी पनि सिर्जना हुने भयो भन्ने उद्देश्यले त्यो कामहरू हामीले गरिरहेको छौँ।
0: अलिकति थोरै जोड्न चाहेको चाहिँ यहाँ मध्य भोटेकोसी अनि भोटेकोसी मध्य भोटेकोसी त यहीँ छ के अरे ओडा नम्बर 5 बाँध पनि होइन, यो प्रसारण लाइनको बारेमा पनि अलिकति जानकारी पाउन। यस्ता ठुला ठुला आयोजनाहरू जब यही पालिकामा सञ्चालन हुन्छ भने स्थानीयलाई यसबाट के फाइदा भयो त? एकचोटि यहाँनिर यो सेयरको विषयमा विवाद भएर खबरहरू पनि आए, ठुला आयोजनाहरू सञ्चालन भइरहँदा यो राष्ट्रिय गौरवको आयोजनाहरू सञ्चालन भइरहँदा स्थानीयले के पाए त?
11: अब यो तपाईँले ठ्याक्कै एकदम महत्त्वपूर्ण क्वेसन उठाउनु भयो। हामी आइसकेपछिको कुरा गरौँ, पार्टीगत हिसाबले तपाईँको चाहिँ हरेक पार्टीको चाहिँ एक एकजना प्रतिनिधित्व गरेर बसेर चाहिँ त्यसमा चाहिँ सर्वदलीय एउटा उहाँहरूले समिति गठन गरेको रहेछ र विभिन्न सङ्घर्ष समिति भनेको छ के भनेको छ, त्यो समितिले पनि पारदर्शी ढङ्गबाट काम गरिएको देखिएन। जे पाउनुपर्ने हो त्यो पाउनुपर्छ भन्ने दायित्व मुख्य भूमिका त स्थानीय सरकारकै होला नि त, त्यसो भए हामीले त्यसपछिबाट यो सबै यो संयन्त्रहरू चाहिँ भङ्ग गराएर वान डोर पोलिसी गराएर हामीले गाउँपालिकाले कमान गऱ्यौँ। त्यसपछि चाहिँ यहाँ त्यसपछि निर्माण भइरहेको हाइड्रो पावरहरूमा चाहिँ क्यापेसिटी हेरेर उहाँको दक्षताको आधारमा चाहिँ हामीले रोजगारीहरू यहीँ स्थानीयलाई नै बाँडफाँड गरेर उहाँहरूलाई नै पाउने कुरा उहाँहरूले पाउनु पर्ने भयो। र सेयरको विषयमा तपाईँको चाहिँ कस्तो भन्दाखेरि यो विवादित एउटा सेयर चाहिँ हाइड्रो पावर चाहिँ कस्तो भयो भने भोटेकोसी पावर कम्पनी भन्ने 50 सालमा चाहिँ यहाँ सुरुवात भएको यो पहिलो हाइड्रो पावर त्यो विदेशी लगानीमा चाहिँ यहाँ बनेको त्यो हाइड्रो पावर हो। त्यो बेलासम्म चाहिँ यहाँको चाहिँ कस्तो भन्दाखेरि यो तपाईँको चाहिँ स्थानीयले सेयर दिनुपर्छ भन्ने प्रावधान छैन रहेछ। जब यो पछिल्लो चरणमा जुन आन्दोलनहरू भइसकेपछि चाहिँ यो 70 सालभन्दा पछाडि चाहिँ त्योभन्दा नि अझै 71 सालमा चाहिँ यो सेयरको कुराहरू निस्क्यो, त्यसपछि चाहिँ यो प्रावधान आयो 10% सेयर चाहिँ स्थानीयले अनिवार्य रूपमा प्रभावित क्षेत्रलाई चाहिँ 10% सेयर छुटाउनुपर्छ भन्ने प्रावधान चाहिँ पछि आएको भयो। त्योभन्दा अगाडि चाहिँ उहाँहरू नितान्त प्राइभेट सेक्टर भएको हुनाले त्यो पछिल्लो निर्माण भएको हाइड्रो पावर चाहिँ स्वतः आइपिओमा गएर आएको छ, पब्लिक कम्पनीबाट आएको छ, त्यो चाहिँ प्राइभेट सेक्टर रहेछ, प्राइभेट नितान्त प्राइभेट, पहिला विदेशी लगानीमा यो उसको पिपिए नै डलरमा भएको छ, नेपाल सरकारले अथवा विद्युत प्राधिकरणले खरिद गर्ने चाहिँ नेपालको सबभन्दा महँगो चाहिँ त्यही हाइड्रो पावर पर्छ, त्यो र एउटा खिम्दी दुईवटा हाइड्रो पावर होइन एकदमै डलरमा पिपिए भएर महँगोमा खरिद गर्ने भनेको मतलब उहाँहरूको त्यो प्रावधान छैन रहेछ। नभइसकेपछि 71 सालमा जुरे पहिरो गइसकेपछि चाहिँ उहाँहरूको एउटा तपाईँको चाहिँ टावर ढल्यो, त्यहाँ प्रसारण लाइनको एउटा टावर ढल्यो, ढलिसकेपछि त्यहाँ आन्दोलन सिर्जना भयो। आन्दोलन भएपछि अब हामीलाई यो हाइड्रो पावरले सेयर नदिकन चाहिँ हामी चाहिँ यो के अरे तपाईँको चाहिँ यो टावर बनाउन दिन्न भन्ने खालको विभिन्न राजनीतिक दल र त्यहाँको स्थानीयदेखि सबैले आवाज उठाइसकेपछि त्यो 71 सालमा चाहिँ एउटा सम्झौता भएको रहेछ। त्यो बेलामा चाहिँ 6% सेयर चाहिँ स्थानीय प्रभावितलाई दिने भने एउटा सम्झौता भएको रहेछ। त्यो सम्झौता भइसकेपछि चाहिँ विभिन्न कालखण्डमा कुराहरू उठ्यो, बैठकहरू बसे। यो चाहिँ फेरि त्यो बेलामा के भने चाहिँ जिल्लाभरि भनेर अथवा ठ्याक्कै एक्ज्याक्ट लोकेसन पनि छुटाएको छैन कि त्यो सम्झौतामा। चार राजनीतिक दल बसेर सम्झौता गरेको छ, तर कुन क्षेत्रलाई दिने, कति प्रभावितलाई दिने भन्ने विषय नै के अरे छुटाएको रहन्छ। त्यसो भने त्यो विवादहरू अल्झेर नै बस्यो। अनि अहिले चाहिँ तत्काल अब अहिले चाहिँ यो 10% 6% रूपमा 10% पुर्याउने र त्यो 10% सेयर चाहिँ यहीँ भोटेकोसी गाउँपालिकाभरिलाई मात्रै वितरण गर्ने भनेर चाहिँ हामीले एउटा सहमति भएको छ। त्यसको प्रोसेस अगाडि बढिरहेको छ, त्यो सम्भवतः अब टुङ्गिने अवस्थामा आएको छ। र अरू हाइड्रो पावरहरूको चाहिँ विवाद छैन, किनभने अरूको चाहिँ स्वतः तपाईँको चाहिँ त्यहाँले पाउनुपर्ने 10% इआइएमा नै उल्लेख भएको हुन्छ। र त्यो बाहेकका सामाजिक उत्तरदायित्व भनेको तपाईँको इआईमै उल्लेख भएको 0.75 चाहिँ इक्विटी सेयरको चाहिँ 0.75% चाहिँ सामाजिक उत्तरदायित्व अन्तर्गत उहाँहरूले खर्च गर्नुपर्ने हुन्छ। त्यसमा पनि मापदण्ड बनाइदिएको छ, शिक्षा स्वास्थ्यमा कति खर्च गर्ने, पूर्वाधारमा कति खर्च गर्ने, र त्यहाँ चाहिँ स्थानीयलाई तपाईँको चाहिँ तपाईँको भौतिक पूर्वाधारमा के कति खर्च गर्ने भन्ने विषयमा त्यो उहाँहरूले छुट्टै मापदण्ड बनाइदिएको छ। त्यो मापदण्ड अनुसार खर्च गर्नुपर्छ। र अहिले स्थानीयले के पायो भन्दाखेरि पनि समग्र रूपमा हेर्नुपर्छ जस्तो मलाई लाग्छ। धेरै विवाद भएको, यो अगाडि पनि विवाद भएको यही कारण हो। मैले के पाएँ भन्नुभन्दा पनि समग्र रूपमा भोटेकोसी गाउँपालिकाले के पाएँ त, हाइड्रो पावर यहाँ हुँदै गर्दा हाइड्रो पावरबाट आएको रोयल्टीबाट अहिले जति पनि नेपाल भोटेकोसी गाउँपालिकाले जति पनि ठुल्ठुलो आयोजनाहरू गरिराखेको छ भने त्यो आयोजनाको स्रोत के हो त भन्दाखेरि हाइड्रो पावर होइन। समयको रूपमा त हामीले हाइड्रो पावरबाट यहाँ वार्षिक रूपमा तपाईँको चाहिँ 13-14 करोड रुपियाँ चाहिँ हामीलाई रासो सङ्कलन हुन्छ, हाइड्रो पावरबाट रोयल्टी सङ्कलन हुन्छ। भनेको त्यो रोयल्टी नै ले पाएको रोयल्टी मार्फत हामीले यहाँ विकास निर्माणहरू भइराखेको छ। सङ्घबाट आउने जुन पैसाहरू जति पनि प्रदेशबाट आउने छ त्यसले त त्यसलाई मात्र आशा गरेर बस्यो भने यहाँ जम्मा हामीले बजेट बनाउँदाखेरि तपाईँको चाहिँ 71 करोड 72 करोडको बजेट बनाउँछौँ, विषयगत शाखामै र कर्मचारीलाई ऊ गर्दाखेरि नै तपाईँको चाहिँ 30 करोडभन्दा माथि खर्च हुन्छ। भनेपछि यहाँ विकास निर्माणको लागि मात्रै नै खर्च बस्ने भनेको चाहिँ पैसा बच्ने भने 18-20 करोड पैसा बस्छ। त्यसले चाहिँ 5 वडा छ, यो जनसङ्ख्या थोरै भए पनि भौगोलिक हिसाबले एकदमै ठुलो क्षेत्र भएको ठाउँ छ यो, 1200 नगरपालिकाभन्दा डबल छ। मैले के पाएँ भन्दा पनि समग्र रूपमा गाउँपालिकाले के पाएँ भन्नेतिर जानुपर्छ जस्तो लाग्छ। त्यो भयो भने विवाद हुँदैन र स्थानीयले पाउनुपर्ने हक अधिकार चाहिँ न्यूनतम अधिकार जे छ त्यो चाहिँ दिनुपर्छ। हामीले त्यही नै भनिरहेको छौँ हाइड्रो पावरलाई पनि, स्थानीयले पाउनुपर्ने हक अधिकार तपाईँले प्रष्ट रूपमा दिनुपर्छ भन्ने हिसाबले त्यो उहाँहरूले दिइराख्नु भएको छ, पाइराख्नु भएको छ स्थानीयले पाउने कुरा पनि।
12: स्थलगत बहसमा दिदीबहिनीहरू पनि हुनुहुन्छ, यहाँका दिदीबहिनीहरू चाहिँ के कामहरूमा चाहिँ संलग्न हुनुहुन्छ होला?
13: मेरो नाम चाहिँ गङ्गा तामाङ। अब पहिला त हामी यो खासा खुल्ला हुँदाखेरि बुवामाभन्दा अगाडि चाहिँ हामी एउटा जला बोकेर एक पैसा नभएर जला एउटा बोकेर गए पनि हामी 1-2 पैसा कमाएर आउँथ्यो र खान्थ्यो होइन। बुवाम्बा आगोदी यता हाम्रो खासा पनि बन्द भए, खासा बन्द भइसकेपछि अब भनौँ न हामी त अब कहीँ जानु सक्दैन, देश जानु सक्दैन, विदेश जानु सक्दैन, पराउ छैन होइन। खेती गर्ने जग्गाहरू पनि सबै पहिरो लगाएछ। अहिले म चाहिँ के हेर्न अरू इष्टमित्रको जग्गाहरू कमाइरहेछ, म अरू इष्टमित्र दिदीबहिनी दाजुभाइको जग्गाहरू चाहिँ मैले कमाएर खाइरहेको छु। 1-2 वटा बाख्रा पाल्छु, किसान गर्छु, त्यही कहिले 3 महिना कहिले 6 महिना, समयले दियो भने 6 महिना पनि पुग्छ, समयले दियो भने 2-3 महिना। छोराहरू पनि त्यस्तै छ, अब के अरे जागिर छैन उहाँहरू पनि, एउटा अब सौको घारी चलाएर खान्छ छोराहरू। म चाहिँ अब एउटा काबु नि जान्दैन हजुर, मभन्दा पछिकोले चाहिँ हरेकले जानुस्।
0: यो हामी कार्यक्रमको अन्त्यमा छौँ, अब उहाँले भन्नुभयो जस्तै हामीले पनि चासो दिनु पर्यो भन्नुभयो। अब नयाँ आर्थिक वर्ष पनि आउँदैछ, गाउँपालिकाले के गरोस् भन्ने चाहना छ, के कुरा आफ्नो वडामा भइदियोस् भन्ने चाहना छ, अब चाहिँ केही थोरै सुझावहरू लिन्छौँ, आफ्नो नामसहित
14: भनिदिनुहोस्। अब 1 वर्ग 17 सालको घुम्बा हो हाम्रो, यो सबभन्दा पुरानो गुम्बा त्यो अन्धकारमा छ अहिले। हामीले त्यस्तो लोहोरे भन्छ देउताको भूत ल्याएको, सबै कुहिरहेको छ, त्यो हेरेको छैन है। अब भूत कुहिरहेको छ, लोहोरे कुहिरहेको छ, त्यो हेर्नु पर्यो।
15: नमस्कार, म जमुना तामाङ। अब आर्थिक वर्षमा चाहिँ प्रायः चाहिँ गत वर्ष पनि भएको हो, जस्तै त्यो उद्यमशीलता भयो, स्टुडेन्टहरूको लागि 10 क्लास पास गरेर बसेको विद्यार्थीहरूको लागि ब्युटिसियन ड्राइभिङ, अनि त्यसपछि बारिस्टर ट्रेनिङहरू भयो होइन, त्यसलाई चाहिँ अब स्टुडेन्टहरूले चाहिँ निरन्तर दिन नसकेर चाहिँ अब त्यो बाहिर जाने प्रोसेसमा अपलोड जाने चाहिँ यता चाहिँ अपलोड जाने प्रक्रिया चाहिँ एकदम धेरै छ क्या यता, त्यही भएर चाहिँ त्यसलाई पूर्ण सञ्चालन चाहिँ भएको छैन। अब आर्थिक वर्षमा पनि यस्तै ट्रेनिङहरू भयो भने चाहिँ त्यसलाई चाहिँ निरन्तरता चाहिँ जोड दिनुपर्छ।
16: मेरो नाम चाहिँ प्रेम दोर्जे तामाङ, म चाहिँ यतैको स्थानीय। विकासको कुरामा त पछिल्लो समयमा हेर्दाखेरि धेरै भएको जस्तो लाग्छ। कसैले चाहिँ यो योजना चाहिँ अब सकियो भनेर के योजना बनाउने भनेर चाहिँ मनमा चाहिँ प्रश्न चाहिँ आफैमा चाहिँ गर्नु पर्थ्यो जस्तो लाग्छ मलाई चाहिँ। अब खेलकै विषयमा भनौँ, पहिला चाहिँ हामीले चाहिँ अब के हुन्थ्यो, अब त्यो चुङ्गी खेल्थ्यो खोपी भन्ने मात्र थाहा थियो, अब त्यो भलिबल फुटबल भने त हामीले टिभीमा मात्र देखिन्थ्यो। अहिले हेर्नु खेलकुदमा पनि लाइभै अब टिभीमा मात्र होइन कि, यता अब जताततै भलिबल खेलिन्छ होइन, फुटबल सबै खेलिन्छ, सबैमा राम्रै छ भनौँ। अब यस्तै दाले अब उहाँभन्दा पछाडि पनि यस्तै राम्रै गर्दै गयो भने चाहिँ राम्रै हुन्छ जस्तो लाग्छ। धन्यवाद।
17: हजुर, मेरो नाम चाहिँ सुपा तामाङ, योभन्दा पनि धेरै राम्रो होस् भन्ने मेरो चाहिँ अब चाहना।
0: अब यो अन्त्यमा वडा नम्बर 5 का वडाध्यक्ष पनि हुनुहुन्छ, वडावासीहरूको लागि के भन्न चाहनुहुन्छ, केही योजना पनि होला?
5: साथीभाइलाई हारगुहार गरेर म आइकन ज्याकेट 2 पटक चाहिँ ट्र्याक सुट लत्ता कपडाहरू चाहिँ बाँड्नु सफल भयो। त्यस्तो कुनै पनि योजनाहरू थिएन। भौतिक पूर्वाधारको कुरा गर्दाखेरि यो स्कुलमा पहिला यो जुन गान्डगुन्डुङ कुनै यो उहरू केही पनि भएको थिएन, अहिले ढुङ्गा ओछ्याउने घेराबार आवश्यक भवनहरू पनि बन्दैछ। यो भौतिक पूर्वाधारको कुरा गर्दाखेरि हाम्रो यो भोटेकोसी 5 चाहिँ धेरै पिछडिएको नै छ यो पूर्वाधारमा विकासको लागि। धुलोमुले एउटा जीप मात्र छिर्ने बाटो उहाँहरूले ग्रामीण बाटो चाहिँ स्थापना गरेको अवस्था हो, तर हामी आइकन यो बाटोलाई चाहिँ प्राथमिकता दिनुपर्छ भन्ने हिसाबले गाउँपालिका अध्यक्षले पनि प्रत्येक वडाको वडा कार्यालयसम्म ढलान अथवा पिच बाटो सहज रूपले हुनुपर्छ भन्ने अभियान नै चलाउनु भयो। घर घरमा धारा ल्याएपछि कमसेकम आफ्नो करेसो बारीमा सबैले रोप्ने हो र यो गाउँको मान्छे सबैले रोप्ने हो भने टिपका टिप हामीले चाहिँ यो अर्ग्यानिक तरकारीहरू बजारसम्म पुर्याउन सकिन्छ। यसबाट नै हाम्रो जीवनस्तर उच्च चाहिँ हुने नै छ आगामी दिनमा चाहिँ, या आगामी बजेटको योजनामा चाहिँ हाम्रो ग्रामीण बाटोहरू यो धेरै नै सुधार गर्नुपर्ने छ। अहिले हाललाई यो 4 किलोमिटर बाटो चाहिँ सुधार हुँदैछ, अझै पनि हाम्रो यहाँबाट 14-15 किलोमिटर जानुपर्ने अर्को चन्द्रको भन्ने ठाउँ छ, योभन्दा गोल्छी भन्ने ठाउँ 10 किलोमिटर छ यो बाटोहरू, अझै पनि यस्तै गान्डाँडो गुन्डुङ होइन एकदम अवस्था एकदम नाजुक छ, त्यसलाई चाहिँ सुधार गर्ने, अनि यहाँको मठ मन्दिर जुन पुरानो गुम्बा भन्नुभयो यसलाई पनि अब स्तरोन्नति गर्ने योजना छ।
0: अन्तिममा हामी गाउँपालिका अध्यक्षज्यूलाई नै केही प्रश्नहरू पनि गर्नुभयो, यहाँको कार्यकाललाई सम्झाइरह अनि केही सपना पनि अझै बाँकी होला, अन्तिममा यहाँको प्रतिबद्धता र साथमा के गर्दै हुनुहुन्छ योजना पनि?
11: नीति तथा कार्यक्रम निर्माण अवस्थामै छ। हरेक वर्ष चाहिँ हामीले फरक त्यसलाई अपग्रेड गरेर ल्याउने गरेका छौँ। हरेक क्षेत्रमा चाहिँ हामीले ट्रेनिङको व्यवस्थादेखि लिएर हरेक कुराहरू गर्दै आयौँ भने त्यसपछि उत्पादनतिर लाग्नुपर्छ भन्ने उद्देश्यले उद्योगहरू नै सञ्चालन गर्नुपर्छ भन्ने हिसाबले हामीले यसपालि योजनाहरू लिएर आउँदैछौँ। त्यसलाई चाहिँ समग्र एउटा उद्योगको स्थापना गर्ने ठुलो एउटा स्पेस बनाइसकेपछि त्योभित्र विभिन्न खालका अहिले जति पनि अब ट्रेनिङ लिएर धुप बनाउने, साबुन बनाउनेदेखि लिएर तपाईँको चाहिँ गलैँजा बुन्नेदेखि लिएर कार्बेट छ नि, यो नेपालको एकदमै चर्चित गलैँजा ह्यान्डमेड, यसलाई पनि हामीले ट्रेनिङ दिएका थियौँ भने त्यसको पनि हामीले इक्विपमेन्टहरू सबै सामानहरू लिएर राखेका छौँ। त्यसलाई अब उद्योगको रूपमा स्थापना गरेर चाहिँ हामी अगाडि बढाउनुपर्छ भन्ने उद्देश्यका साथ अहिले यो जुन चागु भन्ने ठाउँ योभन्दा तलतिर जग्गा पनि कुरा गरिरहेका छौँ, त्यहाँबाट उद्योग स्थापना गर्ने, त्यो उद्योगभित्र त्यो औद्योगिकभित्र चाहिँ हरेक यहाँ गर्नु सक्ने यहाँ जति पनि हामीले ट्रेनिङहरू दिएको छौँ त्यसलाई चाहिँ त्यहाँ स्थापना गरिसकेपछि त्यहाँबाट उत्पादन सुरु गर्ने भन्ने उद्देश्यका साथ हामीले यो उद्योग क्षेत्रमा यसरी आगामी योजनामा हामीले राखेका छौँ। त्यो यो चाहिँ हामीले बजेट सहितको बनाउने सम्पन्न गराउने हिसाबले हामीले लिएर आउँदैछ होइन। अपुरो रहेको चिजहरू जति पनि हामीले यहाँ पूर्वाधार विकासको अधुरो रहेका योजनाहरूलाई सम्पन्न गराउने, अब हामीले सम्भवतः अब लगभग हामीले यो आर्थिक वर्ष नै हाम्रो अन्तिम बजेट हो, त्यसो भने हाम्रो कार्यकालको यसले चाहिँ हाम्रो कार्यकालमा सुरुवात गरेको यहाँको जनताले सोझेको जति यहाँले पाउनुपर्ने कुराहरू त्यसलाई चाहिँ हामीले जुन हिजो चुनावमा हुमिँदै गर्दा हामीले गरेका बाजाहरू हामीले लेखेका त्यो घोषणा पत्रहरूमा उल्लेख भएका कुराहरूलाई चाहिँ त्यसलाई भेरिफाई गर्दै त्यसलाई चाहिँ हामीले बिर्सिनुहुन्न भन्ने हिसाबले नै त्यही क्रमबद्ध रूपमा नै हामीले कामहरू गरिरहेका छौँ भने त्यसलाई सम्पन्न गराउनु छ। पाँच वर्ष कार्यकालमा, पाँच वर्ष भनेको गर्न सक्नेलाई धेरै लामो समय हो। त्यसो भनेर यो पाँच वर्षमा हामी पाँच वर्ष यहाँ कार्यकाल सकेर जाँदै गर्दा, बिदा भएर जाँदै गर्दा कम्तीमा पनि यहाँको जनताले निर्वाचित गराएर पठाएको व्यक्तिहरू जो जनप्रतिनिधि उहाँहरूले चाहिँ कम्तीमा हामीलाई निराश हुन दिएन, यहाँको देखिने कामहरू उहाँहरूले गरेर राखेर जानुभएको छ भन्ने खालको चाहिँ उहाँहरूलाई त्यो अनुभव हुने गरी, त्यो अनुभूति हुने गरी हामीले काम गर्नुपर्ने छ र गरिराखेका छौँ। त्यसलाई सम्पन्न गराउन कतिपय कुराहरू सम्पन्न गर्नु बाँकी छ। त्यो सम्पन्नलाई नै हामीले पहिलो प्राथमिकता राखेर अहिले हामीले सुरुवात गरेको ठुल्ठुलो योजनाहरू छ, त्यो योजनाहरूलाई सम्पन्न गराउने, गराइसकेपछि बल्ल चाहिँ हाम्रो सपना पुरा हुन्छ जस्तो मलाई लाग्छ। तिनै कुराहरू राख्दै पुनः एकपटक यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो गच्छे बुद्धि विवेकले भ्याएसम्म यहाँहरूको सपना हाम्रो सपना हो, भोटेकोसी समग्र भोटेकोसीलाई समृद्धि बनाउने तर्फतिर हामी सधैँभरि लागिपर्नेछौँ। यो कार्यकाल हाम्रो कार्यकाल सकेर जा गइसकेपछि पक्कै पनि यहाँहरूले त्यो उसको अनुभूति गर्नुहुनेछ भन्ने विश्वास लाग्छ। धन्यवाद।
12: आजको बहसले देखायो भोटेकोसी गाउँपालिका केवल विकासको सम्भावना बोकेको पालिका मात्र होइन, जोखिम चुनौती भएको पालिका पनि हो। जलविद्युत, अर्थतन्त्र र विपद व्यवस्थापन यी सबै बीच सन्तुलन गरेर नै पालिकाको भविष्य राम्रो हुन्छ भन्ने मुख्य आधार पनि बन्नेछ। तर अन्तिम प्रश्न अझै पनि बाँकी छ, के हामी सुरक्षित विकासतर्फ जाँदैछौँ त? स्थानीय सरकारको काम कारवाहीमा चासो, चिन्ता, सहभागिता र खबरदारी गर्न चाहिँ स्थानीयहरूले नछोडौँ भन्दै आजको बहस टुङ्ग्याउँछौँ। आवश्यक सहजीकरणका लागि भोटेकोसी गाउँपालिकाका अध्यक्ष उपाध्यक्षज्यू, त्यस्तै गरी वडा नम्बर पाँचका वडाध्यक्षज्यू अनि गाउँपालिका परिवारलाई नै धेरै धेरै धन्यवाद। उपस्थित सबैको सक्रिय सहभागिताप्रति हामी आभारी छौँ। भोटेकोसी गाउँपालिका मार्बिङ माध्यमिक विद्यालयको यो प्राङ्गणमा सहकर्मी मनुका कुँवर र रीता तिमल सिन्हा उपस्थित भइरहँदा आजको बहस हामी यहीँ टुङ्ग्याउँछौँ। नमस्कार।

भर्खरै सुनायौं नेपाली चलचित्र के घर के डेराबाट कुमार बस्नेत, ज्ञानु राणा र साथीहरूको स्वर, प्रदीप रिमालको रचना अनि सङ्गीत हो सम्बोजित बाँसकोटाको। हामी नेपाली चलचित्रको अर्को एउटा गीत सुनाउँछौँ, चलचित्र आगोबाट एम बरालको मलोली र साथीहरूको स्वर, सुन्दर श्रेष्ठको रचना अनि सङ्गीत हो सचिन सिंहको। यसपछि केही सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 11 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सरकारले यही वैशाख 28 गते पर्सि सोमबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आग्रह गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले राष्ट्रपति पौडेललाई संसदमा सम्बोधनका लागि आग्रह गर्ने र सो बैठकमा सबै सांसदहरूको उपस्थितिका लागि आह्वान गर्न अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले विभिन्न देशमा रहेका 15 महावाणिज्य र वाणिज्य दूतलाई पदमुक्त गर्ने अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नम्बर 29 अनुमोदनका लागि संघीय संसद समक्ष पेश गर्न स्वीकृति दिने लगायतका निर्णयहरू गरेको मन्त्री पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री पोखरेलले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस विगतमा भएका गल्तीहरू सच्याउने प्रयास भएको बताउनु भएको छ। मन्त्री परिषद बैठकका निर्णयहरू सुनाउने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पोखरेलले न्याय क्षेत्रमा सुधार हुनुपर्छ भन्ने माग सम्बोधनका लागि अहिले कार्य सम्पादन मूल्याङ्कनका आधारमा प्रधान न्यायाधीश सिफारिस भएको बताउनुभयो। संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई प्रक्रिया हिजोदेखि सुरु गरेको छ। संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा शर्मालाई सिफारिस गरेसँगै सुनवाई समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाउने क्रममा प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरुद्ध उजुरी दिन आह्वान गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित प्रधान न्यायाधीशको सुनवाईका लागि 10 दिनको समय दिएर उजुरी आह्वान गरिएको जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयले लिम्पिया धुराली पुलेक र कालापानी क्षेत्रको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा हिजो आयोजित कार्यक्रममा प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले लिपुलेखको सन्दर्भमा सरकारका तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले 8 विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो। समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम बढ्ने प्रक्षेपण गरेको छ। हिजो विभागले राष्ट्रिय मनसुन फोरम कार्यक्रम मार्फत उक्त प्रक्षेपण सार्वजनिक गरेको हो। मनसुनको ऋतुगत अवस्थाबारे प्रस्तुतिकरण दिनुहुँदै जल तथा मौसम विज्ञान विभागका मौसमविद सुदर्शन हुमागाईले आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको बताउनुभयो। उहाँले आगामी जेठ 18 असोज 14 रहने मनसुनमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमि सम्बन्धी सम्पूर्ण समस्या समाधान गर्ने गरी सरकार अगाडि बढिरहेकाले कोही पनि पीडित आत्तिनु पर्ने अवस्था नरहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा मन्त्री रावलले भूमिको समस्या समाधानका लागि पहिचान र व्यवस्थापनको काम मुख्य भएकाले त्यसका लागि सरकारले काम सुरु गरिसकेको बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत सङ्कलन हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दहालका अनुसार डिजिटल लगत सङ्कलनको तयारी अन्तिम चरणमा पुगेको छ। उहाँका अनुसार पहिलो चरणमा हाल काठमाडौँका होल्डिङ सेन्टरमा रहेका एवं बाहिर रहेकाहरूको र त्यसपछि क्रमशः अन्य जिल्लामा एकीकृत डिजिटल लगत सङ्कलन गरिनेछ। आज कानुन दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008
बने पनि विक्रम सम्बत 2009 वैशाख 26 गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानून दिवसका रूपमा मनाउने गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातिसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरान बीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यका लागि सकारात्मक

0: यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ विद्या चौधरी र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्दैछौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी। केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ कार्यक्रम जीवनयात्रा। 12 बजे समाचार सुनिसकेपछि घर संसार कार्यक्रम सुन्नुहुनेछ। 1 बजे समाचार सुन्नुहुनेछ भने 1:05 कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:30 नाटक कहाँ दुख्छ घाउ शीर्षकमा सुन्नुहुनेछ भने 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 देखि 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूका माझमा राख्दैछौँ कार्यक्रम जीवनयात्रा।
1: स्वागत तथा अभिवादन कार्यक्रम जीवनयात्राबाट। प्राविधिक मित्र मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको कार्यक्रम जीवनयात्रामा हामी व्यक्तिका सङ्घर्षसँगै सफलताका बारेमा पनि कुराकानी गर्नेछौँ। आजको जीवनयात्रा कार्यक्रममा हामी समाजसेवी तथा महिला अधिकार कर्मी एबिसी नेपालकी अध्यक्ष मीना खत्री कार्कीसँग कुराकानी गर्नेछौँ। उहाँ महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, पौड शिक्षा, स्वास्थ्य सचेतना र मानव तस्करी विरुद्धको अभियानमा उहाँले नेतृत्व गर्दै आइरहनु भएको छ। सामुदायिक स्तरदेखि राष्ट्रिय नीतिसम्म महिलाको आवाज असरदार बन्नुपर्ने विश्वास राख्दै उहाँले आर्थिक निर्भरता, आत्मविश्वास, विकास र शिक्षा स्वास्थ्य पहुँचलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाउँदै अघि बढ्नु भएको छ। सामाजिक न्याय, अवसरको समानता र परिवर्तनको नेतृत्व गर्न सक्ने महिलाको उज्जवल भविष्य निर्माण उहाँको प्रमुख लक्ष्य रहेको छ। अब हामी उहाँसँग उहाँका जीवनका भोगाइहरू, केही व्यक्तिगत प्रसङ्ग, महिला सशक्तिकरण लगायत अन्य विविध प्रसङ्गमा कुराकानी गर्नेछौँ। कुराकानीको सुरुवात म यहाँको जन्मबाट गर्छु। यहाँको जन्म चाहिँ कहाँ भएको थियो, कहिले भएको थियो, यसबारे बताइदिनुहोस् न।
2: हजुर हस्, नमस्कार, धन्यवाद। मेरो जन्म चाहिँ भोजपुर जिल्लामा भएको थियो। भोजपुर जिल्लाको याङपाङ गाउँपालिका, अहिले गाउँपालिका भन्छ, त्यसको गाविस थियो। याङपाङ गाविसमा चाहिँ म जन्मेको थिएँ।
1: कस्तो वातावरणमा हुर्कनु भयो, घरको वातावरण चाहिँ कस्तो थियो?
2: मेरो घरको वातावरण चाहिँ अलिकति एउटा पोलिटिकल ब्याकग्राउन्ड भएको होइन, अनि शिक्षाको ज्योति चाहिँ सबैतिर छर्नुपर्छ भन्ने मेरो बुबा आमाको चाहिँ एकदमै दृढता थियो। त्यो वातावरणमा म आफू हुर्किँदा पनि मेरो समाजमा चाहिँ अलिकति फरक थियो त्यहाँनिर।
1: बाल्यकालमा चाहिँ के बन्छु जस्तो लाग्थ्यो यहाँलाई, मलाई कसरी बित्यो यहाँको बाल्यकाल?
2: हजुर, पोलिटिकल्ली ब्याकग्राउन्डबाट मेरो बुवा होइन मेरो दाइहरू हुनुभएको भएर म पनि त्यतैतिर जान्छु होला भन्ने लाग्थ्यो। म देशको प्रधानमन्त्री हुन्छु भन्थेँ म सानो हुँदाखेरि चाहिँ। अनि मेरो बुवाले सोध्नुहुन्थ्यो, तिमी के गर्छौ प्रधानमन्त्री भएर भन्दाखेरि, म चाहिँ दाल, चामल, मकै, कोदो सबै जनतालाई बाँड्छु भन्थेँ म सानो, धेरै सानो हुँदाखेरि चाहिँ। तर बिस्तारै बिस्तारै त्यो क्रमबाट चाहिँ म यो सामाजिक क्षेत्रतिर चाहिँ म अग्रसर भएँ जस्तो लाग्छ मलाई।
1: यहाँले शिक्षा चाहिँ कहाँबाट हासिल गर्नुभयो, कतिसम्म शिक्षा हासिल गर्नुभयो?
2: मैले चाहिँ भोजपुरको याङपाङबाट नै मैले त्यहाँ 7 कक्षासम्म पढेँ। त्यो पछाडि मैले एसएलसी चाहिँ प्याउली स्कुल भन्छ, मेरो नजिकै 1 घन्टा हिँड्नुपर्छ, त्यहाँबाट मैले गरेँ। भोजपुर क्याम्पसबाट मैले आइकम पास गरेँ र शङ्करदेव क्याम्पसबाट मैले बिकम गरेँ र एमबिए चाहिँ त्रिभुवन युनिभर्सिटीबाट मास्टर्स डिग्री चाहिँ मैले एमबिए गरेको।
1: हजुर, यो सामाजिक क्षेत्रमा चाहिँ आफ्नो यात्राको सुरुवात कसरी गर्नुभयो यहाँले?
2: मेरोमा चाहिँ कस्तो थियो भने, मैले अघि पनि भने, मेरो आफ्नो परिवारमा चाहिँ छोरी छोरा सबै समान हो, पढाउनु पर्छ भन्ने तापनि मेरो गाउँमा चाहिँ छोरीहरूलाई पढाउने कुरामा चाहिँ अलिकति गाह्रो थियो। त्यो बेलामा अलिक टाढा स्कुल हुँदा चाहिँ छोरीलाई टाढा पठाउनु हुँदैन, पढाउनु हुँदैन, घरको काम लगाउनु पर्छ, छोरीले पढेर के हुन्छ र अर्काकै घरमा जाने जात हो भन्ने खालको मेरो गाउँमा इन्भाइरोमेन्ट थियो। त्यो कारणले गर्दा म चाहिँ आफू पढे तापनि मलाई मेरो आफ्नै साथीहरू चाहिँ छुटेको देखेर साह्रै दुःख लाग्यो त्यो बेला भनौँ न। अनि त्यो पछि होइन, हामीले त छोरीले पनि पढ्यो भने त केही गर्न

0: सक्छ भन्ने लाग्थ्यो। त्यो भएपछि हामीले चाहिँ त्यो मेरो साथी नपढेपछि, म त आफू त स्कुल गएँ तर मेरो साथी चाहिँ नपढेपछि उहाँको बारेमा मलाई एकदमै चिन्ता भयो। अनि त्यो पछि मैले एसएलसी पास गर्ने बित्तिकै मैले त्यहाँ चाहिँ चेलीबेटी कार्यक्रम भनेर चाहिँ नन फर्मल एजुकेसन मैले त्यो पनि सुरु गरेका थिएँ। मलाई त्यत्रो धेरै आइडिया त थिएन तर पनि छोरीहरूलाई चाहिँ भेला पारेर हामीहरू चाहिँ एउटा संवाद कार्यक्रम जस्तो हामी गर्थ्यौँ। त्यसबाट चाहिँ मैले महिला जागरण तथा विकास संस्था भनेर खोलेको थिएँ। म लगभग हजुरको 16-17 वर्षको थिएँ होला त्यो बेला। अनि त्यो संस्था सुरु गऱ्यौँ, हामीले देउसी भैलो खेल्यौँ, पैसा जम्मा गऱ्यौँ, मेरो बाबाले नै त्यो भवन बनाउने जग्गा दिनुभयो, अनि हामीले एउटा घर पनि बनाएको छौँ त्यहाँ। हुँदै हुँदै हामीले चाहिँ सानो सानो बचत पैसाहरू जम्मा गरेर छोरीले पनि केही गर्न सक्छ भनेर चाहिँ हामीले एउटा काम सुरु गर्नुपर्छ भनेर हामी सुरु गऱ्यौँ। गर्दै गर्दै 56 सालमा गएपछि हाम्रो चाहिँ त्यो दर्ता नै भएको छ, संस्था अहिले राम्ररी चलिरहेको छ। मलाई कस्तो लाग्छ भने मेरो त्यो यात्राबाट चाहिँ मैले अहिले एबिसी नेपालसम्म आइपुग्दा मेरो त्यो गाउँमा भएको कारणले चाहिँ आज मेरो गाउँघरमा बरु छोराहरू बाहिर विदेश जानुभएको छ, गल्फ कन्ट्रीमा गएर कति काम गर्नुभएको छ, छोरीहरू चाहिँ धेरै कम्तीमा पनि हजुरको प्लस टू ब्याचलर नगरेको छोरी हुनुहुन्न। त्यो कुरा चाहिँ मलाई एकदमै गौरव र खुसी लाग्छ। एकजना मान्छेले पनि केही गर्न सक्छ जस्तो मलाई लाग्छ। त्यसमा चाहिँ
1: यहाँ चाहिँ यो एबिसी नेपालको अध्यक्ष बन्न चाहिँ नि प्रेरित गर्ने मुख्य कारण के थियो यहाँलाई?
0: म चाहिँ यो सानैदेखि नै म सामाजिक क्षेत्रमा लागेछु भनौँ न, होइन, नजान्दा नजान्दै। अनि त्यहाँ पछाडि म हजुरको भोजपुरबाट चाहिँ म काठमाडौँ मेरो पढाइको क्रममा म काठमाडौँ आएँ। काठमाडौँ आइसकेपछि म चाहिँ त्यो खोजी पनि गरिरहेको थिएँ जस्तो लाग्छ मलाई, होइन। म हजुर ब्याचलर पढ्दा पढ्दै गर्दाखेरि चाहिँ मैले अहिले चाहिँ ज्येष्ठ नागरिक मन्त्रालय छ, महिला मन्त्रालय भन्थ्यो, त्यसमा पनि मैले काम गर्ने अवसर पाएँ 2 वर्ष। म त्यहाँ काम गर्दा मैले चाहिँ समाज कल्याण शाखामा बसेर मैले काम गरेँ, अवसर पाएँ। अनि त्यो सकिसकेपछि मेरो ब्याचलर पनि सकियो, म मास्टर्स गर्न चाहिँ किर्तिपुर होस्टलमा गएँ म त्यहाँ। अनि होस्टलमा म 2 वर्ष बसेपछि धेरै साथीभाइहरूसँग नि भेट भयो, अनि त्योबाट मेरो इच्छा चाहिँ तीव्र इच्छा मलाई चाहिँ सामाजिक क्षेत्रमै लाग्ने थियो। अनि मैले दुर्गा दिदीको नाम सुनेँ मैले त्यो पछाडि, दुर्गा घिमिरे। अनि उहाँसँग मैले भेटेँ, भेटेपछि उहाँसँग मलाई ट्युनिङ मिल्यो भनौँ न। पछि गएर त उहाँ चाहिँ मेरो चाहिँ मोडल हुनुभयो कि मेरो लागि लाइफकै। ओहो, यस्तो मान्छेसँग नि मैले भेटाएँ भनेर मलाई लाग्यो। अनि उहाँले पनि ल तपाईँ त एकदमै काम गर्न पनि उत्सुक हुनुहुँदो रहेछ भनेर उहाँलाई उहाँले मलाई राख्नुभयो। त्यहाँबाट मैले सुरु गरेँ हजुरको लगभग चाहिँ म कोषाध्यक्ष चाहिँ मैले 3 कार्यकालमा कोषाध्यक्ष भएँ। त्यो पछाडि 3 कार्यकाल म महासचिव भएँ र अहिले 4 वर्ष भयो म अध्यक्ष छु।
1: यहाँसम्म आइपुग्दाखेरि यहाँलाई चाहिँ नि सङ्घर्ष निकै गर्नु पर्यो, त्यस्ता कुनै एकदम अविस्मरणीय घटना छन् र यहाँले चाहिँ नि बिर्सनै नसक्ने?
0: हजुर, मलाई एकदमै यहाँसम्म आउँदा मेरो एउटा इन्सपिरेसन भनेको चाहिँ मेरो साथी सँगै पढेको मसँग एकदमै राम्रो पढ्ने साथीलाई स्कुल नपुराएको कारणले गर्दाखेरि चाहिँ ममा यस्तो आयो कि एउटा विद्रोह टाइपको कि केही चाहिँ गर्नै पर्छ है त्यसको लागि पनि भनेर म एकदमै मैले बिर्सिन नसक्ने घटना थियो। अनि अझै अर्को त हजुरको म मास्टर्स गरिसकेपछि चेलीबेटी बेचबिखन, ओहो मान्छे पनि बेचिँदो रहेछ भन्ने कुरा मैले त्यहाँ आएर थाहा पाएँ। मेरो लागि त्यो चाहिँ झन् ठुलो इन्सपिरेसन भयो। त्यो कारणले म अगाडि बढ्न चाहिँ मलाई मौका दियो भनौँ न। हजुर
1: हजुर, यहाँलाई गीत सङ्गीतमा चाहिँ कति रुचि छ? यहाँ गीत सुन्नुहुन्छ?
0: हजुर, मलाई एकदमै मनपर्छ गीतहरू, होइन, सुन्छु म। मलाई आफ्नो चाहिँ मेरो त्यस्तो मिठो स्वर छैन, मलाई धेरै
1: स्वर छ,
0: त्यति धेरै गाउन चाहिँ आउँदैन मलाई।
1: हजुर,
0: तर मलाई मन चाहिँ पर्छ।
1: हजुर, यहाँलाई आज हामी यहाँको अनुरोधमा रेडियो नेपालबाट एउटा गीत बजाउँछौँ। हजुर, कसको स्वरमा बजाउँ?
0: मलाई चाहिँ फुलको आँखामा
1: आनीको,
0: हजुर आनीको, फुलै संसार भन्ने गीत चाहिँ मलाई सुन्न चाहन्छु।

0: रेडियो नेपालबाट अहिले यहाँहरू जीवनयात्रा कार्यक्रम सुनिरहनु भएको छ र म कुराकानी गरिरहेकी छु एबिसी नेपालकी अध्यक्ष तथा समाजसेवी मीना खत्री कार्कीसँग। हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू, केही व्यक्तिगत कुराकानी गर्नेछौँ। यहाँको पारिवारिक अवस्था कस्तो छ? परिवारमा को को हुनुहुन्छ?
1: मेरो परिवारमा चाहिँ मेरो श्रीमान हुनुहुन्छ, मेरो 2 छोराहरू छन्, त्यो पछाडि हामी जोइन्ट फ्यामिली हो। मेरो जेठाजु हैसिन्छ, त्यहाँ पछाडि मेरो दिजु, अनि 3 छोराछोरी, अनि मेरो 2 देवरहरू हामी सँगै नै बस्छौँ।
0: अनि विवाह चाहिँ यहाँले कहिले गर्नुभयो?
1: मैले चाहिँ अलिकति लेट म्यारिज हो, म सायदै विवाह गर्दिनँ।
0: कति वर्ष पुग्नुभयो र अहिले तपाईँ?
1: लगभग म वर्ष त अब
0: कलिले हुनुहुन्छ
1: है, हजुरलाई त्यस्तो लाग्छ, तर म पुगेँ लगभग 5 दशक पुग्न लागे जस्तो लाग्छ।
0: अनि यहाँको श्रीमान के गर्नुहुन्छ?
1: मेरो श्रीमान चाहिँ शिक्षा क्षेत्रमा हुनुहुन्छ, कान्तिपुर सिटी कलेज उहाँले सञ्चालन गर्नुभएको छ, म पनि आबद्ध छु त्यसमा।
0: के रे उहाँको नाम?
1: उहाँ चाहिँ डाक्टर प्रहलाद कार्की।
0: ए हजुर हजुर। अनि बालबच्चा कति छन्?
1: मेरो 2 छोरा छन्।
0: सानो सानो छन् कि ठुल्ठुला?
1: ठुला, एउटा छोरा ब्याचलर पढ्दैछ, एउटा पनि +2 सक्यो।
0: परिवारमा सहयोग छ तपाईँलाई?
1: एकदमै। मेरो कस्तो भयो भने संयोगवश म लक्की मान्छे हो क्या, छोरी भएर पनि म लक्की छु भन्ने मलाई लाग्छ, किनभने म त्यो याङपाङको त्यो गाउँ हजुरको 6 हिँडेर जिल्ला आउनु पर्थ्यो पढ्नलाई पनि, त्यो ठाउँबाट म यहाँ आइपुग्दा मेरो माइती घरमा पनि मेरो ठुलो परिवार हो, सबैजनाले सपोर्ट गर्नुहुन्थ्यो मलाई होइन, त्यो परिवारबाट हुर्किँदै आएर फेरि त्यस्तै मैले मेरो घर मेरो कर्मथलो पनि मैले त्यस्तै पाएँ। हामी जोइन्ट फ्यामिली छौँ, सबैजनाले मलाई सपोर्ट गर्नुहुन्छ। एबिसी नेपाल भनेपछि मलाई सबैजनाले घरको सबै परिवार खुसी हुनुहुन्छ कि, उहाँले तिमी त्यहाँ गर गर भन्ने खालको मलाई खुसी लाग्छ। त्यसै
0: यहाँले मागे विवाह गर्नुभएको कि प्रेम विवाह?
1: खासै बिहा गर्ने मेरो त्यतिखेर सोच थिएन, अब म गर्दिनँ होला भन्ने लागेको थियो, तर मैले चाहिँ त्यो बेलामा उहाँलाई मैले चिन्न चाहिँ अलिक अगाडि नै चिनेको हो होइन, मेरो दाइको साथी नै हुनुहुन्थ्यो उहाँ, तर त्यो बेला मैले एउटा उहाँले चाहिँ गार्जेन जस्तो गरेर हिँड्थेँ, पछि चाहिँ उहाँहरूको आफन्तले पनि कुरा गर्नुभयो अनि बिहामा परिणत भयो। थोरै थोरै मागी, धेरै मागी, थोरै चाहिँ प्रेम जस्तो लाग्छ।
0: चिनाजानीको भएपछि सजिलो पनि भयो,
1: सजिलो भयो, चिन्न सजिलो भयो, हजुर,
0: आनी बानी थाहा भयो नि त।
1: हजुर हो, त्यो चाहिँ हो,
0: झट्ट बिहा गरिहाल्दाखेरि कस्तो केटा पर्ने हो
1: पर्ने हो, फेरि आफू त यो अधिकार कर्मी मान्छे, बिहा गर्दा पनि मिल्नु पर्यो,
0: मिल्नु पर्यो,
1: नराम्रो
0: छुटिनु
1: भन्दा त बरु नगर्नु नि,
0: बरु नगर्नु बेस होइन।
1: हजुर,
0: त्यो कतिपय बिहाहरू त्यसरी त भइरहेछ नि, बिमेल बिहाहरू यसरी भइरहेछ नि त, त्यही भएर बुझेर दुवैले दुवैलाई बुझेर धेरै दिनसम्म कुराकानी गरेर एक आपसले को भावनाको सम्मान गरेर अनि बल्ल बिहा गर्यो भने त्यो चाहिँ करिब करिब सफल हुन्छ, त्यसमा त कहिले कहिले खटपटिन्छ होइन। अनि तपाईँ फुर्सदको समयमा के गर्नुहुन्छ? तपाईँलाई त फुर्सदै हुँदैन होला?
1: हजुर, म अहिले चाहिँ एकदमै व्यस्त चाहिँ म के छु भने अब घर परिवार छँदैछ, त्यो पछाडि म चाहिँ अब एबिसी नेपाल मेरो बहिनी आलो पहिलो, त्यो पछाडि म कान्तिपुर सिटी कलेजमा पनि त्यहाँ चाहिँ म डाइरेक्टरको रूपमा काम गरिराखेको छु, अनि म यसो दाल भातको लागि चाहिँ म कान्तिपुर सिटी कलेजमा काम गर्छु, कन्ट्रिब्युसन चाहिँ म एबिसी नेपाललाई गर्छु भनौँ न, त्यो भएको भएर म अलिकति व्यस्त नै हुन्छु। अनि म चाहिँ मेरो गाउँ छिमेक साथीभाइहरूसँग बस्ने, उहाँहरूसँग कुरा गर्ने, अनि विशेष गरेर चाहिँ अलिकति कसैलाई प्रब्लम परेको छ भने, यहाँ चाहिँ छोराछोरी मात्रै होइन कसैलाई पनि प्रब्लम परेको छ भने चाहिँ त्यो कुरालाई मैले सक्छु भने चाहिँ उहाँलाई के सहयोग गर्न सक्छु भनेर म त्यो कुरामा चाहिँ सधैँ लागि परेको हुन्छु।
0: हजुरले त भोजपुरमा हुँदाखेरि पौडी शिक्षा सञ्चालन गर्नुभयो, कतिले शिक्षाबाट वञ्चित भएकाहरूले शिक्षित हुने अवसर पाए होइन, त्यसै गरेर यहाँले चाहिने आर्थिक आर्जन हुने किसिमको कार्यक्रमहरू पनि लग्नुभयो होइन कि होइन, मैले धेरै सुनेको छु यहाँको बारेमा, त्यसै गरेर थुप्रै छ नि यहाँले गर्नुभएको कामहरू, अझ मैले त कति बिर्से पनि होला। भोजपुरमा हुँदाखेरि अरू के गर्नु?
1: हजुर, मैले चाहिँ त्यहाँ चाहिँ पहिला त महिला जागरण तथा विकास संस्था खोलेँ म सानै उमेरमै मेरो अध्यक्षतामा, अनि त्यो दर्ता पनि भएको छ, त्यो संस्थाबाट चाहिँ अहिले हजुरको महिला समूह, देउराली समूह, थामी समूह भनेर डिफ्रेन्ट कास्ट अनुसार चाहिँ समूहहरू खोलेको छ, त्यहाँ चाहिँ अहिले ठुलो बचतहरू उहाँले सङ्कलन गरेर अहिले त एकदमै ठुलो भइसकेको छ कि, एउटा सानो आगोको झल्कोले चाहिँ धेरै कुरा जलाउन सक्छ भने जस्तै सानो कुरा हामीले इनिसिएसन लियौँ भने ठुलो कुरा हुन्छ भन्ने मेरो आत्मविश्वास छ त्यसमा चाहिँ।
0: अलि फुर्सदको समयमा चाहिँ के गर्नुहुन्छ तपाईँ?
1: फुर्सदको समयमा म गीत सुन्छु, मलाई गीत एकदमै मनपर्छ। मैले अहिले पनि भने म गाउन चाहिँ जान्दिनँ तर मलाई गीत सुन्नलाई एकदम मनपर्छ, म गीत सुन्छु।
0: अब फेरि हामी रेडियो नेपालबाट एउटा गीत बजाउँछौँ। हजुर।

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवनयात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एबिसी नेपालकी अध्यक्ष तथा समाजसेवी मीना खत्री कार्कीसँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। अध्यक्ष बनेपछि होइन एबिसी नेपालका कार्यक्रमहरूमा तपाईँले चाहिँ नि ल्याउनु भएको प्रमुख सुधारहरू चाहिँ के के हुन्छ?
1: मैले चाहिँ अब हुन त धेरै म भन्दा धेरै ठुलो कुरा दुर्गा दिजुले गर्नुभएको छ। उहाँ मेरो मोडल हो, अघि पनि मैले भने म धेरै इन्सपायर भएको छु उहाँसँगबाट। उहाँको त धेरै नै छ, उहाँले कार्यक्रम ल्याउनु भएको। म अहिले पनि म अध्यक्ष हो तर दिदीलाई नसोधिकन म केही कुरा पनि अगाडि बढ्दिनँ, किनभने मसँग भन्दा उहाँसँग धेरै कुरा छ जस्तो मलाई लाग्छ। अनि मैले नयाँ कुरा भनेको चाहिँ जस्तो एबिसी नेपाल, मेरो आफ्नै कलेज छ कान्तिपुर सिटी कलेज, यो दुईवटा कुरालाई मैले जोडेको छु अहिले होइन। जस्तो त्यहाँको बच्चाहरू चाहिँ कुनै बच्चाहरू सक्षम छन् पढ्न सक्ने बच्चाहरूले चाहिँ हामी कान्तिपुर सिटी कलेजमा फ्री स्कलरसिपमा पनि हामी पढाउँछौँ। त्यसरी बच्चाहरू पढेका पनि छन्। अनि इन्जिनियरिङ, आइटी, म्यानेजमेन्ट छ, हामीकोमा धेरै प्रोग्रामहरू छ उनीहरूलाई। किनभने एउटा बच्चालाई इन्जिनियरिङ गर्छु भनेर उनीहरूलाई चाहना छ भनेपछि हामीसँग त्यत्रो ठुलो फन्डिङ त हुँदैन नि त। त्यो बच्चाहरूलाई हामीले पढाउने एउटा अवसर हामीले गरेका छौँ। अर्को कुरा चाहिँ हामी अहिले अब स्थानीय गभर्मेन्ट भएको भएर नगरपालिका गाउँपालिकासँग पनि हामीले मिलेर काम गरेका छौँ।
0: हजुर, महिला र बाल बालिका सम्बन्धी काममा वर्तमान प्राथमिकताहरू के के छन्?
1: जहिले म एउटा कुरा भन्न सक्छु, मेरो सुरुवात पनि शिक्षाबाट भएको भएर मलाई के लाग्छ भने हाम्रो गाउँबाट, घरबाट, आफ्नै घरबाट चाहिँ पहिलो कुरा बच्चाहरूलाई छोरा होस् छोरी होस् उनीहरूलाई चाहिँ शिक्षा दिनु पर्यो, पढाउनु पर्यो, स्कुलसम्म पुग्ने पहुँच उनीहरूलाई दिनु पर्यो। त्यो पछाडि बल्ल उनीहरूले केही गर्न सक्छन् जस्तो मलाई लाग्छ। त्यो कुरामा चाहिँ लगानी गर्नुपर्छ भन्ने लाग्छ मलाई।
0: ग्रामीण भेगका महिलाको चाहिँ नि वास्तविक समस्या तपाईँले नजिकबाट कस्तो देख्नु भएको छ?
1: धेरै समस्या छ। म हजुरको लगभग 2-3 वर्ष अगाडि पनि म गाउँ गएको थिएँ, म गाउँ गइरहन्छु रहन्त। त्यो बेला जाँदा म धेरै गाउँहरूमा घुम्दाखेरि मलाई के लाग्यो भने अहिले चाहिँ हजुरको जस्तो स्थानीय गभर्मेन्ट आइकन चाहिँ टोयलेटहरू बनाएको देखियो होइन, धाराहरू पनि घरमा आएको देखियो, तर त्यो अझै पनि कसरी त्यसलाई चाहिँ युज गर्ने, कसरी प्रयोग गर्ने भन्ने कुरा चाहिँ अझै पनि गाह्रो रहेछ कि। त्यो कुरा त पहिला सिक्नु पर्यो नि त, अर्काले बनाइदिएर भएन, आफैले फिल गर्नु पर्यो। त्यो कुरा चाहिँ अझै पनि कमी कमजोरी छ गाउँ गाउँमा भन्ने लाग्छ होइन। अनि मलाई एकदम खुसी लागेको चाहिँ म पढ्दाखेरि चाहिँ वास्तवमा टोयलेट हुँदैन त्यो स्कुलमा, कति छोरीहरू त टोयलेट नभएको कारणले पनि पढ्न स्कुल जान छोड्थे कि, समस्या हुन्थ्यो। त्यो कुरा चाहिँ अहिले गाउँमा र चाहिँ मलाई एकदम खुसी लाग्यो त्यो चाहिँ।
0: हजुर, आर्थिक रूपमा चाहिँ नि सक्षम नारी निर्माणका लागि यो एबिसी नेपालले चाहिँ होइन कस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेको छ?
1: हजुर, हामीकोमा चाहिँ यस्तो हुन्छ, हामीले चाहिँ वास्तवमा एउटा प्याकेजमै जस्तो हामीले कार्यक्रम लान्छौँ कि, चेलीबेटी मात्रै नभएर जस्तो किशोरी महिलाहरूलाई हामी उहाँहरूको चाहिँ कुराहरू सुनिदिने, संवाद कार्यक्रम गर्ने, स्कुल लैजाने काम गर्छौँ भने आमाहरूलाई चाहिँ उहाँले के गर्नुहुन्छ, तरकारी खेती गर्नुहुन्छ कि बाख्रा पालन गर्नुहुन्छ कि, अर्थात् सिलाइ कटाइतिर उहाँहरू इन्भल्भ हुन चाहनुहुन्छ कि, अर्थात् बेकरीतिर उहाँहरूले गर्न चाहनुहुन्छ कि, त्यस्तो कुरामा उहाँहरूलाई इन्भल्भ गर्छौँ। अझ हामीले बाबाहरूलाई पनि के गरेको छौँ भने उहाँहरूलाई चाहिँ जस्तो कपाल काट्ने ट्रेनिङहरू हामीले यो भैरवामा त्यो ट्रेनिङहरू उहाँले लिनुभएको छ, चना चटपटे बनाउनेहरू गर्नुभएको छ, अनि हामीले त्यहाँ बाल बगैँचा भन्ने पनि प्रोग्राम चलाएको थियौँ बच्चाहरूको लागि। यो तिनटै प्याकेज, फुल प्याकेज हुँदा चाहिँ सबैजनालाई चाहिँ ओहो छोरीलाई पनि पढाउनु पर्ने रहेछ, म पनि इन्भल्भ भएको छु भन्ने चाहिँ बाबा आमालाई चाहिँ हुँदो रहेछ। त्यसले गर्दाखेरि चाहिँ अझ बढी परिवारमा चाहिँ अग्रसर हुन चाहिँ सहयोग पुग्छ भन्ने चाहिँ मलाई त्यो प्रोग्रामले लागेको छ।
0: यहाँले पौडी वाज पनि सिकाउनु भएको थियो होइन,
1: होइन
0: महिलालाई आत्मरक्षाको लागि
1: होइन
0: हजुर, त्यो चाहिँ नि हजुरको जस्तो यो पौडी सिकाइले चाहिँ होइन महिलाको आत्मविश्वास र सुरक्षामा चाहिँ कस्तो योगदान गर्छ?
1: यस्तो हुँदो रहेछ, अब जस्तो महिलाहरू भनेको चाहिँ शारीरिक रूपमा पनि म चाहिँ कमजोर छु होइन, म चाहिँ लाई यो गर्न सक्दिनँ। हाम्रो बच्चादेखि जन्मिँदादेखिको हुर्काइमा हाम्रो फरक छ क्या, बच्चाहरूलाई छोरा र छोरी बराबर हो, तिमीले पनि गर्न सक्छौ भनेर हामीले बच्चादेखि नै भन्ने हो भने त्यो छोरी चाहिँ केही न केही गर्न सक्छ होइन। हामीले चाहिँ त्यो आत्मरक्षाको लागि चाहिँ हामी आफै सक्षम हुनुपर्छ, अरूलाई मात्रै मेरो रक्षा गरिदियो भन्नु हुँदैन, आफै सक्षम हुनुपर्छ भनेर हामीले त्यो अभियान नै चलाएको छौँ। त्यो कारणले हाम्रो जस्तो हजुरको यो भैरवातिर होइन, हाम्रो त्यहाँ भैरवामा नि एबिसी नेपालको अफिस छ, हाम्रो चाहिँ काठमाडौँ नरेफाटमा छ, भैरवामा छ, विराटनगरमा हाम्रो अफिस छ, हाम्रो चाहिँ झापामा छ, त्यो पछाडि अहिले हामीले काम गरिरहेको ओखलढुङ्गा छ, त्योबाट उदयपुर छ। हामीले यो समग्र ठाउँहरूमा काम गर्दै जाँदा चाहिँ यो कुराहरू कम्प्लिट रूपमा हामीले चाहिँ गरेका छौँ।

0: मानव तस्करी नियन्त्रणमा एबिसीले कस्तो प्रभावकारी भूमिका खेलिरहेको छ?
1: अब अहिलेको लागि त नेपालमा मानव तस्करी एकदमै ठुलो समस्या भइरहेको छ, होइन? कामको लागि जाने डाइरेक्टली त्यसलाई चाहिँ तस्करहरूले बिचमा लिने जुन छ नि, त्यो धेरै ठुलो भइरहेछ। त्यसको लागि चाहिँ एबिसी नेपालले चाहिँ जस्तो हामीले चाहिँ यो जिल्ला प्रशासन कार्यालयमा डेस्क राखेर पनि उहाँहरू चाहिँ बनाउँदै हुनुहुन्छ पासपोर्ट भनेपछि उहाँहरूलाई भनिदिने, तपाईँहरूले चाहिँ कहाँ जान लाग्नु भएको छ, कस्तो ठाउँमा हो, त्यो ठाउँको बारेमा तपाईँलाई डिटेल्समा थाहा छ कि छैन, तपाईँले कति पैसा तिर्नुहुन्छ, कसलाई तिर्नुहुन्छ भन्ने कुरा चाहिँ हामी उहाँहरूलाई सम्पूर्ण जानकारी दिएपछि इट्स ओके, तपाईँहरूलाई ठिक छ भने मात्रै जानुहोस्, होइन भने चाहिँ नअल्झिनुहोस् है यस्तोमा भनेर चाहिँ हामी उहाँहरूलाई चाहिँ हामीले भन्छौँ। हामी
0: मानव तस्करी नियन्त्रणमा एबिसीले कस्तो प्रभावकारी भूमिका खेलिरहेको छ यसबारे बताइदिनुहोस् न।
1: यसमा चाहिँ हामीले के गर्छौँ भने जस्तो एबिसी नेपाल, स्थानीय सरकार, त्यहाँ पछाडि चाहिँ हजुरको प्रहरी प्रशासन, हामी मिलेर समग्र रूपमा काम गर्छौँ। यसमा चाहिँ
0: जोखिममा रहेका महिला तथा होइन बालिकालाई चाहिँ पहिचान र उद्धार गर्न हाल संस्थाले कस्तो मोडल अप्नाएको छ?
1: हजुर, हामीले चाहिँ यसो गर्छौँ, अब यो जोखिममा रहेका महिलाहरू हुन त मान्छेहरूले भन्दा चाहिँ एबिसी नेपाल भन्ने बित्तिकै चाहिँ चेलीबेटी बेचबिखन विरुद्ध मात्रै काम गर्छ होला, ट्राफिकिङमा परेको बच्चाहरू मात्रै राखेको छ होला भन्ने हुन्छ, होइन। हामी चाहिँ महिला बालबालिका हजुरले क्वेसन सोधे जस्तै धेरै जोखिममा परेका बच्चाहरू, भूकम्प गयो, भूकम्प पीडित बाबा आमा बितेको बच्चाहरूलाई पनि हामीले ल्याएर राखेका थियौँ। कोभिड भयो, कोभिडको टाइममा हजुरको बाबा आमा बाहिर जानुभएको छ अनि छोरीहरू घरमा छन्, उनीहरूलाई चाहिँ त्यो कोभिडको टाइममा निक्लिनु नपर्दा धेरै मान्छेहरू आफ्नै घरमा एकै ठाउँमा बस्दा त्यो प्रब्लम भएको, त्यस्तो जोखिममा परेको बच्चाहरूलाई पनि हामीले गराएका छौँ, ल्याएर उद्धार गरेको छौँ उहाँहरूलाई, होइन? अनि उहाँहरूलाई चाहिँ जस्तो अरू चाहिँ बाटोमै पनि कति ठाउँहरूमा हुन्छ नि, अब बच्चाहरूलाई थाहा हुँदैन, उनीहरू हिँडिरहेको हुन्छ, घर छोडेर हिँडेको हुन्छ, जागिरको सिलसिलामा हिँडेको हुन्छ, त्यस्तो बच्चाहरूलाई पनि हामीले उद्धार गरेर चाहिँ राखेका छौँ।
0: हजुर, स्वास्थ्य तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा अझै के सुधार गर्नुपर्ने देखिन्छ?
1: हजुर, यसमा चाहिँ अझै पनि धेरै सुधार गर्नुपर्ने हुन्छ। यो चाहिँ बेसिक, जस्तो हामीले दाल भात तरकारी खाए जस्तै बेसिक निड्स हो जस्तो लाग्छ मेरो विचारमा, होइन? त्यो भएर चाहिँ गाउँ गाउँमा पनि प्रजनन स्वास्थ्यको बारेमा भनिदिने, होइन, किशोरी बालिकाहरू सानो उमेरमा गर्भधारण गर्दा के हुन्छ त्यसको असरहरू भन्ने कुराहरू उहाँहरूलाई चाहिँ त्यो शिक्षाहरू दिनुपर्ने, त्यो कुरा जरुरी छ। जस्तो म पढ्दाखेरि हामी प्रजनन शिक्षा भनेपछि सुन्दै सुन्दैनथ्यौँ कि, लाज लाग्थ्यो, होइन? भनेपछि त्यो सुन्नै पर्ने कुरा हो भन्ने कुरा चाहिँ कसरी त्यो किशोर किशोरीहरूलाई चाहिँ जानकारी दिनु जरुरी छ अहिले।
0: हजुर, जस्तो यो समुदायमा जनचेतना फैलाउँदा चाहिँ नि, होइन, सबैभन्दा ठुलो चुनौती चाहिँ के सामना गर्नुपर्ने हुन्छ?
1: अहिले त धेरै नै सजिलो छ, यो सोसल मिडियाहरू भयो, रेडियो नेपालको प्रोग्राम, म फेरि रेडियो नेपाललाई धन्यवाद पनि दिन चाहन्छु। वास्तवमा रेडियो नेपाल चाहिँ हाम्रो सहकार्य साथी हो क्या, पहिलादेखि नै एबिसी नेपाल सुरुवातदेखि नै त्यो छ, होइन? हाम्रो हरेक कार्यक्रममा रेडियो नेपालले सहयोग गर्नुभएको छ। अब अहिले त धेरै सोसल मिडियाहरू आए, त्यो बेला त त्यो थिएन, होइन? त्यो बेला चाहिँ हाम्रो रेडियो नेपालले नै गर्नुभएको थियो, र अहिले चाहिँ अब जनचेतनामूलक कार्यक्रमहरू चाहिँ सोसल मिडियाबाट पठाइदिने, होइन, त्यसबाट एकैचोटि सबैतिर पुग्छ। त्यस्तै गरेर जति पनि हाम्रो चाहिँ सञ्चारका माध्यमहरू छ त्योबाट प्रसारण गर्यो भने सबैको घर घरमा पुग्छ जस्तो मलाई लाग्छ।

0: स्थानीय सरकार समुदाय र दाता निकायसँग चाहिँ समन्वय कति सहज वा कठिन हुन्छ त यहाँको?
1: वास्तवमा अहिले हेर्दाखेरि चाहिँ यो एकदमै कठिन कार्य हो, मैले त्यो बेला सम्झेँ है। त्यो बेला जुन बेला म भोजपुरमा थिएँ, याङपाङमा थिएँ म, त्यो बेला एकदमै गाह्रो थियो र पनि हामीले कोअर्डिनेसन गरेको थियौँ। अब अहिले चाहिँ कस्तो छ भने सरकारले पनि स्थानीयसँग चाहिँ कोअर्डिनेसन गर्नुपर्छ। त्यहाँनिर चाहिँ तपाईँले दर्ताको प्रक्रिया हामीले रिनो गर्दाखेरि पनि स्थानीयबाट गरेर ल्याउनुहोस् भनेपछि उहाँहरूसँग हामी हरेक कार्यक्रममा बोलाउँछौँ उहाँहरूलाई, अनि एउटा सहकार्य जस्तो हुन्छ। उहाँहरूले पनि ए यस्तो एबिसीले काम गरिरहेको छ, यति ठुलो कुरा गरिरहेको रहेछ, हाम्रो काम यहाँले गरिदिइराख्नु भएको रहेछ, तपाईँले यति धेरै काम गरिदिनु भएको छ, धन्यवाद पनि भन्नुहुन्छ। र हाम्रो कार्यक्रममा उहाँहरू आएर बसिदिनुहुन्छ, सुनिदिनुहुन्छ, अनि त्यो कुरा चाहिँ स्थानीय लेभलसम्म गएको छ, त्यो चाहिँ खुसी लाग्छ मलाई, अलिक सहज भएको छ अहिले चाहिँ।
0: हजुर, महिला सशक्तिकरणका लागि मुख्य चुनौती के हो?
1: महिला सशक्तिकरणको लागि मुख्य चुनौती भनेको मैले फेरि पनि दोहोऱ्याएँ, शिक्षा स्वास्थ्य चाहिँ धेरै नै ठुलो कुरा हो, होइन? हामीले हेर्दाखेरि काठमाडौँमा मात्रै हेर्नु भएन, गाउँ गाउँमा हेर्दाखेरि यो कुरा हामीले शिक्षा र स्वास्थ्य सबैको पहुँचमा पुर्यायौँ भने अनि बल्ल अनि हाम्रो महिला सशक्तिकरणको कुराहरू, उनीहरूले चाहिँ जब प्लेसमेन्टका कुराहरू त्यो आइसकेपछि बल्ल त्यतातिर जान सकिन्छ।
0: हजुर, यो लैङ्गिक समानताका खास समस्या के हुन्, होइन?
1: हजुर,
0: तपाईँ अहिले चाहिँ नि कुन कुन क्षेत्रमा काम गरिरहनु भएको छ त?
1: लैङ्गिक समानता भनेपछि चाहिँ हामीले पहिलो कुरा चाहिँ के बुझ्नुपर्छ भने हामीले बुझ्दा चाहिँ सबै यो अधिकारको कुरा गर्यो भने नि महिला मात्रै अधिकार, समानताको कुरा गर्दा पनि महिलाको मात्रै कुरा गर्छौँ, होइन। हजुरले क्वेसन गरे जस्तै लैङ्गिक समानताको कुराहरू एकदमै इम्पोर्टेन्ट हो, होइन? यसमा चाहिँ हामीले काम गर्दाखेरि सबै लिङ्ग जाति कसैलाई पनि भेदभाव नगरिकन हामी समग्रमै काम गर्छौँ। हाम्रो प्रोग्राम पनि हामीले प्याकेजमै लान्छौँ कि एउटालाई मात्रै हामी गर्दैनौँ त्यो चाहिँ।
0: यो महिलाहरूले आत्मसुरक्षाका लागि के गर्नु पर्ला है?
1: हजुर,
0: अनि त्यसपछि चाहिँ यो चेलीबेटी बेचबिखन सम्बन्धी जुन कानुन छ नि, होइन, यो पर्याप्त छ अथवा चाहिँ यसलाई सुधार गर्न आवश्यक छ?
1: यस्तो हुन्छ, जस्तो पहिलो कुरा त घरबाटै, हरेक घरबाट के गर्नु पर्यो भने छोरी भन्ने बित्तिकै छोरी आफैमा पनि एकदमै ऊ चाहिँ स्ट्रङ हुनुपर्छ, आफैमा पनि आत्मविश्वास हुनुपर्छ भनेर हामीले बच्चादेखि नै उसको हुर्काईमा पनि हामीले सिकाउनु पर्यो, होइन? पहिलो कुरा त्यहाँ सिकाएको कुरा चाहिँ उसले धेरै कुरा सिक्छ, अनि त्यो पछाडि हामी स्कुलमा, होइन, स्कुलमा पनि उसलाई यो शिक्षाहरू राखिदिनु पर्यो, होइन? उसले चाहिँ काहीँ पनि त्यो अवरोध छैन है, तिमी गर्न सक्छौ भन्ने खालको चाहिँ उसलाई वातावरण बनाइदिनु पर्यो पहिलो कुरा। जस्तो यसमा कानुनी कुरा गर्दा चाहिँ हजुरको कानुनमा त छ, तर अझै पनि हामीले त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्न चाहिँ अझै पनि गाह्रो भइरहेको अवस्थाहरू छ, किनभने अलिकति पहुँच भएको मान्छेहरूले चाहिँ फटाइ गरिदिने, होइन, त्यसले गर्दाखेरि उहाँहरूले चाहिँ यसलाई चाहिँ यस्तो गर्नु हुँदैन भने संरक्षण गरिदिने कुराहरू चाहिँ अहिले पनि छ, तर हामी चाहिँ त्यो कुरामा लडी नै रहेको छौँ। हामी अल्टिमेटली लास्टसम्म नपुगुन्जेल हामी छोड्न चाहिँ छोड्दैनौँ, कसैको दबाब त्यस्तो आउँदा पनि हामी छोड्दैनौँ।
0: हजुर, जस्तो यो भनौँ न, खास गरी महिलाका पक्षमा चाहिँ नि विभिन्न अन्तर्राष्ट्रिय कानुनहरू पनि छन्, होइन? त्यस्ता कानुनहरूले चाहिँ बेचबिखन नियन्त्रणमा अथवा पीडित नेपाली महिलाहरूको पक्षमा चाहिँ नि कतिको सहयोग पुर्याएको छ त?
1: हजुर, अब यो सन्धिहरू कानुनहरू अन्तर्राष्ट्रियमा चाहिँ नेपालले अहिले धेरै पहुँच पनि पुगिरहेको छ, गरिरहेको छ, नगरेको चाहिँ होइन, तर हामीले गरेको कुरा चाहिँ गाउँ गाउँसम्म पुर्याउनु चाहिँ अझै पनि जरुरी छ। त्यहाँ भइरहेको छ हिंसा, त्यहाँ विभेद भइरहेको छ, त्यो कुरा चाहिँ हामीले चाहिँ गाउँबाट नै हामीले सुरुवात गर्नुपर्छ। अनि जस्तो अब हामी यहाँ बसेर मिटिङ गर्छौँ, होइन, यहाँ बसेर गरेर मात्रै भएन, हुन त हाम्रो सञ्जालहरू छ, जस्तो हजुरको चाहिँ अहिले गरेर यो महिला दबाव समूह, होइन, हामीले यो एउटा सञ्जाल छ, यसले पनि धेरै ठुलो काम गरिरहेछ, शान्तिको क्षेत्रमा गरेको शान्ति मालिका छ, म पनि छु, आफै छु यो दुइटै संस्थामा, होइन, यो शान्ति मालिका छ, यसले पनि काम गरिरहेछ। सञ्जाल त हामीले धेरै बनाएको छौँ गाउँ गाउँसम्म, तर अझै पनि हजुरको चाहिँ स्थानीय गभर्मेन्ट भएको भएर सरकारले पनि त्यो कुरामा चाहिँ गाउँसम्म नै पुग्नुपर्छ जस्तो मलाई लाग्छ अहिले।
0: नेपाली महिलाहरूको समस्या र अन्य दक्षिण एसियाली राष्ट्रका महिलाहरूका समस्या बिच चाहिँ कतिको अन्तर छ त?
1: यसमा मैले सरस्वती म धेरैतिर त म गएको छैन, जस्तो मैले नेपाल हेरेको छु होइन, त्यहाँबाट इन्डिया हेरेको छु, म आफै प्रत्यक्ष गएर पनि हेरेको छु मैले होइन, त्यस्तै गरेर भुटान भयो, बङ्गलादेश भयो। यसरी हेर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने नेपाली महिलाहरू जस्तो पहिलो कुरा चाहिँ आर्थिक सशक्तिकरण पनि एकदमै ठुलो कुरा हो। अहिले अब धेरै आइरहेको छ, छोरीको अंशको कुराहरू आएको छ होइन, मलाई चाहिँ के लाग्छ भने अंश भन्ने कुरा चाहिँ छोरा छोरी कसले पाउने भन्नुभन्दा पनि अंश चाहिँ छोराछोरीलाई नदिँदा हुन्छ कि शिक्षा चाहिँ दिनुपर्छ? जब शिक्षा दिइसकेपछि उनीहरू आफै सक्षम हुन्छन्, आफैले गर्न सक्छन् भन्ने कुरा मलाई लाग्छ। अब दक्षिण एसियामा अहिले हेर्दाखेरि चाहिँ गाउँदेखि नै हेर्ने हो भने नेपालमा पनि अहिले राम्रै भइरहेको छ जस्तो मलाई लाग्छ ओभरअल हेर्दाखेरि।
0: हजुर, आगामी वर्षहरूमा चाहिँ नि एबिसी नेपाल चाहिँ नि कुन कुन नयाँ क्षेत्र वा परियोजनालाई विस्तार गर्ने योजनामा छ?
1: हजुर, हाम्रोमा अहिले चाहिँ हजुरको एउटा चाहिँ हिंसा पीडित महिलाहरूको लागि होइन, घरेलु हिंसा भनौँ न, त्यसमा काम गरिरहेको छ। अनि बेचबिखन विरुद्धको अभियानमा त सधैँ नै हाम्रो पहिलो उद्देश्य नै त्यही हो, यो चाहिँ निर्मूलै हुनुपर्छ भन्ने हाम्रो चाहिँ इच्छा छ, तर धेरै घट्दै गएको अवस्था छ। तर हामीले हेर्दा घट्दै गए पनि हजुरको यस्तो वे चाहिँ फरक भइरहेछ कि बाटो फरक भएर बेचबिखन भइरहेछ, अझ अघि हजुरले भने जस्तै होइन, त्यो भएको भएर हामीले चाहिँ अझ त्यसको जडो के हो त, रुट के हो त, त्यो कज कहाँ छ भन्दा त्यहाँसम्म सम्म पुग्नुपर्ने चाहिँ जरुरी छ। अझै पनि निर्मूलै भएको अवस्था छैन, घटिरहेको जस्तो देखिन्छ तर बाटो फरक भइरहेछ कि कामको सिलसिलामा गइरहेकोलाई रोक्न पनि मिलेन नि त, काम गर्न पाउने अधिकार त हो नि त होइन, त्यहाँ गइराख्दाखेरि त्यो ठाउँमा गएर पनि हिंसा भइरहेको कुराहरू छ, त्यसलाई पनि हामीले उद्धार गरिराखेको छौँ, उहाँहरूलाई हामीले संरक्षण गरिराखेको छौँ एबिसी नेपालले। अब अगाडि चाहिँ हामीहरू के छ भने समुदायमा गएर त्यहाँ नै उहाँहरूलाई चाहिँ शिक्षा कसरी दिने छोराछोरीहरूलाई होइन, जस्तो हजुरले अहिले भने जस्तै आफ्नो डिफेन्स पनि कसरी गर्ने त, आत्मरक्षा गर्ने कुराहरू पनि सिकाउनुपर्छ, त्यहाँबाट नै हामी त्यो अभियानमा छौँ अहिले।
0: अति व्यस्तताको बावजुद पनि यहाँले चाहिँ हाम्रो अनुरोधलाई स्वीकार्दै रेडियो नेपालको स्टुडियोमा आएर आफ्ना जीवनका भोगाईहरू त्यसै गरी महिला सशक्तिकरण लगायतका अन्य विविध प्रसङ्गमा कुराकानी गर्नुभयो, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनुभएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: हजुर, मेरो चाहिँ हजुरलाई धेरै धेरै धन्यवाद, मलाई हजुरले यहाँ बोलाएर मेरो कुराहरू राख्न दिनुभयो, एबिसी नेपालले गरेको कामहरू सबै कुरा उजागर गरिदिनु भयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। चाहिँ आजको यो प्रोग्रामबाट म रेडियो नेपालमा सबै सुनिराख्नु भएको महानुभावहरूलाई म के भन्न चाहन्छु भने, अघि पनि मैले भने हाम्रो यो हिंसा विरुद्धको अभियानमा हामी संलग्न छौँ, हजुरको छोरी, हजुरको आमा, हजुरको दिदी, हजुरको बहिनी, हजुरको श्रीमती र आफ्नै घरको हजुरआमा हामी चाहिँ एकै ठाउँमा भएको भएर हामीले यो महिला हिंसा भन्ने कुरा चाहिँ मेरो घर हो भनेर घरबाटै सुरु गरौँ होइन, यसमा चाहिँ विभेद नगरौँ, महिला पुरुष दुइटैलाई विभेद नगरिकन जाउँ, र महिला होस् या पुरुष कोही पनि हिंसामा पर्नु हुँदैन, यो कुरा चाहिँ हामीले गाउँ गाउँबाट नै लिनुपर्छ जस्तो मलाई लाग्छ, यो कुरा जाओस् भनेर म आज आग्रह पनि गर्न चाहन्छु।
0: अन्त्यमा यहाँले सामाजिक सेवाको क्षेत्रमा पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँको आगामी दिन अझै सफलताका साथ अगाडि बढ्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवनयात्राको तर्फबाट यही नै शुभकामना।
1: हस्, धन्यवाद, नमस्कार, खुसी लाग्यो हजुर।
0: अहिले हामी कुराकानी गर्दै थियौँ एबिसी नेपालकी अध्यक्ष तथा समाजसेवी मीना खत्री कार्कीसँग। आजलाई जीवनयात्रा कार्यक्रमको समय सकिएको छ, अर्को हप्तासम्मका लागि प्राविधिक मित्र मिनर्वा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका म उषा लोहनी बिदा माग्छौ। रेडियो नेपाल सुन्दै गर्नुहोला। हवस् त, नमस्कार।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वा स्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले गरेका काम कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तक्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा शरीक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउन व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले सम्मेलन ज्ञान र सिपको अन्तरपुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्था अनुसार अघिल्लो र पछिल्लो पुस्ताको सम्मिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो। दक्षिण एसियामै वामपन्थी राजनीतिक प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उहाँले प्रष्ट पार्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै

0: जानकारीमूलक सामग्रीको साथमा अतिथिसँग गरिएको कुराकानी अनि गीत संगीत पनि। कार्यक्रमको अवधिभर हामीलाई सुनेर साथ दिनुहोला। अब भने कार्यक्रमको सुरुवात गर्दैछौ अतिथिसँग गरिएको कुराकानी। विनोद प्रसाद घिमिरे, जो गोठालो फार्म हाउस प्रणाली मार्फत कृषि पर्यटनलाई जोड्दै उद्यममा व्यस्त हुनुहुन्छ, आजको बसाईमा हामी उहाँसँग एक सफल व्यवसाय बन्न हामीले गर्नुपर्ने के छ त भनी कुराकानी गरेका छौ। आउनुहोस्, अब कार्यक्रममा उहाँलाई स्वागत गरौं। कार्यक्रम घर संसारमा यहाँलाई स्वागत छ।
1: मेरो नाम चाहिँ विनोद प्रसाद घिमिरे। मेरो जन्म रामेछाप जिल्लाको सालु भन्ने ठाउँमा भएको हो। बाल्यकालमा गाउँठाउँमै हुर्कियो, एक दुई क्लाससम्म त्यहाँ पढियो। त्यसपछि बा आमाले काठमाडौँ लिएर आउनुभयो र फेरि पुनः एक कक्षाबाट यो चामुण्डा स्कुल जोरपाटीबाट चाहिँ अध्ययन सुरु गरियो। अनि प्लस टू सकेपछि कलेजहरू पढियो र कलेज पढ्दा पनि काम पनि गरियो। अब आफ्नो खर्च आफैले उठाउनु पर्ने, घर परिवारको अवस्था अलिक त्यस्तै नै थियो। म चाहिँ बच्चैदेखि एउटा व्यावसायिक परिवेशमा हुर्के जस्तो भयो, बाध्यताले गर्दा भनौँ न। छ कक्षा पढ्दा उमेर चाहिँ 10-12 वर्षको थियो होला, जोरपाटीको बागमती खोला पुलमा नाङ्लो पसल पनि राखेँ मैले। त्यहाँ दालमोट छुर्ती जन्ने पदार्थहरू, चाउचाउ, सुन्तला, बदमहरू पनि बेच्थेँ। अनि त्यही क्रममा स्कुलिङ गरियो र प्लस टू सकाइयो। प्लस टू सकेपछि ब्याचलर मास्टर सकिने बेलामा चाहिँ म ब्याङ्क जोइन गरेँ। पहिला त ब्याचलर सकिएपछि विदेश जानको लागि आइएलएसहरू पढेँ मैले, पछि ब्याङ्कमा पनि एप्लाई गरेको थिएँ। अनि त्यो ब्याङ्कबाट सर्टलिस्ट भएर ब्याङ्कमा भर्ती भइयो। एनसिसी ब्याङ्क नारायणघाटबाट मेरो ब्याङ्किङ यात्रा सुरु। त्यहाँबाट 12 वर्ष ब्याङ्किङ गरेँ मैले, एनसिसी 6.5 वर्ष, मेगा ब्याङ्क 1 वर्ष र अन्तिममा एनआइसी एसिया ब्याङ्कमा धेरै ठाउँमा ब्रान्च म्यानेजरहरू भएर केन्द्रीय स्तरमा नि मार्केटिङ डिपार्टमेन्ट सम्हालेर अनि ब्याङ्क छोडेर म चाहिँ कृषि पेसामा लागेको 4 वर्ष भयो।
0: यहाँले भन्नुभयो बाल्यकालको जुन अवस्था थियो होइन, त्यो अनुसार सहर्ष पढ्न पाउने अधिकारबाट यहाँ केही वञ्चित हुँदै नाङ्लो पसल सुरुवात गर्नुभयो। त्यो नाङ्लो पसल गर्न चाहिँ सोचाइ कहाँबाट आयो यहाँलाई?
1: त्यो बेला मेरो बुवा चाहिँ यता दालमोट फ्याक्ट्रीमा काम गर्नुहुन्थ्यो।
0: हजुर।
1: त्यसपछि दालमोट फ्याक्ट्री छोडेर यता त्यही बागमती पुल छेउमा यो बौद्ध डिजाइनर कार्पेट फ्याक्ट्री भन्थ्यो, त्यहाँ चाहिँ धागो रङ्ग्याउने काम गर्नुहुन्थ्यो भने अपरेटरको। अनि त्यही दालमोट फ्याक्ट्रीमा काम गरेको बाको अनुभवले चाहिँ अब यहाँ चाहिँ एउटा पसल राख्नुपर्छ भनेर, अनि म आफैले नै भनेको कुराहरू हुन्थे। पसल राख्यो भने केही आमदानी पनि हुने अनि यो परिवार चल्न पनि अलिक सजिलो हुने भन्ने हिसाबले चाहिँ त्यो राखियो। र म्यामले भन्नुभयो यो शिक्षाबाट वञ्चित भने अब त्यो पढ्ने मान्छेलाई भनौँ न स्कुल नजिक छ छ भने, मैले सरकारी स्कुल पढे हो, त्यो बेलामा 1000 रुपियाँले वर्षभरि पुग्थ्यो पढ्नलाई। अनि मेहनतै रहेछ क्या म्याम, आफ्नो मेहनत लगनशीलता रहेछ। त्यति दुःख गर्दा गर्दै पनि पढाइ छोडिएन, पढ्नुपर्छ पढ्नुपर्छ भनेर फ्यामिली बा आमाले नै भन्नुभएको थियो। र मैले पनि पढाइ चाहिँ अवश्य चाहिन्छ है, शिक्षा सबभन्दा ठुलो कुरो भन्ने चिज चाहिँ बाल्यकालमै बुझेको थिएँ। त्यही भएर मेरो पढाइमा स्कुलिङ लाइफदेखि भनौँ न मास्टर्स गर्दासम्म रेगुलर फेलै नभइकन मास्टर्स कम्प्लिट गर्न चाहिँ सकिएन।
0: हजुर, जस्तो कि बाबा आमाको घर परिवारको सरसल्लाहदेखि लिएर होइन अलिकति बचेको समयलाई नाङ्लो पसलतिर यहाँ लगाउनु भयो र नाङ्लो पसलदेखि ब्याङ्किङ सेवा प्रवेश, त्यसपछि पनि कृषितिर अहिले यहाँ आबद्ध हुनुहुन्छ।
1: हजुर हजुर
0: हजुर। ब्याङ्किङ सेवाबाट रिटायर भइसकेपछि हो या बिचमै छोडेर कृषितिर लाग्नुभयो?
1: रिटायर भएर होइन म्याम, ब्याङ्किङ पेसा नै छोडेर म चाहिँ कृषितिर लागे।
0: हजुर, के देख्नु भयो र यहाँले ब्याङ्क भन्दा पनि कृषि राम्रो हुनुको कारण?
1: अब ब्याङ्किङ पेसा अब भनौँ न एउटा स्टेबल जब हो, स्यालेरी आउने होइन, राम्रो तहमा थिएँ, स्यालेरी पनि राम्रै थियो। त्यो भन्दा पनि मेरो उद्देश्य के थियो भन्दाखेरि पहिलेदेखिको उद्देश्य अब हामीले देखिरहेको सबैजना गाउँका खाडी गएका, युरोप गएका, अस्ट्रेलिया, अमेरिका गएका होइन, बाध्यताले गएका हुन्थ्यो अरे जस्तो मान्छेहरू। र खाडीका मान्छे त एकदमै गाउँघरमा ऋण धन नभएर एकदमै बालबच्चा पढाउन सक्ने अवस्था पनि नआएर त्यसरी बाध्यताले गएको त्यो हामीले प्रष्ट देख्यौँ। त्यो हिसाबले अब विदेश जानेलाई चाहिँ कसरी रोक्न सकिन्छ त भनेर यसो सोच्दै जाँदा अब कृषि भनेको एउटा गेडो मकै हाल्यो भने त्यसले एउटा घोगामा 2-400 दाना दिन्छ क्या, धान एक महिनाले मुरी फलाउँछ भन्ने हाम्रो उखानै छ होइन म्याम। प्रकृतिले दिने चिज हो नि त यो भनेको, मिहिनेत गर्नुपर्छ र इनपुट भन्दा यसमा आउटपुट चाहिँ एकदम कैयौँ गुणा मल्टिप्लाई भएर आउँछ।
0: हजुर,
1: गर्नेलाई चाहिँ कृषिमै नेपाल नै छ भन्ने कुरा मैले पहिलेदेखि बुझेको। अर्को कुरा, मैले त्यो जुन बागमती खोलामा नाङ्लो पसल राखेँ नि, त्यहाँबाट मैले व्यवसाय सिकेँ क्या। व्यवसाय भनेको जस्तै त्यो बेलामा 1000 रुपियाँको लगानी गर्यो भने त्यसले 1200-1300-1400 उठाउँथ्यो भने 400 रुपियाँ दिनको प्रफिट आउँथ्यो त्यो बेलामा हेर्नुहोस् है।
0: हजुर,
1: भने 12000 त मैले नाङ्लो पसलबाट आजभन्दा 20 वर्ष अगाडि कमाइरहेको थिएँ,
0: आर्जन गरेको हो त्यो होइन।
1: हो, अनि त्यही

0: दुःख कष्टले नै मलाई भनौँ न दुःख कष्ट जो दुःखमा हुर्किन्छ त्यो मान्छे चाहिँ अहिलेसम्मको हिस्ट्रीमा संसारमा उद्यमी बनेकै छैन ठुला उद्यमीहरू जो चाहिँ एकदम दुःखबाट मेहनत गर्दै अगाडि बढेका छ वर्ल्डमा नै ती मान्छेहरू चाहिँ अहिले वर्ल्डका टप रिचेस्ट उद्यमीहरू छन्।
1: वास्तवमा परिश्रमले नै मिठो प्रतिफल दिन्छ यो कुरा त हामीले बुझ्नै पर्नेछ जीवनमा होइन। र अहिले कृषिमा संलग्न हुनुहुन्छ तपाईँको कृषि फर्मको नाम अनि त्यहाँ हुने कामहरू कस्ता कस्ता छन् के छन्?
0: अब मेरो यो कृषि फार्मको नाम चाहिँ गोठालो फार्म हाउस एन्ड वाइल्ड लाइफ क्याम्प प्राली हो, प्रालीमा दर्ता गरेका छौँ। अहिले गोठालो नाम चाहिँ अब हाम्रो कामै गोठालो जस्तै काम छ, काम अनुसारको नाम राखेको।
1: हजुर,
0: जस्तै नेपाली शब्दकोशमा अथवा ठेट भाषामा गोठालो भनेको यो बाख्रा गाई भैँसीहरू हेर्ने जो मान्छे हुन्छ त्यसलाई गोठालो भनिन्छ। टिपिकल नाम नेपाली छ त्यो नै राख्ने उद्देश्य थियो र त्यही अनुसारको चाहिँ यो राख्यौँ हामीले यो गोठालो फार्म हाउस। यसमा चाहिँ हामीले सुरुवाती अवस्थादेखि बाख्रा पालन, कालिज पालन, लोकल कुखुरा पालन, भैँसी पालन अनि तरकारी खेती सिजन अनुसारको अनि धान गहुँ खेती पनि गर्छौँ हामीले आफ्नै फिल्डमा। यहाँ 27 रोपनी क्षेत्रफलमा हाम्रो फार्म फैलिएको छ। यो सबै चाहिँ भाडामा लिएको, लिजमा लिएको जग्गा हो। अनि हाम्रो फार्ममा उत्पादन भएको चिजहरू हाम्रै रेस्टुरेन्टबाट हाम्रै ग्राहकहरूलाई चाहिँ अर्ग्यानिक चिजहरू चाहिँ परिकारहरू बनाएर पकाउँछौँ र खुवाउँछौँ उहाँहरूलाई। भनेको माटोदेखि प्लेटसम्म हामी आफै नै दिन्छौँ हाम्रै उत्पादन। हाम्रो फार्मको 80-90% उत्पादन हाम्रो आफ्नै उत्पादन हुन्छ र यो उत्पादन हामी आफै पनि खपत गर्छौँ हाम्रो रेस्टुरेन्ट रिसोर्टमा र बाहिर पनि हामीले अनलाइन अर्डरहरू आउँछन् त्यहाँ पनि सप्लाई गर्छौँ बजारमा।
1: हजुर, यहाँले भन्नुभयो नि बाख्रा, कालिज, कुखुरा, धान, गहुँ, अब यसको कनेक्सनलाई कसरी हेर्न सकिएला हामीले? बाख्रा, कालिज, कुखुराका यी मलहरू उत्पादन हुने एकातर्फ बिक्री त छँदैछ र यहाँले धान र गहुँसँग जोडिराख्दाखेरि तिनीबाट उत्पादन भएका मललाई पनि हामीले प्रयोग गर्न सक्यौँ धान गहुँ खेतबारीमा, त्यसरी नै बनाउनु भएको
0: खेतबारी साग सब्जी उमार्न तरकारी खेतीमा पनि हाम्रो यहीको यही मलहरू नै
1: हजुर
0: यसलाई एक ठाउँमा स्टोर गर्छौँ र त्यसलाई केही समय कुहिउँछौँ त्यसपछि हामी यो चाहिँ खेतबारीमा चाहिँ प्रयोग गर्छौँ। यो बाख्राको बर्गोला, बाख्राको पिसाब पनि एकदमै राम्रो प्राङ्गारिक मल हो, यो पनि हामीले चाहिँ खेतबारीमा नै उपयोग गरिरहेछौँ। भनेको एउटा इको सिस्टम भन्छ नि म्याम, इको सिस्टम इको भ्यालु चेनमा चाहिँ हामीले लिएर गइरहेछौँ भने मूल्य
1: श्रृङ्खलामा
0: चाहिँ हामीले यसलाई सदुपयोग गरिरहेछौँ।
1: अनि यहाँले रेस्टुरेन्ट पनि त्यही नै खोल्नु भएको छ कि अन्यत्रै छ, कस्तो छ?
0: यही छ, हाम्रो यही फार्मभित्र नै छ, फार्म हाउस नै हो
1: होइन,
0: जहाँ चाहिँ यहीँको उत्पादन यहीँ आउने ग्राहकहरूलाई पस्केर दिने दाउरा चुलोको टेस्टमा।
1: हजुर, कस्ता कस्ता ग्राहकहरू आउनुहुन्छ त्यहाँनिर?
0: हाम्रो यहाँ अहिले खोलेदेखि नै भनौँ न, रेस्टुरेन्ट खोलेदेखि नै एकदमै राम्रो छ, ग्राहकहरूको राम्रो नै भइरहेको छ। र अहिले विगत 6 महिनादेखि चाहिँ मैले मार्केटिङमा यो सोसियल मिडिया डिजिटल प्लेटफर्महरू युज गरिरहेको छु, गर्न त पहिला पनि गरे हो।
1: हजुर,
0: यसले गर्दा चाहिँ अहिले लगभग धेरै मान्छेहरूले थाहा पाउनु भएको छ कि गोठालो फार्म हाउस यहाँ चाहिँ अर्ग्यानिक खाना पाइन्छ। र काठमाडौँ सहरभित्र नै यो चाहिँ एकदमै टाढा गाउँ गएको जस्तो अनुभव हुन्छ म्याम, यहाँ चाहिँ भन्नुहुन्छ ग्राहकहरूले। किन भन्दाखेरि हामीले नेपालमा पहिलो पटक काठमाडौँभित्र नै जुन कार्गो कन्टेनर हुन्छ त्यसलाई चाहिँ रुममा प्रयोग गरेका छौँ, यो चाहिँ नेपालमै पहिलो हो फार्म हाउस रिसोर्ट अथवा रेस्टुरेन्टमा प्रयोग भएको। र अर्को हरेक घरहरू चाहिँ हाम्रो चाहिँ खरले छाएका छानाहरू छन् गाउँको झल्को दिने, अनि हाम्रा रेस्टुरेन्ट पनि बाँसका बनेका छन्, घरहरू पनि अलि डिफ्रेन्ट डिफ्रेन्ट डिजाइनका 4-5 थरी डिजाइनहरू आफ्नै सोचले बनाएको। त्यो हेर्दाखेरि हाम्रो यहाँको एम्बियन्स हुन्छ नि हेर्दाखेरि देख्ने लुक्स एकदमै फरक, र त्यो लुक्स देखेर र यहाँको हाम्रो जुन टेस्ट हुन्छ नि जुन फ्रेस चिजहरू हामीले यहीँ बारीबाट आफ्नै फार्मबाट चाहिँ तुरन्तै ग्राहकहरू आउनुहुन्छ, काली समाउनु पऱ्यो आफै समातेर छान्नुहुन्छ, कुखुरा त्यस्तै होइन, खसी बोका पनि त्यसरी नै गर्दाखेरि फ्रेस चिजहरू भएको भएर एकदम टेस्ट पनि हामीले बेस्ट दिएका छौँ। त्यो पनि दाउरा चुलोमा मेन आइटमहरू यहाँ आउने ग्राहकहरू मलाई लाग्छ अहिलेसम्म 2.5 वर्ष भयो 80,000 ग्राहकले कम्तीमा यहाँ आएर चाहिँ यहाँको टेस्ट चाहिँ लिएर गइसक्नुभएको।
1: हजुर, खानेकुरा गरिराख्दाखेरि होइन टेस्ट लिएर जानुभयो भन्ने कुरा गरिराख्दाखेरि मूल्यमा चाहिँ कसरी तोकेका छौँ, कतिको महँगो अथवा साधारण नेपालीले पनि खान सक्ने छ कि कस्तो छ?
0: हाम्रो मूल्यहरू चाहिँ ठ्याक्कै यो भनौँ न अरू रेस्टुरेन्ट अरू रिसोर्टहरू भन्दा अलिकति तल नै छ, एभरेजमा नै छ। हाम्रो दुईटा परिकारहरू चाहिँ अलिकति हाई रेटमा छन्, हाई रेट भने त्यसको हाम्रो लागतै अलिकति बढी पर्ने भएको भएर, जस्तै कालिजको आइटम चाहिँ अलिकति प्लेट सिस्टममा र सिँगै खाँदाखेरि चाहिँ मान्छेलाई अलिकति बढी हो कि जस्तो लाग्छ। तर हाम्रो यो फार्ममा जुन कालिज जसरी बेच्छौँ, लोकल कुखुरा बेच्छौँ होइन, र बन्डेलको मासुको आइटमहरू पनि बेचिरहेको छौँ हामीले, त्यो सबै चाहिँ अरू रेस्टुरेन्ट र अरू रिसोर्ट हेरिकन चाहिँ कम रेटमा छ।
1: हजुर, भनेपछि दुईटा आइटम र अरूलाई यसो समायोजन गर्यो भने मूल्य चाहिँ बराबर जस्तै होला?
0: ए, अरू हेरिकन कम छ, बराबर पनि होइन, अलिकति लो रेटमै छ म्याम हाम्रो।
1: हजुर हजुर,
0: यो सबैले अफोर्ड गर्न सक्ने खाले नै छ। अनि हामीले चाहिँ यो प्याकेजहरू चलाउँछौँ ग्रुपहरूको लागि, त्यसमा चाहिँ फेरि त्यो लो रेट भन्दा नि अझ तलको रेटमा छ। भनेको जस्तै अहिले हामीले एउटा सिङ्गै लोकल कुखुराको 4 आइटम
1: हजुर
0: अनि 6 जनालाई खाना अथवा ढेँडो थाली जम्मा 5,000 रुपियाँमा दिइराखेको छ। जब चाहिँ लोकल कुखुरा एउटा सिङ्गी खानु पर्यो भने 4,000 रुपियाँ पर्छ। चाहिँ हामीले प्याकेज सिस्टममा लगेर ग्रुप सिस्टममा लगेर चाहिँ त्यसको कस्टिङ चाहिँ मिनिमाइज गरिदिएको छौँ, ताकि कोही फ्यामिलीहरू साथीभाइहरू ग्रुपहरू आएर चाहिँ एकदम लो कस्टमा सेयरिङ बेसिसमा खान सकौँ भन्ने उद्देश्य हो। र यसको यो बिजनेस मार्केटिङको पक्षबाट हेर्ने हो भने जस्तै 6 जनाले एउटा सिङ्गै कुखुरा अथवा सिङ्गै काली लो कस्टमा यहाँ खाना आउनुहुन्छ नि त, उहाँले त्यो बाहेक हाम्रो अरू आइटम पनि खाइदिनुहुन्छ, भनेको मेरो अर्को मल्टिपल सेल्स अरू आइटमहरूको सेल्स त्यो बजारीकरणको जुन मार्केटिङको कुराले चाहिँ मैले यसमा जोडेर भ्यालु चाहिँ एड गरेको छु।
1: हजुर, कुनै पनि काम गर्दाखेरि वास्तवमा हामीले जीविकोपार्जन गर्नको लागि सञ्चालन गर्न खोज्छौँ, होइन, गर्ने नै त्यही हो, अलिकति आय आर्जन बढोस् भनेर पनि हो। यहाँले अहिलेको यो अवधिमा यहाँसम्म आइपुग्दाखेरि आय आर्जनको कुरालाई कसरी हेरिरहनु भएको छ, कस्तो छ?
0: मेरो यहाँको अहिलेसम्मको इन्भेस्टमेन्ट लगानी भनौँ न पुँजीगत लगानी भनेको 4 करोड रुपियाँको लगानी भएको छ।
1: हजुर,
0: यो लगानी र यहाँ अहिले मेरो अपरेटिङ कस्ट अनि 20-22 जना कर्मचारीहरू छन् मसँग, त्यो सबै गर्दा चाहिँ गोठालो फार्म हाउस अहिलेको अवस्थामा ब्रेक इभन पोइन्टमा राम्रोसँग चलेको छ। भनेको यो फार्ममा भएका चराचुरुङ्गी पशु पन्छीहरूलाई खुवाएर कर्मचारीको तलब धानेर अरू ब्याङ्कको पनि ब्याज किस्ताहरू धानेर होइन म्याम बिजुली बत्तीका पानी गरेर अनि जग्गाको भाडा तिरेर अहिले चाहिँ हामी ठ्याक्क ब्रेक इभन पोइन्टमा आइसकेका छौँ। भनेको व्यवसाय सुरु गरेको 2.5 वर्षमा, हाम त 4 वर्ष भयो होइन, आमदानी दिन थालेको 2.5 वर्ष भयो, 2.5 वर्षमा नै आफ्नो बिइपीमा आउनु भनेको एकदमै राम्रो पछि हो जस्तो लाग्छ मलाई। अब म यसो भनिहाल्छु, नेपालीहरूलाई चाहिँ के छ, आज गरेर तुरुन्तै के अरे उठिहाल्नुपर्छ भन्ने
1: तुरुन्तै मुनाफा चाहिन्छ।
0: यो लङ टर्म बिजनेस, लङ टर्म लगानी भनिन्छ नि, पुँजीगत लगानी भने लङ टर्ममा उठाउने चिजहरू हुन् होइन, यो बिस्तारै मेहनत गर्दै जानुपर्छ, बिस्तारै हुँदै जाने चिजहरू हुन्। र अहिलेको अवस्थामा यो गोठालोलाई चाहिँ व्यवसाय र भनौँ न आफ्नो यो खर्च धान्न र ब्रेक इभन पोइन्ट भन्छ नि म्याम, पार बिन्दु पोइन्ट भन्छ, त्यसमा चाहिँ हामी छौँ अहिले।
1: 20-22 जना कर्मचारी भन्नुभयो होइन, यो कर्मचारीहरू चाहिँ यहाँले जस्तो कि क्याटेगोरी छुट्याएर लिनुहुन्छ कि समग्र रूपमा लिनुहुन्छ कि कस्तो छ कर्मचारीको व्यवस्थापन?
0: कर्मचारीहरूको व्यवस्थापन चाहिँ हाम्रो क्याटेगोरी छुट्याएर नै छ, जस्तै अब यता कृषि फार्ममा काम गर्ने हरेक डिपार्टमेन्टको छुट्टा छुट्टै छन्, बाख्रा हेर्ने छुट्टै छन्, कुखुरा छुट्टै, काली छुट्टै, भैँसी छुट्टै, तरकारीहरू हेर्ने छुट्टै छन्, तल रेस्टुरेन्टमा यता वेटरहरू छुट्टै भए, अनि किचनमा कुकहरू हेल्परहरू छुट्टै भए होइन, अनि त्यसको म्यानेजर लेभलहरू होला, हाउस किपिङहरू होला, त्यो सबै चाहिँ छुट्टा छुट्टै नै छन्।
1: उहाँहरू पनि सन्तुष्ट हुनुहुन्छ?
0: उहाँहरू पनि सन्तुष्ट हुनुहुन्छ, बस्ने खाने सुविधा हाम्रो सबै यहीँ नै दिन्छौँ
1: हामीभित्र
0: नै, उहाँहरू पनि सन्तुष्ट हुनुहुन्छ। म कहिले काहीँ सोध्छु कि त के विदेश जाने सोध्छ कि छैन भने भन्छु, अनि कहिले काहीँ सिकाइ पनि रहन्छु कि हेर तिमीहरू मेरो उदाहरण हेर, मैले अहिले तिमीहरू जस्ता 20 जनालाई रोजगारी दिएको छु, भोलि तिमीहरूले पनि केही नसकिने 5-10 जनालाई रोजगारी दिनु, यही गोठालोले कसरी गरेको छ यो सिक्नु, म सिकाउँछु तिमीहरूले पनि आफै सिक्छौ, यही उद्यमी बन्नुपर्छ भनेर चाहिँ सिकाइरहेको छु। मेरो अनि विदेश जाने जुन सोच थियो उहाँहरूको अहिले त्यो चाहिँ छैन,
1: मानिसमा पनि परिवर्तन आएको पाउनुभयो यहाँले?
0: परिवर्तन छ।
1: हजुर, अब कहिले काहीँ कस्तो हुन्छ भने म त्यहाँ जान्छु काम गर्छु भन्ने तर बिचमै 2-3 महिना नहुँदै मान्छे नटिक्ने खालको व्यवस्थापन पनि देखिन्छ नि, होइन? त्यस्तो भएको छ कि छैन यहाँको अनुभवमा?
0: त्यो सुरुवाती अवस्थामा फार्म सुरु गर्दा सुरुवाती अवस्थामा चाहिँ त्यो केही व्यक्तिहरूमा देखिएको थियो, र मैले पछि चाहिँ अब यहाँ आउने कर्मचारी ल यो यो सुविधाहरू हुन्छ तपाईँहरूलाई, तपाईँहरूको सोच अब विदेश जाने छ भने यहाँ आउनै परेन, विदेश गइहाल्नुहोस्, अथवा विदेश जानुभन्दा पहिला सोध्नुहोस् आफ्नै गाउँठाउँमा बजारमा सहरमा के गर्न सकिन्छ, यसो उद्यमहरू पनि छ है सुरुवात गर्नुहोस्, कति पुँजी हुन्छ त्यो अनुसार भन्ने राखेको हुन्छ। यहाँ आउनलाई अब यति चाहिँ कम्तीमा 1 वर्ष यहाँ काम गर्नुपर्छ भन्ने हिसाबले भनेको हुन्छ र त्यो चाहिँ अहिलेसम्म चाहिँ भइरहेको छ राम्रो।
1: हजुर, सेवा विस्तारलाई कसरी अगाडि बढाउनु भएको छ यहाँले?
0: सेवा विस्तारको लागि चाहिँ हामीले यो पहिलाको संरचनाहरू अहिले अपुग भएको भएर अलिकति एक्सपान्सनमा गइरहेछौँ र यहाँ अरू केही चिजहरू पनि एडिसन गर्नुपर्ने छ। कुनै पनि व्यवसायलाई चलिरहेको अवस्थामा त्यही अवस्थामा राखिरह्यो भने केही चेन्जेस गरेन भने चाहिँ अलिकति व्यवसायलाई चाहिँ पिकअपमा लान नसकेला कि भन्ने सोच मेरो हो म्यानेजमेन्टको तर्फबाट हेर्दा, त्यही भएर केही परिमार्जनहरू चाहिँ हामी गर्दै गइरहेछौँ। र अब निकट भविष्यमा यो गोठालो फार्मको चाहिँ फ्रेन्चाइजहरू चाहिँ मुख्य मुख्य सहरहरूमा जस्तै पोखरामा होला अथवा बुटोलमा होला, चितवनमा होइन, पूर्वतिर मेन मेन सिटीहरूमा चाहिँ त्यो हामीले चाहिँ हाम्रो ब्रान्डबाट चाहिँ अब हामी काम गर्ने कि भन्ने सोची पनि रहेछौँ। अब भनौँ 10 वटा सहरहरूमा हाम्रो नयाँ आउटलेट खुल्यो भने कम्तीमा पनि 100 जनाले रोजगारी पाउने चाहिँ हामीले देखेका छौँ त्यही म्याम। र हाम्रो यहीको गोठालो फार्म हाउसको प्रोडक्ट अहिले भनौँ न नेपालमा टेस्ट गर्नु पर्यो भने काठमाडौँ नै आउनुपर्ने अवस्था छ गोठालो। यो यहाँ नभएर अब फार्मकै शैलीमा हरेक जिल्लामा मुख्य बजारको छेउमा बसेर चाहिँ गर्ने कि भनेर हामीले चाहिँ अलिकति कुराहरू अगाडि बढाएको छौँ। अब तिनदेखि छ महिनामा दुईवटा ठाउँमा चाहिँ यसको फार्मको एक्सपान्सन चाहिँ अरू मेन सिटीहरूमा हुने भन्ने कुरा चाहिँ भइरहेको
1: छ। हजुर, यसरी यहाँले फार्म हाउस सञ्चालन गरिराख्दाखेरि होइन थुप्रै खालको उत्पादनदेखि लिएर अब एउटा फार्ममा कहिलेकाहीँ बाख्रा पालन अथवा कालिज पालन अथवा एउटा कुखुरा पालन गर्ने पनि हामी पाउँछौँ, तर यहाँले कृषिलाई पनि जोड्नु भएको छ, धान गहुँ उत्पादन गर्ने होइन, र अर्कोतिर रेस्टुरेन्टलाई पनि जोड्नु भएको छ। भनेपछि यसरी एउटा उद्योग सञ्चालन गर्दाखेरि आउने कठिनाइहरू के कस्ता हुँदो रहेछन्?
0: अब यसको यो पशु पन्छीको पालनमा चाहिँ मेन समस्या भनेको अब कहिलेकाहीँ यो बर्ड फ्लू जस्ता भाइरस, रानीखेत जस्ता भाइरस अनि पशु पन्छीमा यो अरू भाइरसहरू पिपिआरहरू एफएमडीहरू आउँदा चाहिँ त्यसमा ठुलो लस चलायौँ। हाम्रो यो फार्ममा पनि हजुरको सुरुवाती चरणमा 1000 लोकल कुखुराहरू राखेका थियौँ हामीले।
1: हजुर,
0: त्यो लोकल कुखुरा लगभग बेच्ने बेला 6 महिनाको उमेरमा जब बेच्ने बेला भएको थियो रानीखेत भाइरस आएर त्यो सबै नै सखाप भयो। र अर्को हामीलाई ठुलो परेको एकदम पीडा भनेको थियो 3 वर्ष अगाडि पहिलो लटको कालिजहरूबाट हामीले चल्ला निकालेका थियौँ, 5000 चल्ला उत्पादन गरेका थियौँ। ती चल्लाहरूमध्ये पनि मैले पूर्व पश्चिम उत्तर दक्षिण देशैभरि 18000 चल्ला चाहिँ एकदमै लो कस्टमा, जस्तै अरूले चाहिँ कालिजका चल्ला 250-300 हारहरूमा बेच्थ्यो भने मैले 125 रुपियाँ गोटामा चाहिँ देशैभरि पठाएको थिएँ। र त्यसको केही समयपछि हाम्रो भनौँ न 15 जिल्लामा यो बर्ड फ्लू भाइरस देखिएछ, त्यसको इफेक्ट चाहिँ हामीलाई पनि पर्यो। 5000 माउ बच्चाहरू चाहिँ यहाँ नै नेपाल सरकारका टोलीहरू आएर तिनीहरूलाई चाहिँ अब मार्नुपर्ने रहेछ, त्यसरी मारे र सरकारबाट पछि भनौँ न 6-8 महिनापछि त्यसको राहत पनि पाइयो, केही राहत पाइयो, निकै दुःख पीडाका अवस्था भयो। र यो गोठालो फार्ममा मुख्य रूपमा मान्छे आउने भनेको काली छानालाई आउने हो, फर्स्ट चाहिँ काली छाना हुने हो।
1: हजुर,
0: त्यो 5000 कालीजहरू मारिसकेपछि अब भनौँ न मेरो बिजनेस त 100% चलिरहेको थियो भने अब त्यो 98% डाउन भयो क्या। त्यसपछि मान्छेहरूले अब काली छाना आउने गोठालोमा काली पाइन्छ भन्ने थाहा पाएका, यहाँ फोन गर्छन् काली छैन, छैन भने चाहिँ गेस्टहरू के भयो डाउन भयो। त्यसपछि 4 महिना यो खोरमा केही हाल्न मिलेन भाइरस भएपछि, 4 महिना पर्ख्यौँ। त्यसपछि एक ठाउँबाट हामीले चाहिँ कालिजहरू 500 भाले पोथी नै उठाएर लिएर आयौँ र त्यसपछि ब्रिडिङ गर्दै गर्दै व्यवसायलाई पुनः निरन्तरता दियौँ र अहिले हाम्रा कुखुराका चल्ला पनि आफ्नै उत्पादन हो, कालिजका पनि आफ्नै उत्पादन हुन्, त्यसरी चाहिँ गरिरहेको छ।
1: हजुर, भाइरसका कुरा गरिरहँदाखेरि हावा पानी र वातावरणले पनि प्रभाव पार्ने रहेछ कि के बुझ्नुभयो यहाँले?
0: यो भाइरस चाहिँ अब भनौँ न हाम्रो यो गोठाल फार्म त अलिक टाढा नै छ, वरिपरि फार्महरू पनि नभएको अवस्था हो होइन, यो हावा पानीबाट पनि आउने र मुख्य रूपमा जस्तै कुनै दाना पसल होला अथवा कुनै भेटनरी पसल होला, पशु पन्छीको औषधि पाउने पसल, त्यसै कुनै फार्ममा समस्या आयो भने किसानहरू त्यहीँ जाने भए, त्यही नै जाने भए, आफ्नो फार्मबाट कसैको फार्ममा भाइरस छ र ती किसानहरू त्यो भेटनरीमा जाँदा होला अथवा दाना ल्याउँदा होला त्यही पसलहरूतिर पुग्ने भए, र त्यो ठाउँमा अर्को फार्मको केही संक्रमण नभएको मान्छे जाँदा पनि त्यही पसलहरूबाट पनि ती भाइरसहरू ती मान्छेहरूमा आउने भए, खुट्टाहरूमा जुत्ताहरूमा आउने भए, कपडामा आउने भए, र त्यही चिज चाहिँ आफ्नो फार्मसम्म चाहिँ त्यसरी त्यो क्यारी भएर आउने भएन, त्यसरी चाहिँ सर्ने रहेछ। त्यसको न्यूनीकरण गर्नको लागि चाहिँ क्लोज हाउस, जसरी अहिले ब्रोइलर कुखुराहरू क्लोज हाउसमा पाल्नुहुन्छ नि त ठुल्ठुलो उसमा, त्यो क्लोज हाउस भयो भने चाहिँ सम्भावना रहेछ, तर त्यसको लागत चाहिँ अब एकदम धेरै ठुलो भयो त्यो, होइन त्यो साना किसानहरूले चाहिँ सकिन्न त्यो चाहिँ, त्यही भएर बायो सेक्युरिटीको पार्टमा एउटा मेन्टेन गर्यो भने त्यो भाइरसबाट बच्ती चाहिँ अलिकति मिनिमाइज चाहिँ गर्न सकिँदैछ, कम गर्न मात्र सकिन्छ र पुरा रोकथाम चाहिँ सकिँदैन भन्ने चाहिँ देखियो।
1: हजुर, कतैबाट आउँछ तर त्यसलाई रोकथाम गर्न अलिक गाह्रो अवस्था देख्नुभयो यहाँले।
0: हो, एउटा त्यसको रिस्क मिनिमाइज गर्नलाई सकिने भयो, रोकथामकै पछिमा चाहिँ एकदमै गाह्रो रहेछ।
1: हामीले यसरी एउटा फर्म सञ्चालन गर्न अथवा होइन मैले एउटा उद्योग धन्दा सञ्चालन गर्छु भनेर जुन मनमा जुन सोचाइ आउँछ, यस्तो खालको सोचाइ सँगसँगै उद्योग पनि सञ्चालनमा आइरहँदाखेरि कस्तो खालको शिक्षाको आवश्यकता देख्नुहुन्छ यहाँले?
0: अब शिक्षा जस्तै अब भनौँ न जुन सेक्टरमा आफूले उद्यमी बन्ने हो त्यो सेक्टरको पढाइ भयो भने चाहिँ अझ बेस्ट भयो, शिक्षा आफ्नो शिक्षा अनुसारको, जस्तै अब कृषि पढेकोले कृषि गर्ने होइन, जस्तै डक्टर पढे डक्टर गर्ने, पाइलट पढे पाइलट, इन्जिनियर इन्जिनियर होइन, तर जुनसुकै शिक्षा लिए पनि म एउटा कुरा भन्छु यही रेडियो नेपालबाट सबैले सुनुन्, यो चाहिँ एउटा जम्मा 3 शिक्षा मात्र जरुरी छ व्यवसाय गर्न, जुनसुकै व्यवसाय गर्न पनि यो आफूले बुझ्नुपर्ने कुरा हो, म के गर्दैछु, कस्तो उद्यम गर्दैछु र मैले गरेको उद्यमले भोलि म सक्सेस हुन्छु कि हुँदैन भने यसमा 3 प्यारामिटरहरू हेर्नुपर्ने जरुरी छ। जस्तै पैसा लगानी गरेर उत्पादन जे पनि हुन्छ संसारमै हुन्छ, पैसा छ भने कुनै उद्योग जुनसुकै उद्योग खोलेर उत्पादन हरेक चिज सम्भव छ। जस्तै म अहिले भनिहाल्छु हजुरलाई, जस्तै गोठालोसँग अहिले 1000 पैसा भयो भने मैले रकेट बनाउन सक्छु होला नि त होइन, फाइटर प्लेन बनाउन सक्छु होला, एकछिनलाई बुझ्नुहोस् है इक्जाम्पल दिइरहेको छु, तर त्यो मैले बेच्न सक्दिनँ नि त, म त्यतातिर लाग्ने होइन। अब एकछिनलाई मसँग जम्मा 3-4 लाख रुपियाँ थियो म्याम पहिला यो व्यवसाय सुरु गर्दा सानो लगानी आफ्नो जे छ त्यसबाट बाख्रा खोर बनाउन सुरु गर्यो र त्यो गर्दा गर्दै अहिले 4 करोड रुपियाँ इन्भेस्ट भएको छ यहाँ। भनेको आफ्नो पुँजी कति लगानी गर्ने, पुँजी इन्भेस्टमेन्ट कति गर्ने पहिला त्यो सोच्नु जरुरी छ। त्यसपछि प्रोडक्सन गरेर त्यसको व्यवस्थापन कसरी गर्ने, र अर्को मुख्य पक्ष भनेको बजारीकरण। हामीले कुनै पनि व्यवसाय सुरुवात गर्नुभन्दा पहिला नै मैले यो उत्पादन गर्दैछु, मेरो बजार यो हो, यो बजारमा म यो रेटमा बेचेर यति चाहिँ लाभ लिन सक्छु भन्ने कुराको जब त्यो सुरक्षण हुन्छ, कन्फर्म हुन्छ, तब मात्र व्यवसायमा हात हाल्नुपर्छ भन्ने एउटा रिसर्चको पाटो हो कि यो सानो रिसर्चले पुगिहाल्छ। यति गरिदियो भने कुनै पनि व्यवसाय फेल हुँदैन। मुख्य कुरा बजारीकरण र बजारले आफूले गरे उत्पादन यो ठाउँमा यो मूल्यमा 10-20% घटबढमा राखेर सोचेर उत्पादन गरियो भने कुनै पनि व्यवसाय असफल हुँदैन। अर्को एउटा एक्जाम्पल लिए, जस्तै एकछिनलाई मानौ समोसा पसल, रोटी पसल अथवा ढाबा पसल अथवा मोमो पसल चाहिँ दरबारबागमा गएर एकदम राम्रो डेकोरेसन गरेर म बेचेर त्यहाँबाट पैसा कमाउँछु भन्यो भने कुनै व्यवसायले त्यो असम्भव हो। मोमो भनेको एकछिनलाई मानौ चिकन मोमो 200 ठाउँमा 300 बेच्न सकिएला दरबारमा, ढाबा 150-200 बेच्न सकिएला। अब मैले यसलाई कहाँ जोड्छु भने सुरुको इन्भेस्टमेन्ट पुँजी कति लाउने भन्ने कुरा। दरबारमागमा कुनै पनि एउटा ढाबा अथवा मोमो पसल अथवा त्यो खोल्नलाई 1 करोड रुपियाँ घडीको डेकोरेसनले पुग्ने होला छैन भने उसको फिक्स कस्ट नै बढी गइसकेको हुन्छ भने सुरुमा कहाँ चुक्यो, इन्भेस्टमेन्ट प्लानमा चुक्यो होइन। बजार त बबाल हो त्यो दरबारमा तर लागत हुँदैन, जोगिन्छ। ढाबा पसल कहाँ खोल्नु पर्यो, एकछिनलाई मोमो पसल ढाबा पसल बागोदा खोलिनु भयो, सुन्दरवा खोलिनु भयो, बानी शर्मा खोलेको होइन, तर सस्तो छाप्रा टाइपमा एउटा कोठामा अथवा एकदम कम लगानी पर्ने ठाउँमा खोल्नु पर्यो क्या, हो त्यसले चाहिँ जित्छ। भने तिनवटा कुरा व्यवसायले बुझ्यो भने त्यो व्यापार व्यवसाय उद्यम कहिले पनि डुब्दैन र घाटामा जाँदैन, राम्रै हुन्छ। यति कुरा चाहिँ यो पक्षहरू चाहिँ व्यवसायहरूले बुझ्नुपर्छ भन्छौँ।
1: पक्कै पनि बजारीकरण कसरी गर्ने, यसलाई व्यवस्थापन कसरी गर्ने, म महँगोमा हात हाल्छु या सस्तोमा हात हाल्न सक्छु, यो कुरा आफूभित्र हुनु पर्यो होइन।
0: हजुर
1: हजुर, लगानी गर्न खोजिरहेका भर्खरका युवाहरू त्यस्तालाई के सन्देश भन्नुहोस् यहाँले?
0: लगानी गर्न खोजिरहेका युवाहरूलाई म के भन्छु भने मैले अघि भनेका तिनवटा पक्षहरूलाई सबभन्दा पहिला गहन रूपमा विचार गर्नुहोला। इन्भेस्टमेन्ट कति गर्ने, लगानी कति गर्ने, व्यवस्थापन कसरी गर्ने, र पहिलो कुरा चाहिँ त्यो उत्पादन चाहिँ बजारमा कहाँ बेच्ने, कसरी बेच्ने। जस्तै एकछिनलाई भन्छ धेरै लगानी पनि चाहिँदैन, नेपालमै बसेर केही गर्ने हो भने 20-25 हजारले पनि व्यवसाय सुरु हुन्छ, त्यसबाटै राम्रो आमदानी हुन्छ, केही गर्नै पर्दैन। हामीले देखिरहेका छौँ कि काठमाडौँ सहरभित्र देखिरहेका छौँ कि कसैले बिहान बिहानै मर्निङ वाकमा आउने ग्राहकहरूलाई चाहिँ चिया पकाएर 2-4 थर्मसमा बेचेर पनि राम्रो कमाइ गरेका छन्,
1: आय स्रोत जुटाउनु भएको छ।
0: हजुर,
1: उहाँहरूले आय स्रोत जुटाइरहनु भएको छ,
0: हो आफूसँग जति लगानी छ त्यति। अर्को कुरा कसैले यो के भन्छ चटपटे पानीपुरीहरू बेचेर पनि राम्रो कमाइरहेका छन्। मलाई लाग्छ त्यो एनआइसी एसिया ब्याङ्क छ एउटा यता यो गट्ठाघर भन्दा अलिकति यतापट्टि, त्यहाँनिर त्यो पानीपुरी र चटपटे बेचेर दिनको 50,000 कमाउनुहुन्छ उहाँले। 50,000 पानीपुरी चटपटे अक्रम बक्रम बेच्नुहुन्छ ठेलामा, हेर्नुहोस् है, लगानी 10,000 होला, 50,000 व्यापार गर्नु भनेपछि लगानी गर्न व्यवसाय गर्न ठुलो पुँजी चाहिने नै होइन क्या। र अर्को कुरा गर्छु म सानोहरूलाई, सिलाइ बुनाइ गर्नेहरूले पनि राम्रो कमाइरहेको छ, त कृषिमै गर्ने भने म आफू कृषिको मान्छे भएको भएर आफ्नो ठाउँमा जग्गा जमिन जति पनि होला अथवा बजारमै आएर होला, काठमाडौँमै आएर 2 रोपनीमा मात्र पनि तरकारी लगाएर भाडामा तरकारीलाई तरकारी सागसब्जी लसुन प्याज धनियाँ चम्चुर पालङको खोर्सानी सोर्सानी लगायो भने त्यसलाई त्यो मान्छेलाई महिनाको 40-50 हजार रुपियाँ कमाउनु केही गाह्रै छैन, त्यो मैले देखिसकेको छु, मैले पनि गरिरहेको छु म्याम भने आफूले चाहिँ काममा गर्न लाज मान्नु भएन, समय दिन सक्नु पर्यो,
1: के गर्छु भन्ने कुरा आफूभित्र हुनु पर्यो। व्यवसाय गर्न खोज्नेलाई सहयोग लिन चाहेमा उहाँले चाहिँ वास्तवमा सहयोग पाउने ठाउँहरू कस्ता कस्ता होला नि, यहाँले गरिराख्दाखेरि कुनै त्यस्ता खालका बाटाहरू छन्?
0: अब सहयोग पाउने ठाउँहरू चाहिँ तपाईँको नेपाल सरकारबाट होला, स्थानीय तहबाट चाहिँ हजुरको के छ भन्दाखेरि तालिमहरू भइराखेका हुन्छन् होइन, त्यति धेरै त हुँदैनन्। त्यतातिर नलागेर कसैले केही गर्छु भन्यो भने आफूले के गर्छु भनेर लागेको छ, जुन चिज गर्ने हो त्यो चाहिँ कसले गरिरहेको छ त रियल फिल्डमा, त्यो ठाउँमा जाने, त्यो ठाउँमा गएर बुझ्ने सिक्ने। पहिला अनुभव भने सिकाइने हो, लर्निङ हो, शिक्षा भने त्यसपछि हो, पहिलो अनुभव सिकाइ लर्निङ, र त्यो कसरी गरेर त सबै बुझेर एक ठाउँमा मात्र होइन 10 ठाउँ गएर बुझेर हेरेर अनि मात्र सुरुवात गर्दा राम्रो हुन्छ। जस्तै मैले यो ब्याङ्कमा रहिरहँदा कृषि फार्म खोल्नुभन्दा अगाडि म देशका धेरै फार्महरूमा पुगेका छु, धेरै फार्मका किसानहरूलाई चुनौती र अवसरका कुराहरू सोधेका छु, उहाँहरूलाई पढेका पीडाहरू के के थिए त्यो पनि सोधेका छु, समस्याहरू के थिए त्यो पनि सोधेका छु, र त्यो समस्याबाट कसरी समाधान दिनुभयो त्यो पनि सोधेका छु। भनेको ती सबै चिजहरू गरेर मात्र मैले यहाँ हात हालेँ, र त्योभन्दा पहिला मैले ट्रेनिङ पनि धेरै ठाउँमा लिएर मात्र ज्ञान लिएर मात्र यहाँ हात हालेँ। त्यो चाहिँ आफूले गर्नुलाएको काममा चाहिँ विचार पुर्याउनु पर्छ र सिकिसकेपछि हात हाल्नुपर्छ। अरूको देखासिकीमा लागेर कसैले केही लगानी गर्दै हुनुहुन्छ भने त्यो व्यवसाय डुब्ने नै हो, त्यसमा हातै नहाल्नुहोस्, बरु ब्याङ्कमा राख्नुहोस्, ब्याज खानुहोस्, त्यसले जित्छ, यो भन्न चाहन्छु।
1: हजुर, ज्ञान र अध्ययन बिना असम्भव छ,
0: असम्भव।
1: यहाँसम्म त आइपुग्नु भयो, अहिले मान्छेलाई रोजगारी पनि दिँदै हुनुहुन्छ होइन, र मजासँग चलाएको छ भन्ने कुरा पनि हामीले गरिरहेका छौँ। खासमा सुरुमा प्रेरणा चाहिँ पाउनुभयो कहाँबाट?
0: यो सुरुको प्रेरणा भनेको म आफै धामेछापमा किसानकै घरमा हुर्केको मान्छे, त्यहाँ रहिरहँदा पनि यो बाली नाली होइन खेतीपाती बाल्यकाल नै गरेको, पछि आएर ब्याङ्कमा काम गर्दै जाँदाखेरि अनि यसो विचार गरियो अब सबभन्दा राम्रो के छ त व्यवसाय, ट्रेडिङ व्यवसाय पनि अर्काको सामान लिएर बिचमा नभएर भेट्ने बिचौलिया अब होइन, उत्पादन गर्न अब ठुलो व्यवसाय गर्न पनि पुँजी धेरै चाहिने र त्यस्तो बजार पनि अब कम्पिटिसन गर्नुपर्ने बजारमा अब नयाँ ब्रान्ड ल्याएर गर्न पनि गाह्रो, त्योभन्दा राम्रो अब हाम्रो देश कृषि प्रधान देश, कृषि पर्यटन हाइड्रो पावर मुख्य त यही नै हो हाम्रो देशको, अब यसलाई कृषि पर्यटन सँगै जोडेर बजारमा बसेर त्यो पनि काठमाडौँ बजारभित्रै बसियो भने अब देशभरिको सबभन्दा धेरै पपुलेसन जनघनत्व भएको ठाउँ त काठमाडौँ नै हो, अहिले पनि 60-70 लाख मान्छेहरू काठमाडौँमा छन् र यो काठमाडौँ बजारभित्रै बसेर एउटा फार्म हाउस टाइपको अलिक ठुलो स्केलमा गर्न सक्यो र अर्ग्यानिक खुवाउन सक्यो र त्यसलाई नै कृषि पर्यटनमा जोड्न सक्यो भने पक्कै राम्रो हुन्छ भन्ने सोचेर मैले अनि यो पेसा व्यवसाय चाहिँ गर्ने आँट गरेँ र यही नै गर्दैछु र यसले नै अहिले राम्रै भइरहेछ भन्नुपर्छ।
1: हजुर, काम गरिरहँदाखेरि होइन एकदमै व्यस्त भइरहँदाखेरि कहिले काहीँ गीत सङ्गीतसँग कतिको नजिक हुनुहुन्छ काम गरिरहँदाखेरि?
0: नजिक छु, एकदमै नजिक गीत सङ्गीतसँग।
1: हजुर, कस्ता खालका गीत मनपर्छ यहाँलाई?
0: यो म चाहिँ धेरै नेपाली गीतहरू नै मन पराउँछु होइन, लोक गीत अनि पुराना पप गीतहरू पहिलाका अब अहिलेका चलेका गीतहरू त भइरहेको नै भइहाल्यो होइन, त्यो बाहेक पहिलाका पुराना हिन्दी गीतहरू पनि सुनिन्छ, इङ्ग्लिस गानाहरू त्यस्ता भयो र अहिले चाहिँ धेरै जसो समय म आफ्नो फार्ममा यही बाख्रा कालिज कुखुराहरूसँग नै बिताउँछु, तल उता रेस्टुरेन्ट रिसोर्ट भन्दा पनि प्राय माथि नै बिताउँछु, त्यसलाई हेर्ने होइन, यसमा खेल्ने दाना पानी दिने यसमै चाहिँ रमाइलो लाग्छ अहिले चाहिँ, किनभने आफ्नो काम जे हो त्यसमा रमायो भने मात्र नै राम्रो हुन्छ अनि त्यो गर्न काममा एकदम डेडिकेसन अनि मनोभाव पनि बढेर जान्छ, अब आफूले गरेको काममा अब एकछिन बाख्रासँग गयो बनायो भने त भएन नि त,
1: हजुर
0: त्यो कामै भएन क्या, उनीहरूसँगै खेल्ने, उनीहरूलाई साथी बनाउने हो बढीसम्म चाहिँ यता दिन्छु म।
1: हजुर, उनीहरूसँग खेल्ने साथी बनाउने भनिराख्दाखेरि साँच्चैकै हामी पशु भावलाई चाहिँ नजिकबाट कसरी बुझ्ने रहेछौँ?
0: जस्तै यो पशु पन्छी बच्चीदेखि यिनीहरूसँग हामी नजिक भयो भने यिनीहरू पनि हामीसँग एकदमै नजिक हुन्छ, एकदमै नजिक आफ्नै जसरी नै व्यवहार गर्छन् यिनीहरू र जाने बित्तिकै उनीहरूले मान्छेहरू चिन्छ, यो मान्छे है यो मान्छे आएपछि मलाई अब दाना दिन्छ होइन मसँग खेल्न आउँछ भनेर सबै चाहिँ टाँसिना टाँसिना आउँछन्, कालिजका चल्लाहरू हुर्काउँदै गर्दाखेरि अब सधैँ दाना दिन जाने आफू नि त प्राय धेरै जसो फोहोरमा दाना दिन जाने बेला सबै आएर यता जिउमा चर्छन् हेर्नुहोस् है यसरी माथि माथि कोही जिउ टाउकोमा आउने क्या थाहा पाउँछ कि यो मान्छेले चाहिँ हामीलाई चाहिँ हेरचाह गर्छ स्याहार गर्छ, अनि बाख्रामा पनि त्यही हो, बाख्राका बच्चाहरू अथवा माउहरू नै भयो भने आफू गएपछि सँगै आउँछन् टाँसिन्छन् होइन, कसैले खुट्टा चलाएर जिउमै घोलमिल हुन्छ नजिक हुन्छ,
1: हजुर मायाको भाव थाहा हुन्छ, यसले मलाई खाना दिन्छ, यसले मलाई स्याहार्छ होइन भन्ने कुरा थाहा हुन्छ,
0: थाहा हुन्छ,
1: माया भन्ने कुरो चारैतिर छ,
0: प्रकृतिभरि छ।
1: एउटा सौहार्दपूर्ण परिवार हुनको लागि के चाहिन्छ जस्तो लाग्छ यहाँलाई?
0: अन्डरस्ट्यान्डिङ, विश्वास अनि केयरिङ, माया, यो भयो भने परिवार एकदमै सौहार्दपूर्ण हुन्छ, शङ्का भयो भने सबै बिग्रिन्छ,
1: हजुर, एक अर्का प्रति
0: भएपछि सबै चिज हुन्छ,
1: परिवारका प्रत्येक सदस्य भित्र विश्वासको वातावरण हुन पर्यो,
0: हुनुपर्छ।
1: तपाईँले गरिरहेको काममा परिवारको साथ सहयोग सपोर्ट कस्तो छ?
0: यसमा फुल सपोर्ट छ, यसमा पुरै सपोर्ट छ, अब अलि पहिला कालिज कुखुरा हुर्काउँदा त बा पनि यहाँ आएर दिल्ली आएर चाहिँ हेरचाह गर्ने यताउता सबै गर्नुहुन्थ्यो,
1: हजुर
0: अहिले पनि आउनुहुन्छ होइन, दाईबाट भाउजूबाट आमाबाट श्रीमतीबाट सबैबाट राम्रो सहयोग नै छ।
1: यहाँले अगाडि पनि भनिसक्नु भएको छ विदेश जानेको लागि चाहिँ छुट्टै बाटो छ तर पनि आफ्नै देशमा केही गर्न सकिन्छ भनेर सम्झाउने गर्छु भन्नुभएको छ होइन, अगाडि कुरामा आइसकेका छ, हामी भावी पुस्ताका लागि सन्देश कस्तो खालको दिन सक्छौँ?
0: भावी पुस्ताको लागि म के भन्न चाहन्छु भन्दाखेरि शिक्षा पहिलो प्राथमिकता हो, शिक्षा, एजुकेसन,
1: हजुर
0: शिक्षाले नै नैतिकता, डिसिप्लिन, ज्ञान सबै चिजहरू सिकाउँछ, त्यसपछि अर्को मुख्य पक्ष भनेको चाहिँ म के भन्न चाहन्छु भने संसारका धेरै देशहरू त्यही देशका युवाहरूले गर्दा नै विकसित भएको, आफ्नै देशमा बस्नुपर्छ, आफ्नै देशमा कर्म गर्नुपर्छ र आफ्नै देशमा उद्यमी बन्नुपर्छ भन्ने सोच चाहिँ नयाँ पुस्ताहरूले राखुन् र आफ्नै देशमा केही गरेर देखाउन्, विदेश जानै पर्दैन, कोही विदेश जानु पर्दैन, हाम्रो देशका मान्छेहरू यहाँ भएको उत्पादन चाहिँ विदेशमा लगेर बेच्न सकिन्छ, डलर ल्याउन सकिन्छ, ऊ बेलामा नेपालबाट धान चामल गहुँहरू विदेशमा धेरै एक्सपोर्ट भएको उदाहरणहरू हामीलाई थाहा छ, नयाँ पुस्ताले त्यो एकचोटि हेर्नु होला, डाटा पढ्नु होला, अहिले पनि पाइन्छ, देशमै केही गरौँ, देशमै फलाउँ, आफ्नै देशमा बसौँ, विदेश नजाउँ, विदेश बरु घुम्न जाउँ, सिक्न जाउँ, र बिचमा भएका युवाहरूलाई के भन्न चाहन्छु भने सबैजना गइसकेका छन् उतै छन् होइन, अब खाडीमा गएका मान्छे त पक्कै फर्किन्छन् त्यहाँको सरकारले त दिनेवाला छैन। पिआरसी अस्ट्रेलिया युरोपतिर हुनेहरू चाहिँ अब फर्किने चान्सेस धेरै छ र फर्क्यो भने 5% मात्र फर्केलान्। विदेशमा भएका दाजुभाइ दिदीबहिनी आमा बुवा जति पनि हुनुहुन्छ उहाँहरूलाई के भन्छु भन्दाखेरि जुन ठाउँमा हुनुहुन्छ त्यहाँबाट तपाईँहरूले हामीले भन्दा धेरै ज्ञानहरू लिनुभएको छ, त्यो ज्ञानलाई निकट भविष्यमा आफ्नै देशमा आएर आफ्नै देशमा त्यो ज्ञानलाई चाहिँ उपयोग गरेर केही उद्यमी गर्नुहोस्, यही सबै चिज हुन्छ। तपाईँहरूले पनि विदेश जाने केही मान्छे रोकिदिनु भयो भने तिनीहरूले पनि यहाँ उद्यमी बन्ने भनौँ न ज्ञानहरू प्राप्त गर्छन् ल हुँदो रहेछ है आफ्नो देशमा भन्ने हुन्छ। जस्तै अहिले एउटा सिधा सानो इक्जाम्पल लिन्छु, देशका गाउँमा बसेका गाउँमा अहिले गाउँ खाली भइसकेका छ, लगभग धेरै खाली भएको छ, बाँझा भइसकेका छन् धेरै ठाउँमा, र त्यो बाँझो जमिनमा पनि जङ्गल भइसकेका छ। अब ती जङ्गलहरू फाडौँ युवाहरूले होइन, जो जो गाउँमा हुनुहुन्छ अथवा सहरमा हुनुहुन्छ होइन, सहरमा भए पनि जङ्गलहरू फाडौँ त्यहाँ मान्छे लगाएर भए पनि फलफुल लगाउनुहोस्, लङ टर्म क्यास क्रपहरू लगाउनुहोस्, 5 वर्षपछि हेर्नु होला ल फलफुललाई भन्छ मैले एकदमै राम्रो भविष्य देखेको फलफुलमा होइन, फलफुलमा एभोकाडो किवी वालनट पिकानट मेकानिजिया नट होइन सुन्तला बाह्रमासे काटी जुनाब यी सबै चिजहरू छन् होइन आँपहरू होला ठाउँ हुन्छन् त्यो लगाउँ 5 वर्षपछि तपाईँहरूलाई सुती सुती खान पुग्छ क्या, बोटमा फुल लागेपछि बोटको पैसा आइहाल्यो एडभान्स। त्यस्तै युरोपतिर अहिले वर्ल्डमा जुसको मेन फ्लेभर युरोपले पठाउने हो क्या, त्यहाँका जङ्गल उबेला फाँडेर त्यहाँको गभर्मेन्टले एउटा न्यू भिजन ल्याएर डाँडाभरि फलफुल अङ्गुर के हुन्छ कि सबै चाहिने चिजहरू चाहिँ लगाइदिएको हो क्या, इभन तपाईँको यो के काजु साजु किसमिस के भन्छ नि सबै लगाउन जुसका आइटम सबै लगाउन, त्यसले गर्दाखेरि ती देशहरू अहिले कहाँ छन् हेर्नु,
1: बाहिरबाट आएको किनेर खान्छौँ आफ्नो देशमा उत्पादन गर्दैनौँ हामी होइन
0: गर्दैनौँ
1: हजुर।
0: अब यो सालबाट चाहिँ के चाहिँ राम्रो देखिरहेको छु भन्दाखेरि जस्तै देशभरिको स्याउ बेच्नलाई योभन्दा अघिल्लो सालसम्म एउटा एकदम ज्वलन्त उदाहरण हेर्नुहोस्, अघिल्लो वर्षसम्म जुम्लाका स्याउ चाहिँ कुहिएर जान्थ्यो, काठमाडौँ आउँदा त कसैले ल्याउँथ्यो होला रेट पनि कम थियो, यो वर्ष मलाई लाग्छ गेनेन्द्र साईले स्याउको बारेमा राम्रो गर्नुभयो, अर्को एउटा स्मार्ट कृषिको हाम्रो भाइ पनि छ अनिल रेग्मी उहाँले पनि अब जुम्लाको स्याउ मुस्ताङको स्याउ चाहिँ खानुपर्छ हाम्रो देशकै उत्पादनलाई चाहिँ पहिला फोकस गर्नुपर्छ बाहिरबाट आएको चाहिँ कन्ज्युम नगरौँ भनेर मिडियाभरि ल्याइदिनु भयो सबलाई जानकारी पनि दिनुभयो, जुम्लाका स्याउ यति बिक्यो स्याउले नै किलोको 100 रुपियाँ पायो बोटबाट, भने बजारीकरणको समस्या रहेछ नि त मैले अघिदेखि भन्दा बजारीकरण अहिले त देशभरि बाटो पुगिसक्यो क्या। अब जुम्लाका किसान यो वर्ष यति खुसी भए नसोचे आम्दानी लिए त्यो स्याउको बोटबाट, मुस्ताङकाले पनि लिए,
1: अब सिजन सुन्तलाको छ अहिले,
0: सिजन सुन्तलाको छ अहिले हेर्नुहोस्, सुन्तलाका तपाईँको न्युजहरू हेर्नुभयो होला, फ्याङ्जाबाट मात्र यो वर्ष 1,12,00,000,000,000 सुन्तला बिक्री भयो नानी एउटा जिल्लाबाट, ल हेर्नुहोस् न त्यहाँबाट यो कसरी सम्भव भयो भने प्रमोट भयो कि बजारीकरण भयो, बजारीकरण गरिदिए भने बागलुङबाट पनि त्यस्तै बिक्रिया अझ बागलुङका किसानले त के गरेका छन् भन्दा अहिले बोटमा भएको सुन्तला टिपिया छैनन् क्या, पाकै पनि टिपिया छैन, अझै 1 महिनासम्म यो यहाँ राख्न सकिन्छ र त्यो सुन्तलाको अक्सिजन भएपछि यता
1: बेच्नुपर्छ
0: जान्ने किसानले हेर्नुहोस् है, भनेको मार्केटिङ भने त्यस्तो पक्ष हो कि, र अहिलेका देशमा भएका हरेक व्यवसायले गर्नुपर्ने मार्केटिङ भने डिजिटल मिडिया मार्केटिङ गर्नुपर्छ, प्लेटफर्महरू धेरै छन्, आफ्नो उत्पादन सकेसम्म धेरै मान्छेलाई थाहा दियो भने ती मान्छेहरूले त्यही उत्पादन नै खोज्छन् र तपाईँलाई नै कल गर्ने हुन्, तपाईँले एउटा आउटलेट स्टोर खोलेर डेलिभर दिन सक्नुहुन्छ। अर्को एउटा उदाहरण भन्छ है कृषिमा हेर्नुहोस् है, यो मेवा खेती यहाँ नुवाकोटमा गरेको अस्ति भर्खरै गएको सालबाट उहाँको टिमहरू सबैजना आउनु भएको थियो यहाँ गोठालो फार्ममा, भियतनामबाट लेडी जातको मेवा ल्याएर लगाउनु भयो नुवाकोट बेबीटारमा 50 रोपनी क्षेत्रफलमा, 8 महिनामा फल्यो, उहाँले काठमाडौँमा स्टोर पनि राख्नु भएको थियो बेच्नलाई, 8 महिनामा त्यो बिक्री वितरण गरेर आफै 12 महिनामा सबै बेचेर सघाउनु भयो, 1 वर्षमा त्यो सम्पूर्ण लगानी उठाइसक्नु भएको सबै फाइदा।
1: यति राम्रो यति सुन्दर देश छ, हामी आँटेपछि जे पनि गर्न सक्छौँ होइन, तर आँट साहस हुनु पर्यो,
0: आँट गर्नु पर्यो
1: अलिकति,
0: सरकारले गरेन होइन क्या, सरकारले किन गर्नु परेछ, पहिला हामी आफै त सुरुवात गरौँ न, आफैले खेतीपाती गरौँ उद्यम गरौँ होइन, सरकारले आफ्नो काम गर्छ नीति निर्माण गर्छ नि त होइन,
1: मेहनत हामी गरौँ हजुर। अब हामी अन्त्यमा आइसकेका छौँ, यति बेला रेडियो नेपालको कार्यक्रम घर संसार सुनेर बस्नुहुनेलाई के भन्नु छ यहाँ?
0: अब रेडियो नेपालबाट घर संसार सुन्ने सम्पूर्ण श्रोताहरूलाई म के भन्न चाहन्छु भने गरे सबै चिज सम्भव छ, नगरे केही पनि छैन, मेहनत परिश्रमले नै मान्छेलाई अगाडि बढाउँछ, दुःख कष्ट पीडाले मान्छेलाई सिकाउने हो, त्यसबाट मान्छे भाग्न हुँदैन, मान्छे कुनै चिज गर्यो र त्यो गरेको चिज असफल भयो भने त्यो लर्निङ हो भनेर सिक्नु सिकायो त्यो. यसबाट के लिनु पर्यो भने म के कारणले चाहिँ चुकेँ, मेरो गल्ती कहाँ थियो त, मेरो गल्ती भएर चाहिँ म फेल भएँ भन्ने पत्ता लगाउनु पर्यो गल्ती. ल अर्को चुटि गर्दा त्यो गल्ती सुधारेर गर्नुहोस्, एकदमै राम्रो हुन्छ, एकदम सफल हुन्छ. हरेसमा खानु
1: हजुर,
0: मेहनत गर्ने मान्छे एकदम सफल हुन्छ. यो बिजुली बत्तीको चिम बनाउनेको 999 चोटि टेस्ट गर्दाखेरि पनि बलेन, लास्टमा अक्सिजन पुगेको थिएन क्या. 999 चोटि टेस्ट गरेर अक्सिजन लैन्छ भनेर थाहा पाएपछि भित्र अक्सिजन हालेपछि बत्ती भन्यो भनेको मेहनत गरिरहनु पर्छ. कन्टिन्यू कन्टिन्यू फेल भयो भने यो लर्निङ हो भन्दै अगाडि बढ्नु पर्यो एकदिन अवश्य.
1: हजुर, हामीलाई अमूल्य समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छु.
0: रेडियो नेपालबाट हजुरले पनि गोठालो फार्मलाई सम्झेर अमूल्य समय दिनुभयो, तपाईँलाई पनि धेरै धेरै धन्यवाद र आभार प्रकट गर्न चाहन्छु. धन्यवाद.
1: यतिन्जेल यहाँलाई सुनायौं गोठालो फार्म हाउस प्रणाली सञ्चालन गर्नुभएका विनोद प्रसाद घिमिरेसँगको कुराकानी. अब भने कार्यक्रममा राख्दैछौ सांगीतिक कोसेली. यो गीत रहेको छ प्रमोद खरेलको स्वरमा, आनन्द अधिकारीको रचना, शिखर सन्तोषको संगीतमा.

यो साङ्गीतिक कोसेलीपछि अब हामी लाग्दैछौ जानकारीमूलक सामग्री तर्फ। सामग्री रहेको छ बगैंचा सम्बन्धी, बग गार्डनिङको बारेमा, किरा संरक्षणको हरित पहल कसरी गर्न सकिन्छ भन्ने जानकारीमूलक सामग्री रहेको छ। बग गार्डनिङले किरा प्रतिको नकारात्मक दृष्टिकोण बदल्दै किरा संरक्षण र पर्यावरण सन्तुलनमा योगदान पुर्याइरहेको छ। वातावरणीय असन्तुलन, रासायनिक विषादीको अत्याधिक प्रयोग र जैविक विविधताको ह्राससँगै हाल विश्वभर बग गार्डनिङको अवधारणा लोकप्रिय बन्दै गएको छ। नेपालमा भने यो नयाँ तर चासो बढ्दो अभ्यास हो, जसले किरा प्रतिको नकारात्मक दृष्टिकोणलाई चुनौती दिँदै किरा संरक्षण र पर्यावरण सन्तुलनमा योगदान पुर्याइरहेको छ। चितवनका कृषक चन्द्रप्रसाद अधिकारीले 5 वर्षदेखि ब्ल्याक सोल्डर फ्लाईको व्यावसायिक उत्पादन गर्दै आउनु भएको छ। उहाँको मुख्य उद्देश्य फोहोर व्यवस्थापनलाई नयाँ ढंगले समाधान गर्ने हो। उहाँ भन्नुहुन्छ, म फोहोरलाई मोहोर बनाउने प्रयासमा छु। फलफूल, तरकारी र भान्साबाट निस्कने जैविक फोहोरलाई यो झिङ्गाले खान्छ। यसले उत्पादन हुने मल अर्ग्यानिक खेतीका लागि अत्यन्त लाभदायक हुन्छ भने लार्भा प्रोटिनको उत्कृष्ट स्रोत हो। उहाँका अनुसार यो लार्भा पोल्ट्री फर्म र माछाका दानाका लागि प्रयोग गर्न सकिन्छ। विदेशमा त मानिसहरूले समेत ब्ल्याक सोल्डर फ्लाईको लार्भा खाने संस्कृतिलाई अंगालेका छन्। अधिकारी भन्नुहुन्छ, यदि बिउ उत्पादन केन्द्र र नगरपालिका सहकार्यमा आए भने यस प्रविधिबाट एकै पटकमा आधा जैविक फोहोर घटाउन सकिन्छ। यसले आमदानीको नयाँ सम्भावना पनि खोल्नेछ। ब्ल्याक सोल्डर फ्लाई मार्फत फोहोर व्यवस्थापन र प्रोटिन उत्पादनको यो प्रयासले अब चितवनमा अन्य कृषकलाई समेत आकर्षित गरिरहेको छ। किरा प्रतिको दृष्टिकोण सामान्यतया किरालाई हामीले हानि नोक्सानी गर्ने जीवका रूपमा मात्र बुझ्ने गरेका छौँ। बग गार्डनिङका अभ्यासकर्ता र वातावरणीय विदहरू भन्छन्, संसारका धेरै किराहरू हाम्रो लागि हानिकारक होइनन्, बरु तिनीहरू प्राकृतिक पर्यावरणलाई सन्तुलनमा राख्ने महत्वपूर्ण कारक हुन्। कृषि विज्ञ यमुना घलेका अनुसार हामीले देख्ने धेरै किराले परागसेचन, जैविक मल उत्पादन र माटोको उर्वरता कायम राख्न महत्वपूर्ण भूमिका खेल्छन्। किराहरूको यही महत्वलाई ध्यानमा राख्दै घलेले आफ्नो घरमा गार्डनिङ गरिरहनु भएको छ। उहाँ भन्नुहुन्छ, म सधैँ स्थानीय जातका बिरुवा र बाली लगाउने गर्छु। घर र बारीबाट निस्केको फोहोरलाई कम्पोस्ट बनाएर मलको रूपमा प्रयोग गर्ने गर्छु। कुनै पनि कृत्रिम रसायन प्रयोग गर्ने गरेकी छैन। रासायनिक पदार्थ प्रयोग नगरेपछि घलेको बगैँचामा गडेउला, खपटे, लेडी वर्ड, गाइने किरा, मौरी, पुतली जस्ता लाभदायी किराहरूको उपस्थिति बढ्दै गएको छ। घले भन्नुहुन्छ, खपटे किराले लाहीलाई खाइदिन्छ। यसले बालीमा स्वाभाविक रोग नियन्त्रण र स्वस्थ प्रणालीको विकासमा ठूलो सहयोग पुग्छ। जैविक गार्डनिङ र किरा संरक्षण सँगसँगै गर्न सके स्वास्थ्य र दिगो कृषि प्रणाली विकास गर्न सकिने उहाँको बुझाइ छ। के हो त बग गार्डनिङ? बग गार्डनिङ भन्नाले किराहरूलाई आकर्षित गर्ने र तिनको प्राकृतिक वासस्थान बनाइदिने बगैँचा निर्माण गर्ने अभ्यास हो। यसमा मौरी, पुतली, भ्यागुता, मल तयार गर्ने किरा लगायत अन्य लाभदायी जीवहरूका लागि उपयुक्त वातावरण तयार गरिन्छ। अहिले नेपालमा यो अवधारणा बिस्तारै फैलदैछ। काठमाडौँको बालकुमारीमा बसोबास गर्ने रिता थापाले आफ्नो सानो घरको छतमा बग गार्डनिङ सुरु गर्नु भएको छ। उहाँ भन्नुहुन्छ, पहिले किरा देख्न साथ मार्ने बानी थियो, अहिले त किरालाई स्वागत गर्ने बानी बसेको छ। तिनीहरू आउनका लागि विशेष फूल रोपेकी छु, उहाँ भन्नुहुन्छ। बग गार्डनिङको महत्व के छ त? बग गार्डनिङले जैविक विविधता जोगाउन र खाद्य श्रृङ्खलालाई सन्तुलित राख्न सघाउँछ। पराग सेचनमा सघाउने किराको घट्दो संख्या विश्वव्यापी समस्या बनिरहेको बेला बग गार्डनिङले तिनीहरूको संरक्षणमा सकारात्मक भूमिका खेल्न सक्छ। कृषि विज्ञ घले भन्नुहुन्छ, हामीले खेतीमा धेरै विषादी प्रयोग गर्दा पराग सेचन गर्ने मौरीहरू मर्न थालेका छन्। यसले खाद्य उत्पादनमा समेत असर पार्न थालेको छ। यदि हामीले बग गार्डनिङ जस्ता अभ्यासलाई बढायौँ भने प्राकृतिक रूपमा मौरी, पुतली र अन्य लाभदायक किराहरू जोगाउन सकिन्छ। कसरी गर्ने बग गार्डनिङ? बग गार्डनिङ सुरु गर्नका लागि विशेष ठूलो ठाउँको आवश्यकता पर्दैन।
गमलामा वा सानो छतमा पनि यो सम्भव छ। विशेषज्ञका अनुसार बग गार्डनिङका लागि मौरी, पुतली जस्ता किराहरूलाई आकर्षित गर्ने फूल जस्तै सूर्यमुखी, सयपत्री, तुलसी, कागती लगायतका बोट बिरुवाहरू रोप्नु उपयुक्त हुन्छ। गमलामा सयपत्री, तुलसी र सूर्यमुखी फूल रोप्दा हरेक बिहान बगैँचामा मौरीहरू आउने गर्दछन्, जसले गर्दा बगैँचामा मौरीको घार बस्न समेत सक्छ। बग गार्डनिङलाई बालबालिकाको सिकाइमा पनि समावेश गर्न सकिन्छ। बालबालिकालाई किराहरूको महत्व सिकाउने र प्रकृतिप्रति सकारात्मक सम्बन्ध विकास गराउने राम्रो उपाय हुन सक्छ। शैक्षिक संस्थाहरूमा बालबालिकालाई बग गार्डनिङ सिकाउने हो भने उनीहरूमा वातावरण प्रेम र जिम्मेवार नागरिक बन्ने चेतना बढ्छ। यसका चुनौती र सम्भावनाका बारेमा पनि हामीले जान्नुपर्ने हुन्छ। यद्यपि बग गार्डनिङ सुरु गर्दा केही चुनौतीहरू पनि आउन सक्छ। प्रारम्भमा हामी धेरैले किराप्रतिको डर र घिन हटाउन समय लाग्न सक्छ। साथै रासायनिक मल र विषादी प्रयोग नगरी बगैँचा जोगाउनु अर्को चुनौती हो। तर कृषि विज्ञहरूको सुझाव अनुसार यदि बग गार्डनिङ व्यवस्थित रूपमा गरियो भने यसले प्राकृतिक सन्तुलनमा ठूलो योगदान दिन सक्छ। नेपालमा वातावरणीय संकट, प्रदूषण र जैविक विविधताको गिरावटका सन्दर्भमा बग गार्डनिङ जस्ता साना तर प्रभावकारी अभ्यासहरू समयको माग बन्दै गइरहेको छ। यसले सहरको कंक्रिट जंगलमा पनि हरियाली र जीवन्तता थप्न सक्छ। साथै किरा प्रतिको हाम्रो दृष्टिकोण परिवर्तन गरी प्रकृतिसँग सह अस्तित्वमा बाँच्ने बाटो खोल्न सक्छ। सानो ठाउँमा पनि तयार गर्न सकिने बग गार्डनिङ किरा संरक्षणको हरित पहलमा अब हामी लाग्नु पर्ने हुन्छ। यसै सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सर सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर सांगीतिक कोसेली तपाईँका माझमा सुम्पन चाहन्छु। यो गीतमा स्वर रहेको छ आनन्द कार्कीको, रचना रहेको छ डाक्टर कृष्णहरि बरालको, अनि संगीत रहेको छ किरण कडेलको। यो सांगीतिक कोसेली तपाईँका माझमा सुम्पदै आजको कार्यक्रमको यही बीट माने अनुमति चाहन्छु। मलाई टेक्निकल सपोर्ट गर्ने देवकी भण्डारीलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हस्त नमस्कार। जाँदा जाँदै यो सांगीतिक कोसेली केवल तपाईँका लागि।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौँ।
4: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौँ, भविष्य सुरक्षित बनाऊ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
5: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
6: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
5: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउ।
7: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
5: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
7: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
8: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास्वा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचको साथ परिपक्व नीति र व्यावहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले गरेका काम कारवाही असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनी किरले आज पवित्र हज यात्राको लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नु भएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल सुरक्षित तथा मंगलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक आस्था अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन सुरक्षा तथा आवश्यक सहकार्यको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। सक्षम सांसद सशक्त संसद भन्ने नाराको साथ सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। ललितपुरको जावलाखेलमा आजदेखि शुरू भएको प्रशिक्षणमा पार्टीका उपसभापति एवं अर्थमन्त्री सुनि मुवागले, महामन्त्री द्वे कविन्द्र बुर्लाकोटी र भूप देव शाह, सह महामन्त्री विपिन आचार्य लगायतका पार्टी पदाधिकारी सहितका सांसदहरू सहभागी हुनुहुन्छ। वैशाख 26 र 27 गते सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम अनुसार कार्यक्रम सञ्चालन भइरहेको हो। आज कानून दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानून दिवसको रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008 भने पनि विक्रम सम्बत 2009 वैशाख 26 गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानून दिवसको रूपमा मनाउने गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
1: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातिसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरान बीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यको लागि सकारात्मक योगदान पुर्याउने आशा व्यक्त गर्नुभयो। यसैबीच राष्ट्रपति ट्रम्पले हुर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सञ्चालन गरिएको प्रोजेक्ट फ्रिडम अभियान पुनः सुरु हुन सक्ने संकेत गर्नुभएको छ। शुक्रबार व्हाइट हाउसबाट बाहिरिने क्रममा उहाँले आवश्यक परे प्रोजेक्ट फ्रिडम प्लस नाममा थप कदम सहित अभियान सञ्चालन गर्न सकिने बताउनुभयो। अब मौसम। नेपालमा पश्चिमी न्यूनचापे प्रणाली र स्थानीय हावाको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 1 बजेको समाचार सकियो। हौस् त, नमस्कार।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा
1: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौ।
2: ओहो आमा सन्चै हुनुहुन्छ? धेरै पछि भेट भयो त हजुरसँग।
3: आमै बाबु भयो, आमामा कहाँ गएर आउनु भयो, के आएको?
2: होइन अब तपाईँलाई त नभेटी त म किन जान्थे। यतै अब यो कृषकहरूले के गरिरहेका छन्, के छ कसो छ गाउँतिरको खेतीपाती पशुपालन, अब मसँग त तपाईँको यो गाउँका कृषकहरू धेरै सल्लाह सुझाव परामर्श गर्न अफिसमा पनि आउँछन्, फोन पनि गर्छन्। तपाईँ जस्तो यहाँ धेरै छन् क्या दिदी, त्यसैले अब हजुरले पनि के गरिरहनु भएको छ भनेर आमाकोमा एकपल्ट पुगेर जाउँ भनेर नि आमा।
3: लु बस्नु न त, राम्रै कुरा लिएर आउनु भएछ।
2: ल अब सुनौ आमा, के गरिरहनु भएको छ?
3: अब मैले त के गर्नु खोइ, अब हाम्रो त अहिले मकै छरिसक्यौँ, फाउना छरे अब मकै, अब पानी पर्छ पर्दैन, परे खोले घर खेती लानेर पर्छ, नपरे पर्दैन, दैवको लीला, अब के गरौँ।
2: अहिलेसम्म त मकै राम्रै छ,
3: ठिकै छ, उम्रे
2: हजुर
3: उम्रे छ, अब पछि खडेरी पर्छ के पर्छ सकपर नहोला, अनि अरू के त बाबुलाई थाहा होला नि मलाई भन्दा।
2: अब त्यही त नि, अहिले अब आफैले नै भनिहाल्नु भयो फागुनमा मकै छरेको, अब
3: कतै त बाँकी छ, छर्दैछन् होला।

0: यसो एक दिन गाउँभरि डुल्न आइदिनु भएको भए हुन्थ्यो भनेको थिएँ कि आमा, त्यसैले आज आएको हुँ। हजुरको के छ ल, अलिकति सुनौ त, यो चैते धान के गर्नु भएको छ?
1: के पनि गरेछन्, अब त यहाँले सुनेर सिकेर आनुभएको भन्नु न अलिअलि म सुन।
0: अब आमाले चाहिँ के गर्नु पर्यो भने अहिले यो चैते धानको गोडमेल गर्ने बेला हो। गोडमेल गर्नुभयो त?
1: गरिसके, हिजो अस्ति गरे।
0: अब गोडमेल गर्दा सिँचाइ र युरिया मल दिने गर्नुपर्छ, हेर्नु
1: त्यो पनि गरे।
0: धान कसरी फल्दैछ, के हुँदैछ, त्यसको चाहिँ उर्वरा शक्ति सुधार्नका लागि त्यो गहुँ काटिसकेपछि यसमा चाहिँ यो ढैचा छरेर हरियो मल मिचाउने जुन छ नि, त्यो गर्नुभएको थियो?
1: त्यो त अब गरे होला नि, बाबुहरूले गर्छन् नि, छोराहरूले गर्छन्।
0: त्यही त, अब के
1: गइरहन्छन् खेतमा रेखदेख गर्न त गइरहन्छन्।
0: त्यही त, अब यो के कसो गर्नु भएको छ, मलको चाहिँ उचित प्रयोग गर्नुभएको छ कि छैन, समयमा गोडमेल गर्ने सिँचाइ दिने गर्नुभएको छ कि छैन, होइन, अब के छ कसो छ?
1: अब मल त यस्तो छ बाबु, देशी मल अब धेरै हाल्नु हुँदैन।
0: हजुर,
1: अब कृषिले सिफारिस गरे अनुसार हालिन्छ। अब खाडाले मल भनेको अब पहिले बेसकन खेती गर्नुभन्दा पहिले हालेर जोतिसकेका छ। अब अहिले त अब पछि त्यहाँ त्यो सिफारिस गरे मल अलिअलि अब धान उम्रेर गोडमेल गरिसकेपछि हाल्छन् नि।
0: हजुर, ल यो ठिकै गर्नुभएको छ, किनभने अब कृषि ज्ञान केन्द्रसँग, कृषि विज्ञसँग, हामीसँग सल्लाहमा नै तपाईँले काम गर्ने गर्नुभएको छ, चैते धानको सन्दर्भमा ठिकै गर्नुभएको होला। अनि यो अहिले अब मकैको कुरा गऱ्यौँ नि अघि हामीले, अब यो मकै खेतीको लागि पनि अब यो गोडमेल र मलजलको व्यवस्था राम्ररी मिलाउनु पर्छ, हेर्नु त्यसमा पनि तपाईँहरूले ध्यान दिनुपर्छ। मैले अघि अरू कृषकहरूलाई पनि भने, यसमा चाहिँ तपाईँहरूले सिँचाइ, त्यसपछि मल, यसको गोडमेल समयमा गर्नुपर्छ। त्यसैले यो मकैको सन्दर्भमा के कसो गरिरहनु भएको छ हजुरले?
1: मकै त त्यस्तै त हो नि, छर्यो रोप्यो उम्रिन्छ, अनि खेरि तिनचोटिसम्म गोड्छन्।
0: हजुर,
1: पहिलो गोडाइमा अलिक सानसानै एक एक हात जति भएपछि, अनि अलिक घुँडासम्म भइसक्यो, अनि अलिक ठुलो भएपछि झारपात उखाल्ने त हो नि।
0: त्यही त, तपाईँ त अनुभवी हुनुभयो, लामो समयदेखि गर्दै पनि आउनु भएको छ, होइन। अनि अर्को कुरा चाहिँ, अब यति बेला यो गहुँलाई चाहिँ भित्र्याउने, गहुँ लगायतका अन्नको भण्डारण गर्ने बेला पनि छ
1: हो नि। अब चैता काट्या गहुँ,
0: हजुर,
1: अब यता मकै छर्ने हतार पनि भइरहेको हुन्छ, खनफोर गर्ने हतार भइरहेको हुन्छ,
0: पाकेलाई साह्रै दौडधुप हुन्छ नि यो बेला,
1: दौडधुप हुन्छ। हामी नर्के त हामी नेता होइन बाबु,
0: हजुर,
1: बाहिर बाहिर डुलेर हिँड्नलाई धेरै बोल्नलाई अब कामै धेरै हुन्छ, अनि यता बस्यो अब गाउँ पनि अब चुटिसकेका छ, अलिकति निफन नाफन गर्नु बाँकी छ, बत्याउनु बाँकी छ।
0: अब यो भण्डारण गर्नुपर्ने छ, गहुँ भण्डारण गर्नुपर्ने भयो, होइन। अब यो भण्डारण गर्ने बेलामा मलाई के लागेको भने, अब कृषकहरूले चाहिँ गहुँ भण्डारण गर्ने बेला भयो, अब यही बेलामा गाउँमा डुल्न गयो भने अब भण्डार गर्दाखेरि के कुरामा ध्यान दिने भन्ने कुरा पनि अलिकति बताउँ भनेर हो। म पहिले तपाईँको सुन्छु, कसरी भण्डार गर्ने सोच बनाउनु भएको छ?
1: हामी त त्यही त हो नि, अब तिन चार घाम मजाले सुकाउने,
0: हजुर,
1: राम्ररी सुकिसकेपछि अनि त्यसलाई एकछिन सेलाउने, तात तातै हाल्नु हुँदैन भकारीमा,
0: हजुर,
1: अनि घ्याम्पा गाह्रा भकारी, हाम्रो त अब टिनको भकारी किनेर ल्याइदिएको छ छोरोले,
0: हजुर,
1: अनि त्यसैमा राख्ने, अनि त्यसमा राखेर अनिखेरि हामीले त्यो बोझो भयो, निम भयो, होइन,
0: म भन्छु तपाईँलाई सुन्नु, हुन त तपाईँले धेरै राम्रो गर्नुभएको रहेछ, अब यसै अरू कृषकले पनि मलाई भन्नुभयो। अब मलाई के लाग्यो भने, यतातिरका कृषकहरूसँग अनुभव रहेछ, हेर्नु
1: धेरै छ,
0: तपाईँले भने जस्तै धेरैले तालिम पनि पाएका, कुराकानी पनि बुझेका, हुन त यो अनुभवले पनि गर्दो रहेछ। अब हजुरले भने जस्तै अन्न भण्डारमा लाग्ने रोग र किरा नियन्त्रण गर्नुपर्ने हुन्छ,
1: पछि
0: भकारीभित्र किरा लाग्ने, विभिन्न खालको रोग लाग्ने हुन्छ, त्यो तपाईँलाई थाहा छ, मैले केही भन्नु परेन। तर अब त्यो नलागोस्, किरा पनि नलागोस् र रोग पनि नियन्त्रण होस् भनेर तपाईँले भन्न खोज्नु भएकै जस्तो निम, टिमर, बोझो, तितेपाती, ज्वान र तोरीको तेल प्रयोग गर्न सकिन्छ, हेर्नु आमा,
1: भण्डारमा,
0: यो त भण्डारमा लाग्ने रोग नियन्त्रण गर्नका लागि यसको प्रयोग गर्न सकिन्छ। यो त तपाईँलाई पनि थाहा होला, सुन्नु भएको थियो,
1: अलिअलि सुने अलिअलि नसुने,
0: यो अन्डा भण्डारमा लाग्ने रोग र किरा नियन्त्रण गर्नका लागि यस्तो गर्नु पर्दो रहेछ, होइन। अब यो कुरा चाहिँ अन्न भण्डार सम्बन्धी भयो, हामीले चैते धानको पनि कुरा गऱ्यौँ, अनि यो पशुपालनको सन्दर्भमा चाहिँ के छ, के गरिरहनु भएको छ, अलिकति सुनौँ न।
1: पशुपालन त के, अब हामीले उही त हो नि, गोठ उन्नत तरिकाले बनाएको छ,
0: हजुर,
1: मलमूत्र जाने एकतिर अलिकति गोठ भन्दा अलिकति ओह्रालो बनाएको छ,
0: एकदम राम्रो,
1: अनि अब घाँस दिने, पराल दिने, भुसा

0: हालिदिने, अर्कै अब डुड जस्तो बनाएको छ। पहिला पहिला त्यसै सडक आम हुर्या जस्तो हुँदैदिन्थ्यौँ, गोठा खाँदा खेर जान्थ्यो, अहिले खेर जाँदैन। अनि बेला बेलामा पानी दिन्छौँ, राम्रै पानी दिन्छौँ, कुँडो दिन्छौँ, गोठ सफा गरिरहन्छौँ। त्यही त हो नि बाबु,
1: अत्यन्तै राम्रो आमा, अत्यन्तै राम्रो। किन भन्दाखेरि तपाईँले जसरी यो सरसफाइ गरेर पशुलाई आहारा दिने बेलामा, पानी दिने बेलामा, गाईबस्तुको महल सोर्ने बेलामा जसरी यो तपाईँले सावधानी अपनाउनु भएको छ, यसरी सावधानी अपनाउनाले भ्यागुत्ते चरचरे जस्ता रोगहरू फैलिन पाउँदैन। एकदम राम्रो गर्नुभएको छ। मैले अघि यो केही किसानहरूकोमा देखेँ, तपाईँको गाईलाई पनि त्यो फोहोर त्यस्तै छ, कुँडो पनि एकै ठाउँमा छ, गाईको मल पनि त्यहीँ छ, गाईको बस्ने राम्रो सफा गरेको छैन, त्यो ठाउँ फोहोर छ। अनि मैले त्यो भने, तर तपाईँकोमा अब यो देख्दा पनि त्यस्तै देखिन्छ, क्या राम्ररी गाई भैँसी पाल्नु भएको रहेछ होइन। मलाई बहुत मन पर्यो हजुरको यो।
0: अब हामी त पुरानो मान्छे बाबु, अलिअलि विज्ञहरूसँग सोध्यो अनिखेरि यसो गरे सुधार्ने त हो नि।
1: यसमा मैले हजुरलाई केही भन्नु छैन पशुपालनका सन्दर्भमा, म एउटा कुरा चाहिँ हजुरलाई भन्छु।
0: सुनौँ न,
1: जस्तो अब बर्खा लाग्छ होइन, बिस्तारै अब बर्खा लाग्दै जान्छ, पानी पर्दै जान्छ, यो पशुको चाहिँ आहारामा पोसिलो हरियो घाँस जरुरी हुन्छ हेर्नु होइन। जस्तो हिउँदमा त त्यो पाइएन त्यस्तो घाँस, अब बर्खामा चाहिँ त्यस्तो घाँसको मात्रा बढाउनु पर्छ। त्यो घाँसहरू चाहिँ जस्तो म तपाईँलाई भन्छु, टियो सेन्टी, जुनेली, सुडान, बाजरा र दिनानाथ आदि यो जातका विभिन्न घाँसका चाहिँ यी नामहरू छन् हेर्नु।
0: यसो छ बाबु, त्यो
1: यी घाँसहरू तपाईँले ल्याउनु पर्यो।
0: अलिअलि सुनिया कुरा हो, यो सबै बिउ त होइन, एउटा दुइटा चाहिँ हामीले अब वस्तुलाई खुवाउनलाई घाँस खेती पनि भिरपाखोतिर गरेको छ।
1: त्यो त गर्नै पर्यो, त्यो त हजुरको एउटा परम्परागत घाँस जे छ त्यो छँदैछ, त्यो त तपाईँहरूसँग प्रशस्तै हुने नै भयो। ए, भिरपाखामा यस्तो पनि लगाउनु भएको छ?
0: लगाएको छ। अब हामीले वन पस्दैनौँ, आज मैले वन पस्ने बन्द भइहाल्यो, समातेर लान्छ पस्यो भने, अनि बाहिर बाहिर यसो खाली खाली पाखा पाखामा लगाइदियो, कसैले केही भन्दैनन्। त्यही पनि बिराज भोलि त खोला नाला छेउमा खेती गरे नि हुन्छ भनेर सरकारले फुक्या छ नि त।
1: हजुर,
0: त्यस्तो ठाउँमा पनि जरे घाँसहरू लगाइदियो भने पहिरो पनि रोकिन्छ, वस्तुलाई घाँस पनि भयो।
1: हजुर,
0: अब मैले सुनेको कुरो गल्ती भए क्षमा दिउन् सरकारले, होइन भने सुन्या यही
1: होइन। एकदम राम्रो, कति राम्रो कुरा गर्नुभयो आमाले। अनि जस्तो अब एउटा यो कुरामा पनि मैले हजुरलाई केही भन्न छैन, कति राम्ररी आफैले भन्नुभयो, घाँसको चाहिँ आफैले मात्रा बढाउनका लागि, पोसिलो हरियो घाँसको गाईबस्तुलाई मात्रा बढाउनका लागि घाँस पनि लगाउनु भएको रहेछ, बिउ पनि छर्नु भएको रहेछ, अनुभव पनि छ, यसलाई निरन्तरता दिँदै गर्नु होला।
0: हामी त्यस्तै बर्खे घाँसलाई
1: अरूलाई पनि भन्छु, म
0: साइलेस बनाएर राख्छौँ नि सुकाएर। अब पहिला पहिला त अझ अहिले त के गर्ने गरेको छ नि, एउटा कुना बेसकन अलिअलि ओइल आयो, अनि कुनामा चाङ्लाएर बेसकन थोपार्यो, अनि मजाले बोराले छोपेर राख्ने, गुन्द्रुक हाले जस्तै खाडल खनेर बनाए नि हुन्छ, गहिरो खाडल खन्छ। म चाहिँ है गहिरो खाडल गर्छु, त्यहाँ अलिक पराल वच्याउँछु, अनि त्यसमाथि त्यो घाँस बेसकन खाँदेर राखेर माथिबाट थिचेर राख्छु।
1: अब यो कुरा चाहिँ मैले यहाँ अरू किसानहरूलाई पनि भन्नुपर्ने हो, यो घाँसका बारेमा पशुहरूको आहारालाई चाहिँ पोसिलो हरियो घाँसको मात्रा कसरी बढाउने भन्ने सन्दर्भमा आमासँग गएर कुरा सिक्नु भन्छु म, दुई चारजना कृषकलाई पक्नु। मलाई सोधेको थियो यो कुरा,
0: अगाडि आउँदैनन्, तर्सिन्छन्, यो बुढी ठिक छैन भन्छ।
1: त्यसो होइन दिदी, तपाईँ सिकाउनुहुन्छ, त्यसो होइन यसो गर्नु भन्नुहुन्छ, त्यसैले पनि होला। अनि अब जेठ महिना छ, त्यसो हुँदाखेरि के हो भन्दाखेरि अरू पनि तयारी गर्नुपर्ने छ आमा है। जस्तो के तयारी गर्नुपर्ने छ, अब धानको सिफारिस भएको चाका ब्याड चाहिँ सुरु गर्ने बेला भयो, राख्ने बेला भयो, जेठमा त त्यो गर्नु पर्यो। त्यसैले अब यो तपाईँले यो फलफुल बगैँचाका बोटबाट जो यो अनावश्यक सकरहरू र चुराङ्गाहरू जो छन् त्यो हटाउनु पर्यो अब होइन। अनि त्यसपछि सदाबहार फलफुलका बोटहरूमा यो ढुसी रोगनाशक विषादी छर्ने बेला हुन थाल्यो, तपाईँले ध्यान दिनु कुरा भन्दैछु मैले। अनि अब यो तपाईँले चैते धानको अघि कुरा गर्नुभएको छ, अब चैते धानमा पतेरो किरा लाग्ने सम्भावना बढ्छ, त्यसको नियन्त्रण गर्नका लागि तपाईँले ध्यान दिनुपर्छ।
0: त्यो त म त किरा देख पऱ्यो कि, अनि उता ज्ञान केन्द्रमा जान्छु, विज्ञहरूलाई सोधिहाल्छु।
1: हेर्नु, अब हामी तपाईँलाई मेरो जाने जाने बेला पनि यहाँ चाहिँ मलाई हतार छ, तपाईँलाई म हतार हतारमा के भन्दैछु भने, अर्को जस्तो जुनार सुन्तला पनि तपाईँकोमा मैले प्रशस्त छन् हेर्नु,
0: हाम्रो छ।
1: मलाई त यो जुनार र सुन्तलाले पनि यो बेला बेलामा आमा कहाँ जाउँ जाउँ जस्तो लाग्छ हेर्नु।
0: ल भइहाल्यो नि, अब ती छ, अब त्यो तपाईँ जे गाउँको मुखिया मान्छे यसो ओर्दर गर्दा पसे भइहाल्छ।
1: त्यसैले अब यो जुनार र सुन्तला बारेमा पनि दिदीले के कुरामा ध्यान दिनु पर्यो भने यो यसको फेद कुहिने रोग नियन्त्रण गर्नका लागि यो बोडो पेस्ट लगाउनु पर्ने हुन्छ। यो कुरामा तपाईँले किनभने मलाई त तपाईँको जुनारको पनि माया लाग्छ।
0: त्यो के त्यो निलो के त्यो बनाउने तरिका मलाई थाहा थियो, बिर्सेँ क्या।
1: त्यो त तपाईँलाई म अर्को पटक भनौँला, होइन अहिले आज हतार पनि छ।
0: निलो त थोरै के मिसाउने थियो
1: हजुर,
0: अब त्यो ज्ञान केन्द्रमा
1: ज्ञान केन्द्रमा पनि जानु होला,
0: भोलि जान्छु,
1: त्यहाँ बताइहाल्छन् होइन। अर्को एउटा कुरा, अब जस्तो तपाईँले यो पशुपालनका सन्दर्भमा थोरै मैले जोड्न खोजेको के, अब यो यति बेला यो गाई बस्तुमा लाग्ने जो खोरेत रोग छ नि आमा, यो खोरेत रोग लाग्नै दिनु हुँदैन हेर्नुहोस्। त्यसैले यो खोरेत रोग लाग्न नदिनेका लागि यो खोरेत विरुद्धको खोप लगाउनु पर्छ। तपाईँ कतै कतै बिर्सनुहुन्छ कि भनेर यो चाहिँ मैले सम्झाउन खोजेको। र सँगसँगै अघि एउटा कुरा छुट्यो, डाले घाँसको बेर्ना सार्नका लागि खाडल खन्ने समय पनि यही हो आमा।
0: यो भन्दै थिएँ म घर कुरा गर्दै थिएँ, बाबु घाँस के सार्ने बेला भयो, खाडल खन है भन्दै थिएँ। अब गर्छन् यिनीहरूले, अब ल त भनौँ एक दुई महिनापछि फेरि अमिला फलफुलको लागि खाडल खन्ने बेला हुन्छ। त्यही त हो नि बाबु, किसानको कामै हाम्रो कामै त्यही हो।
1: अनि सुन्नु, एउटा कुरा अझ भनिहाल्छु, म जान त मलाई हतार छ, तर आमालाई एउटा कुरा मैले भन्नै पर्नेछ। त्यो भनेको के भने, यहाँ गाई बस्तु तपाईँले पर्याप्त पालेको हुनाले यो गाई बस्तुलाई आन्तरिक परजीवीहरूबाट बचाउनका लागि जुकाको औषधि खुवाउने बेला पनि यही हो।
0: अब यो पनि पशु विज्ञान शाखा गएर सोध्नु पर्छ,
1: ल
0: पशु ज्ञान केन्द्र गएर।
1: अब मैले कति तपाईँलाई भन्न सके, अब कति सम्झिनुहुन्छ,
0: जान हतारमा गाउँको मुखिया अनि के गर्नु।
1: ल अब मैले आमालाई कति कुरा भने, कति कुरा छुटाए, फेरि पनि भेट भइहाल्छ
0: भइहाल्छ नि।
1: अब छुटाएको छु भने पनि फेरि भेटौँला, अहिलेलाई मलाई हतार छ, म हिँड्छु है आमा।
0: ल ल, यो मुखियाको कुरै बढी हरिश्वर।
2: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
5: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै, कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ, नमस्ते।

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु हो अब।
2: लाल खोले खोले जाऊ जाऊ गुरुजी, अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ तँ आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनु भए जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
13: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
14: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
13: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
14: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता, असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
6: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध, यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौँ। अर्थतन्त्र मापनका लागि आर्थिक गणना, नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालय।
7: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
8: नागरिक लगानी कोष

0: प्रस्तुत गर्दैछौ नाटक कहाँ दुख्छ घाउ।
1: फेरि ढाँट्नु भयो, म श्रीमती हुँ क्या तपाईँकी, अनुहार पढ्न सक्छु म, मसँग पनि नभने कोसँग भन्नुहुन्छ?
0: यिनी हुन् गाउँकी सोझी महिला उमा, उमाको भूमिकामा शोभा थपलिया।
2: अब फेरि तिमीलाई कतिमा कसलाई कहाँ सबै बेली विस्तार किन चाहियो, यति बुझ कि आजदेखि मैले बस बेचिदिए।
0: यी हुन् उमाका श्रीमान कृष्ण, सोझा अनि महत्वाकांक्षी, कृष्णको भूमिकामा लोकमणि सापकोटा। यस नाटकका लेखक दीपक समीर। यो एउटा सत्य घटना हो, पात्रहरू र ठाउँका नाम परिवर्तित छन्। एउटा व्यक्ति, परिवार र समाजको प्रतिनिधि घटनाको नाटकीय स्वरूप, अज्ञात स्थान र पीडाले ग्रसित अदृश्य घाउ बन्न सक्छन्। मलामको खोजी त्यसका लागि सार्थक प्रयास हुन सक्छ। आउनुहोस् यो घाउको कथा श्रवण गरौँ, मनन गरौँ अनि भविष्यका सम्भावनालाई उज्यालो बनाउने प्रयास गरौँ। ग्रामीण क्षेत्रको एउटा परिवारको यो यथार्थ कथा सुन्न आउनुहोस्। हाम्रो एउटी चेली उमाको आर्तनाद नियालो।

0: चारैतिर उमङ्गको बगैँचा, त्यहाँ सन्तोषका हजारौँ फुलहरू, त्यहाँ आत्मीयताको अटुट बासना, अनि त्यहाँ हामी पाँच प्राणीहरू। ग्रामीण क्षेत्रको हाम्रो गृहस्थी साँच्चै स्वर्गसरी थियो। एक साँझ उहाँ कतै गएर आउनुभयो र सिधै भान्सामा आएर मसँग गनगन गर्न थाल्नुभयो।
1: होइन उमा, आजकलको जमानामा त्यो टन्न पाखोबारी राखेर के गर्नु? कुनै कमाइ पनि हुँदैन त्यसबाट।
0: अनि के भन्न खोज्नु भएको त? के बेच्ने विचार हो कि क्या हो?
1: हेर न, कस्तो ठ्याक्कै कुरा बुझे कि। बरु त्यो पैसाले कुनै व्यापार व्यवसाय गर्न पाए हुन्थ्यो कि।
0: आ, पर्दैन व्यापार स्यापार गर्न, बेचेपछि त सकिहाल्यो नि। कमसे कम गाई भैँसीलाई घाँस सोतर गर्न त खाँचो छैन। अरू चाहिँ किन्ने जुड्ने कुरा गर्छन्, हजुर चाहिँ बेच्ने कुरा गर्नुहुन्छ।
1: अब समय अनुसार चल्नु पनि त पर्यो नि उमा। अहिलेको जमानामा त पैसा खेलाउनु पर्छ क्या, पैसा अनि कमाइन्छ।
0: कसरी खेलाउने नि पैसा? जानेको काम केही छैन, नजानेको काममा हात हालेर डुबियो भने बर्बाद हुन्छ। फेरि
1: काम भनेको त पैसा भएपछि जानिहालिन्छ नि। पैसा हो के सबैभन्दा ठुलो कुरो? पैसा हो।
0: लौ, आफै विचार गर्नु। भोलि गाउँलेको अगाडि नाक नकाटियोस्, ताली बजाउने मौका अरूले नपाऊ, त्यति हो मैले भन्नु त।
1: त्यो चिन्ता त मलाई पनि छ नि उमा।
0: त्यसपछि हामीले हाम्रो त्यो पाखोबारी बेच्यौँ। छन पनि थुप्रै थियो हाम्रो पाखो। 25-30 लाख पैसा हात पर्यो, हाम्रो खुसीको सीमा नै रहेन। अब कुनै नयाँ काम गर्ने सोच बनायौँ। उहाँले सोच्नुभयो मोटर किन्ने, अनि हामीले काठमाडौँ जिरी चल्ने बस किन्यौँ। बस किनेपछि हाम्रो आर्थिक स्थिति स्वाभाविक रूपमा सुध्रदै गयो। बसमा ड्राइभर राखेका थियौँ, कन्डक्टर आफै बस्नुहुन्थ्यो। तर एक दिन साँझ उहाँ अँध्यारो मुख लाएर घर आउनुभयो। मुख अँध्यारो देखेर मैले सोधेँ, के भयो तपाईँलाई? किन अँध्यारो देख्छु नि मुख?
1: केही भएको छैन उमा, किन अँध्यारो लाउनु र मुख?
0: फेरि ढाँट्नुभयो। म श्रीमती हुँ क्या तपाईँकी, अनुहार पढ्न सक्छु म। मसँग पनि नभने कोसँग भन्नुहुन्छ?
1: खै के भन्ने के नभन्ने।
0: भन्नुहोस् न भन्नुहोस्, के आनाकानी गरिराख्या कि कसैसँग झगडा पर्यो?
1: होइन होइन, झगडा सगडा केही होइन। तर यो बस किनेर ठुलो गल्ती गरियो कि क्या हो? घरि बन्द, घरि हडताल, फेरि तेल पाइँदैन, कहिले चन्दा माग्नेले हैरान पार्छन्, फेरि आधा पैसा त ड्राइभरको लागि सकिन्छ, आफूले जानेको केही छैन, ड्राइभर राख्नै पर्यो नजानेको काममा। अब यो बन्दै बन्द र हडतालै हडतालको देशमा लगानी गर्न सोच्नै पर्ने रहेछ उमा। उँभो लाग्ने छाँटकाड छैन पो यो बसबाट।
0: उँभो नलागिने जस्तो लागे बेचिदिउँ न त बस। बस नभएकाले पनि त उन्नति गरेकै छन् क्यारे। मैले त किन्ने बेलामा नै आनाकानी गरेकी हुँ, तपाईँकै निर्णय हो बस किन्ने।
1: त्यो त हो, अब यसो गर्नु पर्ला। फेरि भनेको बेलामा बिक्री पनि हुन्छ कि हुँदैन, फेरि पुरानो माल भइसक्यो।
0: त्यसपछि उहाँ बस किन्ने ग्राहक खोज्न थाल्नुभयो। भन्ने बित्तिकै ग्राहक तुरुन्तै भेट्ने कुरै भएन। बसको घाटा दिनदिनै बढ्दै गयो बढ्दै गयो। उहाँ एकदम चिन्तित देखिन थाल्नुभयो। सोझो मान्छे त्यसरी त्यत्रो पैसा डुब्न थालेपछि चिन्ता पनि पर्ने नै भयो। छोटो समयको हाम्रो खुसी चिन्तामा परिणत हुँदै गयो। हाम्रो त्यो सुन्दर संसारमा आँधी आउन सुरु भयो। बुझ्ने भइसकेका हुनाले तिनैजना छोराछोरी पनि चिन्ता गर्न थाले। देशको अस्त व्यस्त परिस्थिति हाम्रो परिवारको लागि पीडा र बर्बादीको मुहान बन्यो। एक दिन उहाँ अलि छिट्टै घर आउनुभयो।

0: बुझौ उमा, मैले बस बेचिदिएँ नि।
1: बस बेचे? कतिमा बेच्नु भयो?
0: अब फेरि तिमीलाई कतिमा, कसलाई, कहाँ, सबै बेली विस्तार किन चाहियो? यति बुझ कि आजदेखि मैले बस बेचिदिएँ।
1: लौ ठिक छ, जतिमा बेचे पनि आनन्द त भयो, बोझ त हट्यो, बरु पैसा चाहिँ दिए कि बाँकी माने?
0: कहाँ दिनु नि, बाँकी छ अलिअलि।
1: दिन त दिन्छन्, खाइदेला नि पैसा फेरि। हन कस्तो मान्छे हो, हामीलाई त दशा लाग्या बेला छ फेरि अहिले।
0: खै खानु त नपर्ने हो, नगदै खोजेर बस्नाले आज यो गति भयो। जहिले देला देला, कमसे कम बस बेचेर आनन्द त भयो।
1: अनि अब के गर्ने विचार छ त नि?
0: के गर्नु नि, त्यहाँबाट आउने पैसा सबै तिर्दै ठिक हुन्छ। पैसा नभए के गर्ने, केही पनि नगर्ने, बस्ने गरेमा। पाखो बारे थियो, जुवा खेलियो भन्ने सम्झने, बस्ने।
1: ल जेसुकै होस्। त्यसपछि हामी फेरि उस्तै भयौँ। आर्थिक स्थिति कमजोर बन्दै गयो। पैसा नहुनु, साउजी नबन्नु हाम्रो लागि ठुलो पीडा थिएन। उहाँको निरन्तर चिन्ता हाम्रो दुःखको कारण थियो। चारैतिरबाट पैसा तिर्नुपर्नेहरूले गर्ने कचकच, गाउँलेले गर्ने गरेको खिसी र घरको अभाव जस्ता दैत्यले हामीलाई निरन्तर आक्रमण गर्न थाले। त्यसपछि बिस्तारै उहाँ बेला बेलामा अस्वाभाविक खालका कुराहरू गर्न थाल्नुभयो। पछि थाहा पायौँ उहाँको मानसिक सन्तुलन खलबलिएछ। बेला बेलामा एक्लै बरबराउन थालेको देख्न थाल्यौँ। उपचारको लागि अस्पताल लगियो। उहाँ बेला बेलामा भन्न थाल्नुभयो,
0: म खत्तम है, म बर्बाद भएँ, मेरो पाखोबारी, मेरो खेत, मोटर ला जेरी जेरी जेरी एक्सप्रेस जेरी एक्सप्रेस अदाई भाडा लियो। म खत्तम भएँ, म बर्बाद भएँ, मेरो बस अदाई भाडा लियो भाडा लियो।

0: आँसु पिएर उपचारमा सामेल भयौँ हामी। केही समय अस्पताल राखेपछि उहाँलाई सन्चो पनि भयो। त्यसपछि हामीले घर पनि ल्यायौँ। उपचार खर्च जुटाउन पनि कठिन थियो हाम्रो लागि। निको त भयो तर व्यवहार भने फरक हुन थाल्यो। उहाँको अनौठो खालको व्यवहार देखाउन थाल्नुभयो उहाँले। सकेसम्म हामी एकजनाले उहाँलाई छाड्दैनथ्यौँ। सकेसम्म बसको कुरा सम्झनै दिँदैनथ्यौँ, किनकि यो सम्झने बित्तिकै उहाँको बेग्लै प्रतिक्रिया सुरु भइहाल्थ्यो। एक दिनको कुरो हो, म घरयासी कामले बजार गएकी थिएँ। फर्कँदा अलि ढिलो भयो। घरमा छोराछोरी मात्र रहेछन्, खाना बनाउन पनि सुरु गरेका रहेनछन्। छोराछोरीलाई गाली गर्दै खाना बनाउन थाले। खाना बनाउँदा बनाउँदै उहाँको खोजी गरे तर भेटिन। ओल्लो पल्लो घरतिर जानुभएको होला, आउनु होला भन्ने सोचेर त्यति वास्ता पनि गरिन। खाना पकाउँदा पकाउँदै दाउरा सकिए अनि दाउरा लिन म गोठको बैगलमा गएँ। बैगलमा के पुगेकी मात्र थिएँ, म एक्कासी हातिएर चिच्याउँदै तल आइपुगेँ। केही बोल्नै सकिनँ। छिमेकीहरू जम्मा भए, किन चिच्याएको किन रोएको भनेर सोध्न थाले। मैले मात्र यति भन्न सकेँ, माथि गएर हेर। एक दुईजना माथि पनि गए अनि लौरो बर्बाद भयो, लौरो बर्बाद भयो भन्दै तलतिर ओर्ले। जिन्दगीदेखि हारेर उहाँले आफ्नै घरको गोठको बुइँगलमा नाम्लोको पासु लगाएर आत्महत्या गर्नुभएछ। त्यसपछि मेरो सिउँदो पुछियो, मेरो पोते चुडा लिए, मेरा चुरा फुटाइए, मेरो आधा जिन्दगी मबाट टाढा भयो। रुदै बस्ती गर्नुबाहेक अरू उपाय लागेन। सिंहको परिवार आँसुमा डुबे। काठमाडौँ लगेर प्रक्रिया अनुसार पोस्टमार्टम गरियो। मेरो जिन्दगीबाट त्यस दिनदेखि बसन्तले पखेटा हालेर टाढा टाढा गयो। पीर, आँसु र वेदना मेरा अभिन्न मित्र भए। पोस्टमार्टम गर्ने क्रममा उहाँको खल्तीमा एउटा चिठी भेटियो। चिठीमा लेख्नुभएको रहेछ,
1: हुन त आत्महत्या गरेर मरेपछि तिमीहरूले मलाई लासे कातर भनौला, तर त्यसो होइन उमा। मैले धेरै सोचेर यो निर्णय गरेको हुँ। तीनजना छोराछोरी छन्, घर व्यवहार आफ्नो ठाउँमा छ, कमाई एक पैसा छैन, भएको पाखोबारी पनि त्यसरी मोटर साहु बन्ने भएर जुवा खेलिहालियो। उसै त गृहस्थी चलाउन गाह्रो भइरहेको बेलामा म काम गर्न पनि नसक्ने भएकोले, एक रुपियाँ कमाउन पनि नसक्ने बेकारको मान्छे तिमीहरूको बोझ भएर बाँच्न चाहन्नथे उमा, बाँच्न चाहन्नथे। त्यसैले मैले यो निर्णय गरेको। यो बोझ हटेपछि बरु राम्रोसँग व्यवहार गर्नु, तिमीले छोराछोरीलाई राम्रोसँग पढाउनु, जाले गरेर भए पनि पढाउनु। मलाई चाहिँ मर्यो भनेर गाली कहिले नगर्नु उमा, कहिले नगर्नु। लौ त, बिदा बिदा बिदा।

0: कस्तो अचम्म, पैसा नकमाउँदैमा जीवनसाथी कसैका लागि कहिल्यै बोझ बन्छ? कस्तो बुझ्न नसक्नु भएको उहाँले जीवनको पत्ती यति छिट्टै झ्याप्पै निप्ला भन्ने सपनामा पनि सोच्न सकेको कुरा थिएन मैले। मलाई थाहा छैन मनभित्रपट्टि लागेको घाउ कहाँनिर पुग्छ, कसरी दुख्छ। देशको अस्त व्यस्त परिस्थितिको कारण बन्द हडताल र आन्दोलनहरूले निम्त्याएको घाटा त्यसको पहिलो कारण बन्यो। घाटा खाएर बेचिएको बसको पैसा नउठेर साहु अर्थात् तिर्नुपर्नेहरूलाई तिर्न नसक्दा पाएको तनाव उहाँको लागि दोस्रो कारण बन्यो, अनि यो अध्ययारोको तेस्रो कारण बन्यो। नजानेको काममा बढी महत्त्वकाङ्क्षी बनेर चालिएको पाइला भर्खर थाहा पाएँ जीवनमा गरिएको सानो गल्तीको परिणाम कति ठुलो हुँदो रहेछ। कसैको लहिलहीमा कसैको स्वार्थमा गरिने बन्द हडताल कति ठुलो आँधी बन्न सक्छ समाजको लागि, अनि धनको लागि कसैले गर्ने पशुवत व्यवहार कति ठुलो धोका बन्न सक्छ, कति ठुलो धोका बन्न सक्छ।
1: के कृष्णको लागि एउटा सस्तो श्रद्धाञ्जली, उमाको लागि सहानुभूतिका कृत्रिम शब्दहरू, अनि परिवारको लागि आश्वासनका लालीपप दिनु यो समाजको दायित्व हो त? समाजका लाखौं कृष्णहरू उमाहरू त्यो क्रूर समयप्रति विवेकको खाँचो छ, सहानुभूतिको होइन, सावधानी र सचेतनाको खाँचो छ, उपहासको होइन, ताकि फेरि ती आत्माले पुकार्नु नपरोस्।

भर्खरै सुन्यौ नाटक कहाँ दुख्छ घाउ। यस नाटकका प्राविधिक लक्ष्मण विष्ट, ध्वनि सम्पादन सुलोचना वज्राचार्य, निर्देशन सहयोगी रीता तिमलसेना, नाटक संयोजन पूर्ण थापा, निर्देशन लोकमणि सापकोटा।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक स्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: But before wrapping it up, let's have a reminder of the headlines once more. Foreign Affairs Ministry furnishes suggestions to reduce impact of West Asia tensions on Nepal. Land Management Minister Pratibha Rawal says government will consult committee of experts to resolve long-standing land-related problems. European Union reaffirms commitment to support Nepal in priority sectors. And UK Prime Minister Keir Starmer faces pressure after Labour Party suffers major election losses. Well, that's the end of this news bulletin from Radio Nepal for this hour. Please also visit our website www.radionepalonline.com for more news and online programs. Our next news in English is at 8 in the evening. Stay tuned and have a good day.
1: झन्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
1: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
2: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
3: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम छालाको रोग तथा क्यान्सर सम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि समृद्ध जीवन।
3: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
4: नागरिक लगानी कोष।
5: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिन्हारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

0: छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।
1: वाह,

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792 र 143 किलो हर्जका साथमा एफएम 98.1 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारायण प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्ह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम एफ 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई सुन्दै हुनुहुन्छ। सदाझै आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ रुक्मिनी पोखरेल अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट। त्यसपछि करिब 3 बजेसम्म दोहोरी गीतहरू सुनाउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 प्रस्तुत गर्नेछौँ दनुवार भाषाको कार्यक्रम हमोय दनुवार। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठको पुनः प्रसारण सुन्नुहुनेछ। 5:45 सुन्नुहुनेछ उर्दू भाषामा समाचार, उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ सदा झैँ बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेश गानबाट, जसमा स्वर दिनुभएको छ रत्न बेहोसीले भने गीत रचना रहेको छ ईश्वर वल्लभको, सङ्गीत रहेको छ जितेन्द्र बरदेवाको।

अहिले सुनायौं कृष्ण लामिछाने, रिता थापा र साथीहरूको स्वरमा रहेको दोहोरी गीत। नेत्र र्यालको शब्दमा रहेको थियो सुदीप अधिकारीको संकलनमा। अब अर्को दोहोरी गीत राख्दैछौ यहाँहरू माझमा। दिपेन थापा पूर्णकला विशीको स्वरमा रहेको छ भने कृष्ण कडेलको शब्दमा ईश्वर सिंहको संकलन रहेको छ।

अहिले सुनायौं सुनिता बुढा छेत्री हर्कसिंह गुरुङको स्वरमा रहेको धुरी गीत सुजन लम्सालको शब्द संकलन रहेको थियो। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा। कालिका रोका मगर, सरोज थापा मगर र विमल बाह्रघरेको स्वरमा रहेको छ भने सीताराम परियारको शब्दमा रहेको छ, विमल बाह्रघरेको सङ्कलनमा रहेको छ यो धोरी गीत। पछि केही सूचना सन्देश सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3 बजेर 15 मिनटमा दनुवार भाषामा समाचार सुन्नुहुनेछ।

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
3: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यार घ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
7: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छे, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छे।
6: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
8: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यार घ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
6: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
8: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
9: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वासवा हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यार घ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र,

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। समाजका वरिष्ठ व्यक्तित्वको ज्ञान रसिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। राष्ट्रपाको बाचा पत्र बमोजिम सबैलाई न्याय गर्ने गरी बजेट आउनेमा विश्वस्त हुन अर्थमन्त्री डाक्टर सोनी मुवाङलेको भनाई। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रुस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको घोषणा। युद्ध रोक्ने प्रयासमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान रसिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले गरेका काम कारवाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा पनि जोड दिनुभयो। राष्ट्रपति पौडेलले सम्मेलन ज्ञान र सिपको अन्तर पुस्ता हस्तान्तरण तथा जनसङ्ख्याको अवस्था अनुसार अघिल्लो र पछिल्लो पुस्ताको सम्मिश्रणको एक सेतु बन्न सकोस् भन्ने सुझावसहित सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो। दक्षिण एसियामै वामपन्थी राजनीतिका प्रथम निर्वाचित प्रधानमन्त्री मनमोहनजी सरल र सादगी नेता भएको उहाँले जानकारी दिनुभयो। काङ्ग्रेस र कम्युनिस्ट बीच सैद्धान्तिक मतभेद भए पनि नेपालमा निरङ्कुश पञ्चायतको अन्त्य गरेर बहुदलीय प्रजातन्त्र स्थापनाका लागि यी दुई शक्तिबीच सहकार्य आवश्यक छ भन्ने सोच भएका उदारवादी वामपन्थी मनमोहन अधिकारी भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री डाक्टर सोनी मुवाङलेले बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउने बताउनु भएको छ। राष्ट्रपाको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा सञ्चार कर्मीहरूसँग कुरा गर्नुहुँदै समावेशी बजेट ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँले वैशाखको अन्तिममा सिद्धान्त तथा प्राथमिकता जेठ 15 गते सरकारले बजेट ल्याउने साथै हाम्रो बाचा पत्रमा जे लेखेका थियौँ सकेसम्म न्याय गर्ने गरी आउनेमा ढुक्क हुन आग्रह गर्नुभयो। अर्थमन्त्री वाग्लीले बजेटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने समेत प्रश्न पार्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँले नेपाल र साउदी अरब बीचको धार्मिक सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुहुँदै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक आस्था अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्नुहुँदै यात्रुहरूको सहज व्यवस्थापन सुरक्षा तथा आवश्यक सहकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनु भएको थियो। लामो समयदेखि धुलो हिलो र जामका कारण यात्रुले हैरानीको विषय बनेको बुटोल नारायणगढ सडक खण्डमा अहिले सवारी साधन चल्न थालेका छन्। सडक विस्तारको काम तीव्र बनेसँगै विभिन्न स्थानमा कालो पत्रे सम्पन्न भएपछि यात्रामा सहजता आएको हो। विशेष गरी निकै असहज मानेको 14 किलोमिटर रहेको दाउने सडक खण्डको दुईतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। दाउने खण्डको 180 मिटर बाहेक सबै ढलानको काम लगभग सकिएको आयोजनाका पश्चिम खण्डका प्रमुख पशुपति गेवालीले जानकारी दिनुभयो। पहिरोले भत्काएको बाँकी भएको काम ज्येष्ठ 15 सकिने गेवालीले रेडियो नेपाललाई जानकारी दिनुभयो। दाउने मन्दिर नजिकै 67 कलभर्ट निर्माणको काम भइरहेको र आधा सकिएको पनि उहाँले बताउनुभयो। बैतडीको मेलौली नगरपालिका वडा नम्बर 1 स्थित इलाका प्रशासन कार्यालय सञ्चालनमा आएको छ। इलाका प्रशासन कार्यालयमा सञ्चालनमा आएपछि नेपाली नागरिकताको प्रमाणपत्र राष्ट्रिय परिचय पत्र लगायतका प्रशासनिक सेवा लिन सदरमुकाम पुग्नुपर्ने स्थानीय नागरिकलाई सहज हुने भएको छ। बैतडीबाट संवाददाता गोविन्द पन्तको यो रिपोर्ट।
1: बैतडीको मेलौली नगरपालिका वडा नम्बर 1 इलाका प्रशासन कार्यालयले सेवा दिन थालेको हो। मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालन भएसँगै तल्लो सुरार क्षेत्रका नागरिकलाई सेवा लिन सहज हुने बताउनुहुन्छ इलाका प्रशासन कार्यालयका प्रमुख महेश भट्ट।
2: मेलौली जिल्ला अधिकारीले समय समय गर्नुभएको निर्देशन भूमिहीन कार्य अगाडि बढाउने भन्ने भएको छ। जनशक्ति अहिलेको लागि हामीसँग एकजना कार्यालय प्रमुख गृह मन्त्रालय पठाएको
1: इलाका प्रशासन कार्यालय उद्घाटनका दिन मेलौली नगरपालिका सातका स्थानीय दीपक अवस्थीलाई नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गर्दै इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गरिएको हो। प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई
3: इलाका प्रशासन कार्यालय भएपछि त्यहाँ नागरिकता प्रतिनिधि राष्ट्रिय परिचय पत्र अब त्यहीबाट प्राप्त गर्नुहुनेछ। तय गरेर सदरमुकामसम्म आउनु पर्दैन, जसले गर्दाखेरि उहाँहरूको समयको बचत, सेवा प्रवाह छिटो लिएर आफ्नै गाउँठाउँबाट हुने हुँदाखेरि उहाँहरू एकदम उत्साही र खुसी हुनुहुन्छ। किनभने एकचोटि सरकारी कार्यालय जनताका आवश्यकतालाई महसुस गरेर खुलिसकेपछि त्यसलाई बन्द गर्ने भन्ने त प्रश्नै आउँदैन, दीर्घकालीन रूपमा हो।
1: इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई प्रशासनिक सेवा सहज र सुलभ रूपमा प्राप्त हुने अपेक्षा गरिएको छ। अब नेपाली नागरिकता र राष्ट्रिय परिचय पत्रकै लागि सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको बताउनुहुन्छ पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्द।
4: पहिले हामी यहाँबाट हिँडेर अहिले त रोड पुगेका छ, यो स्थानीय तह भएपछि त गाडीको सुविधा सबै कुरा छ। पहिले हिँडेर हामीले एक एक हप्ता लगाएर नागरिकताको लागि 10,000 खर्च गर्नुपर्ने, 20,000 खर्च गर्नुपर्ने बाध्यता थियो हाम्रो यो तल्लो बेल्टलाई। अहिले धेरै नै राहत पुग्छ, धेरै नै खुसी छौँ हामी, धेरै नै एकदम सजिलो भएको छ, यहाँका जनता एकदम खुसी छन्, सजिलो छ।
1: जिल्लामा बैतडीको मेलौलीमा इलाका प्रशासन कार्यालय सञ्चालनमा आएसँगै इलाका प्रशासनको संख्या 2 पुगेको छ। पुर्चौडी नगरपालिकाको हाटमा यसअघि नै इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेर सेवा दिँदै आएको छ। रेडियो नेपाल, गोविन्द पन्त, बैतडी।
5: एसई सकियो, अब रमाइलो सुरु भयो।
6: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
5: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
6: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
5: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
7: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि सुरु हुने अनुमान गरेको छ। आगामी असोज 14 रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। मनसुन जन्य विपदका कारण मुलुकमा वर्षेनी ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ। विपदको वार्षिक आँकडाका आधारमा सबैभन्दा बढी विपदका घटना र क्षति तथा नोक्सानी मनसुनको 4 महिनाको अवधिमा हुने गरेको पाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक दशकमा मनसुनजन्य विपदबाट मुलुकभर 3,074 जनाको मृत्यु भएको छ। ती घटनामा परि 502 जना बेपत्ता, 4,769 जना घाइते तथा 33,198 घर परिवार

0: भानुभक्त माध्यमिक विद्यालय दमाचोरको निर्माण सामग्री बोकेको ट्र्याक्टर सडकदेखि 50 मिटर तल खसिएको हो। घटनाको थप अनुसन्धान भइरहेको छ। आज कानुन दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा प्रधान न्यायालय ऐन 2008 बने पनि विक्रमसम्म 2009 वैशाख 26 गतेबाट लागू भएको थियो। सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिएको छ। कैलालीको टिकापुर क्षेत्रका स्थानीय व्यापारीहरू 100 रुपियाँ भन्दा बढी मूल्यको माल वस्तुमा भन्सार कर लिने सरकारको निर्णयबाट उत्साहित देखिएका छन्। भन्सार बिन्दुमा कडाई भएपछि स्थानीय उत्पादनले बजार पाउने, व्यापार व्यवसाय बढ्ने र रोजगारीका अवसरहरू समेत सिर्जना हुने उनीहरूको बुझाइ छ। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
1: सरकारले 100 रुपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टिकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै यसले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारलाई पनि फाइदा पुग्ने बताएका छन्। टिकापुरका व्यापारी दिपेन्द्र कठाए:
2: युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ, यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
1: दिपेन्द्र कठाए जस्तै टिकापुरकै अर्का व्यापारी पुष्पराज देवगढा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
3: बोर्डर छिमेकका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढिरहने कुरा रह्यो र आफ्नो देशको लागि 2 पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
1: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खकरौला नाकामा मानिसहरूको ठूलो भिडभाड हुने गरेको थियो। अहिले त्यो भिडभाड हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रुपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी:
4: सरकारले एकदम ठिक गरेको छ, किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ्नुका साथसाथै जनताहरू इन्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ।
1: व्यापारी मिनबहादुर ठनाल पनि नेपाल सरकारले नेपाल भारत सिमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
5: जो बोर्डरमा हुनुपर्ने पढाइ हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
1: टिकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खकरौला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित बिओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टिकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा:
6: टिकापुर उद्योग वाणिज्य संघले गतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय गएर बिओपी कार्यालय गएर कम्तीमा सामान चाहिँ ल्याउनुहोस्, सामान ल्याउँदा चाहिँ अनिवार्य भन्सार चाहिँ गरिदिनुहोस् भनेर हामीले पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ। यसलाई हामी स्वागत योग्य रूपमा लिएका छौँ।
1: सरकारले गरेका सकारात्मक निर्णयमा नागरिकको हातेमालो हुनु राम्रो कुरा हो। यसले देशको भविष्य निर्माणमा सघाउ पुर्याउँछ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: सरकारको भन्सार कडाईमा कैलालीका व्यापारीको समर्थन, ईश्वर साउदको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन बीच 3 दिनको युद्धविराम भएको घोषणा गर्नुभएको छ। उहाँका अनुसार मे 9 देखि 11 युद्धविराम लागू हुनेछ। यस अवधिमा दुवै देशबीच सबै सैनिक गतिविधि रोक्ने सहमति भएको र केही बन्दीको रिहाई पनि ट्रम्पले बताउनु भएको छ। उहाँले ट्रुथ सोसलमा लेख्दै रुसमा विजय दिवस र युक्रेनमा पनि द्वितीय विश्वयुद्धसँग सम्बन्धित कार्यक्रमका कारण यो सहमति भएको उल्लेख गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्य सम्बन्धी नयाँ प्रस्तावमा इरानको प्रतिक्रिया आज रातिसम्म आउने अपेक्षा गरिएको बताउनु भएको छ। अमेरिका र इरान बीच तनाव जारी रहेकै बेला राष्ट्रपति ट्रम्पले यस्तो अपेक्षा गरिएको बताउनु भएको हो। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि इरानबाट आउने प्रस्तावले युद्ध अन्त्यका लागि सकारात्मक योगदान पुर्याउने आशा व्यक्त गर्नुभएको छ। यसैबीच राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सञ्चालन गरिएको प्रोजेक्ट फ्रिडम अभियान पुनः सुरु हुन सक्ने संकेत गर्नुभएको छ। शुक्रबार व्हाइट हाउसबाट बाहिरिने क्रममा उहाँले आवश्यक परे प्रोजेक्ट फ्रिडम प्लस नाममा थप कदम सहित अभियान सञ्चालन गर्न सकिने बताउनुभयो। र संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा 2 इरानी तेल ट्याङ्करलाई निशाना बनाई निष्क्रिय पारेको जनाएको छ। यस घटनापछि मध्य पूर्वमा तनाव झनै बढेको छ। अमेरिकी सेनाका अनुसार शुक्रबार इरानी सेनासँग भएको गोली आह्वानपछि ट्याङ्करहरूलाई नियन्त्रण बाहिर जान नदिन कारवाही गरियो।

गरिएको हो। अमेरिकी सैन्य कारवाहीले ती जहाजहरूलाई सञ्चालन योग्य नहुने अवस्थामा पुर्याएको बताएको छ। यसैबीच संयुक्त अरब इमिरेट्सले पनि आफ्नो क्षेत्रमा इरानबाट क्षेपास्त्र तथा ड्रोन आक्रमण भएको जानकारी दिएको छ भने प्रारम्भिक विवरण अनुसार आक्रमणमा केही व्यक्ति घाइते भएका छन्। अमेरिकी रक्षा निकायले भने होमबुर जलसन्धि क्षेत्रमा अमेरिकी नौसेना जहाजमाथि सम्भावित आक्रमण प्रयास रोकिएको र त्यसको जवाब स्वरूप इरानी सैन्य संरचनामा प्रहार गरिएको जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरानले अमेरिकी नागरिक वा जहाजलाई धम्की दिए कडा जवाब दिने चेतावनी दिनुहुँदै वार्ताका लागि इरानबाट गम्भीर प्रस्ताव अपेक्षा गरिएको बताउनु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। र नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी मधेस बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा हिमपातको सम्भावना रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार फेरि एकपटक। समाजका वरिष्ठ व्यक्तित्वको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। राष्ट्रपतिको बाचापत्र बमोजिम सबैलाई न्याय गर्ने गरी बजेट आउनेमा विश्वस्त हुन अर्थमन्त्री डाक्टर सोनी मुवागलेको भनाई। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा रुस र युक्रेन बीच 3 दिनको युद्ध विराम भएको घोषणा। युद्ध रोक्ने प्रस्तावमा इरानले आज रातिसम्म सकारात्मक प्रतिक्रिया दिने अमेरिकाको अपेक्षा। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: यी रेडियो नेपाल हो। दनुवारी भाषाक समाचार भेष बहादुर दनुवारबाट सुन। राष्ट्रपति रामचन्द्र पौडेललाई समाजक बर्के मानस ज्ञान सिप तसुबाट नयाँ पुस्तक लाभ लिएर सकेपछि बाजलर छे मनमन स्मृति पृष्ठनाक आज उच्च आयोजना कल बुद्ध नागरिक अन्तर्राष्ट्रिय सम्मेलनको लागि सम्बोधन कटे अक्ल उयो धारणा व्यक्त गरेर रहेछ। लामो सूचक साथ परिपक्व नीति तसु व्यावहारिक कार्ययोजना बनाएको कदम चाले सरकारक लगायत सेव्य लागि ओख्रिक सुझाव दिएर रहेछ। राष्ट्रपति पौडेललाई सम्मेलन ज्ञान तसु सिपक अन्तर पुस्ता दिएला अन्सु जनसङ्ख्याको अवस्था अनुसार अग्लो तसु पाछलो पुस्तक सम्मिश्रण एक सेतु बनेलाई शैक्षिक बाजरा सुझाव सङ्घिक सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाह राजनीतिक सल्लाहकार असीम शाह तसु नेपालको लागि साउदी अरबियाको राजदूत फहद मोहम्मद आजमी मिनी किरक आज पवित्र हज यात्राको लागि मक्का जैला नेपाली हज यात्री लखक टोली लागि विदाई गरिदर्छ। विदाई कार्यक्रममा उही लेखक नेपाली तसु साउदी अरब बीच धार्मिक सांस्कृतिक अंशो एकै आपसक सम्बन्ध अझ सुदृढ ढकेलाई विश्वास व्यक्त गर्दै हज यात्रामा सेव्य सहभागी सेव्य नेपाली मुस्लिम धर्म मिलेखेक सफल सुरक्षित अंशो मङ्गलमय यात्राको शुभकामना व्यक्त गरिदर्छ। भूमि व्यवस्था सहकारी अंशु गरिबी निवारण मन्त्रालयको सचिव मदन भुजेलक सहकारी क्षेत्रमा डिठाला समस्या सन्तोक लागि सल्टालाई कर्ने गरेको नयाँ सहकारी ऐन मस्यौदा सुरु कर्ल बाजल अक्लच। सहकारी पत्रकार समाजक आज उच्च आयोजना कल सहकारी अध्यादेश तसु एकरक पार्ल प्रभाव विषयक अन्तर्क्रियामा उक्लिक अख्ने चाँडसोको डिठाला समस्या सल्टालाई लागि मात्र अध्यादेश जिल्लालाई जानकारी दिएर छ। राष्ट्रिय सहकारी महासङ्घ कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलक सहकारी अध्यादेशमा अपतालिल एन लागि टेकेको पारिवारिक परिभाषा कर्ल व्यावहारिक नयाँ क्ल बाजल छिक। सहकारी एन लागि सेव्य रूपमा कार्यान्वयन गरेर 48 एन बाधक रहल ओक्री कुरो रचिक। प्रधानमन्त्री अंशु मन्त्री परिषद कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरण जग्गा जमिन नयकला सुकुम्बासी अंशु अस्तव्यस्त बसोबास कर्ला एकीकृत डिजिटल लागत जम्मा अक्लचिक। प्रधानमन्त्री बालेन्द्र शाह पेस अंशु अनुसन्धान विज्ञ दिपा धालक अनुसार डिजिटल लागत जम्मा तयारी अन्तिम चरणमा पुग्ला रचिक। ओखरिक अनुसार पहिलो चरणमा अख्नि काठमाडौँमा होल्डिङ सेन्टरमा नयाँ वर्ष मानिसलाई लागि सरकारको सार्वजनिक सूचना जारी कार्यालय तोक्ला समयभित्र चाहिले कागजात सङ्गीत लगत जम्मा केन्द्रमा उपस्थित थकेलाई आग्रह गर्ला रचिक। शिक्षा विज्ञान अंशु प्रविधि मन्त्री सस्मित पोखरेलको सँगै नेपालको लागि अस्ट्रेलियाको राजदूत साइमन अस्टेस शिष्टाचार भेट गरिदर्छ। सिंहदरबार ठाउँ मन्त्रालयमा अक्ल उयो भेटमा कार्यक्रममा उयो लेखक बीच नेपाल तसु अस्ट्रेलिया बीच सम्बन्ध शिक्षा विकास साझेदार लगायत विषयमा कुराकानी अक्ल रहेछ। विशेष गरीको उयो लेखक बीच उपशिक्षामा अन्तर्देशीय शिक्षा प्रबन्ध क्षेत्र दुवै देशबीच सहकार्य सम्भावना विषय कुराकानी अक्ल रहेछ। प्रधान न्यायाधीश सिफारिस प्रख्याक संविधान सम्मत नयकल जिज्ञे सँगै उप्र अदालतमा पेश अक्ल तीनवटे रिट निवेदन दरपिट दर्ता गरेर अस्वीकार अक्ल सिक। उप्र अदालत प्रशासन तीनवटे रिट दरपिट गर्ल अक्ल हो। प्रधानमन्त्री बालन शाह अध्यक्षतामा बिहिबार बसल संवैधानिक परिषदको डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश नियुक्त लागि सिफारिस कल रहेछ। सिफारिस अनुसार शुक्रबार नै संसदीय सुनवाई प्रक्रिया समेत आगु बढी सिद्धाल रचे। पर्यटन व्यवसायलाई लक्षित गरी 8 चिनिया भाषा कक्षा सोमबारदेखि सुरु अक्लासी। नेपाल पर्यटन बोर्ड नेपाल टङ्क चिनिया दूतावास तसु नेपाल चिन सांस्कृतिक अंशु शैक्षिक परिषदको सहकार्यमा सोमबारदेखि चिनिया भाषा सुरु अकेलाई लाग्ला हो। नेपाल पर्यटन बोर्डमा आज आयोजित पत्रकार सम्मेलनमा 80 पर्यटन व्यवसाय अंशु सरकारी कर्मचारीलाई चिनिया भाषा कक्षा चलाइलाई करे लाग्ला जानकारी दिला हो। कार्यक्रममा नेपाल पर्यटन बोर्ड चलाइला समितिको अध्यक्ष अंशु पर्यटन मन्त्रालय मुकुन्द प्रसाद निरोलक चिनियाक भाषा प्रशिक्षण कार्यक्रम नेपालको चिन सम्बन्धलाई अझ गढ्न बढ्यालाई बाजल रचिक। ओख्रिक भाषालाई मात्र नयाँकेको संस्कृति तसु जनताको बीच पुल अक्ल उल्लेख गर्ल छिक। पर्यटन विस्तार तसु अन्तर्राष्ट्रिय सम्बन्ध बढ्यालाई भाषाको योगदान महत्त्वपूर्ण अक्ल ओख्रिक कुरो रचिक। सक्षम सांसद सशक्त संसद बाजल नारायक साथ सत्तामा रहल दल राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद लगक संसदीय अभ्यास अंश नेतृत्व विकास लागि तालिम आजदेखि सुरु अक्लसिक। ललितपुरक जावलखेलमा आज बिहानी 11:45 सुरु अक्ल प्रेसिडेन्ट पार्टीमा सभापति अंश उपसभापति अंश अर्थमन्त्री डाक्टर स्वर्णी वाग्ले महामन्त्री दुईटै कविन्द्र बुर्लाकोटी तसु भूपदेव शाह सह महामन्त्री विपिन आचार्य लगायत पार्टी पदाधिकारीसँगै सांसद लगक सहभागी अक्लसिक। वैशाख 26 तसु 27 गते सांसद लगक लागि प्रशिक्षण देयलाई कार्यक्रम अनुसार चालालाई भइरहल रहेछ। सरकारका राष्ट्रिय सहकारी नियमन प्राधिकरण अध्यक्ष तसु विज्ञ सदस्य पदमा नियुक्तका लागि दरखास्त आह्वान गर्छ। सहकारी ऐन 2014 प्राधिकरण अध्यक्ष तसु विज्ञ सदस्य पदमा नियुक्तका लागि सिफारिस सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छा गर्न नेपाली नागरिकबाट दरखास्त आह्वान गर्ल हो। भूमि व्यवस्था सहकारी अंश गरिबी निवारण मन्त्रालय अनुसार अध्यक्ष पदकलाई अर्थशास्त्र वाणिज्य व्यवस्थापन लेखा कानुन अनुसार सहकारी विषयमा चुट्नेमा स्नातकोत्तर तहमा शिक्षक उपाधि हासिल गरेपछि यसनिकै नेपाल सरकार राजपत्राङ्कित उपरोक्त श्रेणी अंशु सहरक पदमा काम गर्न अंशु अन्तर्राष्ट्रिय स्तरक बैङ्क अंशु वित्तीय संस्था अंशु सहकारी संस्थामा रहेको चुट्नेमा 15 वर्ष कामक अनुभव भएकोलाई योग्यता अघि पर्ला तोक्लरछि। सरकार 13 स्थानीय तहलागि डेङ्गी संक्रमण सतर्कता अप्नाइलाई आग्रह गर्दछ। इपिडेमियोलोजी अंश सरुवा रोग रोकाले महाशाखा किट जन्य रोग शाखा मुख्य डाक्टर गोकर्ण प्रसाद दालक उयक 13 स्थानीय तहमा डेङ्गी संक्रमण डिठानेसु सतर्कता अप्नाइलाई आग्रह गर्दछ। ओखरीक अनुसार ओखलढुङ्गा सिद्धिचरण नगरपालिका चापाक भद्रपुर नगरपालिका बितामोड नगरपालिका मेची नगरपालिका तसु कचन केवल गाउँपालिका चितवनक भरतपुर महानगरपालिका म्याग्दिक बेनी नगरपालिका रूपन्देक बुटौल उपमहानगरपालिका मकवानपुर हेटौँडा उपमहानगरपालिका सिन्धुली कमलामाई नगरपालिका तसु ललितपुर ललितपुर महानगरपालिकामा रहल रहेछ। पुस इजी करिब 600 जनामा संक्रमण डिठाल रहेछ। शाखा मुख्य डाक्टर दहालक अग्नि पानी महनेक संक्रमण डिठाल बाजल रहेछ। पानी जम्ला सफा टङ्क एडिज एजिप्टी तसु एडिस एल बोट पिटक्स प्रजातिक लामखुट्टे डिमा पाचर तसु उयो फुल पिलुवा निष्कचर तसु उयो पिलुवा बाइसक हख्ल पाछु टोक्नेसु डेङ्गी संक्रमण लाग्छ। मुस्ताङमा रहला निलगिरीमा रहला नेपाली सेना इन्द्रबक्स गणक निलगिरी हिमाल जस्ने उप्र रहलमा प्रतिकूल मौसम तस हिमपातक कारण हकेसक्ल प्राकृतिक विपातक समयमा करापरार खोज अंश उद्धारक अभ्यास गर्छिक। निलगिरी हिमाल लरिक उप्रमा रहल सम्भावित हकेसक्ल प्राकृतिक विपातकलाई करापरार खोज अंश उद्धारक अभ्यास तालिम आयोजना गर्न इन्द्रबक्स गणक जनालर्छिक। इन्द्रबक्स गणबाट आयोजनाको अन्तिम दिन शुक्रबार मुस्ताङ घर जोङ गाउँपालिका 5 ड्रम क्याम्प उपरक निलगिरी हिमालक फेरीमा खोज अंश उद्धार अभ्यास सम्पन्न गरेला हो। प्राकृतिक मौसममा हिमपात प्राकृतिक लगायत विपद निलगिरी हिम लहरीमा फसला लागि 400 उद्धारकलाई अभ्यास आयोजना गर्न इन्द्रबक्स गणक मुख्य सेनानी गौरव ध्वजर खाँडक बाजलछिक। ओखरीक अनुसार इन्द्रबक्स गण सेनाक उप्र शिखर शिक्षालय तसु मनाङक भैरव गुल्मक सेना खोज उद्धारकमा नमुना अभ्यास गर्न रहेछ। यसनिकै काभ्रे प्लाञ्चोक 5 खाल एचाउसा क्षेत्रमा विपद जोखिम मान्ने कार्यालय तसु शान्ति सुरक्षामा खटेल बर्कै सोलारी काम गर्ल 5 खाल नगरपालिका वडा नम्बर 12 अशोक जङ दनुवार सम्मानित थक्लर छिक। सशस्त्र पुलिस बलक नेपाल 15 गणक हेडक्वार्टर 24 खडा हक्ल दिवसक अवसरमा रोसी लरी 12 फसल 89 जना उद्धार कर्ल काममा खट्ल पुलिस सहायक हलदार अशोक जङ दनुवार सम्मानित थक्ल हो। विपदक समयमा योगदान न उप्र मूल्याङ्कन कटे ओक्रिक लागि प्रमाणपत्र सङ्घिक अभिलेख जनाल पुरस्कार दिएर कर्ल छट। राष्ट्र सेवामा ओक्रिक क्रियाशीलता सधु यसनिकै नै रहेको आगु बढेर हलार एकरक लागि अशोक जङ दनुवार लागि हार्दिक बधाई अंश सफलता कार्यकाल लग बर्के बर्के शुभकामना रहेछ। काभ्रे प्लाञ्चोक जिल्लाको 5 खाल नगरपालिका वडा नम्बर 2 जामिरकोटमा रहला स्कुल ज्ञानोदय आधारभूत स्कुलक लागि समाजसेवी दूतराम तामाङ स्कुल अध्यक्ष कोषक लागि 100 पैसा उपलब्ध गराएछ। ओखरीबाट पाइलो पैसा आर्थिक रूपमा कमजोर अक्ल जेहेन्दार विद्यार्थीलाई टेवा पुग्लार उद्देश्य लिएको यी आर्थिक सहयोग जम्मा गर्ल उप्र विद्यालय परिवार उप्र उप्र आभार व्यक्त गर्दछ। स्कुलक हेडमास्टर लोकेश सागर जङ दनुवारको अनुसार उयोबाट पाइलो पैसा स्कुलमा रहल विद्यार्थी लोकेक हित अंश शिक्षक सहयोगमा क्रम सहयोग काममा सदुपयोग गर्छ। विद्यार्थी लोकेक सामाजिक उत्तरदायित्व एकृत सहयोगबाट छाबेछाबे उज्जवल भविष्य बनामा वर्ग योगदान पुगेर विश्वास व्यक्त गर्दै ए अभियानमा जोडेर चाल सबै मानवमा हार्दिक अनुरोध पनि स्कुल परिवार गर्दछ। चितवनमा बिहा भोज खाएको 30 जनाभन्दा धेरै बिमारी पर्लर छ। बुधबार दिनखानी भरतपुरक ठाउँ एकै पार्टी प्यालेसमा भोज खाएर जसले 50 लखक बिमारी पर्लर छ। बिमारी लखक भरतपुरक भिन्ने भिन्ने अस्पताल लखकमा उपचार भएर लक्षिक बिमारी लखक ज्वरो आएर पेट बाठाला झाडा लाग्ला लगायतक समस्या डिठल रक्षिक। अख्नि अन्य बिमारी लखक उपचारको लागि चितवनक मेडिकल कलेज लगायतक अन्य अस्पतालमा समेत पुग्ल रहेछ। महत्तरी पिपरा गाउँपालिका छ मुसहरी टोलमा जैला कानु ब्यारको आइला हावहरी कारण गाईगोठ पत्केको एक माइला मर्ला खर्छट। शुक्रबार ब्यारको स्थानीय झगरुक मुखिया बास तसु टट्टिक बन्न गाईगोठमा पानीबाट जोगीको बस्ल उही स्थानीय सुन्देश्वर सन्दुक मायक अन्दाजी 50 वर्षीय सुनिता सदाक गोठ पत्केको च्यापिलको मर्ला अख्ला जिल्ला पुलिस कार्यालय महत्तरी पुलिस प्रवक्ता शैलेन्द्र भट्टक जानकारी दिएर रहेछट। बेसको रूपमा हावहरी चल्ल बेला ओख्री उही वर्षाबाट बचेला उही गोठमा जैल बाजेर छट। यसनिकै सुनसरी बराह क्षेत्र नगरपालिका 5 ठाउँ 3 कुने मुलीजुली स्कुलक नजिकै आज बिहानी मोटरसाइकल दुर्घटनाकेको एकैजना मर्ला खर्चेक। जिल्ला पुलिस कार्यालय सुनसरी सूचना अधिकारी चन्द्र खड्काको अनुसार बिहानी करिब 4:30 बजे कालाबन्जा धरानबाट बाटखण्डमा मोटरसाइकल सिमेन्ट कलभर्टमा ठोकटे दुर्घटना खर्चट। दुर्घटनामा मोटरसाइकल चालक धरान उपमहानगरपालिका 8 वर्गहाइक 30 वर्षीय मनिष बस्नेतक मर्लख सूचना अधिकारी खड्का बाजल छिक। आजलाई धनवारी भाषा समाचार सिद्धिलेख हस्त शिवा डोकरिनु।
1: सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
2: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय सबै प्रकारका संघ संगठन संस्था प्रतिष्ठान व्यवसायहरूमा आउँदैछन् नि।
1: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क एन 2079 अनुसार गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
1: जिल्ला आर्थिक गणना कार्यालय मुगु।

नमस्कार। कार्यक्रम संगीतमालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीतमालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्टको तर्फबाट हजुर प्रत्येक शनिबार यसै समयमा करिब 4 बजेसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। कार्यक्रम संगीत माला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ राजेश फाइल राई र रामकृष्ण ढकालको स्वर रत्न शमशेर थापाको रचना नारायण गोपालको संगीतबाट।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। यो गीत राख्दैछौ पछिल्लो समयमा मात्रै सांगीतिक बजारमा आएको प्रताप दासको स्वर विष्णु मूर्ति भट्टराईको रचना रहेको छ, श्रीधर अधिकारीको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। कार्यक्रम संगीतमालामा हामी आधुनिक गीत, लोकगीत, लोकदोरी लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। अब राख्दैछौ एसटी योगी र एन्जिला राईको स्वर भीम विष्टको रचना र संगीत हो।

कार्यक्रम संगीतमालामा हामी निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौँ। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। अब राख्दैछौ नेहर बुढाथोकी र सिमरन फरियारको स्वर, नेहर बुढाथोकीको रचना र संगीत हो।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। कार्यक्रम संगीतमालामा छौँ। रेडियो नेपालका एफएम ब्यानहरू 98.103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अब राख्दैछौ लोकदोरी भागका खेम सेन्चुरी र लुमा केसीको स्वर, नेत्र अरियालको रचना, नन्दु परियारको संगीतमा।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.1 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँहरूको मनोरञ्जन गराइरहेका छौ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा मेसमा घले, मौसम गुरुङ र डीआर सुजनको स्वर, डीआर सुजनको रचना र संगीत रहेको छ यो गीतमा। यही गीत यहाँहरूका माझमा सुर्दै आजलाई कार्यक्रम संगीत मालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम सञ्चालक रमेश भट्ट बिदा माग्छु। नमस्कार।

0: सुन्नुहोस् है सुन्नुहोस्, मुगु जिल्लामा आर्थिक विकासको आधार राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्क संकलन हुँदैछ नि।
1: हो नि, यही मिति 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय मुगुबाट खटिएका गणकहरू तपाईँको उद्योग, पसल, व्यवसाय, विद्यालय वा कार्यालय, सबै प्रकारका संघ संगठन, संस्था, प्रतिष्ठान, व्यवसायहरूमा आउँदैछन् नि।
0: त्यसैले आफ्ना व्यवसायिक क्रियाकलापको सही विवरण दिएर सहयोग गरौँ। तपाईँको विवरण तथ्याङ्क ऐन 2079 अनुसार गोप्य रहनेछ।
2: अर्थतन्त्र मापनका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
0: जिल्ला आर्थिक गणना कार्यालय मुगु।
3: आवाजले सुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।
4: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी चालकले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँदछ। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
6: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
5: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
6: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
5: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
6: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
5: वैदेशिक रोजगार बोर्डको सचिवालय।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचको साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकले गरेका काम कारबाहीका असल अभ्यास लाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्नुपर्ने बताउनुभयो। उहाँले ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरिक गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माणमा र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिर क्रममा सञ्चार कर्मीहरूसँग कुरा गर्दै समावेशी बजेट ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो। अर्थमन्त्री वाग्लेले बजेटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने समेत प्रश्न पार्नुभयो। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार रसिम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिखेरले आज पवित्र हज यात्राको लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल सुरक्षित तथा मंगलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले हज इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण धार्मिक आस्था अनुशासन र आध्यात्मिक एकताको प्रतीक भएको उल्लेख गर्दै यात्रुहरूको सहज व्यवस्थापन सुरक्षा तथा आवश्यक सहकार्यको लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराउनुभयो। लामो समयदेखि धुलो हिलो र जामको कारण यात्रुको हैरानीको विषय बनेको बुटोल नारायणघाट सडक खण्डमा अहिले सवारी साधन चल्न थालेका छन्। सडक विस्तारको काम तीव्र बनेसँगै विभिन्न स्थानमा कालो पत्री सम्पन्न भएपछि यात्रामा सहजता आएको हो। विशेष गरी निकै असहज मानिएको 14 किलोमिटर रहेको दाउन्ने सडक खण्डको दुईतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि सुरु हुने अनुमान गरेको छ। आगामी असोज 14 गतेसम्म रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागले अनुमान गरेको छ। मनसुन जन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। कार्ययोजनाको मस्यौदालाई पूर्णता दिन आगामी सोमबार सरकार भएकाहरूसँग छलफल गर्न लागि प्राधिकरणका निर्देशक राम बहादुर केसीले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अन्तर्राष्ट्रिय समाचार। रुस र साउदी अरबका विदेश मन्त्रीले हुर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको छ। रुसका विदेश मन्त्री सर्गेई लाभरोभ र साउदी अरबका विदेश मन्त्री फैसल बिन फरहान अल साउदी बीच टेलिफोन वार्ता भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताको क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ्न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भएको छ। साथै दीर्घकालीन र स्थायी समाधानको लागि निरन्तर कूटनैतिक सम्वाद र आपसी सम्पर्कलाई अघि बढाउन आवश्यक रहेको विषयमा सहमति भएको जनाइएको छ। दुवै मन्त्रीले हुर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। उहाँहरूले फेब्रुअरीको अन्त्य अघि रहेको स्तरमा जलमार्गको सुरक्षा र सहज सञ्चालन पुनः स्थापना गर्नुपर्ने आवश्यकता ल्याउनु भएको छ। यसका अतिरिक्त इरान र अरब मुलुकका बीच सम्बन्धलाई दीर्घकालीन रूपमा सामान्य बनाउन कूटनीतिक प्रयास पुनः सक्रिय बनाउन उपयुक्त हुने विषयमा पनि विचार आदान प्रदान गरिएको छ। क्षेत्रीय स्थायित्व र आपसी विश्वास मजबुत बनाउन संवाद नै सबैभन्दा प्रभावकारी माध्यम हुनेमा दुवै पक्ष सहमत हुनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हवस् त, नमस्कार।

दी रेडियो नेपाल येन ग्रीष्मा शेर्पाने शेर्वी के कि संग्यूर सेन्डोनाङ सिङजिन रामचन्द्र पौडेल कि चिथोग्ला मेघ्यन्दा तिवी लोपजुङदाङ लक्से तेमा चुन्दा जोर्मा तिवी खक्सेन्बो लोपजुङ लङथोपु सुङसुङ मनमोहन स्मृति प्रतिष्ठान कि आरिङ्ग्यास काठमाडौँला कोरी क्याउ मेघ्यन्दा कि जम्बुलिङ लेन्जुम्ला सुङलप नगिन सिङजिन पौडेल कि मेघ्यन्दा तिवी लोपजुङला सम्बा मितोक तिवी खक्सेन्बो चिने लोपजुङ लङ्गो कोला सल्भो जो नाङ्गिन आरिङ कोटी क्याउ हेन्जोम लम्सु डोसी सिने मन्दोनु सुनाङ्गिन टसुदेलिक सुनाङसोङ सक्षम सांसद सशक्त्र संसद सिरूप नारा जङ्नी आरिङ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा कि छोकमी तिवी निमाङे कि लोपजुङ ल्यारिम गोचोन क्वा ललितपुर कि जाउलखेला आरिङ निर्मो छुजो चुचिकताङ कमा शिवजु स्याङ्गाने सुन गोचो लोपजुङ ल्यारिमला सोखी छोकचो सुनपा तेजिन नोर्लुन्पो स्वर्णिम वाक्ले महामन्त्री द्वय कविन्द्र भुला कोटिताङ भूपदेव शाह सहमहामन्त्री विपिन आचार्य तिवाताङ सोकी कुछप तिवा तेजेन याम्बा रासोपाकी प्रतिनिधि सभाकी छोकमे तिवा छोकसुक्या नङ्गोभिएन लोपजुङ तेरुफ ल्यारिम आरिङताङ सला जिन्क्योङ कितोप सेन्क्वा आरिङ थिम तुछेम ल्यारिम नासोको दिक्याने चिङवा यम्बुला प्रधान न्यायालय गोचो निमे ठेन्सोला लोठेङमा वैशाख लागि गते निसो ठुकी छेर्मो दितु छेन च्याबिएन यम्बुला प्रधान न्यायालय ऐन नितोङ गे जोनी विक्रमलो नितोङ गु वैशाख लागि गते निसु ठुक्ने चुन दि ऐन लग्लेन छुङ्गो निमे ठेन्सोला लोठेङमा दितु छेन चिङवाउएन भूमि व्यवस्था सहकारी तेजिन गरिबी निवारण लोनखाङकी टुङ्गिक मदन फुजेलकी सहकारी सखुला थुङ्गुप कलेतिवा चुकथम्बी तन्दोक्ला मेता सबक्यानी सम्बा सहकारी ऐन मस्यौदा गोचु सुङसुङ सहकारी स्वर्गेतपी छोकपी ग्याल्स काठमाडौँला कोडिक्याउ टुङ्गु ल्यारिम ल सहकारी अध्यादेशसँग ती कोर्की क्योन कोला टुङ्गु कितुब्रिम्बला तन्दी तुछोला थुङ्गुप कलेतिवा मेता जब तन्दोक्ला तिरङ अध्यादेश कुर्नी वाउ टुङ्गिक बुजेलकी ख्यान्थोक नाङसुङ सुङकी ग्यालुङ सहकारी नियमन प्राधिकरणकी छोकचोताङ ख्यपा छोकमी कोसाला कोचक कितुप तन्दोक्ला निवेदन तेरुब्ला सुङ्वा सहकारी ऐनितोङ दिन्जु थोनजी तेजिन प्राधिकरणकी छोकचोताङ ख्यपा छोकमी कोसाला कोचकी तन्दोक्ला सिफारिस किरूप कोर्की सिजु गितोङ गेजुग्या सुम नाङसिन एम्बी मिमाङ तेरिला निवेदन तेरुब्ला लेन ख्याफिल क्यान्वा सिलोन तेजेन लोनछोक ल्याखुङकी गोठितला विकास प्राधिकरणकी सिङमेतो सुकुम्बासी तेजेन खाङथेप्चे देनी गोतुप मितिवी थो डिजिटल तेमा थोतुप सेन्क्वा सिलोन बालेन्द्र साकी प्रेस तेजेन ङ्याम्सिप ख्यपा दिपा दालकी सेतुप नाङसेन डिजिटल तेमा थो थोतुप टडिक तादा तिङसोक्ला लेपु सेन्क्वा ख्यपा दालकी सेतुप नाङसेन थेङताङ बोला थो ग्यास काठमाडौँकी होल्डिङ सेन्टरला वतुप मितिविती गोमला थोतुप्ताङ तिजुङला पङ्ला वतुप्ताङ एमा जोङखाला वतुप मितिवी कोला डिजिटल थो थोतुप सेन्गुवा तुग्राङ केने सुङकी होल्डिङ सेन्टरला मेदो मितिवी तन्दोङला सुङकी सार्वजनिक लेन ख्याफेले क्यानी तेन तेनिक्याउ तुछो नाङला सुखाक छेन्बोतिवा खुनी थो थोतुप ल्याखुङला छोकसुक कितोब्ला सुङ्गुवा थिम्पोन छेन्पोकी सिफारि

0: एकता सुर तनवार सुर कार्यक्रम हामी तनवार हरेक शनिबार दिनखनि ठिक 4:15 बजेसको सुनै नै बिर्स्या है।
1: ये आज कार्यक्रममा बजल गीत शब्द संकलन कर्ला संगीत बर्ला तसु गीत गायला सूर्य राई दनवार गीतबाट कार्यक्रम सुरु गर्छौँ।

0: सेवा ढोक गरिनु हामी दनवार कार्यक्रममा सबैलाई स्वागत छ। मुई भेषबहादुर दनवार तसु सहकर्मी सरस्वती राई दनवार सँगै सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कुराकानीमा जुटिरहने भने प्राविधिक कोठाबाट प्राविधिक साथसँगै आज यही कार्यक्रममा लागिरहेको छ। सामुदायिक राष्ट्रिय सञ्चार माध्यमबाट सुरु गर्ल रेडियो कार्यक्रम हामी दनवार कार्यक्रममा हाम्रो दनवार समुदायिकबाट चिन्ल उपर पुग्ल मान्ल सामाजिक राजनीतिमा आगु बढ्ल मानुस दनवार संस्कार संस्कृति जोगाइलाई लागि पर्ल दनवार भाषा वेशभूषा गीत सङ्गीतबाट दनवार समुदाय चिनादार काममा लागि पर्ल व्यक्तिसँग कुराकानी गर्छ। कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बनाला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट भिन्न भिन्न मिडियम वेभ फ्रिक्वेन्सी तसु एफएम ब्यान्ड 98.100 तसु 103 मेगाहर्जबाट भिन्न भिन्न ठाउँमा धरिधर रिले स्टेसनबाट अनसो डिजिटल प्लेटफर्म रेडियो नेपालक फेसबुक पेज लाइभ रेडियो नेपालक एप्लिकेशन सँगै हाम्रो वेबसाइट लगभग www.radionepalonline.com तसु www.radionepal.gov.np सँगै मोबाइल कम्प्युटर आइप्याडबाट संसारभरि सुन्न पाए। आज यो कार्यक्रम गरेको हाम्रो दनवार समुदायको लागि पाछलो समय शिक्षा स्वास्थ्य कृषि तसु आज कानुन विषयमा कुराकानी गरिरहेको आज कार्यक्रममा सिन्धुली जिल्ला ज्ञानेश्वर नगरपालिका वडा नम्बर 9 झ्यारी जन्मला तसु राई दनवार उत्थान सेवा समाजक संस्थापक अध्यक्ष तसु राष्ट्रिय मुक्ति मोर्चा उत्थानक माओवादी जिल्ला कमिटी सदस्य हर्कबहादुर राई दनवार सँगै कुराकानीमा जुटिरहे। स्वागत छ तुलाई यी हामी दनवार कार्यक्रममा।
1: धन्यवाद। मै राई दनवार उत्थान सेवा समितिबाट केन्द्रीय अध्यक्षबाट राई दनवार राष्ट्रिय मुक्ति मोर्चा भ्याली संयोजक तर्फबाट सम्पूर्ण श्रोता वर्गमा नमस्कार।
0: सबैभन्दा आगु हामी दनवार कार्यक्रममा तोरो तर्फबाट चुट्ने परिचय
1: मोरा आफ्नै परिचय बोलेछ। मै मोरा जन्म ठाउँ छ सिन्धुली जिल्ला अग्निसे हरियरपुर गाउँपालिका वडा नम्बर 2 अग्नि बस भएको छ ललितपुर महानगरपालिका वडा नम्बर 5 बसौँ नाग्नि छ।
0: तोरो छाँटेक समय कसु यही समयमा छाँटेक बेला सामाजिक चेतना विकास गर्ने कुखला मनमा सम्झना छ।
1: सामाजिक विकास मरि आफ्नै विकास गर्नु भनेमा पहिले त अब गाउँमा आफ्नै साधारण पढाइ लेखाइ गरिन्के तसो गाउँ छाडी भनेके सहर पाखा लाग्थे काठमाडौँ आइपुग्लो जस काठमाडौँ आइनेसो अझै साधारण काम गर्दै गरेँ अग्नि से आफ्नो व्यवसाय चलाउन उहे काठमाडौँ आइनेसो से काम पर काम गर्बाक सिलसिलामा असो बिचमा से नेपाल कम्युनिस्ट पार्टी माओवादी सदस्य भइन्के ऊ आफ्नै जातक पहिचानक लागि से राई दनवार राष्ट्रिय मुक्ति मोर्चा भ्याली दिथाबाग हिसाबमा भ्याली संयोजक बनिन्के हाम्रा यी दनवारक पहिचानक लागि बाजिन्के इयर राई दनवार राष्ट्रिय मुक्ति मोर्चामा से गोलबन्द भेन्के हिटलर तसो ऊ ओछिसो फेरि अगाडि बढ्नेसो फेरि जातीय पहिचानक लागि बाजिन्के फेरि 68 जनगणनामा हाम्रा जातु सूचीकरण भ्योस् बाजिन्के पहल गर्थे फेरि राजनीतिक मोर्चा घटे नै बेला भेनेसो तसो हामी मिली भनेके राई दनवार उठान समाज सेवा समाज बाहिन खोल्नु तसो उहे संस्था घटे पहल गरी भनेके अगाडि बढ्थे ऊ 68 सूचीकरण गर्बाक लागि अगाडि बढ्थे हाम्रै जातक भटेसे बाधा व्यवना भ्याइन्के तसो हाम्रा जातक सूचीकरण बहिनी भेल एक थरी बाजलाहार हाम्रा जात अलरेडी सूचीकरण भेल रेला बाजलाहार अर्को थरी बाजलाहार हामी त राईमा 3 बाजिन्के बाजलाहार फेर अर्को थरी बाजलाहार से हामी डोनिया बाजिन बाजलाहार त ऊ हिसाबले से तसो यसको जनजाति आयोग भटेसे जम्मैलाई मिली बनाइके एकमुष्ट भइन एकता नाउँ लिइना हो कि डोनिया बाजिना हो कि राई दनवार बाजिना हो कि दनवार राई बाजिना हो असो दनवार त सूचीकरण भेन सक्ल उसरी एकटा नाउँ लेखिना हो तसो हामी एकछिन छलफल गरौँला बाजिनेछौँ तसो उखाइ आयोजना गर्ल ऊ ललितपुर अग्निशी निर्वाचन आयोग भेल ठाउँ चुटेकोटेके एकटा बिल्डिङ लिएर पछि आयोजना गर्ल मिटिङ उयो जनजाति आयोगबाट तसो पछि बस्ने हो छलफल गर्नेछ छलफल बहिनी मिल्ल ऊ बक्टमा जनजाति महासङ्घ भूतपूर्व अध्यक्ष नै किसो त ऊ गुरुङ सर रहिल हुन् आउँ यता टेहरकबाट से ऊ सूचीकरण पहल गर्ला हार से टेप चेमजोङ बाजेर रहिल हुन् तसो उखाइ उखा पहलमा ओछि मिटिङ बस्थे बहिनी मिल्ला जम्मै आफ्नै आफ्नै कहिन कर्लहन् तसो राइदनवार हामी बनबा नापार हौँ कि डोनै भ्या परेला बाजलाहार अर्को खालसे गर्खार भ्या पर्ला बाजलाहार राई गर्खार राई भ्या परेर बाजलाहार तसो उयो समासे बहिनी मिल्ला हामी चाहिँ बाजु हौँ कि राई दनवार भ्या परेला कि दनवार राई भ्या परेला दुइटामा एकटा भेनसो भेला अगाडि पछाडि कुन नाउँ भेटो भेला दनवार से ढरबाए परेला कि सबुनेमा हाम्रा दनवार आउँ राई बोलोसे इहर यो एक अर्का परिपूरक शब्द उसरी हाम्रा से ऊ भ्या परेला बाजुबा हाम्रा भने तसु ऊ भेनेछ ऊ डोहोगा कहिँ नै मिल्नेछ ऊ बक्ट सूचीकरण पनि जाइलकुन् तसो फेरि पाछु अगाडि बढ्थे फेरि आफ्नै सङ्लुक हो अन्त ए पलायन भेल हुन् तसु ऊ संस्था उयो पनि धराशाही भेलकुन् तसो अख्नि मुख फेरि असो जातिगत उठानक लागि हिँड्थे असो पार्टीगत हिसाबमा जाइटु नै भेलाहार संस्थागत हिसाबमा जाइटु नै भेलाहार बाजनेसो मुहु चुतेक निस्क्रिय भेलम् जातिगत हिसाबमा त्यसो आफ्नै पेसामा लाग्लम् अग्निसे आफ्नै पेसामा मात्रै रामना
0: दनवार समुदायसँग जोडिएको काम गरेलाई प्रेरणा कसबाट आएला
1: हाम्रा दनवार समुदायमा काम गर्बाक प्रेरणा चाहिँ नि असो जम्मा आफ्नै आफ्नै जातक त पहिले त हामी पहिले बुझ्थे त हामी मानुस तसो कि हामी नेपाली बाजबाग जात बोल नेपाली बाजबाग बुझ्ल तसो फेरि सूक्ष्म रूपमा जाइदिए फेरि जम्माइ कनौँ भने आफ्नै आफ्नै जातक पहिचान खोज्दा थाल्नुहुन् जम्मा लुको आफ्नै आफ्नै पहिचान तर हाम्रा चाहिँ बहिनी ऊ हिसाबमा चाहिँ असो हाम्रो त पहिचान चाहि बाजनेसो असो आफ्नै सक्ल जटका पारेला जटका पारेला अट्कासे हामी यहाँ करबा बाजी बनाएके तसो ऊ मन भेन्के सङ्घ साथी लोकलाई जोर जम्मा गरिन् एरङ गरिन् जा पोरी हामी पारी बुनेमा जटका पारेला भेइ बुनेमा सूची गरिन् भेइ जाएला नै बेनेमा नै पारी बुने जटका करबा पारेला अट्का त करबा पोरी बाजी बनाएके यहाँ सङ्घ साथीलाई अट्का जागरुक गराइन्के अगाडि बढ्नेछौ केही हदसम्म त भेलक हुन् तर फेरि यसो हाम्री हामी भित्र चाहिँ धेरै अन्तर्कलह भन्ने सोचे तसो ऊ छार्ल अग्नि निस्क्रिय हजुर
0: एकटा बोल्नुभयो सङ्गठन फरक फरक सङ्गठन एकटा भनिसिद्धाल भयो के
1: भइने सङ्गठन असो जात एकटा सङ्गठन धेरै कहीँ नै मिल्लाहार उसिरे
0: आफ्नो अधिकार आफ्नो तरिका चलिरहेले निकै नै रहेछ फरक जिल्लामा फरक फरक तरिका यसो जैरहेले यी समुदायिक सङ्गठन
1: हजुर
0: यस निकैमा पनि राई दनवार उत्थान सेवा समाज खडा गरेलाई मुख्य उद्देश्य क्या रहेछ किन रहेछ
1: राई दनवार उत्थान सेवा समाज ऊ खडा गर्बाको उद्देश्य मेन त उयो सूचीकरण हाम्रा जातक जहरिङ हाम्रा मोरा आफ्नै बनाइसकेको नङ्बुनेमा असो दनवार बोलो पहिलेको हिसाबमा अख्नि त बेग्लै भए पहिले से दनवार बोलो शब्द से एक त नेसनालिटी जहरिङ अख्नि हामी बाजौँ नेपाल नेपाली हामी बाहारी जानेछौँ त हामी अन्य जात बाजिन त नाचिने जाए अब हाम्रा नि त नेपाली बाजिन चिनी जाएला ए जात त एक नेपाली भए तसो ऊ समयमा पहिलेको समयमा चाहिँ दनवार बाजला से एक त नेसनालिटी दुवै राज्यमा बस्ला जतका जम्मा दनवार कुनहु समुदाय भेटौँ दनवार बाजबाग हिसाबमा हाँसे असो असो राई बाजला से कनङबुनेमा असो पहिलेको त 2425 राजे किसी बाजा थिए असो हाम्रा समुदाय चाहिँ अब राज खलक बाजबाग भनाइ राज खलक राई बोल्नेछौ राज खलक असो राज खलक भते ऊ सट्टा चुट भेनेछौ राए राई बाजिन जाइल ऊ भनाइ भेन के उहे बुझ्ल मै असो ऊ बुझ्नेछौ से असो डोहोगा शब्दलाई मिलाइ भनाइ असो दनवार बाजिन जाबाग से ऊ देश त बहिने अख्नि ऊ राज्य त बहिने डोए राज्य त समाप्त भइन सक्ल धेरै वर्ष अगाडि उहिसो अगाडि समाप्त भेलखम त मुसलमान लोके आक्रमण गर्नेछौ डोए राज्य समाप्त धेरै अगाडि भेलखम ऊ भेनेछौ अब डोए राज्य समाप्त भेनेछौ असो ऊ दनवार त बेग्लै भेनी दनवारमा त ओछि त धेरै थरी भेलाहार दनवारमा बाजिन्ट नै भेलाहार बाजुबा मोरा भनै ज माझी दनवार थारू दनवार कछरिया दनवार सिंह दनवार असो राई दनवार अनेक अनेक धेरै थरी भेलाहार खाम दनवारमा तिन बास्ते से हाम्रा पहिचान नाभेक बाजक मोरा भनाइ उयसी र तसो राई दनवार बास्ते उत्थान सेवा समाज खोलौँ न डोगा शब्द मिलाइन् जाउँ न राईमा तिन बास्तु नाभे किस भने कुन राई बाढला असो धेरै प्रक्रियाले भेला हाम्रा भाषा से भारोपेली असो दक्षिण पाखा मिल्लाहार भे ऊ हिसाबमा फेरि असो राईमा तिन बास्ते फेरि असो पूर्वक भटे उखुवाक बेग्ले ऊ हिसाबमा जाब नाभे हामी से राई आउँ दनवार डोहोगा मिलाइ भने जा परेला बाजिन्के ऊ सोची बनाइसके त राई दनवार उठान समाजक बाजिन्के परिकल्पना गर्ला
0: यिनकै बेलामा राईदरबार उत्थान सेवा समाज खडा गरेर बेलामा मुख्य रूपमा भोग्ला चुनौती क्या क्या रहेछ, क्या क्या भोग्ला
1: राईदनबार उत्थान सेवा समाजमा? ऊ दर्ता करबाक समस्या त अट्का बहिने, तर समस्या बोलो चाहिँ हाम्रै जातक भट्टे माथिन्, समस्या चुनौती बोलो जम्मा हाम्रै जातक माथिन्। हामी त एक थरी बाजार, हामी डोनिया, हामी राई माथिन्, एक एक मान मान शब्द बाटेन गर्थल लोक जम्मा है। कुन राई माथिन बाजार, कुन यार डोने माथिन बाजार, कसो के ऊ हामी से राई दनवार, असो डोहोबा धर्बा पोरी, डोहोगा शब्द से धर्बाए पोरेला बाजबाक हाम्रा भनाइ कि राई दनवार बाजबा कि दनवार राई बाजबा, शब्द से अगाडि पछाडि कुन्नु कराइटो भेला, तर यहाँ ढर्बा से पोरेला, तर एकटा कुन्नु भेटो एकटा छारबा नाभेको परिपूरक चाहेला बाजबाक से भनाइ, तसो यछी से उहे समस्या बोलसी हाम्रै जातभित्रमा माटिन्, बाहिर भट्टे कट्टु गरे भइने।
0: यिनके मतलब दुवै राज्य सिमरनगर राज्य सँगै रहला यी समुदाय काभ्रे सिन्धुपाल्चोक कचकची ठाउँमा डोने बाछट, यी डोने चाहिँ महत्त्वपूर्ण हो बाछट, पछि मकनपुर सिन्धुली पछि नुवाकोट राईदनवार बढी बाछट, यी चाहिँ भर्के तराई तर्फी डिठालामा उछी तर्फ चाहिँ सिंह राय कछाडिया जनधरी बाछट, यिनकेलाई एकै बनाएलाई चाहिँ मुस्किल परि परिरहेले
1: एक एक बनाएको छ मोरा कन्सेप्टमा चाहिँ हेरौँ फेरि असो सत्य त आफ्नै आफ्नै बेग्लै बेग्लै हिसाबमा बुझि जाएला जरङ असो अब टेम्पोरली क्षणिक सत्य बोले से यी हो आफ्नो मुइयाछि रहम्ना यो सत्य असो एकछिन पाछु हाम्रा यहाँ समय सक्नेछौँ हजुर म छुट्टी जाएला यी भेवाभरि हामी सत्य छुट्नेछौँ फेरि बहिने ऊ ये क्षणिक सत्य यी हो भे जरङ असो सूर्य चन्द्रमा पृथ्वी यी बोले से परमामेत सत्य उसे सान्ढ बेलार सत्य असो मुइ बुझ्ल सत्य कुन हो उसे मुइ फेरि आफ्नै ठ्याक्कै हर कुन से हो बाजबा से नापार असो असो जम्मै आफ्नै आफ्नै हिसाब बुझि जाएला के छ भनेमा असो मोरा भनाइ से कुनै पहिले छौ मोरा भनाइ हामी पहाड एरिया से हामी राई दनवार अथवा दनवार राई बाहिन जाबा के छ भनेमा पहिले पहिले समयमा से यी हर हाम्रा जात बसपाक से कनौँ भने पहिले जुन ठाइँ बसेटौ एकदम समूहमा समुदायमा एकदम ग्रुप के अरे झुर्प घर बनाइ बनाइके एकदम बाक्लो बस्ती भइन् बसपाक भेला अर्को अर्को अर्जाति लोकसे कनङ बुनेमा असो फाटाफुट एकटा घर एकछि एकटा घर उत्ते दस मिनट वर्षा कुनौ एक घन्टा आधा घन्टा वर्षा टाटारो भेला असो हाम्रा जात छ ओरङ नै बस्ला
0: झुर्प बस्ला
1: हाम्रो जात छ झुर्प बस्ला एक हिसाबमा सहरीकरण नै ठिक सहर अब विकास क्रमक थियो देख्ला उसी रे ऊ जमानामा खम्टक झरिङ फाटो फुटो बस्लाहरूलाई से खम्टक कि किस बाजट भने किस बाजट ग्राम न किस बाजट
0: गाउँ पञ्चायत
1: बहिनी ऊ यीहर फाटो फुटो बस्लाहरूलाई से तत्कालीन भाषामा चाहिँ ग्राम बाजट जुन जसो चुटेक बाक्लो बस्ती भेलाहरूलाई चाहिँ ड्रन बाजट जुन तसो ड्रन बाज्ने असो हामी से असो चुटेक विकसित समाज उसेर हामी ड्रन बाज्दै बाज्दै डोय राज्य ड्रन बाज्ने सो हामी से चुटेक विकसित ठाउँमा बस्ला भनेछौँ ड्रन डोय राज्यमा बस्ला ड्रन बाज्दै बाज्दै डनवार राई बाजबानको जाइल भेका बाजुबाक हिसाबले असो हो त्यो देशक पाखा तराई हामी त पहिला पहिला त तराईलाई त देश बाजी जाए
0: देशी
1: देश दे कति जासला बाजु भने कहाँ कति जासला बाजु भने देशक पाखा कैसो आइल भने देशी सो आइल बाजुबाक भनाइ पहिले पहिले असो
0: बेसी काठमाडौँ पाखा आएनमा नेपाल
1: बाजा नेपाल ओटे जाने सोचे तराई पाखा जायो भने देश बाजुबाक भनाइ वरङ रहेला ऊ यसरी हाम्रा चाहिँ भनाइ गरौँ भने असो तराई पाखा बस्लाहार चाहिँ खुवाई धनवारे बाजिन जाइल हुँ असो हामी पहाड पहाड बस्लाहरू चाहिँ असो खास हामी छुट्टै भएका जहरिङ यी ब्राह्मण समुदायमा तराईमा बस्ला रहेछ मधिसे बाहुन बाँच्ला नि पहाडमा बस्ला रहेछ पहाडिया बाहुन बाँच्ला नि आखि समुदाय त एकै गुवा हो तर उखुवाई से छुट्याल हामी से छुट्या किसान नै बेला उखुवाई से बेग्ले अधिकार पाइला हामी से किसान नै पाइला हार हामी हेरिङ करिन् त जाबा मिल्लाहार भेका बाजबाक से मोरा भनाइ असो अब ऊ राम्रो न बहिनी उता फेरि मोरा मै छुट्या नापारम किसो भने असो मै आफूले बुझ्न माटेन आफूले बुझ्न कहिन्छ असो उखुवाई से हेरङ अधिकारक लागि उखाइरङ छुट्याइन जाथला, कोटाउ छुट्याथला, दुनियाँ जम्मा चिज छुट्याथला नि। उते पहाडिया बाहुना, उते तारे तराई मधेसिया बाहुन बाजिनके छुट्याथला नि। अब उखा छुट्याइ भनेके राज्यको सुविधा सुखभोग जम्मा गरथला। हाम्रा से भुइँसो पावा पोर्लहार समुदाय, हामी से भुइँसो पाछारी अल्पसङ्ख्यक लोपुनु समुदाय से झन् नै पाइलहार। उ पावाक लाइसी हामी एरङ जाएटो भेलाहार, किसा भने तराईमा बस्लाहार छुटेक असो सम्पन्नै रहला। असो हाम्रो पाखा भेबा ठालु हुने, बेग्लै गइन भेगुने समयक्रमै असो हाम्रो पाखा जुटेक विकसित भेटी जाऊ हुने। तर पहिला त उखासे अगाडि रहिलो हुने सेब्रो चिजक भट्टे, जस राजनीतिक भेटुमा अगाडि बढाएको हुने भने उते तराई डनवारक भट्टे झिकी नानत है पहाडक त वास्ताए भएन। अग्निसे जुटेक बरु पावा ठालु हुने पहाडक भट्टे नानी त पहिला पहिला पहाडक भट्टे त किचु नै पाइला थिए। नाउसे डनवार बाजी जोगा बाक्सी हेर्साको के है पहाडक भट्टे जोगा बाक्से धनवार बाहिन जोगा बाक्से पहाडक भट्टे सुविधा पाइला छ तराई भट्टे। असो फेरि उखासे बाजलार, फेरि हामी राजपुत, हामी सिंह बाजिन के, हामी राजखलक बाजिन बाजलार। हाम्रा महा विभाजन से कन्नी भेल बुनेमा हुन त धनवार त हामी एकै हो, फेरि पनि विभाजन कन्नी भेल बुनेमा। असो हाम्रा पहाडमा अरू अन्य जात लोकेसे हाम्रा नि मिसालाहार, हाम्रे दनवारेसे पहाडक राई दनवार लोकुलाई अथवा दनवार लोकुलाई से तराई जाइ बुने नै मिसालाहार। किन हामी असो बिहेबारी कर्वा पोरे बुनेमा अथवा कुन चाडपर्व पोरा माना पोरेटो नै मिलालाहार, किनभने हामी बेग्ले बाजा। असो ऊ बेग्ले बाजबाक भने त हामी किसा बेग्ले नै भेबाक बाजबाक भन्ने भनाइ यसरी चाहिँ। असो हाम्रा संस्था ऊ हिसाबमा दर्ता गर्ल, असो सूचीकरण करबाक बाजिन पहल करबाक निसे कोसिस गर्ल। हाम्रै समुदाय भटे असो साथ सहयोग नै भेनेछौ भन्ने रह खेर जाइ लगन
2: चुनौती चाहिँ ओख्ने डिठाला भोग्ला।
1: तसो अख्नि से झने बर्के चुनौती आइल रहेला, फेरि अख्नि से झने फेरि पहिले कुटा असो उयस इहर माटेन भए असो त फेरि अख्नि मानस कनङ बाठला बुनेमा हामी त राई माटेन हो बाठला है। राई हुमा फेरि असो अब लौ लौ नाउँ डरथला। अब भेल त हामी स्थापित गर्न नै पार्ला ठाने लौ बाजिन के असो कुनु जातक उत्पत्ति अथवा विकासक्रम त सयौँ वर्ष लागेला नि। अझ यसी त यहाँ अखि त भिडक निर्णयमा किछु भेटो करला कि भिड जम्मा गर्नेछौँ हामी यी हो बाजिन करला। हामी आफ्नै लागि आफ्नै आत्मरतिक लागि त आफ्नै ठाउँमा आफ्नै घरमा आफ्नै गाउँमा त किछु बाजेट भेला। असो पुरा देशभरि अथवा संसारभरि चिनमा परिने फलना बाजिनकै चिनमा परिने उसे बहिनी ऊ ना सोचोट हामी आफ्नै घरमा चाहिँ हामी फल्ना हो बाजिनके चिन भाग्ने से भरमग्दुर प्रयास गर्थला। एकता कहिन चाहिँ मोरा नै किसमा से चित्त बहिने बुझ्ला बाजे बनेमा जसरी मानुस लोके हाम्रा जात लोके डनवार बाजिनके डनवार शब्दभरि किसा डरथला। राई बाजिने सबै कुरा त नापाएक नि, राई जुन बाज बाजिन कुनै त रोकटोक बहिने नि, हामी राई त बाजिजाएला नि तर कुनै त नारोकेक नि। हाम्रा समुदाय बाहेक अरू समुदाय नारोकेक, अरू समुदाय चाहिँ नारोके, हाम्रा समुदाय चाहिँ रोकेला। ए किसाबासलाई राई बाजिन पनि कुनै छ कि किसाबासलाई डनमार तिनी बाजिनके रोकटोक। तर अन्य समुदाय चाहिँ अब तपाईँ के थरी बाजिन सोध्नु, म हो घरको बहादुर राई दनवार, ए घर कहाँ फल्ना ठाउँ बाजिनेछौ, ए राई दनवार पनि हुन्छ किन्न देख्नु भएको छ मलाई बाजिनेछौ उखा, ए कसो राई माटिन बाजे के राई भने दनवार राई बाजे त ए भाइ एकदम चित्त बुझाएर लाग्यो। अच्छा हाम्रा समुदायमा परिचय गरे भने से दनवार माटिन बाजे त किसा दनवार मान बाजला तिमी दनवार त्यही तिमी बेग्ले। हाम्रा समुदायमा नाम मिसमा नापास भाइ के छुट्याएला कि अच्छा राई माटे बाजे भने महा फेरि अर्को ठाउँमा जाइ भनेमा तर त अनुहारै नाम लेख्दै राई थियो, फेरि किसिया राई बाजलाई थियो फेरि वटे फेरि बेग्ले तेरङ किस विभेद आफ्नै जातभित्रै बाह्रको त्यो भएन आफ्नै जातभित्र।
2: छुटेक विश्रामसँगै एउटा सचेतना सन्देश सबै माझ
3: के तोलै कुनु नयाँ खालक नै चिन्न नम्बरक बाटे फोन आइलार करेली अथवा कुनु नयाँ इमेल आइडी व्हाट्सएप भाइबर तसु इमोक बाटे किछु लोभ देखालार खालक सन्देश लग आइ धरेली। यदि आइ धरेली भने होसियार एनक इमेल आइडी व्हाट्सएप भाइबर इमो वा नै चिन्न नम्बरक बाटे आइल सन्देश तसु कुरोकानीमा विश्वास नै गरे। यी सेबे नयोक्ल नैचैदो कुरो लोभ देखाकु ठगी करलार समूहक नयाँ रूप हो। सेबे जनहितमा जारी सन्देश।

0: भाइ क्या कुरो हक्सी राखेकी छ हामी सुने हक्सिक न नै हक्सिक
1: भइहाल्छ नि भर्के बेटेलाई हात मागे इच्छे कुटुम्बलाई आइला रात बिहा काई गर्ल बाजेको छलफल गर्ला
0: लु बेत्र बिहा करलार बेला भैँसी दैलिक र कटका वर्ष भैले यी
2: हुर्किसी दैली यी एक नै असार श्रीको 17 वर्ष पुगिली अर्का घरमा जेलार जात फेरि एना त राम्रो कुल घराना कुटुम्बलक मागे आइरिलात हामी त बेटेक लाग्ने र करिसी दै
0: भाइ क्या होला यी बुढाबुढीलाई 20 वर्ष नै पुगेको करार बिहा छाटे बिहा हो
3: छाटे बिहा करै नै हक्सिक बाजला थाहा भएको तोलखलाई
2: बेटेक पनि राजी रहिस हामी करल सेबे ओखरी खुसीको लागि त हो नि
3: कहाँ हक्सिक उनीको एक्का कम उमेरमा बिहा गर्थे पढाइ लेखाइ भविष्य सेबे बर्बाद हक्सिक
0: पहिला त पढाइ लेखाइ सिद्ध्या पर्थे
3: कम उमेरमा बिहा होख्नमा छाटे जन्मलार म्याक र छाटे दुइटालाई खतरा हक्सिक
0: मरै समेत पार्छ बुझिले
1: ओहो हो र बोल्ल
0: पटकै मात्र हो र छाटे बिहा एउटा कानुनी अपराध हो
3: छाटे बिहा करलार र कारलारलाई छाटे लहक विरुद्ध कसुर मानेको 75,000 जरिवाना र 3 वर्षसम्म कैद सजाय अखै पार्छ
4: सेपे जनहितमा जारी सन्देश
1: अनि दनुवार समुदाय मुख्य संगठन दनुवार जागरण समितिसँग कुन कुरा
5: मरासे दनवार जागरणमा हाँसे यीहर ऊ सङ्गठनमा हाँसे बहिनी आबद्ध बहिनी मुइसे असो यी 2070 पाछुसोसे असो यी सङ्घ सङ्गठन बाजलक पाखा राजनीतिक पार्टी सङ्घ सङ्गठन बाजलक पाखा से छार्ल असो अख्नि कुनै हिसाबमा जाइट हुँ नै भेला रसो राजनीतिक हिसाबमा जाइट हुँ नै भेला पार्टीगत हिसाबमा ऊ खुवाई नै देला एकता बाजी टु हराटा रेहेला बज्ने बाजला सो अर्को यति संस्थाकबाट जाइट हो आफ्नै जातक भए आफ्नै समुदायकबाट सहयोग नै गर्लाहार ओटे पार्टीगत हिसाबमा जाइट हो पार्टीगत हिसाबमा सहयोग नै गर्लाहार अब हि सुरुमा चाहिँ एउटा सपना देखालो भए टोहराटा जहरिङ पहिले 22-24 बाजक थियो असौ टोहरासी असौ तामसालिङ भित्रै पोरी बुनेमा तामसालिङ राज्य भे बुनेमा ताम ओछि फेरि टोहरा स्वायत्त प्रदेश भेला स्वायत्त इलाका भेला बाजबाग गोरिङ जस नेवामा पोरी बुने टोहरा नेवा राज्य भे बुने नेवा र नेवाक भित्रमा टोहरा भेला टोहरा नाउँ भेला स्वायत्त इलाका स्वायत्त राज्य जनसङ्ख्याको हिसाबमा भेला बाजलाहार जस तराईमा भे बुने उही हिसाबमा भेला बाजेबाग बहिनी सिखाल पाजु माग्दैछ बहिनी फेरि माग्दैछ बहिनी अब जम्मा यी जम्मा मोरा यी जम्मा मोरा बाजिन बाजुलाहार यी चुटेक जनसङ्ख्या धेरै धेरै भेलाहार ऊ समुदायलो के यी जम्मा हाम्रा यसै अर्को बहिनी बाजिन बाजुलाहार ऊ हिसाबमा आएछ तसो यी बहिनी बेकारमा समय खेर जाएला समयमाथि खेर किसक भए बाजे भने के बहिनी तसो दनवार जागरणमा एन्ने असौ मोरा कन्ट्याक्ट बहिनी दुई हिसाबमा मरान चुटेक पाखा लागल जुन दनवार जागरण भटक मरान कन्ट्याक्ट नै गर्लन कारण से एक त राई दनवार राष्ट्रिय मुक्ति मोर्चा बाजने सु पार्टीगत हिसाब जाई अर्को फेरि यता राई दनवार उठान सेवा समाज बाजने सु तर राई आउ दनवार बाजिन् कि टोगा खिची मिर्ची गरिन् कि लेहिन हिट हैस बाजने सु एक रानी ढर्नेमा त फेरि आफ्नै कोइन डरेसी बाजी भनेकै जुनु जे होस् मरानी असो बहिनी असो सम्पर्कमा बहिनी धर्ल भेका असो मुहु सम्पर्कमा आबा पहल बहिनी गर्ला ओटु भरे पहल बहिनी गर्ला
1: आएर दिनमा एक आपसमा पहल गर्नेछुमा मिलेको आगो बढ्नलाई सजिलो
5: असो उही हिसाबमा जाइबुने महा आफ्नै कोइन धर्बा पाइबुने महा पारि जाएला आफ्नै समुदाय कि पहिचानको लागि त जाब किस गाह्रो थिए
1: यिनकै मतलब अख्नि यी राई दनवार उत्थान सेवा समाजक कुन क्षेत्रमा काम गरिरहला
5: अख्नि बहिनी अख्नि से हाम्रा राई दनवार उत्थान सेवा समाजमा बहिनी अख्नि हाम्रा सूर्य राई दनवार कुमार राई दनवार उखाइ एकटा ऊ राई दनवार सांस्कृतिक समाज खोल्लो धर्ला उखुवाइ से हाम्रा ठाउँमा बसौँ बाजबाग से उखुवा यहाँ आग्रह असम्मै से अख्नि समय मिलामा नापार म टोहरा खुवाइ गर मराबाटै सहयोग भेला बाजबाग से मरा असो मै पारबाग सहयोग से कर्म हेर्ला करमना तर असो ओछि लागि पूर्वासी नापार बाजिन् कि उन्ने से जुटे पाखा लाइन बस्न रहना
1: जम्मा जम्मी राई दनवार उत्थान समाज समुदायबाट पाइला मुख्य उपलब्धि राजनीतिक चेतना चाहिँ मनेक मनेक विकास गर्ला
5: हजुर राजनीतिक चेतना त यही हे असो एक समयमा असो उहे यहाँ जम्मा राजनीतिमा जाइल रहेलकुन् असो दुई फ्याकमा एकटा गणतन्त्रवादी एकटा राजतन्त्रवादी अर्को से यहाँ बहुदलीय प्रजातान्त्रिक व्यवस्थावादी बाजबाज जाइल रहेलकुन् जसो मुइसे वर्षाक पाखा लाग्लो रहेल तसो चेतना त असो सङ्घर्षक हिसाबमा जाइथे छुटेक छुटेक चेतना बढिहालेला
1: अख्नि यी राइदन उत्थान समाज उपत्यका संयोजक रूपमा जहिले दिनमा तसो अहिले दिनमा अख्नि समयमा भूमिका क्या क्या रहेछ
5: अख्नि त असो
1: छुटेक कुरै त रहेछ
5: मोरा तर्फबाट यसै असो संस्था त क्रियाशील भइने अग्नि चाहिँ संस्था क्रियाशील बोल्नु राईदनवार सांस्कृतिक समाजमा चाहिँ क्रियाशील राईदन उठान सेवा समाज भने क्रियाशील भइने अग्नि चाहिँ असो क्रियाशील बोल त उयो राईदनवार सांस्कृतिक समाजमा चाहिँ क्रियाशील रहेला असो उयो हिसाबमा चाहिँ मै व्यक्तिगत हिसाबमा चाहिँ उत्कास क्रियाशील भइने
1: यिनको मतलब यी समुदायको हकितको लागि काम जत्का गरिसिद्धाएला अहिले दिनमा चाहिँ मनेक मनेक चुटेक गरेको साइड लाग्ला योजना रहेछ
5: असो सङ्घ लोकोलाई समाजमा अगुवा लोकोलाई त मै प्रयास गर्ल समाजमा जस्तो मै यसै काठमाडौँमा बस्ने छु हाम्रो समय नामिले फेरि भनौँ भने हाम्रो समुदाय त गाउँमा नि यसै केन्द्रमा माथि कहिन करिन त नाभे मेन त गाउँमा गाउँ हाम्रा अगुवा लोकोलाई जसो शिक्षक लोक जसो गाउँको राजनीतिक कर्मी लोक कुखुवालाई चाहिँ मै बारम्बार बोल्लो टोहरा खुवाई चाहिँ पार होला कि छ भने टोहरा राजनीतिमा अगाडि हरेक पार्टीमा रहला नि राजनीतिक कर्मी लोक अगाडि अगाडि रहला नि केन्द्रीय सदस्य असो जहरिङ अग्नि संसदीय चुनावमा अग्नि प्रत्यक्ष भती ऊ उम्मेदवार बन्ल रहला पहिले हौ बन्ल लोक सभासद बन्ल लोक रहला कुखुवालाई चाहिँ आउँ गाउँमा शिक्षक लोक रहला अग्नि गाउँ वडापालिका गाउँपालिकामा रहला मानिस लोक जस ऊ अगुवालाकालाई चाहिँ म बारम्बार बोल्लो हामी मै सहरमा बस्लाहार मानुस काममा व्यस्त भेला फेरि आउँ टोरखा जानलाहार मानुस केते रहला हामी अगाडिबाट टोहरा खुवाक मनमा फेरि चुटे किस परेरला ऊ खुवा जानलार फेरि बाजिन बाजबाग भेला टोहरा खुवाइ करिब हुने माटो हामी जम्मै मानौँला किस भने गाउँ ठाउँमा चिन्ल जानल समाजी चिन्ल मान्छे गर्नेमा बेग्लै भेला नि समाजी चिन्ल मान्छे करिब हुने राम्रो भेला ऊ यसरी टोहरा खुवाइसे संस्था दर्ता गर हाम्रा जातक लागि अगाडि बढा हो तसो असो देशमा से आफ्नै हाम्रा नेपाल देशमा चाहिँ कमसेकम पहिचानकलाई अगाडि बढाउन कालो टोहरा राजनीतिक हिसाबमा असो प्रशासनिक हिसाबमा हरेक हिसाबमा अगाडि बढा पाओला टोहरा खुवा त पुगे त पुगेर कमसेकम हाम्रा समुदाय ओछि जाबक पैँदा खुलेला असो आफ्नै माटिन जुन्डी थाहा ऊ हिसाबमा चाहिँ एकटा काम त किछु न करह न बाजिन म बारम्बार जख्नु भेटाएर बारम्बार बोल्मी खानला असो म यछि बस्लार मान्छे हामी यछि बस्लार मान्छे यसै करिब हुनेमा समाजमा घुलमिल भएन नि समाजमा घुलमिल नै भएन सो यो खुवाई त पैसा खाबाक नि कर्ल भेका बाजबाग भेला नि अब सहरमा बस्ल रहला आफ्नै पेसामा पैसा कमा भएको यता संस्था दर्ता गरे पनि ओटेभरि एनजिओ एनजिओभरि खाबाक भेका बाजबाग कन्सेप्ट ऊ भेला त्यसो बेकारमा बोकपाक भन्दा त स्थानीय स्तरमा से आफ्नै गाउँठाउँ हिसाबमा से उखुवा जाइबुनेमा जसो कमसेकम गाउँठाउँ मान्छे मान्ने छु बुझ्बा पुरी त गाउँ माने यसै त बुझ्बाको आवश्यकता भएन जति से हाम्रो जातक मूल थलो अथवा जति र समुदाय रहला ओछि बुझाइबुनेमा उखुवाइसे ए हो हामी यी हो है बाजिनके बुझ्ने छु ऊ जा भेला तसो हामी यी हिसाबमा जा सर सल्लाह जम्मा ओछि भेला नि ओसेर कसको बुद्धिजीवी लोकलाई बारम्बार बारम्बार मै भेटाने छु बोल्मी खानला तर खोइ सुनवाई नगरत किसान नगरत उसे थाहा भएन तर एकटा हिसाबमा चाहिँ मै किस बुझ्ल बुनेमा हाम्रा जातमा चाहिँ बाजबाग एकता करबाग एकता करथला हाम्रा आफ्नै जातक लागि चाहिँ है कुन बाँच्ला दनवार माटेन बाँच्ला तसो के यीहरू ऊ दनवारको लागि अगाडि नभर दनवार समुदायको लागि पहिचानकलाई अगाडि नभर माटेन सुविधाको लागि असो राजनीतिक अर्लाहरू भनेमा राजनीतिकबाट किच पाएला कि बाजी भनेको हो कोटा पाएला कि बाजिनको ओटका माटिन करला तर समुदायको लागि नकर फेरि अर्को सिकनौँ भनेमा असो यति लेखाइमा से राई बोलाइमा से दनवार डोहोग ना ढरत कि त डोहोग ढर्बा परि कि त राई माटिन बाजिन जा परि कि दनवार बाजबा परि असो लुकाबाक लागि मान्छक अगाडि से चुटे यहाँ राई बाजने सो बर्के भेला बाजिनके बाजबाक कन्सेप्टमा से राई माटिन लेखला यदि आफ्नै गाउँठाउँमा से फेरि दनवारै बाजे त भेला ऊ फेरि ओछि दुई मत बहिनी फेरि ऊ दनवारै स्वीकारला उसिएर खै डोहोरो भूमिकामा कि सब बसला बाजिन ऊ हो मै बोल्मी खानला डोहोरो भूमिका जुन बस दुई गोटा यीहरू डुङ्गामा चरिबुनेमा दुर्घटनामा भेला एक एकवटा डुङ्गामा अथवा एक एकवटा साधनमा चरिबुनेमा बरु मूलधारामा जाबा मूलधारामा जाइबुनेमा गन्तव्यमा पुगेला छेउक भट्यौ जुन जाबा असो डोह छेउबाट जुन जा बिच मूलधारामा जाइ भने मूलधारामा गन्तव्य पुगि जाला, किन मूलधारामा आछ चुनौती धेरै बेला, मूलधारामा चुनौती धेरै बेला तर सिकफाउ धेरै पाएला, तसो गन्तव्यमा पुगेला। कि सबै असो मूलधारामा जाइने सोटा कन्ही जाबक बाहिन के त धेरै कुरा जानी जाएला नि, तसो जान्ने सौ से तसो कि हामी कन्ही से गन्तव्यमा पुग्बा जम्मा कुरा जानेला। छेउ पाखा जाइ भने त छेउमा त धेरै चुनौती बेला थियो, असो छेउबाट जाइदिए यति ठोटकी उति ठोटकी जाइदिए जाइदिए बिचमा असो अट्कबाउ पाए। मूलधारामा जाइ भने त पुगेला, उसरी हाम्रो समुदाय लोकलाई मूलधारामा जाउँ। दोहोरो भूमिका जुन गरह कुन है राजनीतिमा लाग्लाहार होस्, अन्य संस्थामा लाग्लो होस् अथवा अन्य प्रशासनिक क्षेत्रमा लाग्लो होस्, कुन ठाउँमा भेटौँ डोहोरा भूमिका जुन गर बोलिङ खानलाई मैले जमाइलाई उसे कर्म नाभे जहरी मुई असो मुई बुझ्ल सही सटी नै भ्याउ पाएला, तर मुई त सिधाए बाजे नानी मुई राईदनवार बाजने असो मुई कुनै स्वरी पनि मुई आफैलाई आफूले जान्न त बुझाम खानला नि, मुई राईदनवार बाजने छु मुई बुझाम खानला, राईदनवार भेला भन्ने छु मोरान्डी थाहा मुई रहन्न, मुई रहने छ त मुई राईदनवार भए नि, टोहरा खुवाइ स्वीकार्ब पऱ्यो नि, टोहरा खुवा अन्य जात भए भने टोहरा खुवाएरलाई मुई मोरानी नै माने भने टोहराले नामान्ने खान नामान्मेहार के छ भने मासो मोरानी मान्ने छु मुई टोहरालाई मान्मेहारलाई बाँध्ने छु बाध्य पर्वला।
1: अन्तिममा हामी दनवार कार्यक्रमबाट यो कार्यक्रम सुनिरहला सबै लोकेको लागि तर छुट्ला कुरो बाँकी रहला कुरो कुन रचेको भने भाजु न
5: असो मोरा छुट्ल कहिन त असो मै मै जानल असो बुझ्ल कहिनी हे बुझाल असो मेन से हामी आफ्नै भाषा संस्कार संस्कृतिलाई माया गर्ब परि तसो आफ्नै जातलाई से घृणा गर्ब नाभे कि छ भने मै आफ्नैलाई चिने बुनेमा अर्कोले के मोरानी चिनथला, मै न आफ्नैलाई नै चिने बुनेमा अर्कोले के मोरानी नाचिनत, म आफ्नै से आफ्नैलाई चिन्मा परि मै चिन्ने छौ अर्को लोक हुँ मोरानी चिनथला, मै आफ्नैलाई नै चिने बुनेमा अर्को लोके नाचिनत, तसो मै मोरानी चिन्नु पनि मुह अर्को लोकलाई चिनाउँना, उसरी जम्मा आफूलाई चाहिँ चिन्मा परे मै कि छु बाजिन के असो राई दनवार हो कि दनवार राई हो कि दनवार हो कि बाजी भने कि जे हे भेटौ मै से यी हो बाजी भने कि असो पलायन नै भइन्थे, धर्म संस्कार संस्कृति छारी बनाइके अर्को ठाउँ नै जाइन्के, असो राम्रो चिजलाई ल्याइन्के नराम्रो चिजलाई छारी बनाइके हामी अगाडि बढ्वा परि, तसो ओरङ गर्ने सोचे असो राम्रै भेला शिक्षामा अगाडि बढ्वा परि, स्वास्थ्य त हामी असो शिक्षा भेन यसो जानिए जायला स्वास्थ्य आफ्नैले चिन्मा परि मै के छु हामीलाई आफ्नैले हिनाटा बोट बाजबा नाभे कि छ भनेमा मै हामी हाम्रा पुर्खा लोके हामी इमान्दार जात सोझो जात राम्रो जात बाजिनके चिनाइन डरले हामी उयो चिनावा परि सम्पूर्ण श्रोता लोकलाई उयो बाजिनकै यही भनाइ मरासे हे।
1: धन्यवाद तुलाई तँलाई यो व्यस्त समयको बावजुद पनि इच्छी सिंहदरबारमै आएको समुदायको लागि आफ्नै लामो सिक्ल बुझ्ल देख्ल सबै कुरा सुनाएको समुदायको लागि आइलो दिनमा क्या गरेपछि किना गरेपछि कुण्डा गरेपछि विषयमा अनेक रूपमा जानकारी गराएला यहाँमा विशेष धन्यवाद आज तँलाई।
5: हजुर हजुरहरूलाई पनि यी सम्पूर्ण रेडियो नेपाल श्रोता आउँ हजुरहरू यो रेडियो कर्मी आउँ मोरानी एछिसौ आनबाग्नी पहल कर्लाहार सूर्य राईदनवार आउँ सम्पूर्ण रेडियो नेपाल कर्मी जम्माहीलाई धेरै धेरै धन्यवाद, तसो सम्पूर्ण नेपालीलाई सम्पूर्ण श्रोता लोकलाई जम्माहीलाई नमस्कार मोरा तर्फबाट जम्माहीलाई धन्यवाद।
1: कामक व्यस्त आफ्नो पनि तुई उनके कार्यक्रममा समय दिएको सेवक लागि काम गरेलाई जोस जागर समय दिएमा यी रेडियो कार्यक्रम हामी दोनराबाट धन्यवाद दिए चाहन्छु मै। सेवक मानिसक लागि सरकारले भिन्न भिन्न क्षेत्रमा सेवा सुविधा तसु सहुलियत दिइरहे कि सेवा सुविधा कनी गुलिलार बाजलार बारेमा भने हामी धेरै जसलाई थाहा नरहेको पाछे यसनिके विषयमा पनि विशेष गरीको आइलार अङ्कमा हामी दनर कार्यक्रम बनाते जान्छौँ। धन्यवाद सेवेक जाति आवाज उठाएको सञ्चार माध्यमबाटै मनमा लाग्ल जिज्ञासा मेटालाई तसु जुन सुके समयमा पनि मानसक आवाज बल्ल बनाएको आगो बढ्ला सञ्चार माध्यम रचिक बाजला विश्वास तुलाइ रचे आजको कार्यक्रम तलाई कनको लागि यी कार्यक्रम बारे तोरो सल्लाह सुझाव तसु प्रतिक्रिया दिटिक एनाबाटै आइला दिनमा हामी दोना कार्यक्रम सोलारी बनालाई मद्दत पुग्ला तसु फरक विषय वस्तु तसु शीर्षक सँगै फरक क्षेत्र प्रतिनिधि बोलाको कार्यक्रम सोलारी बनालाई पनि बर्खी मद्दत पुग्छ। एसनिके विषय वस्तुमा आज कुराकानी कर्ता कति समय सिधी सिधाले कार्यक्रम बनाएरमा सहयोग पुग्ला सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्राविधिक कोठाबाट प्राविधिक कोठामा सहयोग गर्ला प्राविधिक साथी तसु यो कार्यक्रममा सहभागी ओकेको जिम्मेवार ठाउँबाट सेप्य मानसक जिज्ञासा मेटाला चाइला भूमिका महत्व दिएको हामी दोनर कार्यक्रम सुनेकी साथ दिला सेप्य रेडियो प्रेमी साथी लकलाई मनै सोको धेरै धेरै धन्यवाद दिए चाहन्छु। अब कार्यक्रम विषयवस्तु आइला दिनमा पनि थपिएको अझ रचनात्मक तसु सकारात्मक बनाएलाई क्या क्या गरेपछि सभ्य सल्लाह सुझाव अंश प्रतिक्रियालाई ध्यानमा धरिको हामी दनवार समुदायलाई सभ्य सामु चिनाएको आगो बढ्ला प्रयास पनि गरिदर्छु। ओत्केलाई एकट्रक लागि हाम्रो इमेल ठेगाना हो bdanuwr335@gmail.com imsaraswati17@gmail.com तसु सम्पर्क नम्बर 9849349414 भेषबहादुर दनवार अंशो 9764398115 सरस्वती राज दनवारमा तोलक आत्मिक लेख रचना साहित्य सङ्गीत सामुदायिक चिनारी कार्यालय जिना सुके सामग्री पनि पठाए पार्छे। हस्त आज कुरोकानी यत्कामा नै बिसा छु। अर्को हप्ता नयाँ पाहुना नयाँ विषयवस्तु लिखु कार्यक्रममा मुइ आइ नै हाल्छु। हामी कार्यक्रम बनाएलाई सहयोग गर्ला मुइ भेषबहादुर दनवार तसु सहकर्मी सरस्वती राई दनवार प्राविधिक रूपमा सहयोग गर्ला प्राविधिक साथी सहित आज कार्यक्रम हामी दनवार कार्यक्रमबाट बिदा हुन्छु। जैटा जैटी एकटा गीत तोलक सामु दर्छु रेडियो नेपाल सुनिकु बसिदार हस्त शिवा ढोकरिनु।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी सवारी नचलाऊ र चलाउन पनि नदेऊ, अन्यथा दुर्घटना हुने जोखिम बढ्छ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा रामकृष्ण शाह, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बजेट सबै क्षेत्रलाई समेट्ने गरी आउने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाको प्रशिक्षण कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा संचारकर्मीहरूसँग कुरा गर्दै समावेशी बजेट ल्याउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले बजेटमा कसैलाई काखा कसैलाई पाखा नगर्ने प्रश्न पार्नुभयो। बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता सप्ताह आयोजना गर्न लागि हो। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न यो अभियान सञ्चालन गर्न लागि बताउनुभयो। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न कोसे ढुङ्गा साबित हुने विश्वास लिएको उहाँले बताउनुभयो। प्रेस विज्ञ दाहालले सबै सरोकार भएका निकाय, नागरिक समाज र सञ्चारकर्मीलाई यस अभियानमा सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न आग्रह गर्नुभयो। मुलुकको कुल ऊर्जा जडे क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण गरिएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडे क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केबी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमभीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाह र नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिखेरले आज पवित्र हज यात्राको लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूको टोलीलाई विदाई गर्नुभएको छ। विदाई कार्यक्रममा उहाँहरूले नेपाल र साउदी अरब बीचको धार्मिक, सांस्कृतिक तथा आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै हज यात्रामा सहभागी सम्पूर्ण नेपाली मुस्लिम धर्मावलम्बीहरूको सफल, सुरक्षित तथा मङ्गलमय यात्राको शुभकामना व्यक्त गर्नुभयो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि सुरु हुने अनुमान गरेको छ। आगामी असोज 14 गतेसम्म रहने मनसुनमा मुलुकमा अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि सुरु हुने भएको हो। मनसुन जन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। कार्ययोजनाको मस्यौदालाई पूर्णता दिन आगामी सोमबार सरकार भएकाहरूसँग छलफल गर्न लागि प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
2: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
1: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
3: अब रात तपाईँको
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि बाँकी समाचार। लामो समयदेखि धुलो हिलो र जामको कारण यात्रुको हैरानीको विषय बनेको बुटोल नारायणघाट सडक खण्डमा अहिले सवारी साधन चल्न थालेका छन्। सडक विस्तारको काम तीव्र बनेसँगै विभिन्न स्थानमा कालो पत्रे सम्पन्न भएपछि यात्रामा सहजता आएको हो। विशेष गरी निकै असहज मानिएको 14 किलोमिटर रहेको दाउने सडक खण्डको पु दुईतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। रुस र साउदी अरबका विदेश मन्त्रीले हर्मुज जलसन्धि आसपासको पछिल्लो अवस्थाबारे छलफल गर्नुभएको छ। रुसका विदेश मन्त्री सर्गेई लाभरोभ र साउदी अरबका विदेश मन्त्री फैसल बिन फरहान अल साउद बीच टेलिफोन वार्ता भएको रुसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताको क्रममा दुवै पक्षले क्षेत्रीय तनावपूर्ण बढ्न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ। साथै दीर्घकालीन र स्थायी समाधानको लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढाउन आवश्यक रहेको विषयमा सहमति भएको जनाइएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ। उहाँहरूले फेब्रुअरीको अन्त्य अघि रहेको स्तरमा जलमार्गको सुरक्षा र सहज सञ्चालन पुनः स्थापना गर्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
3: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि सुन्न सक्नुहुनेछ शैक्षिक रेडियो कार्यक्रमको पुनः प्रसारण। अहिले भने सुन्नुहुनेछ तामाङ भाषामा समाचार।

यसका साथै आजलाई रेडियो नेपाल बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यहीँ सकिन्छ। अब यसपछि केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौँ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म निर्मला भट्ट। दार्चुलाको ब्यास गाउँपालिका दुई स्थित दुम्लिङ गाउँमा पहिलो पटक सवारी साधन पुगेको छ। नेपाली सेनाले निर्माण गरिरहेको तुसार पानी तिङ्कर सडक अन्तर्गत शून्यबिन्दु तुसार पानीदेखि दुम्लिङसम्मको 12 किलोमिटर सडक निर्माण गरेपछि शुक्रबारदेखि यातायात सञ्चालनमा ल्याइएको हो। दुम्लिङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीय उत्साहित भएका छन्। सडक सञ्चालनसँगै दैनिक उपभोग्य सामग्री ढुवानी बिरामी का लागि तथा शिक्षा र अन्य सेवा सुविधामा सहज आउने अपेक्षा गरिएको छ। नेपाली सेनाका अनुसार तुसार पानीदेखि तिङ्करसम्म निर्माणाधीन कुल 79 किलोमिटर सडक अन्तर्गत हालसम्म 22.15 किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य सम्पन्न भएको छ। त्यसमध्ये दुम्लिङसम्मको 12 किलोमिटर सडकमा सवारी साधन सञ्चालनमा ल्याइएको हो। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्लाधिकारी गणेश अरियालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। विवरण दर्ता नगर्ने र जीपीएस जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाइने समितिले जनाएको छ। भाडादर र पार्किङ व्यवस्थापनका लागि जनस्वास्थ्य कार्यालय प्रमुखको संयोजकत्वमा ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, जिल्ला प्रशासन कार्यालय, रेड क्रस सोसाइटी, एम्बुलेन्स चालक संघ र भरतपुर महानगरपालिका सम्मिलित उपसमितिले सिफारिस गरेको भाडादर अनुसार मात्र सेवा सञ्चालन गर्नुपर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अरियालले बताउनुभयो। मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हिरक जयन्ती मनाइएको छ। गोर्खाको चुमनुब्री गाउँपालिका एक सामा गाउँमा अवस्थित 8,163 मिटर अग्लो मनास्लु हिमाल आरोहणको अवसरमा हिरक जयन्ती मनाइएको हो। चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्याप, नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एसोसिएसन, टान लगायत संस्थाको सहआयोजनामा आज हिरक जयन्ती मनाइएको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले हिरक जयन्तीको उद्घाटन गर्दै यो पर्यटन प्रवर्धनमा एक महत्वपूर्ण उपलब्धिका रूपमा रहेको बताउनुभयो। सो अवसरमा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसियो इमानिसी र उर्गेन छिरिङ शेर्पाको शालिक अनावरण गरिएको छ। विश्वको 8 नेपालको 7 अग्लो मनास्लु हिमाल प्रथम पटक सन् 1956 मे 9 तारिकमा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गर्नुभएको थियो। राष्ट्रिय पक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत वर्षामा अनुसन्धानका लागि पालिएका पंक्षीमा बर्ड फ्लू देखिएपछि करिब 50 लाख रुपियाँ बराबरको नोक्सानी भएको छ।

गत चैत अन्तिम साता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुर स्थित राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका आधा दर्जन प्रजातिका पंक्षी र सोको आहार समेत नष्ट गर्नु परेको हो। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता पंक्षीमा बर्ड फ्लू पुष्टि भएपछि करिब 45 देखि 50 लाखको नोक्सानी बेहोर्नु परेको बताउनुभयो। यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष 2082-83 वैशाख 24 गतेसम्म 1,16,35,000 रुपियाँ राजस्व सङ्कलन गरेको छ। चालु आर्थिक वर्षमा 2 करोड राजस्व सङ्कलनको लक्ष्य लिएकोमा 10 महिनामा 100 बराबरको रकम सङ्कलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिनुभयो। सङ्कलित रकम मध्ये यातायात क्षेत्रको आमदानीतर्फ 15,07,922 चालक अनुमति पत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुर बाफत 4,35,526 सवारी साधन करतर्फ 57,03,906 र प्रशासनिक दण्ड जरिवाना मार्फत 1,575 रहेको छ। कार्यालयमा चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 198 सवारी साधन दर्ता भएका छन्। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरिएको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरेको हो। उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेका ओडाहरूको पहिचान गरेर किसानलाई कफीको बिरुवा निशुल्क वितरण गर्दै प्राविधिक सहयोग समेत उपलब्ध गराउने गरिएको छ। हरेक ओडाका किसानलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै प्रति वर्ष 10,00,000 किलोग्राम प्रशोधित कफी उत्पादन गर्ने लक्ष्य सहित उत्पादनमा उपप्रमुख महाअभियान कार्यक्रम सुरु गरिएको हो। दाङको राजपुर गाउँपालिका 5 मोतीपुर स्थित एक सामुदायिक वनमा दाउरा लिने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको मृत्यु भएको छ। आज दिउँसो स्थानीय रामजानकी सामुदायिक वन क्षेत्रबाट काठ दाउरा लिने विषयमा विवाद भएपछि सो गाउँपालिका 4 सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट एकजनाको मृत्यु भएको हो। विवादपछि निजले धारिलो हतियार प्रहार गर्दा स्थानीय 56 वर्षीय भोला यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। इसका साथै प्रदेश समाचार सकियो। हवस् त, नमस्कार।

0: 6:25 को समयमा सुन्न सक्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन, 6:40 कृषि कार्यक्रम, 7:00 समाचार, 7:30 समय रहनेछ शैक्षिक कार्यक्रमको, 7:45 लोकगीत, 8:00 अङ्ग्रेजीमा समाचार, 8:10 समय रहनेछ नेपाल एन्ड बियोन्ड कार्यक्रमको, 8:25 शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ करिब 9:00 9:00 समाचार, समाचारपछि सुन्न सक्नुहुनेछ साहित्य संसार कार्यक्रमको पुनः प्रसारण 9:45 सदाबहार गीत, 10:00 हिन्दीमा समाचार, 10:10 समय रहनेछ घर देश परदेश कार्यक्रमको, 10:40 पुराना आधुनिक गीत, 11:00 समाचार, समाचारपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ, तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
6: हो र, होइन होला त्यस्तो त।
7: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ, के भयो भन त?
6: केही भएन मिस,
7: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ।
8: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
11: हो र,
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
11: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
11: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल, 6:40 समयमा सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम, अहिले भने सुन्नुहुनेछ कृषि मौसम सल्लाह बुलेटिन।
12: नमस्कार, कृषि मौसम सल्लाह बुलेटिनबाट नेपाल कृषि अनुसन्धान परिषद
2: राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रद्वारा सञ्चालित कृषि मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट हरेक शनिबार साँझ सुन्न सक्नुहुन्छ।
12: कृषि मौसम सल्लाह बुलेटिनमा आज मौसमी सारांश, कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली, फलफुल बाली, तरकारी बाली, पशुपालन, मत्स्य पालन र घाँसे बाली सम्बन्धी सल्लाह समेट्दैछौ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा मौसमी सारांश।
12: साताभर स्थानीय वायु, पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभाव रहने देखिन्छ। हिमाली भूभाग साताभर केही स्थानहरूमा मेघ गर्जन, चट्याङ, हावाहुरी सहित असिना र मध्यमसम्मको हिमपात वर्षाको सम्भावना छ। पहाडी भूभाग साताभर धेरै स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र अन्त्यमा एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। तराई भूभाग साताभर केही स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना, हावाहुरी सहित मध्यम वर्षाको सम्भावना छ। देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। सरदरसँग तुलना गर्दा देशभर अधिकतम तापक्रम सरदर भन्दा कम रहने तथा न्यूनतम तापक्रम सरदर रहने सम्भावना छ। मनसुन ऋतुको जलवायु आकलन गर्दा जेठ 15 असोज 14 चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने सम्भावना छ।
2: कृषि मौसम सल्लाह बुलेटिनमा कृषि सल्लाह अन्तर्गत खाद्यान्न बाली।
12: कृषि सल्लाहमा मनसुन ऋतु जेठ 18 असोज 14 जलवायु आकलनको आधारमा सल्लाह दिँदा आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानहरूमा सरदर भन्दा कम वर्षा हुने सम्भावना रहेकाले धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 आदि छनौट गर्नुहोस्। वर्षाको अनियमिततालाई ध्यान दिँदै आकाशीय पानी संकलन गर्ने र पोखरीहरूमा पानी जम्मा गर्नुहोस्। जलवायु मैत्री संरक्षित कृषि प्रविधिहरू जस्तै सुक्खा तथा हिले छरुवा धान खेती, पालै पालो भिजाउने र सुकाउने सघन धान खेती SRI प्रविधिहरू अपनाउनुहोस्। माटोको चिस्यान संरक्षण गर्न उपलब्ध भए अनुसारको छापो मल्चिङ प्रयोग गर्नुहोस्। सबै प्रकारका बाली लगाउन पूर्व जमिन तयारी गर्दा नै राम्रोसँग जमिन सम्याउने तथा पानी निकासको उचित व्यवस्था गर्नुहोस्। गत साता सरदर भन्दा बढी वर्षा भएको साथै आगामी सातामा पनि धेरै स्थानहरूमा साताभरि नै मध्यमसम्मको वर्षा र एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले मकै, मुङ लगायत तरकारी तथा फलफुल बालीहरूमा पानी निकासको व्यवस्था गर्नुहोस्। बर्खे धान बालीबाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाउँ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरूको बिउ भरपर्दो स्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्। तराई, भित्री मधेस, तल्लो पहाडी बेसीका सिंचित क्षेत्रको लागि बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3 र 4, हर्दीनाथ हाइब्रिड धान 1, हर्दीनाथ हाइब्रिड धान 3, मिथिला, रामपुर, मन्सुली, सावित्री, रामधान तथा असिंचित क्षेत्रको लागि सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा धान 4, सुक्खा धान 5, सुक्खा धान 6, तरहरा र हर्दीनाथ 2। घैया धानको लागि घैया 1, घैया 2 र बिन्देश्वरी। डुबान बाढीग्रस्त क्षेत्रका लागि गङ्गा सागर 1, गङ्गा सागर 2, स्वर्ण सब 1 र सम्बा मन्सुली 1। मध्य पहाड क्षेत्रका लागि खुमल 4, खुमल 8, खुमल 10, खुमल 11, खुमल 12, खुमल 13, खुमल 14, खुमल बासमती 16। छरुवा धान खेतीको लागि तराई तथा भित्री मधेसमा सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, तरहरा 1, हर्दीनाथ 2, घैया 2, राधा 4 र विन्देश्वरी। बिउको लागि भण्डारण गरिएको गहुँ लगायतका अन्य बालीहरूलाई किराबाट जोगाउन बिउ राखिएको भाँडाको मुखबाट 6-12 इन्चको गहिराईमा सेल फस विषादी 1 पुरिया 10 ग्राम प्रति मेट्रिक टन 10 क्विन्टलका दरले राख्नुहोस्। वर्षायाममा मध्यपाडी क्षेत्रमा लगाइने मकैको सिफारिस जातहरू मनकामना 1, 3, 4, 5, 6 पोसिलो मकै 1, खुमल पहेलो शीतला देउती खुमल हाइब्रिड 2 वर्णशंकर मकै आदि तथा छिटो पाक्ने मकैका जातहरू अरुण 3 अरुण 4 अरुण 6 छर्नुहोस्।
13: कृषि मौसम सल्लाह बुलेटिनमा अब फलफूल बाली सम्बन्धी सल्लाह।
12: आँप अनार तथा अङ्गुरमा धुले ढुसी रोगको अनुगमन गरी रोग व्यवस्थापन गर्न 2 ग्राम सल्फरयुक्त विषादी 1 लिटर पानीमा मिसाई 8-10 दिनको फरकमा 2-3 पटक मौसमको अवस्था हेरी छर्किनुहोस्। स्ट्रबेरीको पात थोप्ले रोग व्यवस्थापनको लागि 2 ग्राम क्लोरथालोनिल प्रति लिटर पानीका दरले 10-12 दिनको फरकमा 3-4 पटकसम्म सम्पूर्ण बोट भिज्ने गरी छर्किएर उपचार गर्नुहोस्। आरूको पात बटारिने समस्या देखिएमा कपर अक्सिक्लोराइड 2 ग्राम वा बोडो मिश्रण 1% वा सल्फर 2 ग्राम प्रति लिटर पानीमा घोली पात भिज्ने गरी 2 पटक छर्किनुहोस्। यो रोग लाही किराले सार्ने भएकाले लाही किराको व्यवस्थापनका लागि डाइमेथोइड 30% इसी 1.5 ml प्रति लिटर पानीको दरले छर्किनुहोस्।
13: कृषि मौसम सल्लाह बुलेटिनमा अब तरकारी बाली।
12: आगामी साता वर्षाको सम्भावना रहेकोले उच्च पहाडी भेगमा फागुन महिनामा लगाइएको आलु बालीमा पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्। प्रकोप देखिएमा रोगको सुरुवाती अवस्थामा मेनको जेब प्रति लिटर पानीमा मिसाई पातको तल्लो भाग समेत भिज्ने गरी छर्किनुहोस्। रोगको प्रकोप धेरै देखिएमा डाइमेथोर्फ 50+10% डब्ल्युपी वा फेनामेडोन मेनको जेब प्रति लिटर पानीमा मिसाई बोटको सम्पूर्ण भाग भिज्ने गरी छर्किनुहोस्। उच्च पहाडमा फागुनमा लगाइएको आलु बालीमा गोडमेल तथा उकेरा लगाई चिस्यानको अवस्था हेरी प्रतिरोपणी 4.4 केजीका दरले युरिया मल टप ड्रेस गर्नुहोस्। आलुको दानामा लाग्ने पुतलीले क्षति पुर्याउने हुँदा त्यसबाट जोगाउन आलुको दाना माटोमाथि निस्कन नदिन राम्ररी उकेर लगाउनुहोस्। बिजातका रोगी भाइरस संक्रमित पात बटारिने टाटे पाटे बोट देखिएमा रगिङ उखेलेर नष्ट गर्नुहोस्। मध्य पहाडी जिल्लाहरूमा पुसको अन्तिम वा माघको पहिलो हप्तामा लगाएर भर्खर खनिएको आलुलाई अँध्यारो सुखा र चिसो ठाउँ 10-15 डिग्री सेल्सियस तापक्रममा काठका बाकस प्लास्टिकका क्रेट वा ऱ्याकमा फिजाएर 3 तहसम्म मिलाएर राख्नुहोस्। यसरी राख्दा 2 तहको बीचमा पत्रिका छ्याएर राख्नुहोस्। बोक्रा बाक्लो भएको राम्रोसँग ओभाएको 25-50 ग्राम तौल भएको स्वस्थ दानालाई बिउको रूपमा छनौट गरी पातलो जुटको बोरामा प्याकिङ गर्नुहोस्। प्याकिङ गर्दा बोराको भित्र र बाहिर नाम जात बिउको स्तर खाइन वा बिउ के प्रयोजनको लागि हो छुट्टिने गरी लेबल लगाएर कोल्ड स्टोरमा भण्डारण गर्नुहोस्। बिउ आलुलाई डिप फ्रिजमा वा फ्रिजमा अन्य फलफुलको नजिक भण्डारण गर्नु हुँदैन र भण्डारण गर्नु ठिक अगाडि पानीले पनि पखाल्नु हुँदैन। मध्याह्नपछि हावाहुरी चट्याङ तथा असिना पर्ने सिजन भएकोले टिपेर बजार लैजानुपर्ने फलफुल एवं तरकारी बालीहरू बिहान शीत उभाएपछि टिप्नुहोस्। मौसमको अवस्था हेरी लसुन तथा प्याजलाई खनेर गाना छायामा सुकाउनुहोस्। त्यस्तै जुट बालीमा झार नियन्त्रणको लागि प्रोपाक्विजा फोप 10% इसी 5 ml प्रति लिटर र इथोक्सी सल्फ्युरोन 15% WDG 1 ml प्रति लिटर पानीको दरले मिसाई बाली लगाएको 20-30 दिनभित्र मौसमको अवस्था हेरी छर्किनुहोस्।
13: अब पशुपालन।
12: न्यानो तापक्रम र ओसिलो हावाका कारण लामखुट्टे र झिङ्गाका संख्या वृद्धि भई लम्पी स्किन र ब्लू टङ जस्ता रोगको जोखिम बढ्ने भएकोले लामखुट्टेको प्रजनन नियन्त्रण गर्न गोठ खोर र घर वरिपरि पानी जम्न नदिनुहोस्। पशु चौपायालाई खुवाउने दानाका बोरा ओसिलो भुइँ वा भित्तामा टाँसेर नराख्नुहोस्। दानाका बोरालाई काठको फलेकमाथि वा बाँसको टाँड बनाइराख्नुहोस्। प्री मनसुनमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङबाट पशु चौपायालाई जोगाउन मध्याह्नपछि जङ्गलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। मेघगर्जन चट्याङ सहित हावाहुरी समेत चल्दा पशु चौपायाहरू डराउने आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशु पंक्षी पालिएका खोर गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था गर्नुहोस्। यस्ता घटनामा परि पशु चौपायाको मृत्युबाट हुने आर्थिक क्षति कम गर्न पशु बिमा गर्नुहोस्। पहाडी र उच्च पहाडी जिल्लाहरूमा साँझमा हुने वर्षापछि तापक्रम 81 घट्दा बाछा बाछी र पाठा पाठीमा श्वास प्रश्वासको संक्रमण भई निमोनिया समेत हुन सक्छ। चिसो भुइँबाट हुने संक्रमण कम गर्न भुइँमा सुक्खा स्वत्तरको व्यवस्था गर्नुहोस्। गर्मीको समयमा लामखुट्टे झिँगा किर्ना आदिको संख्या पनि बढ्ने र गाई भैँसीमा लम्पी स्किनको रोगको संक्रमण हुने जोखिम समेत रहेकाले गाई भैँसीलाई लम्पी स्किन रोग विरुद्धको खोप अनिवार्य लगाउनुहोस्। कृषि मौसम सल्लाह बुलेटिनमा अब मत्स्य पालन। प्री मनसुनको समयमा परेको पानीले ट्राउट माछामा पातलो पहेँलो दिशा कक्सिडियोसिस रोग देखिन सक्ने हुँदा दाँडामा टोल्ट्रा जुरिल 7 mg प्रति केजीका माछाका दरले भटमासको तेलमा मिसाई खुवाउनुहोस्। पहेँलो दिशासँगै रगत पनि मिसिएको देखिएमा भिटामिन के 100 mg प्रति केजी दानामा थप गरी 7 दिनसम्म खुवाउनुहोस्। माछा पालन गर्ने कृषकहरूले आफ्नो व्यवसायलाई प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिको न्यूनीकरण गर्न माछाको बीमा गर्नुहोस्। थप जानकारीको लागि नजिकैको स्थानीय तहहरूमा सम्पर्क राख्नुहोस्। चैत वैशाख महिनामा सिल्भर र बिग हेड कार्पको प्रजननको समय भएकोले 1200-1500 माउ माछा प्रति बिघाका दरले छुट्टै पोखरीमा राखी सन्तुलित दाना दिनुहोस्। माछाका भुरा ढुवानीमा प्लास्टिक भित्रको पानीको तापक्रम बढ्न नदिन जुटको भुरा भिजाएर छोप्नुहोस्। सकेसम्म माछाका भुरा ढुवानी गर्दा बिहान वा साँझ पख गर्नुहोस्। र अन्तिममा घाँसे बाली सम्बन्धी सल्लाह। उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्। तराई र मध्य पहाडी क्षेत्रमा टियो सिन्टे र बोडी रोप्नका लागि जमिन तयार गर्नुहोस्।
14: हवस् त, आजको कृषि मौसम सल्लाह बुलेटिन यति नै। अर्को शनिबार हामी विविध सामग्रीका साथ उपस्थित हुने नै छौँ। आजको कृषि मौसम सल्लाह बुलेटिनबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्कार, कृषि पत्रिकामा स्वागत गर्दछौ। म नरेश नेउपाने
1: अनि म चित्रकला चौहान।
0: कृषि पत्रिकाको सुरुमा कारोबार दैनिकमा प्रकाशित कृषि रणनीति तयार गर्दै कर्णाली सरकार शीर्षकको समाचार। कर्णाली प्रदेश सरकारले 10 वर्षे कृषि रणनैतिक योजना बनाउन थालेको छ। कृषिलाई व्यवसायमुखी बनाउने योजनाका साथ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रणनीति नै तयार गर्न लागेको मुख्यमन्त्री एमराज कणेलले जानकारी दिनुभयो। वस्तुगत धरातलमा टेकेर आयोजना अघि बढाउन मन्त्रालयले काम सुरु गरेको मुख्यमन्त्रीले बताउनुभयो। मुख्यमन्त्रीका अनुसार कृषि क्षेत्रका योजना पनि रणनैतिक योजनामा रहेर मात्र कार्यान्वयन गर्न लागि हो। कृषिलाई व्यवसायीकरण गर्न 10 वर्षे कृषि रणनैतिक योजना निर्माण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गरिरहेको उहाँले जानकारी दिनुभयो। आर्थिक वर्ष 2081-82 2091-92 लागि 10 वर्षे कृषि विकास रणनैतिक योजना निर्माण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिनुभयो। मन्त्री शाहले भन्नुभयो, 2081 फागुन 13 गतेको मन्त्री परिषदको बैठकले कृषि रणनीति योजना स्वीकृत भएको छ। हामी अहिले रणनीति योजनामा रहेर मात्र कृषिका कार्यक्रम कार्यान्वयन गर्ने हुँदा सोही काममा लागि परेका छौँ। कृषिमा विशेष योजना नहुँदा कृषिका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन्, जसले गर्दा वास्तविक कृषकले लाभ पाउन नसकेको गुनासो पनि आएको छ। त्यसलाई हल गर्न यो काम गर्न लागेका छौँ, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहको भनाइ छ। आगामी आर्थिक वर्षका लागि योजना निर्माण गर्दा नीतिमा समावेश विषयमा केन्द्रित भएर मात्र काम हुने मन्त्री शाहले बताउनुभयो। कृषि क्षेत्रलाई मूल्यवान, व्यावसायिक, नाफामूलक, जलवायु उत्थानशील र दिगो कृषि उत्पादन प्रणालीमा रूपान्तरण मार्फत प्रतिफल युक्त कार्यक्रम मात्र कार्यान्वयन गरिने मन्त्रालयको लक्ष्य रहेको शाहको भनाइ छ। कृषि जैविक विविधता, जल जमिन र जंगलको संरक्षण, उपयोग गर्न एकीकृत सहभागीमूलक प्रयास गरी प्रदेशको दिगो खाद्य सुरक्षा सुनिश्चित गर्ने गरी रणनीति योजना निर्माण हुन लागेको हो। कृषि क्षेत्रको रूपान्तरण गर्न युवा तथा महिला केन्द्रित रही सार्वजनिक, निजी र सहकारी क्षेत्रबीच साझेदारीमा मात्र अबका काम हुने उद्देश्य रहेका छन्। सबै तहका सरकारसँग सहकार्य गरेर गुणस्तरीय उत्पादन सामग्री, प्रविधि र प्राविधिक सेवा सर्वसुलभ र सुनिश्चित गर्दै मूल्य श्रृङ्खला सञ्जाललाई सशक्तिकरण गर्ने गरी आगामी आर्थिक वर्षका योजना बनाइएको छ। रैथाने बाली वस्तु र जैविक विविधताको संरक्षण र सम्वर्धन गरी वातावरण तथा जनस्वास्थ्य मैत्री कृषि प्रवर्धन गर्ने, जलवायु समयानुकूलन गर्दै जीविकोपार्जन सुधार र खाद्य एवं पोषण सुरक्षा सुनिश्चित गर्ने तथा कार्यात्मक संगठन संरचना गर्ने रहेको छ। उपयुक्त नीतिगत व्यवस्था मार्फत सुशासन प्रवर्धन गर्ने गरी योजना निर्माण गरिएको छ। कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष 2074-75 कर्णालीलाई अर्ग्यानिक प्रदेश बनाउन आधारभूत योजना अघि सारेको थियो। त्यसका लागि वर्षेनी प्रदेश र स्थानीय सरकारको गरी 2 अर्ब हाराहारीमा बजेट विनियोजन हुँदै आएको छ। चालु आर्थिक वर्षमा अर्ग्यानिक कार्यक्रमका लागि प्रदेश र संघीय सरकारको गरी 1 अर्ब 97 करोड बजेट छुट्याइएको छ। हरेक वर्ष विनियोजित सबै बजेट भने खर्च हुन सकिरहेको छैन।
1: चिया अनुसन्धान केन्द्र सञ्चालन हुने गोरखापत्र दैनिकमा प्रकाशित समाचार रहेको छ। इलामको सूर्योदय नगरपालिका साथ कन्याममा निर्माण भएको चिया परीक्षण प्रबन्धन तथा अनुसन्धान केन्द्र सञ्चालन हुने भएको छ। केन्द्र सञ्चालनका लागि कोशी प्रदेश योजना आयोग, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेश र सूर्योदय नगरपालिका बीच सहमति भएपछि सञ्चालन हुने भएको हो। कोशी प्रदेशको 75% र सूर्योदय नगरपालिकाको 25% गरी 18 करोड भन्दा बढी लगानीमा निर्माण भई प्राविधिक जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकेको केन्द्रको सञ्चालनका लागि कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, कृषि मन्त्री इस्ताइल मन्सुरी सहितको सहभागितामा भएको सहमति पछि कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आवश्यक प्राविधिक जनशक्ति र उपकरण उपलब्ध गराउने भएपछि केन्द्र सञ्चालनमा आउने भएको सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले जानकारी दिनुभयो। प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्री मन्सुरी, प्रदेश योजना आयोगका उपाध्यक्ष निरौला, प्रदेश सचिव विष्णु प्रसाद कोइराला, लगानी प्राधिकरण कोशीका प्रमुख कार्यकारी अधिकृत सरोज कोइराला, उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र राउत, सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बराल, प्रमुख प्रशासकीय अधिकृत कोइराला सहितको प्रतिनिधि मण्डल बीच प्रदेश योजना आयोगमा भएको छलफल पछि 2076 साल फागुन 8 गते प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालय र सूर्योदय नगरपालिका बीच भएको सम्झौता अनुसार उक्त केन्द्रको स्वीकृत विस्तृत परियोजना प्रतिवेदन डिपिआर र चिया परीक्षण प्रबन्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि 2080 तोके बमोजिम सञ्चालन हुने नगरका कार्यवाहक नगर प्रमुख बरालले जानकारी दिनुभयो। उहाँले उक्त सहमति पछि मन्त्रालयले प्राविधिक जनशक्ति उपलब्ध भएपछि ल्याब सहितको केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो। सूर्योदय नगरपालिका र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्ट बीच भएको सम्झौता अनुसार कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयले आवश्यक पर्ने दक्ष जनशक्ति र उपकरण उपलब्ध गराउने भएको छ। केन्द्रको सञ्चालनका लागि अन्य सरकारी तथा गैर सरकारी निकायसँग समन्वय गर्ने सहमति भएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिनुभयो। सहमति अनुसार चिया कृषक तथा चिया उत्पादनको सर्वेक्षण गरी हरियो पत्ती तयारी चिया साथै चियामा हुन सक्ने रोग विषादीका विषयमा सर्वेक्षण गर्न पहिलो चरणमा कोशी प्रदेश सरकार सूर्योदय नगरपालिका र कोशी प्रदेश उद्योग वाणिज्य महासंघ मार्फत कार्यक्रम सञ्चालन गरिनेछ। चिया परीक्षा प्रबन्धन तथा अनुसन्धान केन्द्र सञ्चालन कार्यविधि 2080 पहिलो दोस्रो र तेस्रो संशोधन सहित राष्ट्रिय अन्तर्राष्ट्रिय मान्यताका लागि सरकारवाला निकाय बीच समन्वय गरेर कार्यान्वयनको सहमति भएको छ। प्रदेश योजना आयोगका उपाध्यक्ष निरौलाले योजना आयोग प्रदेश मन्त्रालय नगरपालिका र नास्ट बीच भएको सहमति अनुसार केन्द्र सञ्चालनमा आउने जानकारी दिनुभयो। निर्माण सम्पन्न भएर पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा केन्द्रमा रहेको चिया परीक्षण ल्याब सञ्चालन नहुँदा उपकरण जीर्ण बन्ने लगानी खेर गएको भन्दै आलोचना समेत हुँदै आएको थियो। नगरपालिकाले 2083 वैशाख 14 गते प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयलाई पत्र लेख्दै आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी केन्द्र सञ्चालनको पहल गर्न माग गरेको थियो। नगर प्रमुख प्रशासकीय अधिकृत कोइरालाले उक्त केन्द्रमा ल्याब सञ्चालनको काम संघीय सरकारले गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, नगरपालिका र प्रदेशको लगानीमा संरचना बनेको छ, अब ल्याबको काम भने अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी संघीय सरकारले सञ्चालन गर्नुपर्छ। कार्यवाहक नगर प्रमुख बरालले विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार संरचना निर्माण भएको र उक्त संरचना अन्तर्गत हाल चिया परीक्षणको काम बाहेक क्याफे सेमिनार हल अतिथि गृह प्रशासनिक लगायत कक्षको एकमुष्ट सञ्चालनका लागि भाडामा लगाइएको जानकारी दिनुभयो। चियाको राजधानी मानिएको सूर्योदय सहित इलाम जिल्ला देशकै सबभन्दा बढी अर्थोडक्स चिया उत्पादन गर्ने जिल्लामा पर्छ। नेपालको चियाको 80% हाराहारी बजार भारत भएका कारण चिया निकासी गर्दा परीक्षणका कारण चिया उद्योग र व्यवसायीले झन्झट बिहोर्दै आउनु परेको छ। चिया भारत निकासी गर्दा परीक्षणमा लाग्ने समय लाग्ने गरेको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार आयोजनाका क्षेत्रीय प्रमुख इन्द्र अधिकारीले नेपालमा वार्षिक 75 लाख किलोग्राम अर्थोडक्स चिया उत्पादन भई स्वदेश तथा विदेशमा गरी वार्षिक 15 अर्ब रुपियाँ भन्दा बढीको आर्थिक कारोबार भइरहेको जानकारी दिनुभयो।
0: राष्ट्रिय समाचार समितिमा इलामको नयाँ पर्यटकीय गन्तव्य गुफा पातलबारे समाचार प्रकाशित छ। ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फुलहरूले सजिन्छ गुफा पातल। सात रोपनीमा बनेको दृश्यावलोकन स्थल भ्युटाउर सहितको उद्यान र फुलबारीमा पुग्ने बित्तिकै पर्यटक लोभिन्छन्। सूर्योदय नगरपालिका 4 इलाममा पर्ने गुफा पातल इलामको नयाँ पर्यटकीय गन्तव्य हो। सबै फुल एकैपटक फुल्दा त सिरिङ्गारिएकी बेहुली जस्तै धपक्क बल्दो रहेछ। म त उतै बसिरहँ जस्तो लाग्यो। पोखराबाट आएकी शारदा सुवेदीले भन्नुभयो, पर्यटक लोभिदा रहेछन्, अलिकति बाटो चाहिँ बनाउनै बाँकी रहेछ। वसन्त ऋतुमा फुल्ने गुराँस प्रजातिको फुल हो एन्जेलिया। यो क्षेत्रमा करिब 5000 एन्जेलियाका बोट छन्। याममा नेपाल भारत बङ्गलादेश र भुटानका पर्यटकले गुफा पातल भरिभराउ हुन थालेको छ। फोटो खिच्न भिडियो बनाउन मात्र होइन, यहाँबाट देखिने सूर्योदय सूर्यास्त हेर्न, हिम श्रृङ्खला निहाल्न र इलाम पाँचथर तेह्रथुम झापा सहित भारत पश्चिम बङ्गालका सिक्किम दार्जिलिङ लगायतका पर्यटकीय ठाउँ अवलोकन गर्न पनि पर्यटक यहाँ आइपुग्छन्। गुफा पातल पर्यटन समितिका सचिव विजय लाहोतीले भन्नुभयो, नेपालका पर्यटक पनि भारत भएर धेरै आउँछन्। भारत बाहिरका पर्यटकलाई यहाँ आउन सजिलो छ। 3 किलोमिटर सडक कच्ची भएका कारण नेपाल पट्टिको बाटो पर्यटकलाई असहज भएको हो। तर ढुङ्गाको सोलिङ गरिएको छ, पहाडमा ड्राइभिङ नगरेका पर्यटकलाई मात्र असजिलो हो। मेची राजमार्ग छोडेर फिक्कल छिपिटारबाट श्री अन्तु रोडतिर लाग्दा आधा घण्टामा छिरुवा चोक पुगिन्छ।
1: कृषि पत्रिकाको अन्त्यमा नागरिक दैनिकमा प्रकाशित गरिबको तरकारी धनीको स्वाद गुन्द्रुक सम्बन्धी एक विशेष रिपोर्ट।
0: नेपाली भान्सामा एउटा यस्तो स्वाद जीवन्त छ जसले भोक मात्रै मेटाउँदैन स्मृति पनि जगाउँछ, त्यो हो गुन्द्रुक। सम्झिनुहोस् त, गाउँघरको धुवा मिसिएको भान्सा, माटोको भाँडो, घाममा ओइलाइएको साग अनि पारिलो घाममा अमिलो सुवास, यी सबैको संगम हो रैथाने गुन्द्रुक। तर समय फेरिएको छ। हिजो गरिबको तरकारी भनेर चिनिने गुन्द्रुक आज सहरका महँगा रेस्टुरेन्टदेखि विदेशीका नेपालीका डाइनिङ टेबलसम्म विशेष परिकार बनेर पुगेको छ। स्वाद उस्तै भए पनि यसको अर्थशास्त्र बदलिएको छ। गुन्द्रुक अब केवल परिकार होइन, बजारको ब्रान्ड बनेको छ। गुन्द्रुक भन्ने बित्तिकै धेरैको मनमा अचारकै तस्विर आउँछ, भुटेको गुन्द्रुक होस् वा साँधेको, दुवैको स्वाद फरक तर उत्तिकै लोभलाग्दो। दाल भातसँग एक चिम्टी गुन्द्रुक अचार भए पुग्छ, सिङ्गो भान्सा नै उज्यालो हुन्छ। नेपाली खानाको विविधतामा गुन्द्रुकको स्थान निकै महत्वपूर्ण छ। थकाली खानामा त यो अनिवार्य जस्तै छ भने नेवारी खाजामा पनि यसको अचार विशेष मानिन्छ। अहिले बजारमा गुन्द्रुकको मूल्य चर्किएको छ। तोरीको गुन्द्रुक प्रति केजी करिब 800 रुपियाँमा बिक्छ। काठमाडौँको असन क्षेत्रमा पसल चलाउँदै आउनु भएकी लक्ष्मी प्रजापति भन्नुहुन्छ, पहिले सस्तो थियो तर सागको मूल्य बढेपछि गुन्द्रुक पनि महँगो भयो। रायोको गुन्द्रुक पनि 500 देखि 800 रुपियाँसम्म बिक्री भइरहेको छ। खुल्ला मात्र होइन, आकर्षक प्याकेजिङमा पनि गुन्द्रुक आउन थालेपछि यसको मूल्य थप बढेको व्यापारीहरू बताउँछन्। पहिला गुन्द्रुक भनेपछि नाक खुम्चाउँथे, बद्रीमाया मानन्दरको अनुभव पनि उस्तै छ। अहिले त पहिलो रोजाई नै यही भएको छ। पहिले गाउँघरमा मात्र सीमित रहेको गुन्द्रुक अहिले उपत्यकाका ग्रामीण क्षेत्र, तराई र पहाडी जिल्लाबाट ठूलो मात्रामा सहरभित्रिन्छ। त्यसै गरी विदेशीका नेपाली बीच यसको माग झन तीव्र छ। पछिल्लो समय गुन्द्रुक विदेश पठाउने क्रम बढेको छ। नेपाल मस्यौरा उद्योगकी कमला नेपाल भन्नुहुन्छ, नेपाली स्वादको खोजी गर्नेहरूका लागि यो महत्वपूर्ण उत्पादन बनेको छ। गुन्द्रुक बनाउन खासै ठूलो प्रविधि चाहिँदैन, तर सिप र धैर्य चाहिन्छ। रायो, तोरी, मुला वा काउलीको सागलाई पहिले घाममा ओइलाइन्छ, त्यसपछि हल्का कुटेर वा मोल्दै हावा नछिर्ने गरी भाँडामा कसेर राखिन्छ। केही दिनपछि प्राकृतिक रूपमा अमिलो बन्ने प्रक्रिया सुरु हुन्छ। अमिलोपन पुगेपछि फेरि घाममा सुकाइन्छ, यही प्रक्रियामै गुन्द्रुक बन्छ। गुन्द्रुकको बढ्दो बजारसँगै यसको गुणस्तर र स्वच्छताको विषय पनि महत्वपूर्ण बनेको छ। यही कारण सरकारले पहिलो पटक विस्तृत मापदण्ड लागू गरेको छ। खाद्य स्वच्छता तथा गुणस्तर एन 2081 अन्तर्गत गुन्द्रुकलाई छुट्टै पहिचान दिँदै उत्पादनदेखि बिक्रीसम्मका नियम निर्धारण गरिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर एन 2081 दफा 3 दिएको अधिकार प्रयोग गर्दै गुन्द्रुकको परिभाषा, उत्पादन प्रक्रिया, प्राविधिक मापदण्ड र लेबलिङका सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ, जस अनुसार 2083 वैशाख 10 देशभरि पूर्ण रूपमा लागू भएको छ। विस्तृत मापदण्डमा अब गुन्द्रुकलाई ब्रासिका जातका साग, रायो, तोरी, मुलालाई सफा गरी नुन नहाली प्राकृतिक वा ल्याक्टिक एसिड फर्मेन्टेसनबाट तयार गरिएको खाद्य पदार्थका रूपमा परिभाषित गरिएको छ। नयाँ नियम अनुसार फलाम, अल्मुनियम, तामा, पित्तलका भाँडामा फर्मेन्टेसन गर्न नपाइने भएको छ। यसलाई घाम, सोलर ड्रायर वा मेकानिकल ड्रायर प्रयोग गर्नुपर्नेछ। त्यस्तै कृत्रिम रङ, सुगन्ध वा रसायन प्रयोग गर्न पूर्ण निषेध छ। यसमा ओसको मात्रा अधिकतम 12% रहनुपर्छ। ल्याक्टिक एसिड कम्तीमा 0.8% इकोली शून्य हुनुपर्ने उल्लेख छ। त्यस्तै गुन्द्रुकमा रौँ, ढुङ्गा, प्लास्टिक, काँच जस्ता कुनै पनि अखाद्य वस्तु भेटिए अवैध मानिनेछ। खाद्य ग्रेड सामग्री प्रयोग अनिवार्य गरिएको छ। प्रयोग गरिएको सागको विवरण उल्लेख गर्नुपर्ने, उत्पादन प्रकार ताजा वा सुक्खा खुलाउनु पर्ने उल्लेख छ। गुन्द्रुकको व्यावसायिक उत्पादन बढ्दै जाँदा एउटा बहस पनि उठेको छ, के यसले परम्परागत स्वाद हराउने हो?
2: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: ए, सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्। तलागारी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौँ, कृषकको पहिचान स्थापित गरौँ।
0: नागरिक दैनिकमा पत्रकार उपेन्द्र लामिछानेको गरिबको तरकारी धनीको स्वाद गुन्द्रुक शीर्षकको यो विशेष रिपोर्ट सँगै आजलाई कृषि पत्रिका यति नै। कृषि पत्रिकाबाट सहकर्मी काशीनाथ दवाली सहित चित्रकला चौहान र म नरेश नेउपाने आज्ञा चाहन्छौ। नमस्कार।
5: सवारी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ, तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
6: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
7: वैदेशिक रोजगारी सँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
8: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौ।
7: वैदेशिक रोजगार बोर्डको सचिवालय।
9: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
10: नागरिक लगानी कोष।
11: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
12: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
11: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
13: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
11: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
13: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
14: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
15: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
10: नागरिक लगानी कोष।
16: एससी पछि के पढ्ने भन्ने ठुलो तनाव भयो।
17: सेम हियर, सब्जेक्ट चुज गर्ने गाह्रो छ। हार्ड फलो गर, आफूलाई सुन, कसको कुरा सुन्ने?
16: सबैको कुरा सुन्दा झन् डाइरेक्सन हराए जस्तो लाग्छ।
17: गाइज आई हर्ड यु, म पनि केही समय अगाडि यस्तै थिएँ। ओ सिरियसली, त्यसो भए के गर्यौ? शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालन गरेको करियर गाइडेन्स पोर्टल ट्राई गर न, त्यहाँ 5 मिनटको करियर एसेसमेन्ट टेस्ट छ।
16: 5 मिनटमा करियर चुज
17: होइन, अन्डरस्ट्यान्ड, आफ्नो रुचि खुबी र क्षमता अनुसार अध्ययन र करियर पाथ एक्सप्लोर गर्न मिल्छ। इन्फो पनि क्लियर छ, प्र्याक्टिकल पनि छ।
16: अब गेस गर्नुपर्ने रहेनछ, डिसिजन स्मार्ट बनाउने रहेछ।
17: यदि करियर निर्माणको अनिलमा हुनुहुन्छ भने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आधिकारिक करियर गाइडेन्स पोर्टलमा हेर्नुहोस्।

0: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 43 दिन बाँकी।
1: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसुन जेठ 18 सुरु भई असो 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कङ्ग्रेसको सधैँ सहयोग रहने सभापति गगन कुमार थापाको भनाई। र रुस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
1: अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ। कानून दिवस 2083 अवसरमा आज सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनुभयो।
5: कानून दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न। त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन्।
1: राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिई न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। उहाँले संविधानको इमानदार पूर्वक कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानून दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। यस वर्षको मनसुन आगामी जेठ 18 सुरु हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असोज 14 रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। यसैबीच मनसुनजन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। यस्तै मनसुनजन्य विपदसँग जुझ्न उपलब्ध साधन स्रोतको उच्चतम प्रयोग गर्दै मौसमजन्य विपद प्रतिकार्यका लागि पूर्व तयारीका सम्पूर्ण कार्य भइसकेको नेपाल प्रहरी सहितका सुरक्षा संगठनले पूर्व तयारी र प्रतिकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अवि नारायण काफ्लेले बताउनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयले जनाएको छ। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। आगामी जेठ 3 गतेसम्म सञ्चालन हुने अभियानमा सबै सरोकार भएका निकाय, नागरिक समाज र संचारकर्मीलाई सहयोग र बजारमा हुने अनियमितताको खबरदारी गर्न समेत आग्रह गरिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। पर्सीदेखि सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश देशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको दुई दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ भोलिसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम शुरू भएको हो। ललितपुरको जावलाखेलमा आजदेखि शुरू भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिक त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने बताउनुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताउनुभयो। महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कसैप्रति कुनै आग्रह पूर्वाग्रह नराखेर पार्टी संगठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने बताउनुभयो। कार्यक्रममा कंग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहले पार्टीलाई एक ढिका बनाएर लानुपर्नेमा जोड दिनुभयो। कैलालीको टिकापुर क्षेत्रका स्थानीय व्यापारीहरू 100 रुपियाँ भन्दा बढी मूल्यको सामानमा भन्सार कर लिने सरकारको निर्णयबाट खुसी भएका छन्। भन्सार बिन्दुमा कडाई भएपछि स्थानीय उत्पादनले बजार पाउने, व्यापार व्यवसाय बढ्ने र रोजगारीका अवसरहरू सृजना हुने उनीहरूको बुझाइ छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
6: सरकारले 100 रुपियाँको सामानमा पनि भन्सार कर लगाउने नियमको कैलालीको टिकापुरका व्यापारीहरूले समर्थन गरेका छन्। उनीहरूले सरकारले गरेको यो निर्णयको स्वागत गर्दै ले सरकारको कर प्रणालीमा सुधार हुनुका साथै स्थानीय व्यापारलाई पनि फाइदा पुग्ने बताएका छन्। टिकापुरका व्यापारी दिपेन्द्र कठायत।
7: युवाहरूले रोजगारी पाउनुका साथै यहाँको स्थानीय सामानहरूको बजारीकरण हुने र यहाँको सामानहरू चाहिँ उचित मूल्य पाउने हुँदा अहिले जुन सरकारले लिएको निर्णय छ यो निर्णय अति नै समय सान्दर्भिक निर्णय छ, समय सापेक्ष निर्णय छ।
6: दिपेन्द्र कठायत जस्तै टिकापुरकै अर्का व्यापारी पुष्पराज देवगडा पनि सरकारको निर्णयले सीमा क्षेत्रका व्यापारीहरूलाई राहतको महसुस भएको बताउनुहुन्छ।
8: बोर्डर छिमेकका व्यापारीहरूलाई अलि राहतको महसुस पनि भइरहेको छ र कसैले भन्सार गरेर नै ल्याउँछ भने त सरकारलाई राजस्व पनि बढिरहने कुरा रह्यो र आफ्नो देशको लागि दुई पैसा हामीले आफ्नै देशमा नै कर तिरेर देशको लागि राम्रो हुने भयो।
6: सीमा क्षेत्रमा कडाई नहुँदा यसअघि यस क्षेत्रबाट भारतको तेकुनिया जाने खकरौला नाकामा मानिसहरूको ठूलो भिडभाड हुने गरेको थियो। अहिले त्यो भिडभाड हटेको छ। यसले गर्दा यहाँका बजारहरूमा व्यापार हुन थालेको र नेपाली रुपियाँ भारत जानबाट पनि जोगिएको बताउनुहुन्छ अर्का व्यापारी सुनिता चौधरी।
9: सरकारले एकदम ठिक गरेको छ किनकि हाम्रो यता नेपालमा व्यापार व्यवसाय पनि बढ्नुका साथसाथै जनताहरू इन्डियातिर नगइकन नेपालमै सब थोक किनमेल गरेपछि हाम्रो राष्ट्रको ढुकुटी बढ्नेछ।
6: व्यापारी मिनबहादुर ठनाल पनि नेपाल सरकारले नेपाल भारत सिमानामा लगाउनु पर्ने सही नियम अहिले लागू गरेको बताउनुहुन्छ।
10: मेरो बुझाइमा नेपाल भारतको जो बोर्डरमा हुनुपर्ने पढाई हो त्यही अनुसार हुनुपर्ने नियम लागू गरेको हो सरकारले। अहिले नियम अनुसार चलाएको छ सरकारले, त्यसको लागि हामी यो नराम्रो मान्दैन, राम्रै कुरा हो।
6: टिकापुर उद्योग वाणिज्य संघले पनि भन्सारमा कडाई गर्नुपर्ने भन्दै पटक पटक खगरुला नाकामा गएर भन्सार कार्यालय र त्यहाँ स्थित डिओपी कार्यालयलाई आग्रह गर्दा पनि कडाई हुन सकेको थिएन। अहिलेको सरकारले त्यसलाई कडाई गरेकोमा यसलाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ टिकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल सिन्हा।
11: टिकापुर उद्योग वाणिज्य संघले विगतका वर्षहरूमा पनि जस्तो सरकारको त्यो नीति नहुँदा पनि हामी भन्सार कार्यालय गएर बिओपी कार्यालय गएर कम्तीमा सामान चाहिँ ल्याउनुहोस्, चामल ल्याउँदा चाहिँ अनिवार्य भन्सार चाहिँ गरिदिनुहोस् भनेर हामीले पटक पटक उहाँहरूलाई आग्रह गरे अवस्था पनि हो। यसलाई हामीले एकदम सकारात्मक रूपमा लिएका छौँ र यसले राज्यको राजस्वमा पनि वृद्धि हुन्छ र व्यवसायीले पनि व्यवसाय गरी खाने वातावरण चाहिँ सिर्जना हुन्छ, यसलाई हामी स्वागत योग्य रूपमा लिएका छौँ।
6: सरकारले गरेका सकारात्मक निर्णयमा नागरिकको हातेमालो हुनु राम्रो कुरा हो, यसले देशको भविष्य निर्माणमा सघाउ पुर्याउँछ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
1: राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछौ। विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 2 रहेको स्वाद कथा अन्तर्गत रहेर पठन प्रवाह र बोध अभ्यासमा केन्द्रित भई शिक्षक र विद्यार्थी बीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिप्पण गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
6: ए, को रहेछ भनेको त मान भाइ पो रहेछन्। अघिदेखि चोरमा आएर मजासँग पढेर पो बसेका रहेछौ। पढ्न भनेपछि तिमीलाई यस्तो जाँगर चल्दो रहेछ अघि भाइ। तर
7: अमिरा दिदी, मैले स्वाद शीर्षकको कथा पढेको थिइन, त्यही भएर। ल ल, आउनुहोस् दिदी, बस्नुहोस् न। हुन्न र?
6: किन नआउनु नि मान भाइ? मलाई त खै पढ्नलाई अझै समय नै जुरेको छैन भन्या गरायसी कामले गर्दा। जे होस्, चौरमा बसेर पढ्नुको मजा बेग्लै होइन त भाइ?
7: होइन अमिरा दिदी, म कथा पढौ कि भनेर बसेको, तर मनमा चाहिँ कथा भनेको के होला भन्ने कुरा पो खेलिरहन्छ भने। अरू कक्षामा पनि कथा त पढेको नै हो, तर पनि।
6: ल सुन मान, कथा भनेको घटनाहरूको सिलसिला मिलाएर लेखिएको र जीवनको सानो अंशलाई समेट्ने रचना हो।
7: लौ है, मैले त अर्को प्रश्न राखिहाले, मलाई बुझाउने हो कि होइन कुन्नी अमिरा दिदीले?
6: लौ के भनेको मान तिमीले, कुनै जिज्ञासा राखेपछि मैले त्यसका बारेमा नभने कि कुनै दिन छ र? मलाई आएको कुरा त आफ्नो भाइलाई भनिहाल्छु नि।
7: ए, सोनुका पनि आइपुगिन्। हामी कथा बारे चर्चा गर्दैछौ सोनुका, ल बस। कथा भनेको घटनाहरूको सिलसिला मिलाएर लेखिएको कहानी हो रे सोनुका।
6: आहा, मानले कथा बारे मैले भनेको कुरा टपक्कै टिपिहाले है। अनि सोनुकालाई थाहा छ त कथा शब्द कसरी बनेको?
8: खै मलाई त थाहा भएन, अनुमान गर्छु है त। कथा भनेको के र थाहा भन्ने शब्द मिलेर बनेको हो कि होइन भने चाहिँ क अक्षरमा थाहा अक्षर जोडेर कथा शब्द बनेको होला अघि।
7: जे मन लाग्यो त्यही भनेर मिल्छ त। कथा शब्द त मूल शब्द होला, यसलाई टुक्र्याउन मिल्दैन होला है।
6: हाँस्नु पर्दैन मान, मानको पनि सोनुकाको पनि प्रयास एकदमै राम्रो छ है। म पनि पहिला त्यही भन्थे, पछि सरले भनेर पो थाहा पाएकी हुँ। कथा शब्द कथ धातुमा आप्रत्यय लागेर बनेको हो रे। कथ भनेको बन्नु हो, अनि कुनै घटनाका बारेमा सिलसिला मिलाएर भन्नु नै कथा हो रे।
7: बुझे बुझे। ए, त्यसो पो रहेछ। अनि कथामा अरू के नभए हुँदैन त? अमिरा दिदी त कक्षा 10 पुगिसक्नु भयो, सबै कुरा आउँछ अघि।
8: कथामा संवाद हुन्छ भन्ने त मलाई पनि थाहा छ, किनभने त्यहाँ कुराकानी गराएर पनि कथा अगाडि बढाएको हुन्छ नि।
6: हो सोनुका, त्यस्तै कथामा आउने घटनाको सिलसिलालाई कथानक भनिन्छ भने संवाद गर्ने व्यक्तिलाई पात्र भनिन्छ। यसरी कथामा विभिन्न कुराहरू हुन्छन् रे।
8: हेर त, को आउँदैछ परबाट?
6: सर होइन र, सर जस्तै देखिनुहुन्छ। ओहो, यतैतिर आउँदै हुनुहुन्छ जस्तो छ है।
7: हो, सर नै आउनु भएको रहेछ। अब उहाँसँग थप छलफल गरौँ है त।
9: नमस्कार सर।
10: ओहो, नमस्कार। के हो, अमिरा, सोनुका र मान चौरमा बसेर के विषयमा छलफल गर्दै हुनुहुन्छ हँ? कतै म आएर छलफलमा बाधा त पुगेन नि।
7: हामीलाई त ढुङ्गा खोज्दा देउता मिलेको जस्तो भएको छ सर। हामीले कथामा के हुनुपर्छ भनेर छलफल गर्दैछौँ।
6: हो सर, हामीलाई कथामा संवाद, पात्र, कथानक हुन्छ भन्ने कुरा गरेका हौ। अनि कथामा अरू के नभई हुँदैन भनिदिनुहुन्छ कि?
10: कुनै पनि कथा पढेपछि हामीले केही न केही सन्देश पाउँछौ, त्यसैले कथाको उद्देश्य पनि हुन्छ। यस्तै कथाको आफ्नै भाषा शैली पनि हुन्छ। कथाले कुनै समय र स्थान बारे पनि जनाउ दिन्छ है।
8: हामीले लोककथा, गीतिकथा, पञ्चतन्त्रका कथा त सुनेका छौँ, यी चाहिँ के हुन् त सर?
7: यस्तै हामीले स्वस्तानीका कथा अनि अघिल्ला कक्षामा पनि कथा पढेका थियौँ। खरायो र कछुवाका कथा पनि सुनेकै हौ, खरायो र सिंहका कथा पनि सुनेका छौँ।
10: हो, कथामा मानवीय पात्र र अमानवीय पात्र पनि हुन्छन्। कथा सामाजिक, पौराणिक, ऐतिहासिक, मनोवैज्ञानिक आदि विभिन्न प्रकारका हुन्छन्। होइन, के सोचे कि हँ अमिरा?
6: पौराणिक पुराणमा आधारित ऐतिहासिक इतिहाससँग सम्बन्धित र मनोवैज्ञानिक भन्नाले मानव मनको अध्ययन गर्ने खालका कथा हुन् भन्ने कुरा सरले हाम्रो कक्षामा भन्नुभएको थियो, त्यही सम्झेको नि सर।
7: म भन्छु है सर, आज म यही किताब हेरेर कक्षा नौकै स्वाद कथा पढ्दै थिएँ, त्यसपछि अमिरा दिदी आउनुभयो अनि कथा भनेको के हो भनेर चर्चा भयो, अब स्वाद कथा पढौ न त, हुन्न सर?
6: स्वाद शीर्षकको कथा कसले लेखेका हुन् थाहा छ त?
7: कक्षा नौ नेपाली किताबमा रहेको यो स्वाद शीर्षकको कथा कथाकार ध्रुव चन्द्र गौतमले लेखेका हुन्।
6: सर, हामीलाई ध्रुव चन्द्र गौतम कस्ता कथाकार हुन् भन्ने बारे केही बताइदिनु हुन्छ कि?
8: हो सर, कथाकारका बारेमा धेर थोर भनिदिनु भयो भने हामी पनि भोलि यस्तै कथाकार बन्न सक्छौ कि?
7: आहा, कति राम्रो सोचाइ! मेरी साथी सोनुका भविष्यमा कथाकार बन्ने योजनामा रहेछन्, बल्ल पो थाहा भयो।
10: ठिक छ, कथाकार बन्ने क्षमता सबै जनामा देख्छु है म त। साहित्य प्रतिभाशालीहरूको सिर्जना हो, कथाकार बन्न पनि साधना गरे असम्भव छैन। सोनुका, के यो कथा पढिसक्नुभयो त?
8: मैले त पढिसके सर, के त्यसकै आधारमा पनि ध्रुव चन्द्र गौतम कस्ता कथाकार हुन् भन्ने लख काट्न सकिन्छ अघि?
10: म भन्दैछु, सुन, ध्रुव चन्द्र गौतमको जन्म विषम 2001 साल पुष 2 गते भएको हो। उनले कथा, नाटक, उपन्यास, गजल, समालोचना आदि धेरै क्षेत्रमा सशक्त रूपमा कलम चलाएका छन्।
7: त्यसो भए उनी कस्ता कथाकार हुन् त सर?
10: कथाकार ध्रुव चन्द्र गौतम विशिष्ट आख्यानकार तथा कथाकार हुन्।
8: स्वाद शीर्षकको कथा पढिसक्दा कथाकार ध्रुव चन्द्र गौतमलाई समाजका विभिन्न विषयलाई समेटेर कथा लेख्ने कथाकार हुन् भन्न सकिन्छ, हो त सर?
6: ओहो, सोनुका बहिनीले मैले जे सोचेकी थिए त्यही पो भनिन् त। के हामीले कथाकारको विशेषता पहिचान गरेको ठिक हो त सर?
10: हो, एकदम ठिक। सोनुका र मानले जस्तै कथा पढ्दै त्यहाँबाट कथाकारको कथागत प्रवृत्ति पहिल्याउन सकिन्छ। कथाकार गौतमका कथामा नेपाली समाज र संस्कृतिका विविध पक्षको चर्चा पाइन्छ।
7: अब त झन् प्रष्ट भयो सर, के म पाठ 2 स्वाद कथा पढेर सुनाउन सक्छु? मेरो पठन अलि कमजोर छ जस्तो लाग्छ मलाई त।
10: ठिक छ, अब सस्वर पठन गर्दा भइहाल्छ नि, मानले पठन गरेर सुनाउनुहोस् न त।
7: साबुन लगायत अरू पनि कति चिजबिज किन्नु थियो, साबुन त कति दिनदेखि सकिएको थियो र नुहाउन नपाएर जिउ मैलो भएको आफैलाई अनुभव हुन्थ्यो, कपालमा चाया परेको छ, स्वास्नी चाहिँ त त्यसै पनि नुहाउथी, तर लोग्ने चाहिँ साबुन नभइकन नुहाउदैनथ्यो।
10: ठिकै छ मान, प्रयास एकदमै राम्रो छ, केही न केही सुधार त गर्नुपर्छ है। साबुन लगायत शब्द एक शब्द भएकाले त्यसलाई एकै गतिमा पठन गर्ने, यस्तै आफैलाई र नुहाउँदैनथ्यो जस्ता शब्दका शब्दोच्चारणमा पनि ध्यान दिनुपर्छ है त।
7: म अर्को अनुच्छेद पनि पढ्छु है त सर।
10: भइहाल्छ नि, तर अब अलि होसियारीका साथ पठन गर्नुहोस् है त।
7: उसकी स्वास्नी भन्थी, देशमा यतिका गरिबहरू बस्छन्, कसैलाई साबुन जुर्दैन, तपाईँलाई मात्र स्वाङ।
6: अहिले मानले पढेको त सबै शुद्ध भयो, अब अर्को अनुच्छेद चाहिँ म पढु है त सर?
10: एकदम ठिक छ, अमिराले भने चाहिँ मानले पठन राम्रो गर्नुभएको छ, अब अमिराको पठन गर्ने इच्छा पूरा गरौ न त।
6: ऊ भन्थ्यो, यो के राम्रो कुरा हो त, आफूले भोग्नै पर्यो भन्दैमा गरिबीलाई सुमसुम्याउने हो त, म घृणा गर्छु, प्रत्येक गरिबले आफ्नो गरिबीसित घृणा गर्नै पर्छ।
10: पठन एकदम राम्रो छ, तापनि घृणा शब्दलाई घृणा सुनियो, शुद्धोच्चारण गर्दा घृणा हुन्छ।
6: आज बिहानै पनि यस्तो कुरा तिनीहरूका बीच भएको थियो, स्वास्नी नुहाउनमा जोड दिइरहेकी थिए, लोग्ने चाहिँ देशको गरिबी माथि भाषण दिएर त्यसलाई टार्न खोजिरहेको थियो, अन्त्यमा आज पनि ऊ ननुहाएरै अड्डा गएको थियो।
8: अमिरा दिदीले जस्तै गरेर म मिलाएर पढ्छु है त सर। अड्डामा ऊ एउटा साधारण कारिन्दा थियो, कैयौं वर्षदेखि ऊ त्यसै गरी साधारण थियो, बहाली भएको मितिदेखि ऊ त्यस पदमा आसीन थियो।
10: आज सोनुकाले पढेको पनि अमिराले पढेको जस्तै एकदम शुद्ध र प्रष्ट छ, गति र यति पनि मिलेको छ, दुवैलाई धन्यवाद। अब बाँकी पनि पठन गर्नुहोस् त सोनुका।
8: हस् सर, सुरु गरे है त। उसको भाग्य के थियो भने एउटा पद उसले आजीवन पायो, नत्र कति मान्छे त कामै नपाएर फाल्टु भइरहेका छन्।
10: अब पठन गरिसकेका अनुच्छेदबाट केही नयाँ शब्द टिपोट गरौँ र अर्थबोध गरी वाक्यमा पनि प्रयोग गरी हेरौँ न, हुन्छ त? ल, सोनुका र मानले अर्थका लागि केही शब्द टिपोट गरेर भन्नुहोस् त।
6: पाठको शीर्षक नै स्वाद राखिएको रहेछ। वास्तवमा स्वाद भनेको के हो त सर?
10: अमिरा, कुनै वस्तु खाँदा पिउँदा जिब्रो वा रसेन्द्रियले गर्ने अनुभव वा चाख्दा जिब्रामा हुने मिठो नमिठो, नुनिलो अलिनो, तितो पिरो आदिको क्रिया प्रतिक्रियालाई नै स्वाद भनिन्छ।
6: धन्यवाद सर, मैले राम्रोसँग बुझे।
7: सर, जुर्दैन र स्वाङ शब्दको अर्थ थाहा पाउन पाए हुन्थ्यो?
6: स्वाङ भनेको आडम्बर वा नक्कल वा ठाट हो भने जुर्दैन शब्दको अर्थ चाहिँ थाहा भएन सर।
10: हो, अमिराले भने चाहिँ स्वाङ भनेको आडम्बर वा नक्कल वा ठाट हो भने जुर्दैन शब्दको अर्थ कुनै कार्यका लागि सायद नपर्नु हो।
8: स्वाङ र जुर्दैन शब्दको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गरिदिनुहुन्छ कि सर?
10: नसक्ने गरिबले धनी छु भन्ने स्वाङ पार्न मागेर गरगहना लगाएर किन देखाउनु परेको हो कुन्नी? साउनमा विवाह गर्नका लागि सायद जुर्दैन रे भनेर पण्डितले भनेका छन्। यसरी वाक्य बनाउन सकिहालिन्छ नि।
7: गरिब शब्दको विपरीतार्थक शब्द धनी हुन्छ भने साधारण शब्दको विपरीतार्थक शब्द के हो सर?
10: साधारण शब्दको विपरीत शब्द विशिष्ट हो।
8: सर, हामी अब 5-6 अनुच्छेद मौन पठन गर्छौँ अनि नयाँ शब्द उच्चारण गर्ने प्रयास गर्छौँ र वाक्यमा प्रयोग गर्न आएन भने सोध्छौ नि, हुन्छ त सर?
10: आज तलब आउने दिनबाट सुरु भएको अनुच्छेददेखि त्यति भनेर स्वास्नीले सान्त्वना दिई चामललाई चाहिने जति रुपियाँ छुट्याइदिएको छ सम्म मौन पठन गर्नुहोस् अनि हामी छलफल गरौँला है त।
8: जागिर खानेको आर्थिक अवस्था कति दयनीय हुन्छ र घर चलाउनका लागि आमदानी नहुँदा कस्तो हुन्छ भन्ने कुरा रहेछ अघि सर?
7: अनि सर, लोग्नेको तलब आएपछि लोग्ने, स्वास्नी र छोरा बजारमा किनमेल गर्न जाँदा भ्याए जति सामान ल्याउनु पर्छ भन्दै फुरुङ्ग हुँदै सरसल्लाह गर्छन्। मैले त यति कुरा मात्र बुझे।
10: आहा, कति राम्रोसँग कथाका घटना बुझ्नु भएको छ तपाईँहरूले। ध्यान दिएर पढेकामा धन्यवाद छ है।
7: यी कुरा त सबै बुझियो सर, तर यहाँ प्रयोग भएको अपर्झट शब्दको अर्थ चाहिँ के होला?
6: म कोसिस गर्छु है सर।
10: अवश्य।
6: अपर्झट शब्दको अर्थ एक्कासी अथवा अकस्मात हो।
8: अनि खोटो भनेको चाहिँ के हो त?
10: खोटो शब्दको अर्थ काम नलाग्ने हो। यसपछि अब दुई दुई अनुच्छेद पालैसँग सस्वर पठन गर्नुहोस् त अमिरा, सोनुका र मानले।
6: लोग्ने सन्तुष्ट भएर हिँड्न थाल्यो। आउन साथ उसले सारा तलब स्वास्नीलाई बुझाइदिएको थियो ताकि स्वास्नीलाई गुनासो नरहोस् र उसलाई अनिश्चिन्तता। सबभन्दा पहिले उसले साबुन नै किन्यो, त्यसपछि तेल मसला। स्वास्नीले महिनावारी खर्चलाई बनाएको लिस्ट हेर्दै उकिन्थ्यो। जहाँ अक्षर बुझिन्नथ्यो त्यहाँ स्वास्नी स्पष्ट पार्दै जान्थे।
8: जब स्वास्नीको स्वभाव प्रत्येक चिजमा संशोधन गर्दै जाने देखियो, लोग्ने पड्क्यो। यस्तै हो बजेट, यहाँ आएर थप्दै जाने मान्छेको मगज तात्दैन कि जिस्क्याए कि तिमीले मलाई, उसले बम्केर भन्यो।
7: भइगयो त भइगयो, भोलि पुगेन भने मलाई के पुगेन भनिदिन्छु, स्वास्नीले पनि आफ्नो कुराको स्वाङ रची। त्यसपछि स्वास्नीले लिस्ट हेर्दै संशोधन गर्न छाडिदिई र तिनीहरूले जति कागजमा लेखिएको थियो त्यति मात्र किन्न थाले। अरू केही त बाँकी छैन किन्न? अन्त्यमा उसले सोध्यो।
10: एकदम राम्रोसँग पठन गर्नुभयो, तर अझै अमिराको पठन अति द्रुत गतिमा छ, अलि ढिला पढ्नु पर्छ भने मानले चाहिँ आरोह र अवरोह मिलाउने कुरामा सुधार चाहिँ गर्नुपर्छ है। ल अब सबैले सायद छोरो चाहिँ यसमा पक्का थिएन सम्म मौन पठन गर्नुहोस् त।
7: सर, सुकी शब्दको प्रयोग भएको छ। सुकी भनेको कति पैसा हो?
6: मलाई थाहा छ सर, सुकी भनेको 100 पैसाको 4 भागको 1 भाग अर्थात् 25 पैसा हो।
8: एउटा जिज्ञासा उत्पन्न भएको थियो, सोधु सर। फटाफट, कपाकप, हुरुरु जस्ता शब्दहरूलाई कस्ता शब्द भनिन्छन्, जानकारी दिनुहुन्छ कि भनेर।
10: कति राम्रो प्रश्न। वास्तवमा कुनै वस्तु ध्वनि, गति, दृश्य, अवस्था, काम गराएको नक्कल गर्ने जस्तै कपाकप, फुरुखुरु, किटिक्क जस्ता शब्दहरू अनुकरणात्मक शब्द हुन्। निश्चित ठाउँमा मात्र यसको प्रयोग गर्नुपर्छ। जस्तै कुवा कुवा शब्द रुने बुझाउन प्रयोग गर्नुपर्छ।
8: प्रष्ट भयो सर मलाई त। अब त यसको सन्दर्भ मिलाएर प्रयोग पनि गर्न सक्छु सर।
7: कथामा प्रयोग भएका भू, लाइसक्या, दिनुस, लानुस जस्ता शब्दहरू कस्ता शब्द हुन्? यी किन कथामा प्रयोग हुन्छन् सर?
10: कति राम्रो प्रश्न। भो, लाइसक्या, दिनुस जस्ता शब्दहरू कथामा संवादमा प्रयोग गरिएका यस्ता शब्दहरूलाई भाषामा कथ्य भाषाका शब्द भनिन्छ। बोलीचालीमा प्रयोग हुने यी शब्दहरू भोको भयो, लाइसक्याको लागिसकेको, दिनुसको दिनुहोस्, लानुसको लैजानुहोस् हुन्छ।
8: त्यसो भए यहाँको यहाँ, सक्याको सकेको, कहाँ भए कहाँ, एकोटाको एकोटा हुन्छ हो सर?
10: हो, सही भन्नुभयो। यस्ता कथ्य शब्दको प्रयोग कथामा धेरै छन् जुन विशेषत संवादमा प्रयुक्त हुन्छन्। अब आज पठन गरेको अनुच्छेदमा आधारित भएर केही प्रश्नहरू एक आपसमा सोध्नुहोस् न त।
8: म सोध्छु है त प्रश्न। लोग्ने अड्डाबाट तलब लिएर आउँदा कति बजेको थियो मानले भन त?
7: मलाई यसको उत्तर थाहा छ सोनुका। लोग्ने अड्डाबाट तलब लिएर आउँदा 5:30 बजेको थियो, हो कि होइन भन त?
8: हो, लोग्ने अड्डाबाट तलब लिएर आउँदा 5:30 बजेको थियो।
10: को आउनु भएको रे? ए, हेड सरले भन्नुभएको हो। हुन्छ हुन्छ, म तुरन्त आइहाल्छु नि। लौ सोनुका, मान र अमिरा, मलाई विद्यालयमा तुरुन्तै जानुपर्ने भयो। हेड सरले बोलाउनु भएको छ, पाठका बारेमा पछि फेरि कुराकानी गरौँला है। म गएँ है त।
9: धन्यवाद सर, नमस्कार। हामी पनि जान्छौं अब।
6: आएको पनि धेरै भइसक्यो, बाँकी पाठ अर्को दिन सफल गरौला। आजलाई यति गरौँ न त है। लौ जाऊ अब।
9: अब बाटोतिर नअनमोल लिऊ है।
11: हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।
12: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
13: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
14: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
11: श्रोताबिन नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछ।
5: Dear students, today we deal with the activities for listening skills given in Unit 1 of Grade 9 Compulsory English Textbook. Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
15: Hello students, what are you doing today?
9: Hello, namaste sir.
16: We are doing revision of the lessons from Unit 1.
17: We have completed 4 lessons already and there is one more about listening exercise.
15: Yes, and can you tell me what we learned in the previous lessons?
17: Sir, we learned about reading on Poon Hill yoga trek in Nepal and a poem, stopping by wood on a snowy evening, and also did speaking, writing and grammar exercise for expressing plans and intentions.
15: Yes, and have you written a poem from the previous lesson? There was a homework for you, wasn't there?
9: Yes, sir.
16: I feel difficult to write a poem, but I have tried it, sir. Can I share my poem?
15: Yes, sure, Vinisa.
16: The title of my poem is Visit to Pokhara. I went to Pokhara last week, where Fewa Lake mirrors the Machaputre Peak. The weather changes every hour. The sky clears soon after its hours.
15: Good job, Vinisa. Hasina, have you tried writing the poem?
17: Yes, sir. The title of my poem is Visit to Kathmandu. Here is the poem. I went to Kathmandu, the city of temples. Once I got lost in a crowd where buses are so loud.
15: Excellent. Hasina, Narendra, what about you?
18: I have also written a poem, sir. The topic of my poem is Visit to Godavari. I went to Godavari yesterday to see the beautiful plants and flowers, where people gather every day and enjoy the silence for many hours.
15: Okay, great job everyone. Now, I'd like to give you some ideas about how to write a poem. You have to simply put the ideas in a simple words with proper rhythm and rhyming. You can also use simile and metaphor to make it even sound better.
18: What is a rhyming word, sir?
15: Okay, rhyming words are the list of words having similar sound pattern at the end. For example, go and slow, try and dry, high and fly, etc.
17: What do metaphor and simile mean, sir?
15: Okay, metaphor and simile are comparative devices that compare one idea with an object, showing or having similar qualities. For example, students are pillars of a nation. You are as strong as an old tree. Here, pillars and an old trees are objects that represent our qualities. These are called simile and metaphor.
17: We got some idea. I will write one poem with these ideas tomorrow. Today, let's do the listening exercise, sir.
15: Yes, you're right, Vinisa. We have a lesson for our listening practice for today. Let's get ready for the lesson. Please, all of you, open your book on page number 11. Okay, dear students, now look at the picture and guess the answers to these questions. Who is the lady? Who is she talking to? What is she talking about?
17: I think she is a receptionist. Yes, and she might be talking to a customer. I also agree with my friends, and I think she is giving some information about a company.
15: Yes, you made good guesses. Which place does it look like?
17: It looks like a hotel.
15: I also think so.
17: It can be a bank as well.
15: You are also right. Now, let's find out what is the place and what is she talking about. I'm going to play the audio now. The audio will be played for 3 times. First, you will just listen for the general idea about the audio. Are you ready, students?
9: Yes, sir.
19: Hello, Sunnyside Inn. May I help you?
20: Yes, I'd like to reserve a room for 2 on the 21st of March.
19: Okay. Let me check our computer here for a moment.
20: Okay.
19: The 21st of May, right?
20: No, March, not May.
19: Oh, sorry. Let me see here.
20: Are you all booked that night?
19: Well, we have one suite available, complete with a kitchenette and sauna bath.
20: Okay.
19: And the view of the city is great, too.
20: How much is that?
19: It's only $200 plus a 10% room tax.
20: Oh, that's a little too expensive for me. Do you have a cheaper room available, either on the 20th or the 22nd?
19: Well, would you like a smoking or non-smoking room?
20: Non-smoking, please.
19: Okay. We do have a few rooms available on the 20th. We're full on the 22nd, unless you want a smoking room.
20: Well, how much is the non-smoking room on the 20th?
19: $80 plus the 10% room tax.
20: Okay, that'll be fine.
19: All right. Could I have your name, please?
20: Yes. It's Bob Maxner.
19: How do you spell your last name, Mr. Maxner?
20: It's M-A-E-X-N-E-R.
19: Okay, Mr. Maxner. We look forward to seeing you on March 20th.
20: Okay, goodbye.
15: Okay, students, this was the audio played for the first time. Now, let's find out what we heard in the audio. Vinisa, can you tell me what is the audio about?
17: Yes, it is about room reservation in a hotel.
15: Yes. Do you know the name of the hotel?
17: I heard about something like Sunnyside.
15: What about you, Narendra?
18: I think it's Sunny City, sir.
15: That's almost right. We will listen to the audio again to find such answers. First, let's see the questions. Hasina, you read the questions to complete here.
17: Okay, sir. Exercise B. Listen to the audio and fill in the gaps with suitable words or phrases. A. The name of the hotel is blank space. B. The $200 room is quite blank space for the customer. C. All the non-smoking rooms are blank space on 22nd March. D. The non-smoking room cost $1 blank space. E. The customer finally books the room for blank space March.
15: Okay, good. Here, we are going to listen to complete sentences with the information like name of the hotel, hotel room types, price of the rooms, and customer's choice. Are you ready, students?
9: Yes, sir.
15: Then take pencils and get ready to mark the possible answers to the blank spaces. Now, I'm going to play the audio.
19: Hello, Sunnyside Inn. May I help you?
20: Yes, I'd like to reserve a room for 2 on the 21st of March.
19: Okay. Let me check our computer here for a moment.
20: Okay.
19: The 21st of May, right?
20: No, March, not May.
19: Oh, sorry. Let me see here.
20: Are you all booked that night?
19: Well, we have one suite available, complete with a kitchenette and sauna bath.
20: Okay.
19: And the view of the city is great, too.
20: How much is that?
19: It's only $200 plus a 10% room tax.
20: Oh, that's a little too expensive for me. Do you have a cheaper room available either on the 20th or the 22nd?
19: Well, would you like a smoking or non-smoking room?
20: Non-smoking, please.
19: Okay. We do have a few rooms available on the 20th. We're full on the 22nd, unless you want a smoking room.
20: Well, how much is the non-smoking room on the 20th?
19: $80 plus the 10% room tax.
20: Okay, that'll be fine.
19: All right. Could I have your name, please?
20: Yes. It's Bob Maxner.
19: How do you spell your last name, Mr. Maxner?
20: It's M-A-E-X-N-E-R.
19: Okay, Mr. Maxner. We look forward to seeing you on March 20th.
20: Okay, goodbye.
15: Did you complete the work now?
0: Yes, sir. I did. But there are still confusion, sir.
21: I could not get the exact hotel name, sir.
0: Yeah, me too. I have almost done all correctly. I will check it next time.
15: Okay. You check your answer next time as well. Now let's see what we all have written as the answers. A. Name of the hotel is?
21: I have written Sunny City. It sounds like Sunnyside.
15: Yes, that sounds correct. How do you spell it, Narendra?
0: S-U-N-N-Y, Sunny. S-I-D-Y, Sidey.
15: Good job. The next one is B. The $200 room is quite blank space for the customer.
0: It's extensive. I heard expensive, which means costing high price.
21: Yes, expensive should be the answer. I also heard so.
0: Okay, I think you both are right. Now, let's see. See, all the non-smoking rooms are blank space on 22nd March. I missed the answer here. Is it available?
21: No, I guess non-smoking rooms are available only on 20th March.
15: Yes, you're right, Vinisa. They are holding on the 22nd March, so it means on 22nd March, non-smoking rooms are not available.
22: Oh, we got it, sir.
15: Okay, next one, D. The non-smoking room cost, blank space, dollar.
21: It's $80. I'm sure about it.
0: Yes, you are correct.
21: Yes, I have also same answer. Now, we have one last sentence to complete. It's E. The customer finally books the room for, blank space, March.
0: March 20th is the answer.
21: Yes, same answer.
15: Well done, students. Now, listen to the audio file for the last time for making clear about any confusion up to here.
19: Hello, Sunnyside Inn. May I help you?
20: Yes, I'd like to reserve a room for two on the 21st of March.
19: Okay, let me check our computer here for a moment.
20: Okay.
19: The 21st of May, right?
20: No, March, not May.
19: Oh, sorry. Let me see here.
20: Are you all booked that night?
19: Well, we have one suite available, complete with a kitchenette and sauna bath.
20: Okay.
19: And the view of the city is great, too.
20: How much is that?
19: It's only $200 plus a 10% room tax.
20: Oh, that's a little too expensive for me. Do you have a cheaper room available either on the 20th or the 22nd?
19: Well, would you like a smoking or non-smoking room?
20: Non-smoking, please.
19: Okay. We do have a few rooms available on the 20th. We're full on the 22nd, unless you want a smoking room.
20: Well, how much is the non-smoking room on the 20th?
19: $80 plus the 10% room tax.
20: Okay, that'll be fine.
19: All right. Could I have your name, please?
20: Yes. It's Bob Maxner.
19: How do you spell your last name, Mr. Maxner?
20: It's M-A-E-X-N-E-R.
19: Okay, Mr. Maxner. We look forward to seeing you on March 20th.
20: Okay, goodbye.
22: Yes, sir. We are done now.
15: Okay. Were all the answers correct then?
22: Yes, almost all were correct.
0: We made few corrections for missed articles and prepositions.
15: Good job. Now, finally we have one more task from C. Where do you often spend nights when you are away on visit or holidays? How do you or would you make a reservation if you have to stay in a hotel? Share your ideas with your friends.
21: When we go away for a holiday, we can book a hotel.
0: We have to make a call for reservation before we travel.
21: Yes, reservation of a hotel before we travel makes our journey comfortable.
15: Well done, everyone. Now we have finished the listening exercise. Finally, we have an assignment for you to keep the record of your exercises and share in your class.
22: Okay, thank you, sir.
15: Okay, goodbye.
22: Goodbye, sir.
23: Thank you.
11: हस्त श्रोताबिन आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र नचढाउँ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
3: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
4: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
5: हुन्छ
6: हुन्छ।
4: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
9: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
8: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ। जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
10: ल, यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो। श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
8: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
10: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
11: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 9 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार। समाचारपछि साहित्य संसार कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। कानून दोषीका लागि भय र निर्दोषका लागि भरोसा हुनुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। यस वर्षको मनसुन जेठ 18 सुरु भई असोज 14 गतेसम्म रहने जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण। राष्ट्रियताको मुद्दामा सरकारलाई नेपाली कंग्रेसको सधैँ सहयोग रहने सभापति गगन कुमार थापाको भनाई र रूस र युक्रेन बीच 3 दिने युद्ध विराम भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ। कानून दिवस 2083 अवसरमा आज सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनुभयो।
1: कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्दछ। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सनु हुन्न। त्यसैले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति औजार तथा उपचार दुवै हुन्।
0: राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। उहाँले संविधानको इमानदार पूर्व कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानून दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। यस वर्षको मनसुन आगामी जेठ 18 गतेदेखि सुरु हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असो 14 रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदरभन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम भने देशभर सरदरभन्दा बढी रहने विभागको पूर्वानुमान छ। यसैबीच मनसुन जन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकार राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको हो। पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक, विषयविज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको 2 दिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ भोलिसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम सुरु भएको हो। ललितपुरको जावलाखेलमा आजदेखि सुरु भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सभापति थापाले नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आफ्नो जिम्मेवारी अनुसार संगठनको काममा लाग्न निर्देशन दिँदै गत निर्वाचनमा पार्टीका उम्मेद्वारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारी भन्दा बाहिर राखिने उल्लेख गर्नुभयो। सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। सहकारीले बचतकर्तालाई चार वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको हो। सहकारीले करिब 150 बचतकर्ताको 15 करोड रुपियाँ बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज काठमाडौँमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै दीर्घकालीन सोचका साथ परिपक्व नीति र व्यवहारिक कार्ययोजना बनाएर कदम चाल्न सरकार लगायत सबैलाई उहाँले सुझाव दिनुभयो। ज्येष्ठ नागरिकलाई सुहाउँदा काममा सरी गराई उत्पादनसँग जोड्ने एवं उनीहरूलाई सम्बन्धित विषयका नीति निर्माण र सामुदायिक तहका क्रियाकलापमा अनिवार्य रूपमा प्रतिनिधित्व गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासीको नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिनुभयो। हालसम्म नगरपालिकाको सम्पर्कमा 60 परिवार वास्तविक भूमिहीन सुकुम्बासी आएको र उनीहरूको व्यवस्थापनका लागि होल्डिङ सेन्टरमा अस्थायी बसोबासको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो। नगर प्रमुख आचार्य अनुसार करिब 36 बिघा क्षेत्रफल जग्गा अतिक्रमण गरी 751 परिवार घरटहरा बनाएर बसिरहेका छन्। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 सङ्घ प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गर्न लागेको हो। त्यसका लागि सरसफाई सप्ताह सञ्चालन सम्बन्धी मार्गनिर्देशन 2083 समेत जारी गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका शाखा अधिकृत सुवर्ण बज्राचार्यले जानकारी दिनुभयो। चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन बीच 3 दिने युद्धविराम भएको घोषणा गर्नुभएको छ। जर्मनीमाथि तत्कालीन सोभियत संघले विजय हासिल गरेको सम्झनामा खुसियाली मनाउन रुस र युक्रेनले घोषित युद्धविराम उल्लङ्घन गरेको आरोप एकअर्कामाथि लगाइरहेका बेला ट्रम्पले पछिल्लो घोषणा गर्नुभएको हो। ट्रम्पको घोषणा लगत्तै युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्धविरामको पुष्टि गरे भने रुस पनि त्यसमा सहमत भएको रुसी सञ्चार माध्यमले जनाएका छन्। 3 दिने युद्धविरामका क्रममा दुई देशबीच लडाईँका सबै गतिविधि बन्द गर्ने र दुवै देशबाट 1,000 जना कैदीहरू साटासाट हुने समावेश गरिनेछ। नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरी पूर्वी क्षेत्रमा यसै हप्ता गरेको कारवाहीमा कम्तीमा 50 विद्रोहीको मृत्यु भएको छ। सन् 2009 त्यहाँ बोको हराम र उसको विभाजित गुट इस्लामिक स्टेट पश्चिम अफ्रिका प्रान्तसँग लडिरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार उत्तर पूर्वी नाइजेरियामा विद्रोहले 40,000 भन्दा बढीको ज्यान लिएको छ भने करिब 20,00,000 विस्थापित भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: नेपालको कुल विद्युत जडित क्षमता 4,296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतका आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेकको 4,296 मेगावाट क्षमता निर्धारण भएको हो। चालु आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4,500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल 3,000 मेगावाट क्षमताका आयोजना निर्माणको क्रममा रहेको पनि मन्त्रालयले जनाएको छ। हालसम्म 36 केबी भन्दा माथिका करिब 7,360 सर्किट किलोमिटर र 33 केबी क्षमताका करिब 8,225 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। पछिल्लो समय प्रति व्यक्ति विद्युत खपत 450 किलो वाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युत पहुँच पुग्ने जनसङ्ख्या 99% बराबर पुगेको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर भएको छ भने लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट विद्युत उत्पादन भएको छ। विदेशबाट सामान आयात गर्दा अनिवार्य अधिकतम खुद्रा मूल्य एमआरपी टाँस्नुपर्ने नियम कार्यान्वयनमा आएसँगै रोकिएको रोसुवा भन्सार कार्यालयको जाँचपास पुनः सुचारू भएको छ। पैठारीकर्ताहरूले आयात गरिएका सामान गोदाममा पुर्याएपछि एमआरपी

0: अर्किनी हरिका करिब 18 वर्ष अघि अमेरिका पुग्नुभएकी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजकी सल्लाहकार निहारिका नर्थ क्यारोलाइनामा रहेरै नेपाली साहित्यको लेखन र पठनमा मनज्ञ समय दिइराख्नु भएको छ। योगमाया उपन्यासका लागि 2074 सालमा मदन पुरस्कार प्राप्त गर्नुहुने निहारिकाको कृति चिरहरणले 2072 सालको पद्मश्री पुरस्कार प्राप्त गरेको छ। त्यस्तै 2081 योगमाया राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित हुनुहुन्छ। बुबा आमाको काख र साथमै रहन पाउनु र आफूले प्राप्त गरेको आर्जन बुबा आमालाई टक्र्याउन पाउनु सुखद जीवन हुन्छ भन्ने विचार राख्नुहुने निहारिकाका ऐतिहासिक र पौराणिक विषयवस्तुमा आधारित औपन्यासिक कृतिहरू पाठकमाझ लोकप्रिय भएको पाइन्छ। नर्सिङ क्षेत्रको अध्ययन सेवा र अध्यापनका साथै स्वदेशमा हुँदा संसारकर्मीका रूपमा समेत सुपरिचित निहारिका सर्वार्थ योगवाणीमा वैदिक दर्शनको प्रभाव विषयमा विद्यावारिधि हुनुहुन्छ। स्वदेश आउनुभएका बेला उहाँसँग कुराकानी गरेका हौ। उहाँसँगको अन्तरङ्ग कुराकानीका थुप्रै प्रसङ्ग गत हप्ता राखेका थियौं। अमेरिका जाने पृष्ठभूमि, त्यहाँ पुगेपछिका अनुभव, योगमाया लेख्ने सोच, ऐतिहासिक पौराणिक विषयवस्तुलाई आख्यान साहित्यमा लेख्दाका चुनौती, तिमी जन्मिएको दिन कविता, जीवनमा पाएका गुमाएका कुरा र सफल र सुखद जीवन के लगायतका प्रसङ्ग आजको कार्यक्रममा रहेका छन्। अब फेरि अलिकति प्रसङ्ग बदलौँ। अब अमेरिका जाने पृष्ठभूमि चाहिँ यहाँको कस्तो रह्यो?
1: जति बेला म अमेरिका गएँ त्यति बेला चाहिँ मेरो ठुलो छोरा चाहिँ जन्मिसकेको थियो, तर मेरो कुनै पनि त्यस्तो चाहना थिएन नेपालबाट बाहिर जाने, किनभने जस्तै विवाहकै क्रममा पनि त्यति बेला त अब जुन माग्न आउने भन्छ नि अनुक्रम, मलाई नेपालभन्दा बाहिर बसेको मान्छेहरूले चाहिँ मलाई मेरो घरमा चाहिँ बिहाको लागि प्रस्तावहरू आएको थियो। त्यति बेला पनि अलिकति अब अहिले हेर्दाखेरि म त्यति बेला नर्स काम गरिराखेको थिएँ र म नर्स भन्ने थियो, त्यसले गर्दा त्यति बेला माग रहेछ विदेशमा नर्सको, त्यस कारणले पनि होला मलाई चाहिँ विदेशबाट माग्नेहरूको सङ्ख्या है माग्ने नै भन्छु विदेशमा गएको व्यक्तिसँग बिहेको लागि कुराकानी चाहिँ मेरो धेरै नै घरमा चल्ने गर्थ्यो, तर म चाहिँ कुनै पनि हालतमा देशबाट बाहिर जाँदिनँ भन्ने हिसाबले मैले बिहेका प्रस्तावहरूलाई पनि मैले चाहिँ खास नेपाल छोडेर नजाने हिसाबले म बाहिरको मान्छेसँग बाहिर बसेको मान्छेसँग बिहे नगर्ने भनेर त्यसरी बसेको थिएँ। तर त्यसपछि यहीँ नेपालमै के गरौँ भन्ने हिसाबले यहीँ मेरो श्रीमानले चाहिँ महाराजगञ्जमा मेडिसिन पढ्नुभयो होइन, यहीँ बसेर पढ्नुभयो र उहाँलाई पनि यहीँ बसेर सेवा, उहाँले पनि हाम्रो बिहेको कुरा हुँदाखेरि उहाँले चाहिँ विदेश नजाने भन्ने हिसाबले हामीले चाहिँ थियो, तर के भयो भने मेरो जेठो छोरा जन्मिँदै उसलाई अलिकति चाहिँ जन्मजात अलिकति समस्या लिएर जान्यो। मैले त्यति बेला नेपाल टेलिभिजनमा टेलिहेल्थ कार्यक्रम चलाउँथेँ, कतिजना डक्टर साहबहरूलाई त मैले इन्टरभ्यूमा बोलाएर उहाँहरूसँग गएर बच्चालाई पनि जचाएको छु कि, न्युरो सर्जनसँग अनि अर्थोपेडिक डक्टरसँग मैले चाहिँ त्यसरी जचाउने क्रममा अहिले पनि सम्झिन्छु म। अशोक बज्राचार्य रक्साब कहाँ छ हामीले छोरालाई लिएर गएको थियौँ, अनि जाँदाखेरि रक्साबले जाँचिसकेपछि यही पुदल सडकमा के भन्नुभयो भने हेर्नुभयो, हेरिसकेपछि मेरो श्रीमानलाई, रक्साब तपाईँ बाहिर जानुहोस्, हामीले जीवनभरि कमाएको पैसाले पनि भोलि तपाईँले छोरालाई उपचार गराउनुपर्छ भने उपचार गर्नु सकिँदैन तपाईँ, हामी डक्टरले पनि जीवनभरि कमाएको पैसाले पनि विदेशमा लगेर उपचार गराउन सकिन्न, त्यस कारण तपाईँ समयमै बाहिर जानुहोस् भन्नुभयो। अनि त्यसपछि मैले कहाँ बाहिर रक्सा भनेर सोधेँ भन्दाखेरि अनि उहाँले चाहिँ अमेरिका भन्नुभयो। अनि त्यसपछि उसको अलिकति ढाडमा प्रब्लम थियो अनि उहाँले भन्नुभयो कि स्पाइनल कर्ड हामीले यहाँ अपरेसन गर्नु पऱ्यो भने, त्यति बेला अहिले के छ मलाई थाहा छैन त्यसको प्रविधि, तर त्यति बेला उहाँले भन्ने अनुसार हामीले यहाँ उपचार गर्नु पऱ्यो भने, अपरेसन गर्नु पऱ्यो भने स्पाइनल कर्ड मोनिटर नगरिकन भगवान भरोसामा चिर्ने हो, उहाँले भनेको शब्द नै होइन, भगवान भरोसामा चिर्ने हो, हामीले स्पाइनल कर्ड मोनिटर गर्ने हामीसँग चाहिँ त्यस्तो कुनै त्यस्तो प्रविधि छैन, हामीले भगवान भरोसामा चिर्ने हो, त्यस कारण तपाईँलाई चाहिँ सक्नुहुन्छ तपाईँ बाहिर जानु, समयमै बाहिर जानुहोस् भन्नुभयो। अनि म डक्टर साहबको त्यो कोठाबाट बाहिर आइसकेपछि मेरो काखमा चाहिँ छोरा थियो, अनि मैले मेरो श्रीमानलाई के भने, मलाई जीवनमा के पनि चाहिन्न, तपाईँ बाहिर जानुहोस् भनेर भने, त्यति बेला मसँग ठुलो दायित्व थियो, मेरो आमाको दायित्व थियो, मेरो बुवा बितिसक्नु भएको, मेरो दाई बितिसक्नु भएको, स्वर्गीय भइसक्नु भएको हुनाले आमा बुढी आमा मसँग हुनुहुन्थ्यो, तर त्यो सन्तानको अगाडि आफ्नो अभिभावक पनि सम्झिँदो रहेनछ, किनभने मेरो दायित्व छ भन्ने मलाई थियो, तर मैले त्यो दायित्वभन्दा पनि ठुलो कुरा मैले मेरो छोरालाई लिएर जानुपर्छ र उपचार गर्नुपर्छ भने, उता मेरो श्रीमान पनि अब हाम्रो समाजको त्यो अनुसार त छोराले नै बुवा आमालाई हेर्नुपर्छ भन्ने एक प्रकारको छ नि त होइन, त्यसले गर्दा अब उहाँ पनि दुईवटा बहिनी हुनुहुन्छ अनि त्यसपछि मेरो श्रीमान चाहिँ छोरा एकजना हुनुहुन्छ, उहाँलाई पनि सजिलो थिएन नेपाल छोडेर जानुको लागि, तर हामीले चाहिँ बच्चाको अगाडि अभिभावक बुवा आमा जन्मदिने बुवा आमालाई पनि हामीले छोड्न सकिँदो रहेछ, छोडेर निस्किन सकिँदो रहेछ भन्ने लाग्छ मलाई, त्यही सिलसिलामा हामी चाहिँ अनि बाहिर गयौँ र उसको उपचार गऱ्यौँ, न्युयोर्क हस्पिटलमा गएर अपरेसन गऱ्यौँ र अपरेसन गरिसकेपछि अब के भन्ने हामी उतैको उतै भयौँ।
0: अब अमेरिका पुगेपछि भनौँ न, अमेरिका ओर्लिएपछि

0: त्यहाँका जीवन वृत्ति जब सुरु गर्नुपर्ने भयो होइन, त्यो बेलाको अवसर चुनौती चाहिँ कस्ता रहे?
1: जति बेला हामी अमेरिका गएका थियौँ, मेरो श्रीमानले चाहिँ त्यहाँ आफ्नो अध्ययनको लागि जानुभएको थियो। उहाँले चाहिँ अब एमडी भनौँ न यहाँको अनुसार त्यो जानुभएको थियो। त्यसले गर्दाखेरि बरु उहाँलाई चाहिँ सुरुमा जान त्यो यहाँ दुईवटा तिनवटा जाँच पास गरेर उहाँ जाँच पास गरेर यहाँ चाहिँ दुईवटा जाँच दिएर उहाँ गएर प्र्याक्टिकल अर्को फेरि छुट्टै जाँच दिएर अनि त्यसपछि हस्पिटल खोजेर अनि त्यसरी चाहिँ हस्पिटलले उहाँले चाहिँ पढ्नको लागि पाइसकेपछि अनि गएको, म चाहिँ उहाँको डिपेन्डेन्ट भएर गएको। त्यस कारण गर्दा मैले यहाँबाट गइसकेपछि चाहिँ मैले मानसिक रूपमा चाहिँ मलाई अलिकति गाह्रो भए पनि जुन जागिरको अरू खालको समस्या चाहिँ मलाई यहाँबाट बाहिर गइसकेपछि म उहाँको डिपेन्डेन्टमा गएँ, ठुलो छोरा लिएर गएँ अनि त्यसपछि अब त्यस्तो खालको अरू कठिनाइहरू चाहिँ भोग्नु परेन। जति मानसिक कठिनाइहरू भोग्नु परे पनि अरू खालको कठिनाइहरू चाहिँ परेन।
0: अब यहाँ नर्सिङको विद्यार्थी पनि अब यो नर्सिङ सेवालाई चाहिँ उपयोग गर्न कतिको पाएँ भन्ने लाग्छ यहाँलाई?
1: अब दैनिक जीवनमा चाहिँ म एज अ नर्सकै हिसाबले चाहिँ मैले काम लामो गरिनँ होइन, र नर्सिङ क्याम्पस सकाएर आइसिएसी मैले 6 महिना जति मैले एभरेस्ट नर्सिङ होममा त्यति बेला मैले काम गरेको थिएँ। अनि त्यसपछि मैले नेपाल मेडिकल कलेजमा मैले 5 महिना काम गरेँ। मैले यति मात्रै मैले नर्सिङ पढिसकेपछि मैले 1 वर्षभन्दा धेरै चाहिँ मैले नर्स भएर त्यो युनिफर्म लाएर काम गरेँ। तर त्योभन्दा बाहेक चाहिँ मैले नर्सिङ क्याम्पसमा चाहिँ अनामीहरू त्यति बेला मैले अध्यापन चाहिँ मैले पढाउने चाहिँ काम गरेँ। त्यो त मैले नर्सिङकै काम हो त्यो पनि होइन, त्यो हिसाबले मैले पढाउने काम गरेँ र मैले नर्सिङ अनामीहरूलाई पढाउँदै मैले त्यहाँ छोडेर अनि म रेडियो नेपाल जोइन गरेँ। ओके, विदेश गएपछि यस्तो भयो, म विदेश गएपछि मैले अनि सुरुमा यहाँको त्यो हाम्रो सर्टिफिकेटहरू जुन मैले त 10 वर्ष जस्तो लाग्छ है, मलाई 10 वर्ष भइसकेको थियो म नर्सिङ पेसामा नभएको, पढाइ सकिएको अनि त्यहाँ गइसकेपछि मैले लाइसेन्स एक्जाम दिएँ, नर्सको लाइसेन्स एक्जाम दिएँ। एकदमै सौभाग्य नै भन्नुपर्छ मैले पास गरेँ। 10 वर्ष छोडेको पनि मैले एकदम त्यो जाँच पास गर्न गाह्रै हुन्छ। लगातार काम गर्नेहरूलाई पनि काम गरिराख्नु भएको अनुभव लिइराख्नु भएकोहरूलाई पनि अलिकति त्यो जाँच अलिकति गाह्रै मानिन्छ। म त त्यत्रो 10 वर्षमा छोडेको थिएँ तर पनि मैले लाइसेन्स एनक्लेक्स भन्ने एउटा एक्जाम हुन्छ, नर्सिङ लाइसेन्स एक्जाम, हजुर, आरएनको, मैले त्यो लाइसेन्स पास गरेँ। मैले 10 महिना ठ्याक्कै दिनै गरेर मैले 10 महिनासम्म मैले चाहिँ मेरो सानो छोरा जन्मिसकेको थियो अनि मैले चाहिँ 10 महिना काम गरेँ। अनि काम गर्दा गर्दै मेरो श्रीमानको 3 वर्षको कोर्स सकियो भनौँ न, अनि उहाँ चाहिँ अर्को ठाउँमा जागिरमा जानुभएपछि मैले उहाँले जुन हस्पिटलमा उहाँले पढ्नु भएको रेजिडेन्सी गर्नुभएको त्यही हस्पिटलमै मैले काम गर्थेँ। अनि पछि चाहिँ त्यहाँ छोडेर अनि हामी अलि नयाँ ठाउँमा गयौँ, फरक ठाउँमा गयौँ। अनि हामी जुन ठाउँमा गयौँ त्यहाँ चाहिँ नेपाली भनेको जम्मा 3-4 जना मात्रै परिवार हुनुहुन्थ्यो अनि त्यहाँ चाहिँ गाडी ड्राइभ नगरिकन कहीँ पनि जान नसक्ने, त्यहाँ पब्लिक ट्रान्सपोर्टेसन थिएन, मैले त्यति बेला ड्राइभ गर्थिनँ अनि त्यस कारणले बच्चा त्यो थियो। अनि न्युयोर्क हुँदासम्म हामी न्युयोर्कमा बस्यौँ, यहाँबाट गएपछि 3 वर्ष चाहिँ हामी न्युयोर्कमा बस्यौँ। 3 वर्ष उहाँको पढाइ सकिसकेपछि अनि मैले पनि जब गरेको एज अ नर्स काम गरेको मैले न्युयोर्कमै हो, वाइक अफ हाइट मेडिकल सेन्टरमा मैले काम गर्थेँ। अनि 10 महिनामा ठ्याक्क त्यो मैले काम गर्दा उहाँ त्यहाँबाट निस्किसकेपछि अनि त्यहाँ त बाहिर गएपछि बरु न्युयोर्कमा बरु बच्चालाई हेर्नको लागि त्यो गर्नको लागि नेपाली नै भनौँ न, अझै हामीलाई त किनभने कम्फर्टेबल त नेपालीले हामीसँग त कम्फर्टेबल हामी त्यहाँ नै हुन्छौँ। अनि त्यहाँ चाहिँ त्यो अवस्था थिएन, बच्चालाई हेर्नको लागि सहयोग लिन सक्ने अवस्था थिएन। त्यसले गर्दाखेरि अनि हामीले नयाँ ठाउँमा गएपछि डिसिसन गऱ्यौँ अनि मैले चाहिँ त्यो जब नगर्ने, बच्चालाई हेर्ने, परिवार हेर्ने अनि आफ्नो लेखन पढ्ने, त्यसमा मात्रै त्यो भयो।
0: यहाँको कृतित्वतर्फ थोरै प्रवेश गरौँ। अब चिरहरण उपन्यासले पद्मश्री पुरस्कार पायो भने योगमाया मदन पुरस्कार विजयी भयो। अब योगमायाको अगुवाईमा समाज सुधारका लागि विद्रोह गर्दै 68 जना भनिन्छ कि 68 जनाले अरुणमा जल समाधि लिएको जुन घटना छ, अब यो ऐतिहासिक घटनालाई औपन्यासिक रूपमा लेख्ने सोच चाहिँ त्यो बेला कसरी बन्यो यहाँको, यसको पृष्ठभूमि केही बताइदिनुहोस् न योगमायाको।
1: हजुर, यो त मैले धेरै ठाउँमा भनि पनि सकेको छु, हुन त श्रोता श्रोताले नसुन्नु भएकोलाई चाहिँ नयाँ हुनसक्छ होइन, तर धेरैले जसले मेरो किताब पढिसक्नु भएको छ उहाँहरूलाई चाहिँ राम्रोसँग थाहा छ। यो खास दाहालेखी नीति मैले पटक पटक भने यही रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हाम्रो संस्कृति हाम्रो परम्परा कार्यक्रम चलाउनुहुन्थ्यो धेरै लामो समयसम्म। अनि उहाँले चाहिँ मलाई पछि मेरो चिरहरण निस्किसकेपछि चिरहरणमा पद्मश्री पुरस्कारको दिनमा मैले निमन्त्रणा गरेको थिएँ अनि उहाँ आउनुभएको थियो। अनि त्यसपछि पुरस्कारको लगत्तै चाहिँ अनि उहाँले चाहिँ त्यही दिन ल अब म नानीलाई एउटा विषय दिन्छु, नानी भन्नु तपाईँलाई तपाईँले त्यो अब योगमायाको बारेमा अध्ययन गरेर अब हात बस्यो उपन्यास राम्रो लेख्न सक्नुहुन्छ. अब चाहिँ तपाईँले योगमाया, मैले एउटा राम्रो विषय दिन्छु, योगमायाको बारेमा अध्ययन गरेर चाहिँ योगमायाको उपन्यास लेख्नुहोस् भनेर भन्नुभयो. अनि त्यसपछि मैले चाहिँ हुन्छ सर भने सामग्री खोजेँ अनि अध्ययन गरेँ. ओहो, यो त लेख्नै पर्ने विषय हो, लेख्नुपर्छ. त्योभन्दा पहिला हामीले एउटा कार्यक्रम यहीँबाट पनि योगमायाको बारेमा कार्यक्रम बनाएका थियौँ. साहित्य संसार कार्यक्रममा चाहिँ हामीले योगमायाको कार्यक्रम यहीँबाट प्रसारण पनि भएको थियो. तर मैले अब एउटा कार्यक्रम प्रसारण भयो त्यो मैले त्यसरी चाहिँ लिएको थिएन. त्यसपछि चाहिँ मैले त्यसरी अध्ययन गरेको थिएन, बुझेको थिएन. त्यसपछि उहाँले भनिसकेपछि, अध्ययन गरिसकेपछि लेख्नुपर्ने विषय हो, लेख्नुपर्छ भन्ने लाग्यो.
0: हजुर, अब यो एउटा ऐतिहासिक घटनालाई एउटा उपन्यासका रूपमा ल्याउँदा चाहिँ कस्ता चुनौतीहरू हुँदो रहेछन्? साहित्यिक प्रस्तुतिका सृजनात्मकताका हिसाबले वा अरू कारणले आफ्नो अनुभवबाट एउटा इतिहासलाई आख्यानमा बदल्न, उपन्यासमा बदल्न गरेका प्रयासहरू केही बताइदिनु.
1: हजुर, सबभन्दा पहिला त अब 1924 उहाँको जन्म भएको धेरै अगाडिको कथा भयो. हजुर, धेरै अगाडिको कथा भयो. त्यस कारणले त्यो त्यो समाज, त्यो परिवेशलाई बुझ्नको लागि मैले धेरै त्यति बेलाका केही रचनाहरू पाइन्छन् अथवा त्यो हिसाबले मैले अध्ययन पढ्नुपर्ने भयो, सामाजिक अध्ययन गर्नुपर्ने भयो. सामग्रीको कुरा भयो, अब कता कताबाट भए जति धेरै त थिँदै थिएनन् प्रकाशित भएको, होइन, स्रोत सामग्रीहरू जम्मा पार्ने आफ्नो ठाउँमा भयो. त्यसपछि मैले ऐतिहासिक उपन्यासलाई मैले चाहिँ आख्यानको रूपमा ढाले तापनि मैले त्यसमा चाहिँ बढी चाहिँ मैले सोझो रेखा नै कोरे टेकेर हिँडेको छु भन्नाले कथाको मैले तथ्यगत विषय छोडेको छैन, होइन. त्यसमा मैले अरू पूरक कुराहरू अरू कुराहरू आए तापनि मैले उहाँको जन्मदेखि चाहिँ समाधिसम्मका जति पनि मुख्य मुख्य घटनाहरू छन् त्यो घटनाहरूलाई चाहिँ मैले चाहिँ नछोडेर अगाडि लगेको छु. अनि त्यसै क्रममा फेरि जति पनि पात्रहरू हुनुहुन्छ मैले उहाँ काल्पनिक पात्रहरू चाहिँ राखेको छैन, होइन, सबै यथार्थ पात्रहरू हो. अब त्यसमा चाहिँ अब समाजमा बाँच्ने क्रममा चरित्र चित्रण गर्ने क्रममा चाहिँ अब उहाँहरूको फरक फरक हुनसक्छ अनि उहाँहरूको परिवारहरूले कसरी लिनुहुन्छ त्यो पनि एक प्रकारको चुनौती नै हो लेख्ने मान्छेलाई, होइन, उहाँको परिवारले, किनभने कसैको नकारात्मक रोल पनि हुनसक्छ बढी सकारात्मक पनि हुनसक्छ, होइन, दुइटै खालको हुनसक्छ. त्यस कारणले त्यस्तो कुरालाई चाहिँ उहाँको परिवारहरूले चाहिँ यति बेला आएर कसरी लिनुहुन्छ त्यो पनि मलाई अर्को चुनौतीको विषय थियो. अनि चुनौती नै जस्तै योगमायाकै कुरा गर्दा पनि एक प्रकारको चाहिँ यही योगमाया त बाल विधवा हो भन्ने हिसाबले चाहिँ एउटा स्थापित भइसकेको कुरा थियो. त्यसमा चाहिँ बाल विधवा होइनन् भन्ने हुन त मैले मात्रै भनेको होइन, मभन्दा अगाडि ज्ञानमणी नेपाल केही व्यक्तिहरूले लेख्नु भएको थियो. लेख्दा लेख्दै पनि हाम्रो मन मस्तिष्कमा चाहिँ हाम्रो धारणामा चाहिँ योगमाया बाल विधवा भनेर चाहिँ एक प्रकारको जमिसकेको थियो. त्यो कुरालाई चाहिँ होइन भनेर लेख्दाखेरि फेरि उहाँहरूले चाहिँ कसरी लिनुहुन्छ त्यो पनि थियो, होइन. त्यस कारण विविध कुराहरू थियो, उहाँकै परिवारका कुराहरू पनि थियो. त्यसले गर्दाखेरि त्यो चाहिँ अलिकति गाह्रो कुराहरू थियो.
0: तात्कालीन घटना एउटा विद्रोहको घटना, एउटा क्रान्तिको घटना, होइन, योगमायाको कथा. अब एउटा साहित्य सृजना औपन्यासिकताका दृष्टिकोणले यो समय सापेक्षतामा कतिको आउँछ जस्तो लाग्छ? किनभने आम उपन्यास पढिरहने समयमा योगमायाको उपन्यास पढ्दाखेरि पाठकहरूले अलिक कस्तो फरक अनुभव गरेको त्यस्ता टिप्पणीहरू समीक्षाहरू केही पाउनु भएको छ?
1: मैले यसमा चाहिँ साँच्चै भने सकारात्मक चाहिँ बढी पाएको छु, होइन, उहाँहरूले, किनभने जसलाई पनि जस्तै हामीले कथा सुन्छौँ नि, होइन, अगाडिको कथा हामीलाई सुन्न मनपर्छ नि. जस्तै उहाँहरूले त्यो जीवन त्यो छर्लङ्ग देखे जस्तो, सिनेमा हेरे जस्तो भयो, धेरै अगाडिको कालखण्ड देखे जस्तो भयो भन्नेहरू चाहिँ मैले धेरै भेटेको छु. र अर्को कुरा चाहिँ जस्तो महिलाहरूको कुरा गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ यसले आफूलाई चाहिँ थप बलशाली बनाएको, ऊर्जा दिएको कुराहरू चाहिँ मैले पाएको छु. त्यस कारणले गर्दा मैले सकारात्मक ऊर्जा मैले पनि धेरै पाएको छु उपन्यासबाट.
0: अब यहाँको चिरहरण र द्रौपदी अवशेष उपन्यासको कुरा गर्नुपर्दा यी पनि पौराणिक ऐतिहासिक विषयमै आएका देखिन्छन्, होइन. अब पुरस्कृत पनि भएका छन्, पाठक पनि मनज्ञ पाएका छन् भन्ने बुझिन्छ. यहाँको रुचि ऐतिहासिक पौराणिक विषयवस्तु र मिथकतिर गएको देखिन्छ. यो प्रश्न त यहाँलाई आइ नै रहन्छ होला. अब स्वयर कल्पनामा लेख्नुभन्दा अलि चुनौतीको सामना गर्नतर्फ लागे जस्तो यहाँलाई लाग्दैन?
1: हो, समयको हिसाबले पनि चुनौती त वास्तवमा चुनौती कहाँनिर छैन र हामी एक पाइलो अगाडि उठाउँदा पनि हामी हिँड्दाखेरि पनि एउटा पाइलोलाई अर्को पाइलोलाई पछ्याउँदा पनि त्यहाँनिर चुनौती नै छ, होइन, चुनौती जहाँ पनि छ. लेखनको चुनौती गर्दाको कुरा गर्दाखेरि अलिकति समय र आफ्नो श्रम चाहिँ धेरै चाहिँ अनुसन्धानमा लाग्ने हुन्छ. अनुसन्धानात्मक पुस्तक लेख्दाखेरि चाहिँ किन स्रोत सामग्री जुटाउनमा, र अर्को कुरा चाहिँ हामी अलि अगाडिको समय कालखण्डलाई लिन्छौँ नि त, होइन, पुरानो कालखण्ड, त्यो बेलाको भाषा संस्कृति लवज खानपान बोट वृक्ष किनभने कति कुरा त जति अहिलेको फुल फुलिरहेछ नि त्यो फुल चाहिँ त्यो बेला नहुन सक्छ नि त होइन त्यसमा सबै ध्यान दिनुपर्ने हुन्छ कि त्यो फुल चाहिँ थियो कि थिएन होला किनभने हाम्रो त कति फुलहरू बाहिरबाट आएको छ नि त पछि हामीले रोपेकाहरू अनि त्यति बेला चाहिँ त्यो फुल थियो कि थिएन होला त्यो अहिले जस्तै अहिले मैले ऐतिहासिक भने पालुङ्गोको व्यापार भन्ने देखेँ कि अनि पालुङ्गोको राम्रै व्यापार हुँदो रहेछ मल्लकालीन समयमा अनि त्यो हो कि होइन भन्नको लागि मलाई एकदम ए त्यो बेलामा पालुङ्गो यो पालुङ्गो त नयाँ कुरा होला जस्तो हाम्रो दिमागमा त त्यस्तो पर्यो मलाई चाहिँ होइन अनि मैले होइन यो कतै गल्ती त होइन त्यो बेलामा पालुङ्गो थियो त पालुङ्गोको साग थियो त त्यति बेला भनेर चाहिँ त्यस्तो भयो अनि मैले त्यो पालुङ्गो त्यति बेला थियो कि थिएन भनेर खोज्नको लागि त्यो देखिसकेपछि पनि अझै आफ्नो मनले नमानेर अनि पालुङ्गोमा लाग्ने ट्याक्सको कुरा अनि त्यसपछि त्यसको व्यापारको कुरा पालुङ्गो सागको कुरा त्यो व्यवसाय गर्ने व्यक्तिहरूको बारेमा त्यो मैले छुट्टै अध्ययन गर्नु पऱ्यो भने त्यो इतिहासको कुरामा कति कुरा भेटिँदा भेट्दैमा जस्तै अहिले जात्राको कुरा एउटा कुरा म लिन्छु अहिले मल्लकालीन समयमा मैले अहिले उपन्यास लेखेकोमा जात्राको कुरा छ अहिले पछाडि तपाईँले पढ्नुहुन्छ भने मलाई इन्द्र जात्रा भनेर देख्नुहुन्छ अथवा मसेन्द्रनाथ देख्नुहुन्छ भने मैले लेखेको बेलामा चाहिँ इन्द्र जात्रा थियो कि थिएन त मैले लेखेको पिरियडमा होइन मैले जुन समय कालखण्ड लेखेको छु त्यति बेला सुरु भएको जात्रा हो कि त्यो पछाडि सुरु भएको जात्रा हो त मल्लकालमा त एकै ठाउँ लेखिदियो जस्तै इन्द्र जात्राको कुरा गर्दा मल्लकालमा त आयो तर मल्लकाल त अगाडि नै सुरु भएको छ त जुन समयमा मैले लेख्दाखेरि त्यो समयमा चाहिँ त्यो जात्रा सुरु भएको थियो कि थिएन त्यो हो त्यस्तो कुराहरू चाहिँ त्यो क्रस चेक गर्नुपर्ने हेर्नुपर्ने हुन्छ अनि त्यसले गर्दाखेरि एकदमै समय श्रम त्यो अलिक बढी नै प्रयोग गर्नुपर्ने हुन्छ.
0: नीलम कार्की निहारिकाका स्वयर कल्पनामा लेखिएका स्वतन्त्र रूपमा लेखिएका उपन्यासहरू पढ्न भए पनि हुन्थ्यो भन्ने पाठकहरू त्यस्तो नि पाउनु भयो होला नि यहाँले
1: त्यस्तो पाएको छ बोर कस्तो भने आजभोलि त कस्तो आउँछ भने मेरो यस्तो घटना छ मेरो घटना सुनेर मेरो घटनामा किताब लेखिदिनुहोस् न म एउटा विषयवस्तु दिन्छु तपाईँ यो विषयवस्तुमा यसले रिसर्च गरेर लेख्छ भन्ने हिसाबले म एउटा विषयवस्तु दिन्छु मेरो विषयवस्तुमा किताब लेखिदिनुहोस् न भन्छ एकजनाले त पाठक भेट्नै आउनुभयो म यहीँ नेपाल आएको बेलामा अनि एकदम त्यो चाहिँ हुन्छ भेटौँ भनेर भने अनि उहाँले उहाँ चाहिँ त्यस्तै के पीडित हुनु भन्नाले उहाँ चाहिँ नगरेको केमा फस्नु भएको ढिकुटीको केसमा उहाँ चाहिँ उहाँको श्रीमती जेल पर्नु भएको रहेछ तर उहाँले चाहिँ त्यो गल्ती चाहिँ उहाँको गल्ती नभइकन अब ढिकुटीमा के भएर गर्दा उहाँको श्रीमती जेल परेको हुनाले उहाँले चाहिँ यस्तो यस्तो गरी फसिन सक्छ भने त्यो ढिकुटीको बारेमा ढिकुटी खेल्ने भन्ने थाहा छ नि यहाँलाई होइन पैसा जम्मा गरेर गरिन्छ नि हो त्यो त्यसको विषयमा चाहिँ उहाँले चाहिँ जुन भोगाई छ त्यो भोगाईमा चाहिँ मलाई एउटा उपन्यास लेखिदिनु न भनेर आउनु भएको थियो कि अनि मैले तपाईँ लेख्नुहोस् बरु म हेरिदिउँला भनेर भने होइन म यो लेख्न सक्दिनँ त्यस्तै अब अन्त जानै पर्दैन योगमायाको लेखिसकेपछि मलाई चाहिँ बालागुरु सडानन्दको बारेमा उपन्यास लेखिदिनुहोस् न भनेर मलाई उहाँहरूकै संस्थाबाट अप्रोच गर्नुभयो मैले भने मैले भर्खरै यही ठाउँको योगमाया उपन्यास लेखेको छु होइन अरू कसैलाई लेख्नु भन्नु मैले त तत्कालै म त्यही विषयमा त्यही ठाउँमा मैले अहिले उपन्यास लेख्न सक्दिनँ भने मैले उहाँहरूलाई निराश गराएँ कि भन्नाले मलाई यसरी विषय दिएर चाहिँ मलाई उपन्यास लेखिदिनुहोस् भनेर त्यो मबाट चाहिँ एकदमै स्वर्यकल्पनाको उपन्यास भन्दा पनि सिर्जना भन्दा पनि पाठकहरूको अपेक्षा चाहिँ त्यो खालको अपेक्षा र मलाई विषयवस्तु दिने चाहिँ त्यसरी विषय एउटा बुढी आमाले एकचोटि टेक्सासबाट फोन गर्नुभएको थियो अमेरिका हुनुहुन्न रहेछ अनि उहाँले चाहिँ 70-72 वर्षको आमा भनौँ बुढी आमा उहाँले आमाले नानी यसरी लेख्नु पऱ्यो भन्नुभयो अनि मैले चाहिँ म बरु कोही मान्छे हुनुहुन्छ त्यसरी कथा सुनेर हाम्रो यो कमलजीको त्यसमा चाहिँ कन्ट्याक्ट गर्नको लागि मैले उहाँलाई भनेको थिएँ त्यसरी चाहिँ विषय दिन खोज्नुहुन्छ मलाई
2: अनन्त सम्भावनाको पुञ्ज गतिशील मानव जीवन कर्मशील सारा संसारका नेपाल र नेपाली मन
3: दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश
2: रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि कार्यक्रम घर देश परदेश
3: आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ विगत 18 वर्षदेखि अमेरिकामा कर्मशील साहित्यकार नीलम कार्की निहारिकासँगको कुराकानी गत हप्ताको कार्यक्रमका बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौ औपन्यासिक कृतिहरूमा प्रसिद्धि पाउनुभएकी निहारिकाको अलि पछिल्लो कविता अमेरिकामा साहित्यिक गतिविधि पाएका गुमाएका कुरा सफल र खुसीको जीवन लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्
0: अब अरू कृतिगत प्रसङ्गहरू त अब राख्न सकिएन होइन यहाँ कवि पनि हुनुहुन्छ एकजना काव्य पनि लेख्नुहुन्छ तपाईँ आफूले अलि बढी नै सुनाउनु परेको अब धेरै मान्छेले दोहोऱ्याएर पढे जस्तो लाग्ने कुनै एउटा कविता यो बेलामा सम्झिदिनुहोस् न
1: मैले त यस्तो म यही काम गर्न थालेपछि मैले बढी रेडियो नेपालमा काम गर्न थालेपछि मैले बढी कविता लेखेको हो होइन, किनभने मैले अवसर पाएँ कविता वाचनको लागि यहाँ साहित्य संसारमा काम गर्न थालिसकेपछि साहित्यिक निम्ताहरू आउनु थाल्यो, कार्यक्रम कहाँ हुन्छ भन्ने कुरा थाहा हुन थाल्यो, अनि कवि गोष्ठीहरूमा जान थालेँ, अनि म चाहिँ कविता लेख्न थालेँ। अनि अझै कस्तो हुन्थ्यो भने मेरो अनुभव त मलाई यो स्टुडियोले अथवा साहित्य संसार कार्यक्रम अथवा रेडियोले चाहिँ मलाई धेरै सिकाएको छ। हामी यसै गरी कार्यक्रम गर्न बस्थ्यौँ अनि बस्दा कति चिठीहरू चाहिँ सरले बोल्दा बोल्दै दाहालेगिन सरले चिठी खोल्नुहुन्थ्यो कि त्यति बेला चिठीमा धेरै कविताहरू आउँथ्यो, अनि म बोल्दा बोल्दै मलाई स्क्रिप्ट दिनुहुन्थ्यो, म बोल्दा बोल्दै उहाँले चाहिँ चिठी पढ्नुहुन्थ्यो अनि यसो चिठी कविता मतिर सर्काइदिनुहुन्थ्यो, अनि त्यो उहाँको कार्यक्रममा चाहिँ अरू लामो तयारी भन्ने नै हुन्थेन, उहाँले चाहिँ एकदम लाइभ प्रोग्राम चलाउनुहुन्थ्यो त्यति बेला, त्यो उहाँको चाहिँ एडिटिङ गर्ने त्यस्तो हुन्थेन त्यो प्रोग्राम, अनि उहाँले दिएको चाहिँ यहीँ बसेर पढ्नुपर्ने हुन्थ्यो, अनि कहिले काहीँ चिठी खोल्दै दिँदै उहाँले दिने मैले पढ्ने त्यस्तो चाहिँ अगाडि नै त्यो हुन्थ्यो, अनि उहाँले चाहिँ चिठी यसो हेर्नुहुन्थ्यो बोल्दै गर्दाखेरि, अनि बोल्दा बोल्दै हेर्दै अनि अस्वीकृत भनौँ न अस्वीकृत कविता चाहिँ यहाँ
0: फाल्नुहुन्थ्यो,
1: तत्काल तत्काल चिठी खोल्ने अनि हेर्ने अनि गर्नुहुन्थ्यो कहिले काहीँ कहिले काहीँ यसो गरी पढाउँदै, अनि हामी रेकर्डिङ सकिसकेपछि यहाँ ढोकाबाट निस्किसकेपछि हामी प्राय हप्तामा दुई दिन रेकर्डिङ गर्थ्यौँ, त्यति बेला हाम्रो संस्कृति हाम्रो परम्परा एक दिन साहित्य संसार दुईवटा कार्यक्रम हामी एकै दिन रेकर्डिङ गर्थ्यौँ, रेकर्डिङ गरेपछि हामीले अरू दिन चिया खाइन्थेन, त्यो रेकर्डिङ गरेको दिन चाहिँ हामी कालो चिया ब्ल्याक टी खान यहाँनिर क्यान्टिन जान्थ्यौँ, अनि अथवा कोही हामीले गेस्ट बोलाएको छौँ भने पनि गेस्टलाई हामीले चिया खुवाएर पठाउने भनौँ न, त्यो हुन्थ्यो हाम्रो बोल्नलाई जुन आमन्त्रण गरेका हुन्थ्यौँ उहाँलाई चाहिँ हामीले कालो चिया चाहिँ जहिले पनि खाएर हामी पठाउँथ्यौँ, अनि गेस्टसँग गएर म चाहिँ ढोका बन्द गरेर सर बाहिर पुगिसकेपछि म भित्र आउँथेँ अनि कविता चाहिँ जम्मा गरेर झोलामा हालेर म घर लिएर जान्थेँ, अनि किनभने कस्तो कविता अस्वीकृत त कविता राम्रो नराम्रो भन्ने हुँदैन तर पनि अस्वीकृत कविता कस्तो कविता चाहिँ प्रसारण योग्य भएन, कस्तो कविता अस्वीकृत त
0: प्रसारणका लागि अस्वीकृत
1: अस्वीकृत अथवा चाहिँ त्यो भयो भनेपछि, अनि मैले झोलामा यस्तो डल्लो पारेर झोलामा हाल्थेँ अनि चिया खाएर गएर गएपछि अनि मैले फिजाएर अस्वीकृत कविता पढ्थेँ कि, मैले जति पनि अस्वीकृत कविता मैले काम गर्दाखेरि क्या अस्वीकृत कविताहरू चाहिँ सबै पढेँ मैले, त्यसरी पढेँ अनि त्यसरी कविताको चाहिँ मैले चाहिँ कविताको अवसरहरू पाएँ अनि मैले वाचन गर्ने अवसरहरू पाएँ बाहिरबाट, त्यसै सिलसिलामा मैले कविता कम्पिटिसनहरूमा भाग लिएँ, लामो समयसम्म कविता नै लेखेँ, कथा अनि कथा अनि कविता उपन्यासतिर म फर्किनँ है, तर त्यति बेला लेखेको धेरैले पढ्नु भएको मेरो कविता महोत्सवमा मेरो पुरस्कृत कविता बन्दी पानी कविता हो, धेरैले पढ्नु भएको चाहिँ यो मैले पछिल्लो समय लेखेको एउटा कविता छ, त्यो चाहिँ वाचन गरौँ। तिमी जन्मिएको दिन यदा कदा म यसरी पनि सोच्ने गर्छु, तिम्रो जन्मदिन तिमी मसँग छुट्टिएको दिन थियो, यदा कदा म यसरी पनि सोच्ने गर्छु, तिम्रो जन्मदिन तिमी मसँग छुट्टिएको दिन थियो, छुट्टिएको दिनको कैफियतमा दर्के झरीमा ओत लागेको छाता बर्सात बिदो भएसँगै कतै छुटे जस्तो छुटाइ होइन, उर्लेको खोला तर्दाको अनकन्टार पहाड उक्लदाको दरो भर भरोसा बनेको हातको लौरो पल्लो किनार छोएपछि या टाकुरामा कदम भएपछि छुट्नु जस्तो पनि होइन, दगुरेर पुग्दा पुग्दै हत्केलाको इसाराले रोक्दा रोक्दै सँगै गन्तव्यमा पुग्ने साथ ओझेल परे जस्तो या लयमा गुनगुनाउँदै रमाउँदै अविराम हिँडिरहेको नदी अचानक भङ्गालोमा छुटे जस्तो छुटाइ पनि होइन, छुट्नु तिमी आमाको कोखबाट आमाको काखमा पुग्नु, छुट्नु तिमी आमाको कोखबाट आमाको काखमा पुग्नु, आमाले आफ्नै हत्केलामा हार्दिकताका साथ साक्षात सुकोमल जुनको दर्शन पाउनु शीतलता बने आमाको आँखाको नानीमा समाहित हुनु हो, छुट्नु फरक शरीर बग्ने फरक रक्त सञ्चार फरक मुटु भएर पनि, छुट्नु फरक शरीर बग्ने फरक रक्त सञ्चार फरक मुटु भएर पनि आमाकै छातीमा उसै गरी आमाकै प्राण बनी धड्किरहनु, आफ्ना सारा सपनालाई थन्काएर तिम्रै सफल पाइलामा तिम्रो भन्दा एक कदम अघि हर्ष गर्दै तिम्रै खुसीमा बाँच्नु हो, यसरी पनि सोच्ने गर्छु, यसरी पनि सोच्ने गर्छु, तिमी पहिलो बासथलोबाट बाहिरिएपछि नाल काटेर तिमी र मलाई अलग पारियो, काख कोक्रो हुँदै चरणबद्ध बामे अनि ताते ताते गर्दै तिमी पर पर हुँदै गयौ, विद्यालय कलेज जागिर व्यापार यस्तै त्यस्तै अनेक शीर्षक उपशीर्षकले तिमी र ममा लामो क्षितिजे दूरी तानिदियो, दूरीले साथ छुटे जस्तो हृदय त कहिले टाढा भयौँ र हामी, दूरीले साथ छुटे जस्तो हृदय त कहिले टाढा भयौँ र हामी, म सर्लक्कै आमाकै एक अङ्ग मांस पिण्ड हो भन्ने आवाजले कहिले छोड्यो र तिमीलाई, तिमी ममै धड्किरहेकी छौ भनी आफ्नै मुटुमा तिमी सुन्न कहिले भुलाएर मैले, तिमी जन्मिएको बेला
4: तिमी जन्मिएको बेला म आफ्नै रगतको आहालमा अचेत हुँदै बौरिने गर्थे। अब त यति त हो भेट भन्दै हेर्न आएका आफन्त आफ्ना आँखाबाट भक्कानिँदै बगेको समवेदना मजित्रोले पुस्दै फर्किन्थे। सुत्केरी व्यथामा म पराजित भएँ भने नभनी तिम्रो दुःख र नबोली तिम्रो भोग बुझिदिने यो दुनियाँमा कहिल्यै कोही हुने छैन भन्ने ठुलो भयले ममा वात्सल्यको शक्तिशाली ऊर्जा प्रज्वलित भयो र त पीडाको उत्कर्षमा पुगेर सम्मुखको मृत्युलाई हाक दिँदै तिमीलाई जन्माएको कीर्तिमान दिन पो हो आज। हो तिमी जन्मिँदा जीवन मृत्युको गम्भीर सङ्घारमा घनघोर युद्ध लडेकी थिएँ मैले। तिमी जन्मजात टुहोरी हुन लेखेको रहेन रहेछ, त्यसैले त बाबै तिम्रै भाग्य बाँचेकी हुँ म। यहीँबाट सुरु भएको हो जीवनको महत्त्वपूर्ण बाँकी अध्यायहरू। संसारमा सर्वपूज्य सर्वमान्य आमाको परिचयको लहरमा तिमीले मलाई उभ्याइदिएकी थियौ, यो सम्पूर्णता त्यसै दिन पाएकी हुँ मैले। जन्मदा जन्मदै तिमी रोएकी थियौ, तिमीलाई हेरेर म भने मुस्कुराइरहेकी थिएँ। तिम्रो रुवाई आफ्नो जन्म यो लोकलाई सुसूचित गर्ने ओजस्वी शङ्कघोष थियो, या तिमी आमाको न्यानो गर्भबाट टाढा हुनुको विद्रोह रोएकी थियौ। म भने यो संसार तिमीलाई देखाउनु, यो धरती तिमीलाई टेकाउनुको गौरव दीप्तिमान मुस्कुराइरहेकी थिएँ। म यसरी पनि सोच्ने गर्छु, तिमी सन्तान भएर जन्मिएको दिन म जननी, म आमा भएर जन्मिएकी थिएँ। यताकता म यसरी पनि सोच्ने गर्छु, सन्देह तिमीले जीवन पाउँदा मैले पुनर्जीवन पाएकी थिएँ। हेर्दा फरक शरीर, देख्दा पृथक अस्तित्व, तर म तिमी भएर पनि जन्मिएकी थिएँ।
0: तिमी भएर पनि जन्मिएकी थिएँ। अब अमेरिकामा पनि नेपाली साहित्यिक गतिविधि प्रशस्तै हुन्छन् भन्ने सुनिन्छ, कस्तो छ गतिविधि? साहित्यिक भेटघाट कार्यक्रमहरू भनौँ न, तिनमा यहाँको संलग्नता कस्तो पाउनु भएको छ?
1: अमेरिकामा मात्र होइन, नेपाल बाहिर जहाँ जहाँ नेपालीहरू हुनुहुन्छ, थोरै धेरै जति छौँ हामी बाक्लो पातलो गरी होइन, सबै ठाउँमा चाहिँ साहित्यिक गतिविधि हुन्छन्। किनभने हामी साहित्यिक मन लिएर गएका छौँ, एकजना दुईजना भेटेपछि हाम्रो चाहिँ एउटा अवसर हामी पाउँछौँ एकले अर्कोमा चाहिँ अभिव्यक्त हुनको लागि। त्यसको सिलसिलामा त्यहाँ विभिन्न सङ्घ संस्थाहरू छन्, साहित्यसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाहरू छन्, र सबैभन्दा धेरै देशमा फैलिएको अन्तर्राष्ट्रिय साहित्य समाज छ। अन्तर्राष्ट्रिय साहित्य समाजका विभिन्न च्याप्टरहरू छन्, अब अमेरिकाभित्र पनि धेरै च्याप्टरहरू छन् र विभिन्न देशमा च्याप्टर छ, नेपालमा पनि छ, विभिन्न च्याप्टरहरू छ, त्यहाँबाट कार्यक्रमहरू भइरहेछन्। त्यसको अतिरिक्त हामी महिनामा एक दिन यस्तो कोठे गोष्ठी भनेर हामी भेला हुन्छ। जस्तै म बसेको ठाउँको कुरा गर्नुहुन्छ भने म नर्थ क्यारोलाइनामा बस्छु, हामी कहाँ एउटा नर्थ क्यारोलाइना साहित्य समाज भन्ने एउटा साहित्यिक संस्था छ, र अर्को चाहिँ अन्तर्राष्ट्रिय साहित्य समाजको च्याप्टर पनि छ। अनि त्यसमा चाहिँ हामीले महिनामा हरेक महिना चाहिँ हामी चाहिँ साहित्यिक भेटघाट गर्छौँ, कसैको घरमा, कहिलेकाहीँ बाहिर रेस्टुरेन्टमा, अनि साहित्यिक कृतिको भलाकुसारी गर्छौँ। र त्यसको साथसाथै हामीले पोइट अफ द मन्थ भनेर चारजना साहित्यकारहरूको हामी छलफल पनि गर्छौँ, अनि वर्षमा चारवटा किताबको हामी छलफल गर्छौँ सबैजनाले पढेर, अनि त्यसमा चाहिँ हामी छलफल गर्छौँ। अन्तर्राष्ट्रिय साहित्य समाजले वर्ष वर्षमा चाहिँ ठुलो साहित्यिक सम्मेलन पनि गर्छौँ। अहिले चाहिँ म अन्तर्राष्ट्रिय साहित्य समाजको केन्द्रीय सल्लाहकारको रूपमा चाहिँ मैले काम गरिरहेको छु, च्याप्टरमा पनि मैले त्यसै गरी सल्लाहकारको रूपमा चाहिँ काम गरिरहेको छु, र म कार्यक्रमहरूमा चाहिँ आफू सक्ने सहभागित जनाइरहेको छु।
0: हजुर, अब अलिकति प्रसङ्ग बदलौँ न फेरि। अब जीवनमा केही पाउँदा केही गुमाइराखिएको पनि हुन्छ भनिन्छ होइन, अब अमेरिकामा रहँदा यहाँले पाएका कुरा र अब यता स्वदेश नहुँदा गुमाएका कुरा यसो सम्झँदाखेरि केही लाग्छ?
1: एकदमै, त्यो त धेरै। अब तपाईँ जसरी अहिले मैले भर्खरै भने, अब छुट्नु, हामी त छुट्नु नै रहेछ, आमाको कोखबाट निस्केर हामी छुट्यौँ, नालबाट काटिएर हामी अलग भयौँ होइन, आमाबाट 9 महिनाका गर्भमा बसेर त्यस्तै देशबाट टाढा छौँ। त्यो त्यसमा चाहिँ के भन्छु भने, म अब कति रहरले चाहिँ मैले कोही पनि देशबाट बाहिर हुनुहुन्छ जस्तो मलाई लाग्दैन, एकदम रहर हो भन्ने लाग्दैन, तर जुन बाध्यताले सिर्जना गरिदिएको चाहिँ एउटा परिवेश हो, त्यस कारणले गर्दाखेरि बाहिर धेरै छौँ, नेपालीहरू धेरै छौँ, जाने सिलसिला अझै बढी छ। हामीसँगबाट हाम्रो संस्कृति छुट्छ, साथीभाइहरूको साथ छुट्छ, बाटोको सुगन्ध छुट्छ, खानपानको जिब्रोको स्वाद छुट्छ, सबै कुरा छुटेको हुन्छ। हामी थोरै थोरैमा समेटेर हामी जस्तै दसैँ मनाउँछौँ, हामी एउटा चाहिँ स्याम्पल भन्छु कि म, त्यसको रूपमा हामीले चाहिँ टिका लगाउँछौँ, चाडपर्व आउँछौँ, हामी यति धेरै दुख्छौँ त्यहाँ होइन, त्यो दुख्छौँ त्यहाँ, हामीले सहकिलो फोटोहरू देखिन्छ होला, तर त्योभित्र चाहिँ हामीले एउटा हरेक चाडपर्वमा हामी दुखिरहेका हुन्छौँ। अझ कतिजनाले त यहाँ भनौँ न बुवा आमालाई अशक्त अवस्थामा हामीले छोड्छौँ गर्नु परेको हुन्छ, त्यो पनि एउटा बाध्यता नै हो भन्छु म।
0: हुन
1: त अब यस्तो कस्तो बाध्यता कि आफ्नो जन्मदिने बाबुमा छोडेर चाड टाढा हुने भन्ने पनि लाग्छ, तर पनि अब त्यसले घुमाइ फिराइ गर्दाखेरि म बुझ्न सकिरहेको छ कि हाम्रो के हो, अब मैले पनि बुझ्न सकिरहेको छ। जस्तै मेरै आमाको पनि अन्तिम अवस्थामा म आमासँग साथ थिइनँ, होइन, जस्तै सासु आमा बित्ने बेलामा, बरु म यहाँ नेपालमै आएको बेलामा आमा बिरामी हुनुभयो, बिरामी हुनुभएको थियो, मैले आमालाई चाहिँ केही त्यो गर्न अवसर पाएँ। तर मेरो आमा चाहिँ स्वर्गे भएको बेलामा चाहिँ म नेपाल बाहिरै थिएँ, अझै मलाई कोभिड भएको थियो, त्यस कारणले गर्दा म आउन पनि सकिनँ, यहाँ आउन पनि सकिनँ। त्यस कारणले यस्तो बाध्यतामा सबैजना, म मात्रै होइन सबैजना हुनुहुन्छ, यताकोले पनि अब उता यता बस्ने छोराछोरीलाई जति धेरै उहाँहरूले चाहिँ सम्झनामा बाँच्नु परेको छ, त्यस्तै गरी उताबाट पनि त्यो दुवैतिरको त्यो वेदना हो। तर यो हाम्रो नेपालको मात्रै होइन, यो अरू देशबाट पनि, अरू देशको पनि, हामी जस्तै देश छ र अरू देशको पनि, यो हामी अब सिधै भन्नुपर्दा हामी जस्तो गरिब मुलुक अथवा विकासोन्मुख मुलुकहरूको चाहिँ यो साझा व्यथा हो।
0: हजुर, अब सामान्यतया अब धेरै पढ्नु, वैभवशाली राष्ट्र जानु, अनि उतै स्रोत साधन जुटाउनु, जीवन वृद्धि गर्नु चाहिँ एउटा सफल जीवन हो कि भन्ने जस्तो खालको भाष्य पनि एक खालको समाजमा देखिन्छ अहिले, होइन? एउटा सफल जीवन चाहिँ कस्तो हुन्छ होला जस्तो लाग्छ? जीवनको सफलता
1: हुन त मृत्यु स्वाभाविक हो, होइन? सफल जीवन र खुसी, अझै मैले खुसी जीवन भन्नुहुन्छ भने त
0: हजुर,
1: संसारको सबैभन्दा धेरै खुसी मान्छे, भाग्यशाली मान्छे त्यो हो जोसँग चाहिँ बुवा आमाको काख हुन्छ, साथ हुन्छ, होइन? र सफल पनि त्यो हो जसले चाहिँ आफूले गरेको केही कामहरू चाहिँ सबैभन्दा पहिला आफ्नो बुवा आमालाई चाहिँ टक्राउन पाउँछ, होइन? त्यसले गर्दा त्यो देशबाट बाहिर हुनु अथवा आर्थिक आर्जन गर्नु अथवा नाम आर्जन गर्नु यो सबै गौर कुरा हो, हेर्नु, मलाई त्यस्तो लाग्छ।
0: हजुर, अब कार्यक्रमको अन्तमा आएका छौँ, यो कार्यक्रमलाई थोरै सङ्गीतमय पनि बनाउने जमर्को रहन्छ हाम्रो। अब तपाईँलाई मन परेको वा धेरै पटक सुन्नुभएको, फेरि सुनौ लाग्ने वा प्रेरणास्पद लागेको कुनै एउटा गीत सम्झिदिनुहोस् न, अनि हामी त्योसँगै बिदा हुन्छौँ।
1: हजुर, यो हाम्रो कर्णदासले गाउनु भएको, एसपी कोइरालाले लेख्नु भएको, आलोकश्रीको सङ्गीतमा रहेको आमा भनिरु नपाऊ बाटो बिराएको बेला, यो पनि मलाई मनपर्छ। अर्को कुरा, बिहान उठ्ने बित्तिकै हिमाल हेर्न पाइयोस्, यही हातले सधैँ सधैँ नेपाललाई लेख्न पाइयोस्, मलाई राम्रो लाग्छ। अर्को बम्बा धाबा जालेको छ नि,
0: हजुर,
1: आमा भन्दै रुन पाउने सुनौ होला यति बेला।
0: हस् त, स्वदेश आउनुभएका बेला समय दिएर आफ्नो कृतित्वका प्रसङ्गसहित अन्तरङ्ग कुराकानीको कार्यक्रममा आफ्नो विचार भनाई अनुभव अनुभूति राखिदिनु भयो, रेडियो नेपालका तर्फबाट आभार व्यक्त गर्दछु।
1: हजुर, यहाँले पनि अवसर दिनुभयो, मलाई पुरानो समयमा फर्किन पनि पाएँ, सम्झन पाएँ, सम्झनामा बाँच्नु चाहिँ ठुलो कुरा हो, होइन? यो अवसरको लागि म धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र यही आवाज मार्फत फेरि म मेरो पुरानो श्रोतासँग पनि म पुग्न पाएँ जस्तो लाग्छ मलाई। धन्यवाद।

आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले साहित्यकार निलम कार्की निहारिकासँगको अन्तरङ्ग कुराकानीका थप प्रसङ्गहरू प्रस्तुत गर्यौं। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। हस्त, कार्यक्रम प्रस्तुतिबाट हेमन्त उप्रेती बिदा हुन्छु। नमस्कार।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 11 बजेसम्म सुनाउनेछौ पुराना आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ नागेन्द्र हाडाको स्वरमा, युधिर शमशेरको रचना, प्रसाद हाडाको संगीतमा।

पुराना आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौँ बटुक कृष्ण ज्वालाको स्वरमा किरण खरेलको रचना गायक स्वयंकै सङ्गीतमा।

पुराना आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौ उर्मिला श्रेष्ठको स्वरमा धर्मराज थापाको रचना, गोपाल लाल श्रेष्ठको संगीतमा।

0: कस्तो धेरै खोकेको नानीले, छातीमा घ्यारघ्यार आवाज आएको पनि सुनिरहेको छ त, के भयो?
1: हेर्नुहोस् न नानीको बाबा, नानीलाई लगातार खोकी आइरहेको छ, छाती दुखेको जस्तो गर्छ, रातको समयमा सास फेर्न गाह्रो भएको झै पनि गर्छ।
0: ओहो, नानीको आमा, बच्चालाई त गाह्रो भएको जस्तो छ, जाउँ जाउँ ल, अस्पताल गएर एकपटक जाँच गराउँ।
2: ल यता राख्नुहोस् त बच्चालाई, म जाँच गर्छु। यो सबै दम रोगको लक्षण हो, श्वास फेर्न गाह्रो हुनु, श्वास फेर्दा घ्यारघ्यार गर्दै खोकी लाग्नु, छाती दुख्नु दम रोगको लक्षण हो।
0: अब के गर्नु त डाक्टर साहब, साह्रै अत्यास लाग्यो, मेरो बच्चालाई त ठिक हुन्छ नि?
2: नातिनुहोस् न, मैले औषधि दिइसकेको छु, बच्चालाई बिस्तारै ठिक भइहाल्छ नि।
3: दम अथवा आस्थमा भएका बिरामीहरूलाई समय समयमा अचानक श्वास हुने, सास फेर्न गाह्रो हुने, छाती घ्यारघ्यार हुने, कोखा हान्ने, ओठ निलो हुने जस्ता लक्षणहरू देखिन सक्छन्। यस्ता लक्षणहरू देखिएमा जति सक्यो चाँडो स्वास्थ्य संस्था लैजानु पर्छ र स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि उपचार गराउनु पर्छ। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यति बेला रातिको 11 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ। कानुन दिवस 2083 अवसरमा आज सर्वोच्च अदालतले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्याय सम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो। उहाँले संविधानको इमान्दारपूर्वक कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानुन दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो। यस वर्षको मनसुन आगामी जेठ 18 सुरु हुने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी असोज 14 रहने मनसुनमा मुलुकका अधिकांश भूभागमा सरदर भन्दा कम वर्षा हुने तथा अधिकतम र न्यूनतम तापक्रम समेत देशभर सरदर भन्दा बढी रहने विभागको पूर्वानुमान छ। यसैबीच मनसुन जन्य विपदको जोखिम तथा क्षति न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना परिमार्जन गरी कार्यान्वयनमा ल्याउने तयारी गरेको प्राधिकरणका निर्देशक रामबहादुर केसीले जानकारी दिनुभयो। सरकारले बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा आम नागरिकको दैनिक जीवनसँग जोडिएको मूल्य वृद्धिको समस्या समाधान गर्न मूल्य पारदर्शिता सप्ताह सञ्चालन गर्न लागि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अभियान कार्यान्वयनका लागि गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सबै प्रदेशका मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले निर्देशन दिइसकेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव सङ्कलन पोर्टल सञ्चालनमा ल्याएको छ। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले सुझाव सङ्कलन पोर्टल सञ्चालनमा ल्याइएको हो। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूको 2 संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु भएको छ। सक्षम सांसद, सशक्त संसद भन्ने नाराका साथ भोलिसम्म सांसदहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ। ललितपुरको जावलाखेलमा आजदेखि सुरु भएको प्रशिक्षणमा पार्टी पदाधिकारी सहित सांसदहरू सहभागी हुनुहुन्छ। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रियताको मुद्दामा सरकारलाई पार्टीको साथ र सहयोग रहने बताउनु भएको छ। पार्टी केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आज कैलालीको धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले शासन र अर्थतन्त्रमा सुधार तथा राष्ट्रिय हितका विषयमा सरकारलाई पूरा सहयोग रहने तर लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने बताउनुभयो। सहकारी ठगीको आरोपमा मन्जु श्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको छ। सहकारीले बचतकर्तालाई 4 पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले घिमिरेलाई पक्राउ गरेको हो। बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउन सुरु गरिएको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यले सुकुम्बासीका नाममा जग्गा अतिक्रमण गरी बसोबास गरेकालाई हटाउन सुरु गरिएको जानकारी दिनुभयो। आगामी सोमबारदेखि सरकारी कार्यालयमा राष्ट्रिय सरसफाई सप्ताह सुरु हुने भएको छ। सरकारले सोमबारदेखि जेठ 1 सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाई सप्ताह सुरु गर्न लागेको हो। र चितवनमा एम्बुलेन्स सेवालाई व्यवस्थित र मर्यादित तथा पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने निर्णय गरेको हो। यसका साथै रेडियो नेपालबाट राति 11 समाचार सकियो। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज।
3: हवस् त, अहिले प्रसारित राति 11 बजेको यो समाचार सँगसँगै आजका हाम्रा सम्पूर्ण प्रस्तुतिहरू यहीँ सम्पन्न हुनेछन्। अब यसपछि यहाँहरूले रेडियो नेपालको रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। आजको यो प्रस्तुतिबाट प्रविधि संयोजनका साथी धर्मपाल प्रसाद शाह, सहयोगी साथी केदार भट्ट अनि म उद्घोषक बलराम कोइराला बिदा हुन्छु। नमस्कार, शुभरात्री।

छ। आज पनि हामी उपस्थित भइसकेका छौँ। तपाईँहरूले नै हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नु भएका चोटिला पोटिला र बान्किला मुक्तकहरू लिएर आज हामी यिनै मुक्तकहरू बोल्नेछौँ, साथमा सुमधुर सङ्गीतको मिश्रण पनि रहने नै छ। अब लागौँ मुक्तक वाचनतर्फ। सिउँडी रोपेर सुन्तलाको अपेक्षा नगर्नुहोला, साधना बिना कुनै कलाको अपेक्षा नगर्नुहोला। सिउँडी रोपेर सुन्तलाको अपेक्षा नगर्नुहोला, साधना बिना कुनै कलाको अपेक्षा नगर्नुहोला। आफ्ना गल्तीहरू लुकाउन अघि अदालत पुगेर आफ्नै पक्षमा फैसलाको अपेक्षा नगर्नुहोला, आफ्नै पक्षमा फैसलाको अपेक्षा नगर्नुहोला। यति बेला जाँजरकोटका नवराज न्यौपानेका भावनालाई साभार गरे नवराजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। अब म नवराजीका अन्य केही थान मुक्तक बोल्छु। सप्रियमा मानिस बन्नेछु, कृपया नरोक्नुहोला। बिग्रिएमा बीस बन्नेछु, कृपया नरोक्नुहोला। सप्रियमा मानिस बन्नेछु, कृपया नरोक्नुहोला। बिग्रिएमा बीस बन्नेछु, कृपया नरोक्नुहोला। एउटा उद्देश्य लिनेछु आफ्नै आफन्तको लागि, एउटा उद्देश्य लिनेछु आफ्नै आफन्तको लागि। आफैमा चकित बन्नेछु, कृपया नरोक्नुहोला। आफैमा चकित बन्नेछु, कृपया नरोक्नुहोला। चित्र हेरेर चरित्रको विश्लेषण गरिन्छ यहाँ, दुःखमा मात्रै मित्रको विश्लेषण गरिन्छ यहाँ। चित्र हेरेर चरित्रको विश्लेषण गरिन्छ यहाँ, दुःखमा मात्रै मित्रको विश्लेषण गरिन्छ यहाँ। जसलाई हजारौँ मनहरूले मन पराएका हुन्छन्, जसलाई हजारौँ मनहरूले मन पराएका हुन्छन्, उसैलाई नै पवित्रको विश्लेषण गरिन्छ यहाँ, उसैलाई नै पवित्रको विश्लेषण गरिन्छ यहाँ। अनाधिकृत त्यो स्पर्श के प्रेम नै थियो र, छिन्मै पीडा छिन्मै हर्ष के प्रेम नै थियो र। कठिन साह्रै कठिन बुझ्न परिभाषा प्रेमको, कठिन साह्रै कठिन बुझ्न परिभाषा प्रेमको। आडम्बर खोक्रो आदर्श के प्रेम नै थियो र, आडम्बर खोक्रो आदर्श के प्रेम नै थियो र। यसरी प्रेम नै थियो कि थिएन भनेर दोधारमा पर्दै हुनुहुन्छ कविता काव्यजी। कविताजी हुनुहुन्छ कैलाली पाँच कैलालीबाट। अब म कविताजीका या अन्य केही थान मुक्तक सरस्वती मुखरित गर्दै अघि बढ्छु। कति गरुङ्गो यो जीवनको भारी हजुर, नभएर खनी खुस्री गर्ने खेतबारी हजुर। कति गरुङ्गो यो जीवनको भारी हजुर, नभएर खनी खुस्री गर्ने खेतबारी हजुर। दराजमा सजिएका सर्टिफिकेटले के गर्नु, दराजमा सजिएका सर्टिफिकेटले के गर्नु। दिनदिनै बढ्दै गएपछि बेरोजगारी हजुर, दिनदिनै बढ्दै गएपछि बेरोजगारी हजुर। आज किन मलाई एक्लै रुन मन छ, मनका पीर व्यथा आँसुले धुन मन छ। आज किन मलाई एक्लै रुन मन छ, मनका पीर व्यथा आँसुले धुन मन छ। नीरस फिका यो जिन्दगीको के अर्थ, नीरस फिका यो जिन्दगीको के अर्थ। बरु संसार छोडी धेरै टाढा हुन मन छ, बरु संसार छोडी धेरै टाढा हुन मन छ। कविताजी अब धुन जोड्छु। नजरमा अब मेरो कहिल्यै नपर्नु तिमी, बिर्सिएर नि याद मलाई झनै नगर्नु तिमी। नजरमा अब मेरो कहिल्यै नपर्नु तिमी, बिर्सिएर नि याद मलाई झनै नगर्नु तिमी। बिछोडका अथाह पीडा नभएका होइनन्, बिछोडका अथाह पीडा नभएका होइनन्। तर ओखतीले घाउ भर्दै नभर्नु तिमी, तर ओखतीले घाउ भर्दै नभर्नु तिमी।

भित्र दीपावलीको उज्यालोमा हरियो, बाहिर मात्र होइन अन्तस्करणमा उज्यालो छरियो। यत्र तत्र सर्वत्र दीपावलीको उज्यालोमा हरियो, बाहिर मात्र होइन अन्तस्करणमा उज्यालो छरियो। सामाजिक सद्भाव प्रकृति र चराचरको यो पूजा, सामाजिक सद्भाव प्रकृति र चराचरको यो पूजा हाम्रो जीवनसँग गाँसिएको तिहार भन्ने ठहरियो, हाम्रो जीवनसँग गाँसिएको तिहार भन्ने ठहरियो। यति बेला डाक्टर चन्द्रबहादुर खत्री भूषण जङ्गका रचनालाई साभार गरे हिन्दूहरूको महान दोस्रो चाड तिहारको अवसर पारेर लेख्नुभएका मुक्तकलाई बोले। दसैँ तिहार नेपाल सम्बद्ध छठ हाम्रा अनेकौं संस्कार र संस्कृति नै नेपालीहरूको सामाजिक सद्भावको स्वरूप हुन् जस्तो लाग्छ। अब म भूषणजीका अन्य थानहरू बोल्दै जान्छु। यसपालि पनि मनका चाहनाहरू खाइते हुने भए, सदिच्छाका मुनाहरू संकीर्णताको गीतहरू नै भए। यसपालि पनि मनका चाहनाहरू घाइते हुने भए, सदिच्छाका मुनाहरू संकीर्णताको गीत रुने भए। भावनाका उच्छ्वासहरू रातभरि चिसो आकाश, भावनाका उच्छ्वासहरू रातभरि चिसो आकाश। ओढेर निराशा कुण्ठा वितृष्णाको सीमा छुने भए, ओढेर निराशा कुण्ठा वितृष्णाको सीमा छुने भए। सम्झे पनि व्यवहारमा हामी कतै हरायौँ जस्तो, एकअर्काको पीडा अन्तस्करणमा करायौँ जस्तो। सम्झे पनि व्यवहारमा हामी कतै हरायौँ जस्तो, एकअर्काको पीडा अन्तस्करणमा करायौँ जस्तो। जीवनको हिसाब सकियो सकिन्न यो प्रीति, जीवनको हिसाब सकियो सकिन्न यो प्रीति। हृदय तल वात्सल्य र स्नेहको बास गरायौँ जस्तो, हृदय तल वात्सल्य र स्नेहको बास गरायौँ जस्तो। तिम्रो अभाव मरुभूमिको यात्री छै व्याकुल, फनिन्छ चट्टानलाई चिरेर पनि फुल्छ फुल। तिम्रो अभाव मरुभूमिको यात्री छै व्याकुल, भनिन्छ चट्टानलाई चिरेर पनि फुल्छ फुल। हाक सामना गर्दै जटिलतामा बढ्छ प्रीति, हाक सामना गर्दै जटिलतामा बढ्छ प्रीति। प्रकृतिले पढाएको यही हो मायाको मूल, प्रकृतिले पढाएको यही हो मायाको मूल। वेदनाहरू सम्बन्धित जब कुनै कृत बन्छ, साक्षी स्वरूप पीडा चोटहरू उद्धृत बन्छ। वेदनाहरू सम्बन्धित जब कुनै कृत बन्छ, साक्षी स्वरूप पीडा चोटहरू उद्धृत बन्छ। जब जिउँदो लास सरह बन्छ कलमकार, जब जिउँदो लास सरह बन्छ कलमकार। तब हजारौँ लाखौँ शब्दहरू पनि मृत बन्छ, तब हजारौँ लाखौँ शब्दहरू पनि मृत बन्छ। यति बेला बी कुलुङका रचनालाई सावार गरे। बी कुलुङजीले आफ्नो ठेगाना उल्लेख गर्नुभएको रहेनछ। मैले धेरै पटक भन्दै पनि आइरहेकी छु कि मुक्तक लेखिसकेपछि आफ्नो ठेगाना पनि उल्लेख गरिदिनुहोस् भनेर। अबका लागि म बी कुलुङजीका अन्य केही थान मुक्तक बोल्छु। दासको त्यो प्रथा आलै छ, यहाँ दबाबको कथा आलै छ। अधिकारको पाना च्यातिएका किताबको कथा आलै छ। दासको त्यो प्रथा आलै

यहाँ दबावको कथा आलै छ, अधिकारको पाना च्यातिएका किताबको कथा आलै छ, बन्दकीमा राखेर मुटुलाई किस्ता किस्तामा हाँस्न मिल्ने, बन्दकीमा राखेर मुटुलाई किस्ता किस्तामा हाँस्न मिल्ने, प्रतिशत भर अल्छिएका फगत हिसाबको कथा आलै छ, प्रतिशत भर अल्छिएका फगत हिसाबको कथा आलै छ। श्रद्धा सुमन आराधना भक्तिको अभियान पनि झुठो रहेछ हजुर, यहाँ त आस्थाको ज्ञान पनि। श्रद्धा सुमन आराधना भक्तिको अभियान पनि झुठो रहेछ हजुर, यहाँ त आस्थाको ज्ञान पनि। सकियो पूजा छेदविच्छेद पारेर फ्याँकियो मूर्ति, सकियो पूजा छेदविच्छेद पारेर फ्याँकियो मूर्ति, आसनमा सजाइन्जेल मात्रै रहेछ भगवान पनि, आसनमा सजाइन्जेल मात्रै रहेछ भगवान पनि। गणेश चतुर्थी पछि मूर्ति विसर्जन गरिएको तस्विरमा आधारित रहेर लेख्नु भएको मुक्तकलाई साभार गरे मैले। बेकुलुङ्जी अब धुन जोड्छु, फनेर फन्नै नसकिने एउटा प्रीत भयो, कसैको हार भयो कसैको जीत भयो, फनेर भन्नै नसकिने एउटा प्रीत भयो, कसैको हार भयो कसैको जीत भयो, रिस ईर्ष्या डहाको धमिरा लागे देखि, रिस ईर्ष्या डहाको धमिरा लागे देखि, तिमी र म बीचको नाता जर्जरित भयो, तिमी र म बीचको नाता जर्जरित भयो।

कता हो कता जीवनभित्र प्रभाव चढेछ, नबोली जाने हितैसीदेखि लाज पो बढेछ। गणेश श्रेष्ठको रचना, ईश्वर श्रेष्ठको सुर तथा उस्ताद भैरव बहादुर थापाको सङ्गीत रहेको यस गीत बिकुलुङको रचनामा चुट्ट संयोजन गर्यौं। बिकुलुङजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

अब एउटै ढिङ्गामा हिमाल पहाड तराई हुनुपर्छ। यो देशमा स्वतन्त्र निष्पक्ष एउटा लडाई हुनुपर्छ। अब एउटै ढिङ्गामा हिमाल पहाड तराई हुनुपर्छ। यो देशमा स्वतन्त्र निष्पक्ष एउटा लडाई हुनुपर्छ। अनि मात्रै यो देश बन्छ र देश रहन्छ बुझ्नुहोस्। अनि मात्रै देश बन्छ र देश रहन्छ बुझ्नुहोस्। घुसखोरी र भ्रष्टाचारीलाई कानुन कडाई हुनुपर्छ। घुसखोरी र भ्रष्टाचारीलाई कानुन कडाई हुनुपर्छ। भ्रष्टाचार कानुनी अपराध हो, यसलाई कडाईका साथ पालन गर्नुपर्छ भन्दै हुनुहुन्छ खोटाङबाट रविचन्द्रजी। अब म रविजीका अन्य केही थान मुक्तक बोल्छु। कर्म गर मानो रोपेर पाथी हुनेछ, देव माग्नेलाई तिम्रो हात माथि हुनेछ। तिमी कर्म गर मानो रोपेर पाथी हुनेछ, देव माग्नेलाई तिम्रो हात माथि हुनेछ। तिमी पछि नहेरी अगाडि बढ्दै जाऊ, तिमी पछि नहेरी अगाडि बढ्दै जाऊ। विश्वास राख दुश्मन पनि साथी हुनेछ, विश्वास राख दुश्मन पनि साथी हुनेछ। एउटाको दुःखमा अर्को रमाउने भेटिन्छ, मौकाको फाइदा उठाई कमाउने भेटिन्छ। एउटाको दुःखमा अर्को रमाउने भेटिन्छ, मौकाको फाइदा उठाई कमाउने भेटिन्छ। हेर्नुहोस् नियालेर आफ्नै छिमेकीलाई त्यहाँ, हेर्नुहोस् नियालेर आफ्नै छिमेकीलाई त्यहाँ। अरूको घर भत्काएर आफ्नो बनाउने भेटिन्छ, अरूको घर भत्काएर आफ्नो बनाउने भेटिन्छ। पढ्ने लेख्ने उमेरमा मेला पातमा लगाइन्छ छोरी, 16-17 नपुग्दै पढाइको साथमा लगाइन्छ छोरी। पढ्ने लेख्ने उमेरमा मेला पातमा लगाइन्छ छोरी, 16-17 नपुग्दै पढाइको साथमा लगाइन्छ छोरी। दिनरात सुख दुःख नभनी घरबार चलाउँदा पनि, दिनरात सुख दुःख नभनी घरबार चलाउँदा पनि, आफ्नो घरबार छोडी पराई घर पठाइन्छ छोरी, आफ्नो घरबार छोडी पराई घर पठाइन्छ छोरी।

0: जीवनका बोझहरू हटाउन सकेपो मुक्तक, चोटिलो चटनी चटाउन सकेपो मुक्तक, मनका बोझहरू हटाउन सकेपो मुक्तक, चोटिलो चटनी चटाउन सकेपो मुक्तक, कागजको खपत नगर्नु गन्थन लेखेर, कागजको खपत नगर्नु गन्थन लेखेर, गागरमा सागर अटाउन सकेपो मुक्तक, गागरमा सागर अटाउन सकेपो मुक्तक।
1: हजुर, यो छिप्पिदो छिप्पिदो रातमा यहाँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम बिम्ब प्रतिबिम्ब। विगत दुई दशक अघिदेखि रेडियो नेपालको मुक्तकिलो तरङ्गमा निरन्तर मुक्तक प्रधान कार्यक्रम बिम्ब प्रतिबिम्ब घर देश र परदेशका मुक्तकिला मनहरूले फेसबुकको मुक्तक संसार समूहमा पोस्ट गर्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै प्रसार हुन्छन्। कार्यक्रम बिम्ब प्रतिबिम्ब रेडियो नेपालका सातै प्रदेशका रेडियो स्टेशन, देशभरिका दर्जनौ एफएम ट्रान्समिटिङ स्टेशनका अतिरिक्त रेडियो नेपालको अनलाइन www.onlineradionepal.gov.np बाट पनि लाइभ सुन्न सक्नुहुन्छ।

बुझ्नु पर्नेले आफ्नै अभिभारा बुझ्दैन, सडकमै गुन्जिएका तिनारा बुझ्दैन, बुझ्नु पर्नेले आफ्नै अभिभारा बुझ्दैन, सडकमै गुन्जिएका तिनारा बुझ्दैन, नेपथ्य प्रभुको त इसारा बुझ्छ बरु, नेपथ्य प्रभुको त इसारा बुझ्छ बरु, सामान्य जनताको उपकारा बुझ्दैन, सामान्य जनताको उपकारा बुझ्दैन। यति बेला भरतपुरबाट कपिल अज्ञाजीका रचनालाई साभार गरे। अब म कपिलजीका अन्य केही थान मुक्तक बोल्छु। दसैँ मनाउन तिब्बतबाट च्याङ्राको हुल आउँछ, तिहार मनाउन बिहारबाट सयपत्री फुल आउँछ। दसैँ मनाउन तिब्बतबाट च्याङ्राको हुल आउँछ, तिहार मनाउन बिहारबाट सयपत्री फुल आउँछ। मगन्ते संस्कारमा चाडबाड मनाउन के छ र खुसी, मगन्ते संस्कारमा चाडबाड मनाउन के छ र खुसी, छठ मनाउन उतैबाट तरुल र कन्दमूल आउँछ, छठ मनाउन उतैबाट तरुल र कन्दमूल आउँछ। जिन्दगी बित्यो जिन्दगी लड्दा लड्दै, जिन्दगी बित्यो जिन्दगी पढ्दा पढ्दै, जिन्दगी बित्यो जिन्दगी लड्दा लड्दै, जिन्दगी बित्यो जिन्दगी पढ्दा पढ्दै, केही हारे केही जिते यो जिन्दगीमा, केही हारे केही जिते यो जिन्दगीमा, जिन्दगी अघि थकेलेर बढ्दा बढ्दै, जिन्दगी अघि थकेलेर बढ्दा बढ्दै। साहित्यले सुन्दर उक्ति दिन्छ, हाँसी खुसी जिउने जुक्ति दिन्छ, साहित्यले सुन्दर उक्ति दिन्छ, हाँसी खुसी जिउने जुक्ति दिन्छ, मनोपीडाको पनि उपचार हो यो, मनोपीडाको पनि उपचार हो यो, अवसादबाट पनि उन्मुक्ति दिन्छ, अवसादबाट पनि उन्मुक्ति दिन्छ। आफ्नो आदतलाई आफैले मनाउनु पर्छ, आफ्नो सपना नि आफैले सजाउनु पर्छ, आफ्नो आदतलाई आफैले मनाउनु पर्छ, आफ्नो सपना नि आफैले सजाउनु पर्छ, आफ्नो भविष्यको लक्ष्य आफैले तोकेर, आफ्नो भविष्यको लक्ष्य आफैले तोकेर, आफ्नो जिन्दगी यहाँ आफैले बनाउनु पर्छ, आफ्नो जिन्दगी यहाँ आफैले बनाउनु पर्छ। आवश्यकता भन्दा रहरले चलेपछि भित्र भित्रै आफै राग द्वेषले जलेपछि, आवश्यकता भन्दा रहरले चलेपछि भित्र भित्रै आफै राग द्वेषले जलेपछि, गरिब अनि दुखी दुवै हुन्छ मान्छे, गरिब अनि दुखी दुवै हुन्छ मान्छे, समयको यातना र रोगले गलेपछि, समयको यातना र रोगले गलेपछि। तिहारमा काग पुजिन्छ कुकुर पनि पुजिन्छ, हुन्छ सबैमा हर्षोल्लास सद्भावनाले रुजिन्छ, तिहारमा काग पुजिन्छ कुकुर पनि पुजिन्छ, हुन्छ सबैमा हर्षोल्लास सद्भावनाले रुजिन्छ, गाईको पनि पूजा हुन्छ भाइको पनि पूजा, गाईको पनि पूजा हुन्छ भाइको पनि पूजा, जगतभरका जीव जन्तु सब इष्ट मित्र बुझिन्छ, जगतभरका जीव जन्तु सब इष्ट मित्र बुझिन्छ। मायालु बात बन्न पर्नेको छ र जुनेली रात मन नपर्नेको छ र, मायालु बात मन नपर्नेको छ र जुनेली रात मन नपर्नेको छ र, आडम्बरको भाषाको बुझ्दैन, आडम्बरको भाषाको बुझ्दैन, प्रियाको हात मन नपर्ने को छ र, प्रियाको हात मन नपर्ने को छ र। दिलसँग दिलका नाता हुन्छन् गाउँमा, परस्पर खुसी बाँड्ने दाता हुन्छन् गाउँमा, दिलसँग दिलका नाता हुन्छन् गाउँमा, परस्पर खुसी बाँड्ने दाता हुन्छन् गाउँमा, सहरमा चाहिँ धोकाधडी हुने हुन्नन् कहीँ, सहरमा चाहिँ धोकाधडी हुने हुन्नन् कहीँ, सबैसँग माया प्रेमका खाता हुन्छन् गाउँमा, सबैसँग माया प्रेमका खाता हुन्छन् गाउँमा। निधारमा टीका होस् जमरा शिरमा, कसैको नहोस् दसैँ तिहार पिरमा, निधारमा टीका होस् जमरा शिरमा, कसैको नहोस् दसैँ तिहार पिरमा, खरदेश या परदेश जहाँ रहे नि नेपाली, खरदेश या परदेश जहाँ रहे नि नेपाली, हाँसो खुसी हर्ष उल्लास रहोस् तकदिरमा, हाँसो खुसी हर्ष उल्लास रहोस् तकदिरमा।
यसरी घरदेश र परदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनमा हाँसो खुसी र हर्षोल्लासको कामना गर्दै हुनुहुन्छ सूर्य सुनारजी। सूर्यजी हुनुहुन्छ रुकुम पूर्वबाट। अबका लागि म सूर्यजीका अन्य केही थान मुक्तक बोल्छु। गहभरी आँसु रोकी हाँस्नु पर्याछ, कसैको लागि यो जिन्दगी साँच्नु पर्याछ। गहभरी आँसु रोकी हाँस्नु पर्याछ, कसैको लागि यो जिन्दगी साँच्नु पर्याछ। हरेक पलपलमा मरेरै पनि कसैको यादमा, हरेक पलपलमा मरेरै पनि कसैको यादमा, अनगिन्ती चोटहरू सहेर पनि बाँच्नु पर्याछ, अनगिन्ती चोटहरू सहेर पनि बाँच्नु पर्याछ। तिमीले र मैले टेक्ने धरतीको माटो एउटै हो, फरक भए पनि गन्तव्य हिँड्ने बाटो एउटै हो। तिमीले र मैले टेक्ने धरतीको माटो एउटै हो, फरक भए पनि गन्तव्य हिँड्ने बाटो एउटै हो। किन हुन्छ मान्छे मान्छेमा भेदभाव अनि असमानता, किन हुन्छ मान्छे मान्छेमा भेदभाव अनि असमानता। आखिर तिम्रो र मेरो शरीरमा बग्ने रगत रातो एउटै हो, आखिर तिम्रो र मेरो शरीरमा बग्ने रगत रातो एउटै हो। सूर्यजी अब धुन जोड्छु। घरी यता घरी उता उल्टी फेर्दै बिच्छरात, लाग्दैन निन्द्रा तिम्रै तस्बिर हेर्दै बिच्छरात। घरी यता घरी उता कुल्टे फेर्दै बिच्छरात, लाग्दैन निन्द्रा तिम्रै तस्बिर हेर्दै बिच्छरात। के भएको हो आज भोलि खै कुन्नी मलाई, के भएको हो आज भोलि खै कुन्नी मलाई। तिमी नै ठानी सिरानी अंगालो बेर्दै बिच्छरात, तिमी नै ठानी सिरानी अंगालो बेर्दै बिच्छरात।

मेरो मनको भित्री कुरा पोख्न मलाई देऊ, जरा हाल्यो हृदयमा रोप्न सिकाइदेऊ। उही बाटो फर्को जस्तो लाग्न मलाई थाल्यो, दिन पनि रात जस्तो लाग्न मलाई थाल्यो। शिवशंकरको स्वर तथा संगीत, भैरवनाथ रिमालको रचना, यति बेला सूर्य सुनारका भावनामा सम्मिश्रित गर्यौं। सूर्यजी, तपाईँलाई कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना।

सँगै धेरै रकम बाहिरिन्छ सधैँ फुलको लागि, ऋण थप्छ दसैँ दक्षिणा च्याङ्राको हुलको लागि, तिहारसँगै धेरै रकम बाहिरिन्छ सधैँ फुलको लागि, ऋण थप्छ दसैँ दक्षिणा च्याङ्राको हुलको लागि, हरायो चाडपर्वको वास्तविक श्रद्धा हुँदैछ खरिद बिक्री, हरायो चाडपर्वको वास्तविक श्रद्धा हुँदैछ खरिद बिक्री, छैन उपलब्धि कति पनि खोइ विकास र मूलको लागि, छैन उपलब्धि कति पनि खोइ विकास र मूलको लागि। यति बेला लक्ष्मी काफ्लेजीका भावनालाई साभार गरे लक्ष्मीजी हाम्रो फेसबुक पेज मुक्तक संसारमा निरन्तर मुक्तक टाँसिरहनुहुन्छ। अब म लक्ष्मीजीका अन्य केही थान मुक्तक बोल्छु। बिर्सान हुँदैन कहिले विगत, धरतीमै टेकिन्छ पाउ पनि, आफ्नै इसारामा नचले टेडिन्छ एक दिन बाउ पनि, बिर्सान हुँदैन कहिले विगत, धरतीमै टेकिन्छ पाउ पनि, आफ्नै इसारामा नचले टेडिन्छ एक दिन बाउ पनि, देखाउने चपाउने दाँत फरक फरक हुन्छ दुनियाँको, देखाउने चपाउने दाँत फरक फरक हुन्छ दुनियाँको, फस्ने फसाउने भिडमा छौँ चल्छ भित्रभित्रै दाउ पनि, फस्ने फसाउने भिडमा छौँ चल्छ भित्रभित्रै दाउ पनि। सन्तानकै लागि खर्चे नारी रहर मारी आफ्नै, भोक तिर्खा थकान सबै पर पर सारी आफ्नै, सन्तानकै लागि खर्चे नारी रहर मारी आफ्नै, भोक तिर्खा थकान सबै पर पर सारी आफ्नै, खुसी हुँदा सन्तान आफ्नो लाग्छ जिते संसार, खुसी हुँदा सन्तान आफ्नो लाग्छ जिते संसार, जिम्मेवारीको बोझ हल्का मान्दै भारी आफ्नै, जिम्मेवारीको बोझ हल्का मान्दै भारी आफ्नै। फुलको अस्तित्व जोगाउन गाह्रो उही मालीसँग, स्वार्थको निशाना बन्छ अनि लाछिन्छ डालीसँग, फुलको अस्तित्व जोगाउन गाह्रो उही मालीसँग, स्वार्थको निशाना बन्छ अनि लाछिन्छ डालीसँग, भए त्रास असुरक्षाको सामना कति हो गर्नुपर्ने, भए त्रास असुरक्षाको सामना कति हो गर्नुपर्ने, घुसपैठ चलिरह्यो किन देशमा असत्य जालीसँग, घुसपैठ चलिरह्यो किन देशमा असत्य जालीसँग। उज्यालोको चाडमा घर आउन सक्दिन सानी, सप्तरङ्गे टिका निधारमा लाउन सक्दिन सानी, उज्यालोको चाडमा घर आउन सक्दिन सानी, सप्तरङ्गे टिका निधारमा लाउन सक्दिन सानी, बाहिरपट्टि जो जसले आतसबाजी उडाए पनि, बाहिरपट्टि जो जसले आतसबाजी उडाए पनि, घरको यादमा चुर्लुम्म छु रमाउन सक्दिन सानी, घरको यादमा चुर्लुम्म छु रमाउन सक्दिन सानी। यति बेला गुल्मीका बाबुराम गौतमका भावनालाई साभार गरे बाबुरामजीले। तिहारमा घर सम्झिनेहरूका लागि रचना कोर्नु भएछ। अब म बाबुरामजीका अन्य केही थान मुक्तक बोल्छु। झकाझक पारेर आँगनी रमाइलो गरे, निकालेर करतल ध्वनि रमाइलो गरे, झकाझक पारेर आँगनी रमाइलो गरे, निकालेर करतल ध्वनि रमाइलो गरे, छिमेकीका चेलीबेटीहरू भेला भएर, छिमेकीका चेलीबेटीहरू भेला भएर, दुखियाको घरमा पनि रमाइलो गरे, दुखियाको घरमा पनि रमाइलो गरे। यो सहरमा भन्दा गाउँघरको चाडबाड रमाइलो हुन्छ नि है। हातमा राहदानी समाई परदेश जाँदैछु, होला कि नहोला कमाई परदेश जाँदैछु, हातमा राहदानी समाई परदेश जाँदैछु, होला कि नहोला कमाई परदेश जाँदैछु, प्रिया अनि डाँडा माथिका जुनलाई छोडेर, प्रिया अनि डाँडा माथिका जुनलाई छोडेर, निन्याउरो मुहार बनाई परदेश जाँदैछु, निन्याउरो मुहार बनाई परदेश जाँदैछु। रङ्गी चङ्गी फुलको माला काँस्ने दिन आयो, सप्तरङ्गी टिका निधारमा टाँस्ने दिन आयो, रङ्गी चङ्गी फुलको माला गाँस्ने दिन आयो, सप्तरङ्गी टिका निधारमा टाँस्ने दिन आयो, दिदी बहिनी दाजुभाइसँग बसेर आँगनीमा, दिदी बहिनी दाजुभाइसँग बसेर आँगनीमा, दुःख पीडा साटफेर गरेर हाँस्ने दिन आयो, दुःख पीडा साटफेर गरेर हाँस्ने दिन आयो। यो दिन आयो भन्दा भन्दै गइसक्यो, तर केही छैन, समय चक्र हो, घुमिरहन्छ, अर्को साल फेरि पनि आउँछ नि है।
बाबुरामजी अब धुन जोड्छु, छातीभित्र पीर लुकाए पनि, नयनभित्र नीर सुकाए पनि, छातीभित्र पीर लुकाए पनि, नयनभित्र नीर सुकाए पनि, बैगुनीको ढुङ्गे मुटु पग्लिएन, बैगुनीको ढुङ्गे मुटु पग्लिएन, रात बिरात शिर दुखाए पनि, रात बिरात शिर दुखाए पनि। पार्श्वमा धुन बजिसकेको छ, कलेजो मेरो चिरेर हेर, पन्ना काजीको स्वर, यादव खरेलको रचना तथा शिवशंकरको संगीत रहेको यस गीत आज हामी कार्यक्रमको अन्तिममा छोड्छौँ। यतिन्जेलको बसाईमा आज हामीले विशेषतः घर देशमा रहनुभएका सम्पूर्ण मुक्तकीला मनहरूले हाम्रो फेसबुक पेज मुक्तक संसारमा खसाल्नुभएका चोटिला पोटिला र बानकिला मुक्तकहरू नै जस्ताको तस्तै सर्लक्कै उक्काएर मुख मिठे मिठे प्रस्तुत गर्यौं। बीच बीचमा सुगम संगीतको पनि संयोजन गर्यौं। आज जे जति मुक्तक वाचन गर्न सके उहाँहरूलाई फेरि पनि कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट बधाई तथा शुभकामना थप्दै अर्को हप्ता तपाईँहरूसँग रेडियो तरङ्ग मार्फत भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी सुरेन्द्र पौड्याल र म प्रस्तुता प्रमिला गजुरेल पनि ओझेल पर्छौँ। हवस् त, यहाँहरूको मिठो निद सपनीको कामना सहित नमस्कार, शुभरात्री।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

लागेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

भेटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ।

पहिला सवालमा रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारी समानता र सअस्तित्वको लागि कार्यक्रम आजका नारी।

समतामूलक समाज निर्माणको लागि महिला पहिचान र योगदानमा समर्पित कार्यक्रम आजका नारी। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको कार्यक्रम आजका नारी तपाईँहरूले एफएम 98.1 र 103 मेगा हर्च र इन्टरनेटमा www.radionepal.gov.np www.onlineradionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ।

साझा सवालमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको प्रस्तुति कार्यक्रम आजका नारीको अर्को एउटा श्रृङ्खला लिएर बुधबारको बिहानी हामी यहाँहरूमाझ उपस्थित भइसकेका छौँ। आउनुहोस् स्वागत गर्छु प्राविधिक साथी मिनर्वा वज्राचार्यका साथ म चन्दा विष्ट।

0: आजका नारीको श्रृङ्खलामा हामीले विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वहरूको सफल जीवन अनुभवसँगै महिला सवालका विविध विषयको उठान गर्दै आएका छौँ। यही क्रममा आजको श्रृङ्खलामा हामी मुस्ताङ जोमसोङतर्फ जाँदैछौँ। केही समय अगाडि हामीले मुस्ताङ यात्राको क्रममा जोमसोङ स्थित होटल व्यवसाय सञ्चालन सँगै जोमसोङ स्थित पोथाङ आमा समूहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पर्यटन व्यवसायी महिलाहरू मध्येकै एक सुनकुमारी थकालीसँग कुराकानी गरेका छौं। स्थानीय विकासमा महिला सहभागिता, पर्यटन व्यवसायमा लाग्नुभएका दिदी बहिनीको आबद्धता कस्तो छ, के कसरी समूहमा आबद्ध भएर व्यक्तित्व र नेतृत्वमा अग्रसर हुनुहुन्छ, यो विषयमा रहेर भएको कुराकानीलाई पुनः एकपल्ट यहाँहरूमा सुनाउँदैछौ। आउनु सुनौ
1: सुनकुमारी दिदी, कार्यक्रममा स्वागत गर्छु यहाँलाई।
2: धन्यवाद।
0: तपाईँहरू पोथाङ आमा समूहमा आबद्ध हुनुहुन्छ, अहिले काम गर्नु भएको छ, विगत 25 वर्षदेखि आमा समूहमा आबद्ध हुनुहुन्छ। यो आमा समूहमा आबद्ध नहुँदा र हुँदा के फरक आएको महसुस भयो?
2: अब हामी आमा समूह पहिला गठन नहुने बेलामा चाहिँ आफ्नै उयो व्यवसायहरू गरेर बस्थ्यो, अनि पछि आमा समूह गठन गर्दाखेरि पुँजी चाहियो, अनि हाम्रो भवन पनि थिएन। पहिला त देउसिरे खेलायो, चिट्टाहरू खेलायो, पोलिथिनको ब्याग चाहिँ ब्यान गर्ने भनेर कोरा किनेर, के त्यो थान थानमा कोरा किनेर, अनि त्यही बहुमुखी सहकारीको एउटा छाप बनाएर झोला, बजारी झोला बनायो। दुःख त धेरै गर्यो आमाहरूले, अनि त्यसो गर्दा गर्दा बल्ल हो त्यो लाइब्रेरी एक तल चाहिँ बनायो कि हामीले चाहिँ।
1: हजुर।
2: अनि फेरि त्यतिखेर जुवाहरू खुल्ला थियो, तिर खेल्ने अनि यसो जुवा सो खेल्ने, ताराको होटल पनि चलायो कि आमाहरू सबै मिलेर पालो पालो के दिनको 10-12 जना 10-12 जना गरेर एक हप्तासम्म त्यसो गरी गरेर सङ्कलन गरेर, अनि बल्ल त्यो अहिले लाइब्रेरी भएको ठाउँमा चाहिँ स्याङ गाउँको जग्गा हो, त्यो जग्गा चाहिँ मागेर बल्ल घर एक तला बनायो कि। त्यो दुई तला त रिट नेपालले बनाइदिएको, एक तला चाहिँ हामी सरनाम नै गऱ्यो है। बालुवा बोक्न गयो आमाहरू, ढुङ्गा बोक्यो, माटो बोक्यो, आफै आमाहरू जाने त्यसै तरुण थियो, सबै आमाहरू सबै बुढी बुढी भइसक्यो।
0: कार्यक्रम आजका नारी सुनिरहनु भएको तपाईँ श्रोताहरूलाई फेरि पनि हामी जानकारी गराउन चाहन्छौँ। विभिन्न समुदाय स्तरमा र विकट ठाउँहरूमा अहिले हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध भएर विकास निर्माणको काममा त्यत्तिकै अग्रसर हुनुहुन्छ भने उहाँहरूको आफ्नो व्यक्तित्व विकाससँगै घर परिवार र समाजमा पनि परिवर्तन ल्याउन सफल हुनुहुन्छ। यस्तै एक आमा समूह पोथाङ आमा समूह, जुन मुस्ताङ जोमसोङमा रहेको पोथाङ आमा समूहको दिदी बहिनीहरूले, आमाहरूले स्थानीय विकासमा ल्याउनु भएको, घर परिवारमा आफैमा ल्याउनु भएको परिवर्तनको एउटा अनुभवलाई आज हामी यहाँहरूमा सुनाउन लागिरहेका छौँ। तपाईँहरूको समूहमा चाहिँ कतिजना दिदी बहिनीहरू हुनुहुन्छ?
2: 40 जना छ अहिले।
0: 40 जना। त्यो दिदी बहिनीहरू सबैजना यो पर्यटन व्यवसायमा, होटेल व्यवसायमा लाग्नु भएको छ?
2: होटल व्यवसाय हो, अनि पर्यटन दिवस मनाउने, अनि अब बिजा फुर्सद निकाल जान्छ, प्रोग्राम अब मन्दिर आयो, मानिने आयो भने वेलकम गर्न जाने है, काम त सबै गर्छ आमहरू, फुर्सद निकाल्छ। दुःख त पहिला बेसी दुःख गरेको, त्यो भवन एउटा नहुने बेलामा त जो अध्यक्ष हुन्छ यहाँ भयो भने यहीँ मिटिङ गर्ने हो, एउटा दराज थियो अनुमूल संरचनामा शास्त्रीय कार्यक्रम के राख्थ्यो नि त यो पर्यटन दिवस दिनमा, त्यतिखेर ल्यायो एउटा सानो दराज थियो, त्यो दराज कता कता हुन्छ, त्यही माइन्ड बुकहरू सबै बोकेर हिँड्नु पर्थ्यो। मलाई त्यो भवन बनेदेखि हामी मिटिङ त्यही घरमा गर्छौँ, आमा समूह अध्यक्ष घरमा मिटिङ गर्छौँ।
0: हजुर। अनि यहाँहरूको अहिले यो बहुमुखी सहकारीमा कति बचत छ त?
2: अहिले बचत चाहिँ पहिले त निकै नै थियो, अहिले त्यो हामीले किचनहरू मर्मत गरेर किचनहरू थप्यो, भाँडाकुँडा पुग्दैन, भोज भतेरहरूमा क्याटरिङ पनि चलाउँछ कि, अब जस्तै
0: आमा समूहले क्याटरिङ पनि चलाउनुहुन्छ, पुस्तकालय पनि चलाउनु भएको छ, म्युजियम पनि चलाइराख्नु भएको थियो, धेरै काम गर्नुभएको रहेछ।
2: अनि शनिबार फोहोर मैला ट्रिप छ, महिना एकचोटि चाहिँ उहीँ गाउँ त्यो धर्मशाला दिनु स्वाट्टै माथि त्यो गेट छ नि, जुमसुम लेखेको गेट, आर्मी बिहारी त्यहाँसम्म हामी जान्छ हप्ताको शनिबार त
0: हरेक शनिबार काम गर्नु
2: ठाउँमा छ कि, त्यो फोहोर जलाउने टिन छुट्टै, सिसा छुट्टै, ढर्ने कुरा छुट्टै जलाउँछ कि हामी, न त त्यो सेवाबाट नै हामीले चलाउँछ, अन्नपूर्णले चाहिँ दिनुभएको, तर पैसा चाहिँ पछि बिस्तारै बिस्तारै तिर्नुपर्ने, लिटरको 5 रुपियाँ त्यो पानी, त्यो फिल्टर गरेर आउँछ कि ठ्याक्कै, हजुरले याद गर्नु भएन होला, अहिले त्यहाँ इन्ट्री गर्ने चेकपोस्ट थियो कि, त्यो कुहिरेर इन्डियालाई चेक इन्ट्री गर्नु पर्यो, एक ह्याप लगाउनु पर्छ सँगै छैन, हो त्यही थियो कि हाम्रो पानी चाहिँ।
0: जोमसुमलाई सरसफाइ राखेर चटक्क पारेर पर्यटन विकासमा अभिवृद्धि गर्नको लागि आमा समूहहरूको एकदमै ठुलो भूमिका रहेछ। जुवा तास यो तिरा हान्ने त्यसलाई पनि हटाउनु भयो, बन्द गरिदिनु भयो। अब होटेलमा व्यवसाय चलाउन पनि दिदी बहिनीहरू खटिनु भएको छ, सरसफाइको काममा पनि खटिनु भएको छ, लाइब्रेरी चलाउनु भएको छ, म्युजियम चलाउनु भएको छ, अनि दाजुभाइहरू बुवाहरू चाहिँ के गर्नुहुन्छ?
2: पेलानी तेल अनि खोर्सानी जिरा

0: त्यही भएर त करेन्ट सरले भन्छ नि के अरे छोरा मान्छे भन्दा तपाईँहरू केटी लेडिजहरू फर्स्ट छ अनि हामीले त हाम्रो श्रीमतीहरूलाई त चुरा धागो टिका लाउनु न हामीले पैसा दिनुपर्छ उनीहरू महिना महिना कुरेर बस्नुपर्छ तपाईँहरू आफै सक्षम हुन्छ अनि हामी माग्नु पर्ने नि त बुढालाई हामी दुःख नि आफै गऱ्यो लुगा किनिने गहना किनिने आफै
1: बुढाहरूले चाहिँ माग्नुहुन्छ आफ्नो मुठीमा पैसा हुँदा त फरक पर्छ होला नि
0: पर्छ आफ्नो हात माथि हुन्छ नि त बुढाहरू हात तल हुन्छ उहाँहरूले माग्नुहुन्छ आफूले दुःख गरेन भयो भने त बुढाले माग्नु भयो हात थाप्नु पर्यो बुढा हात माथि हुन्छ हाम्रो हात तल
1: यो जुमसुङमा जति पनि होटल व्यवसायमा लाग्नु भएको छ पर्यटन विकासमा पर्यटन व्यवसायमा लाग्नु भएको छ हाम्रो दिदी बहिनीहरू यति धेरै काम गर्दा गर्दै पनि पर्यटन व्यवसायमा पनि लागिरहनु भएको छ त्यो आफूले गरेको आम्दानी जुन पैसा हुन्छ त्यो पैसा चाहिँ सबैभन्दा धेरै खर्च उहाँहरूको लगानी चाहिँ तपाईँहरूको केमा हुन्छ
0: हाम्रो लगानी लगानी अब अलिअलि बचत गर्नु अब छोराछोरी पढाए पढा अलिअलि रह्यो भने त्यही घर जग्गा किन्ने पोखरा काठमाडौँ दिएर अनि अलिअलि गहना सहना लाउने आफ्नो इच्छा लागेको चिज छोराछोरी पढाउनु भयो लाउनु नै पाउँदैन
1: आफ्नो परिवारमै खर्च हुन्छ बढी भन्दा बढी
0: चार चार महिना महिना एक सय गरेर चार महिनामा सय गरेर पैसा उठाउँछ अनि अब कसलाई चाहियो सय गरेर त्यो पन्ध्रमै दिन्छु फेरि वर्षको त्यसरी उठाउँ बचत पनि गर्छ बचत पनि गर्छ दुःख पनि गरियो योभन्दा चार वर्ष अगाडि हामी सिक्किम गान्तोक सबै घुम्न गयो यता स्वर्गद्वारे यता हलिसी सबै घुमेर हामी त्यतिखेर कतिवटा प्रदेश सातवटा प्रदेश हो कि छुन त
1: भनेपछि सुनकुमारी दिदी दुःख गरे अनुसार सब कुरा भइ पनि रहेछ
0: जान्छ जान्छ आमाहरू बेला बेला दुई दुई वर्ष तिन तिन वर्ष ग्यापमा अनि यस्तो भ्रमण समूह जान्छ आमासँग सबै अनि अलिअलि आफूले सबै समूह पैसा नमास्ने भनेर त्यो दस उठाएर घुम्न नै गयो दुःख पनि गरे समूहमा
1: यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी कार्यक्रम आजका नारी सुनाइरहेका छौँ र कार्यक्रम आजका नारीमा आज हामी एयरपोर्ट नजिकै यो जोमसुङमा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको यो कुराकानी यहाँहरूमा सुनाइरहेका छौँ र उहाँका अनुसार यो जोमसुङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहले बहुमुखी सहकारी संस्था मात्र चलाएको छैन लाइब्रेरी चलाएको छ पर्यटन व्यवसायमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ साथै आफ्नो स्थानीय विकासमा सामाजिक विकासका काम कार्यमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ दिदी बहिनीहरूले पर्यटन विकासको लागि जे जति आवश्यक कुराहरू छ त्यो सबै यहाँहरूले नै चलाइराख्नु भएको छ
0: वर्ष त्यो बुद्ध जयन्ती मनाउँछ अनि तिजको बेलामा बुहारी टोलहरू छ हामी तिजको प्रोग्राम चलाउँछ उहाँहरूले अनि यो सबै कुरा गर्छ बिचरा अब तपाईँहरूको तलतिरको रहनसम्म पनि हामी मान्छ दसैँ तिहार त्यस्तो नि मान्छौँ बिचरा बुहारी टोलीहरू चाहिँ
1: अनि ओडाबाट स्थानीय तहबाट महिला विकासको लागि आएको जुन बजेट हुन्छ नि त्यो आमा समूहहरूले पाएको छ
0: पाएछ
1: के गर्नुहुन्छ त्यो
0: पनि हामीले 4 लाख
1: त्यसबाट आएको पैसा चाहिँ के गर्नुहुन्छ त्यो 4 लाख के गर्नु
0: बजेट पनि योजना पनि अब त्यहाँ योजना हेरेर दिने हो काटिदिन्छ यत्तिकै यसपालि 4 लाख परेको थियो हामी किचनमा मरम्मत गर्यो भाँडाकुँडा अलिअलि पुग्ने भाँडाकुँडा थप्यो भाँडामा जुठानीहरू बनायो 4 लाख यसपालिको चाहिँ
1: हजुर
0: अनि योभन्दा अगाडि पनि त्यो किचन बनाइदिनु भयो
1: अनि तपाईँहरूले त्यो आएको पैसाले होइन कानुनको कुराहरू पनि कहिले काहीँ जान्नुपर्छ नि त होइन त्यस्तो कुराहरू जान्ने कुनै तालिमहरू त्यस्तोमा चाहिँ खर्च गर्नु भएको छैन
0: गरे होइन तर
1: जति पनि आज महिलाहरूको लागि भनेर त्यो चाहिँ विकासमा नै लगाउनु भयो आफ्नो लागि चाहिँ लगाउनु भएन
0: एकचोटि यो सुत्किरीको बारेमा अब सुत्किरीहरूको गाह्रो भयो भने हामीलाई जिम्मा दिनु भएको थियो कोही सुत्किरी गाह्रो भयो भने चाहिँ आफ्नै लागि भन्दा केही पनि राख्दैन बिचरा समूह हो सबै एकजुट हुन्छ यहाँ त जे काम पर्दैन
1: समूहमा भएको दिदी बहिनीहरूलाई पनि त कति कुराहरू नबुझेको हुन्छ होइन कतिपय कुराहरू जानु
0: पर्छ कि दिन त बिचरा तालिम हामी आफै तालिम लिँदा फुर्सदै पाउँदैन र पो त त्यहाँदेखि यहाँको बारेमा यस्तो यस्तो छ महिलाको नयाँ नयाँ कानुन बनेको छ भनेर उहाँले न्यायको बारेमा भन्नुभएको थियो
1: औद्योगिक विकास निर्माणको लागि मात्र होइन होइन महिलाको लागि के नयाँ कुराहरू आएको छन् होइन कानुन के बनेको छ त्यो त्यसमा पनि अलिकति खर्च गर्नुपर्ने नि होइन
0: यो बढी ठुलो जब मान्न हामी लेख्दा लेख्दा शुद्ध हुँदैन
1: हजुर
0: सबै एक्लो फ्याक्लो भयो
1: अब त्यो बुहारीहरू पढेको लेखेको छ होला
0: त्यो बुहारी पढे लेखेको कोषाध्यक्ष सचिव जस्तो ठिकै हुन्छ बिचरा अस्ति त्यो कोषाध्यक्ष लडेको हामी नाम लेख्न जाने दुई तिन गर्छ पढ्यो जमानामा ट्याप उठाउनुपर्छ एउटा नाम लेखाउन जान्ने त हो।
1: हजुर सुनकुमारी दिदी, यो त अब जोमसोङ भनेपछि त एक पर्यटकहरू आउने ठाउँ भयो होइन, पर्यटन विकासको लागि एकदम महत्त्वपूर्ण भूमिका आमा समूहहरूले निर्वाह गरेको छ पनि भन्नुभयो होइन। हाम्रो दिदी बहिनी जो होटल व्यवसायमा लाग्नु भएको छ, पर्यटन व्यवसायमा लाग्नु भएको छ, उहाँहरूलाई त अप्ठ्यारो पर्यो होला नि है।
0: कति गाह्रो कति गाह्रो बिचरा। अब हाम्रो घर हुनेहरू त ठिकै छ, अब घर

0: भाडामा बस्ने कति गाह्रो छ नि। त्यही भएर अस्ति त्यो ब्याङ्कबाट चाहिँ फोन गर्नुभएको थियो कि प्रदेश सरकारले चाहिँ 5 लाखको 10 लाखको 15 लाखको ब्याज चाहिँ हो प्रदेश सरकारले तिर्दिने।
1: अब यो कुरा चाहिँ प्रष्ट रूपमा आमा समूहहरूले के रहेछ भनेर बुझ्नु पर्यो नि त होइन, किनभने तपाईँहरूको आमा समूहमा त सबै होटल व्यवसाय गर्ने दिदी बहिनीहरू नै हुनुहुन्छ होइन। होटल व्यवसाय गर्न सजिलो गाह्रो के छ दिदी?
0: त कति गाह्रो छ कति गाह्रो छ, त्यही खाना मिठो छ भन्छ, त्यही खाना नमिठो छ भन्छ, त्यही कुरा राम्रो छ भन्छ, त्यही कुरा नराम्रो छ भन्छ, कति शब्द सुन्नुपर्छ के अब विचार र सोचाइ।
1: तैपनि जोमसोमको होटल व्यवसायलाई माथि उठाउने काम त सबै दिदी बहिनीले गर्नुभएको रहेछ, के कुरामा ध्यान दिनुहुन्छ अझ राम्रो होस् पर्यटक अझ धेरै आओस् होइन?
0: अब मेन त हामी बाथरुम सफा हुनु पर्यो, बाटो राम्रो हुनु पर्यो, सबभन्दा त बाटो राम्रो भयो पर्यटकहरू आउनुहुन्छ घुम्नलाई। अब हामीले हेर्ने ठाउँ पनि अहिले अब त्यो ढुम्बा ताले एउटा भरि घुम्ने ठाउँ छ, अहिले भ्यू टावर बनाएको छ, अब हाम्रो एयरपोर्टको त्यहाँ माथि भ्यू टावर बनाउनुलाई पार्कहरू बनाउनुलाई छ, यो माथि ठुलो होटल छ, होटल भन्दा तल हाम्रो खानेपानी ट्याङ्कीको एउटा चौर छ हो त्यहाँ बनाउनुलाई छ।
1: जति पनि तपाईँहरूको लागि भनेर महिलाहरूकै लागि भनेर स्थानीय तहबाट ओडाबाट आएको पैसा हुन्छ त्यो चाहिँ तपाईँहरूले बोल्ने क्षमता विकास गर्नको लागि, कानुनको कुरा जान्नको लागि, अरू धेरै धेरै कुराहरू जान्नको लागि, जस्तो हिसाब किताब राख्ने त्यस्तो ट्रेनिङ लिनको लागि खर्च गर्नु पर्यो नि होइन। धेरै ठाउँमा तपाईँहरूको मात्र होइन धेरै जस्तो आमा समूहहरूले आफूले लिएको जुन महिला विकासको लागि भनेर आएको बजेट हुन्छ त्यो चाहिँ धारो बनाउने, बाटो बनाउने, मन्दिर बनाउने गरिराख्नु भएको छ, त्यसको लागि छुट्टै बजेट हुन्छ। अनि हाम्रो दिदी बहिनीलाई आएको भनेर बजेट चाहिँ उहाँहरूकै क्षमता अभिवृद्धिमा, ज्ञानमा, जानकारीमा जाओस् भन्ने हुन्छ। यसको लागि चाहिँ पोथाङ आमा समूहहरूले अब अझै सक्रिय भूमिका निर्वाह गर्नु पर्यो होइन।
0: त्यही भएर बुहारीले चाहिँ चाहना चाहिँ गर्छ कि अब हामी त्यस्तै ट्रेनिङ लिनुपर्ने छ, उभिएर भाषा साझा गर्ने 2 शब्द बोल्ने सिक्नु पर्यो भन्छ कि बिचार बुहारी टोलीले। अब
1: चाहिँ त्यो कुरा भन्नु पर्यो, नेतृत्व लिने चाहिँ अलिकति कम भयो दिदी बहिनीहरू, काम गर्न जान्नु भयो
0: अब मुखले अब हातले गर्ने मात्रै हो, हामी त पढे लेखे धेरै बुहारीहरू छैन कि, त्यही 9-10 जना होला अब अलि एसएलसी गरेर 12-13 पढ्योहरू चाहिँ अरू त सबै नाम मात्रै ठ्याक्कै लेख्न जान्ने।
1: अनि यहाँ छोरीहरूलाई पढाउने अथवा पौढ शिक्षा
0: प्रोसेस चाहिँ पहिलो चलाएको शिक्षाले नचलाएको होइन, त्यो पहिलो पहिलाको आमाहरू अहिले त्यो सुखदेवी भनेर लेख्न जान्नुभएको छ, अनि अहिले चलाएको यहाँ टिचरहरूले पढाएको हुन् बिचरा नामै लेख्न नजान्नेहरूले चाहिँ अब एउटा आफ्नो नाम एउटै लेख्न जाने सिका लिएको हो यहाँ आमाहरूले नआएको नि होइन, आउँछ एयरपोर्टमा त्यो सबै नेता नि ठोक्छ योजना नआउने नि होइन, अब यो के पढाइ अलिक पढ्ने नै कमी छ कि त्यो हामी जस्तै अब रस दीर्घ
1: अब तपाईँहरू आमा समूहमा त बचत पनि छ, पैसा पनि छ, के केमा लगानी गर्नु भएको छ भन्नुभयो, सुन किन्न पनि लगानी गरिरहेको छु, घर जग्गामा किन्न पनि भनेछ, छोराछोरीलाई पढाउनु पनि खर्च गरिराख्नु भएको छ भनेपछि आफू पढ्न पनि खर्च गर्नु पर्यो नि त।
0: अनि एक त बिचरा भर्खर कम्प्युटर आउने बेलामा त त्यो माउस यस्तो चलाउने जाने थियो कि अब एक हप्ता अनि त्यहाँबाट घर आए उयो त हो नि
1: काम व्यस्तताले
0: कामै बिजी हुन्छ बिजा होटल सरसफा गर्ने।
1: अब तपाईँहरूको आमा समूहहरूले त्यो कुरामा पनि ध्यान दिनु पर्यो नि होइन, त्यसो दिनुपर्छ जस्तो लाग्दैन पढाइमा, कम्प्युटर चलाउन बोल्न होइन।
0: त्यो बुहारीले त्यो भन्छ अब तपाईँहरू त अब बुढी भयो ठिकै छ, अब हामी चाहिँ 11-12 कलेज पढेर आएको उनीहरू सर र हुन्छ नि,
1: अनि
0: उभिएर के त बोल्न सक्छ अहिले उभिएर कहाँ आउँछ त्यो कुरा बसेर मात्रै।
1: अनि सुन किन्नलाई जति पैसा खर्च गर्नुहुन्छ आफ्नो स्वास्थ्यलाई चाहिँ त्यति हेरचाह छ कि छैन दिदी
0: बहिनीहरू? जसरी त्यो पुस माघमा चिसो बेला तल जान्छ सबै के अरे चेक होल बढी चेक गरेर आउँछ सबै आमा जानुहुन्छ हिउँद जाडोमा लागि नि हेर्छ
1: हो त हेर्नु पर्यो नि होइन, सुत्केरी स्याहार पनि राम्रोसँग गर्नुहुन्छ।
0: अहिले त ज्यान धनी के अरे पैसा धनी भन्दा ज्यान धनी बनाउने भन्छु म त जति हेर्ने होइन, अब पैसा पनि धनी बनायो भने ज्यान धनी बनायो अब खर्चै हुँदैन, ज्यान धनी भएपछि निरोगी भएपछि त
1: निरोगी भएपछि
0: व्यवसाय चल्छ, आफूलाई बाँच्न नि ढुक्कर बाँच्न पायो मान्छेलाई ज्यान धनी बनाउने हो, ज्यान धनी पैसा धनी बनाउनु पर्न एक मान खाना पुगिहाल्छ, एकसँग लाउने गाना पुगिसकेछ सबैलाई होइन, छोराछोरी पढ्नेलाई खर्च हालिदिन्छ नि।
1: जस्तो तपाईँहरू जति पनि समूहमा आबद्ध हुनुहुन्छ दिदी बहिनीहरूलाई कहिलेकाहीँ अप्ठ्यारो पर्छ नि होइन, त्यस्तो बेलामा सबैजना सहयोग गर्न जुट्नुहुन्छ?
0: यहाँ त एकदमै जोड छ, तपाईँ तल्लिएको जस्तो त्यो मैले देखेन मैले सुनेन भन्दैन, ल यस्तो फलान ठाउँमा यस्तो घटना घटेछ अथवा राम्रो काम भए पनि ल शुभ काम यस्तो यस्तो छ अरे भने उर्रै हो, अब यस्तो भएछ फलान ठाउँमा एउटा कोही बच्चा खेर गएछ अरे, कोही के घटना गरेर कोही बिरामी भएछ अरे भन्ने जान्छ सहयोग पनि गर्छ।
1: दिदी बहिनीहरूलाई हिंसा पनि हुन्छ यता के कस्तो छ?
0: दिदीबहिनी हिंसा त कोही कोही छ कहिले कहिले, त्यो पनि यहीँको लोकल बासिन्दालाई त हुँदैन, यो बाहिरबाट आएर बिचरा कुल्ले काम गर्नेहरू त्यस्तोहरू चाहिँ फल त गर्ने नै बाहिरबाट आउनेले गर्छ हिंसा गर्ने पनि गर्दैन गर्दैन
1: एकदम सशक्त हुनुहुन्छ।
0: पहिलादेखि छोराछोरीले भनेको हुन्छ नि यहाँ त अब यो तलबाट
1: भनेको हुन्छ आमाहरूले
0: अब छोराछोरीलाई बुझाएर राखेको हुन्छ नि चोर्नुहुन्न ढाड्नुहुन्न अब यस्तो हिंसा गर्नु हुँदैन छोराछोरी त बराबरै पढाउँछ यहाँ त छोराछोरीले भेदभाव त छैन।
1: आज यो जुमसुममा रहेको पोथाङ आमा समूहको सुनकुमारी थकाली दिदीको कुरा सुनेपछि भन्न मन लागेको छ हामीले यदि हिंसा न्यूनीकरण गर्ने हो हिंसा रहित घर परिवारको लागि हामीले केही गर्ने हो भने आफ्नै घर परिवारबाट छोरा र छोरीलाई समान शिक्षा दिनु पर्यो गलत काम छोराछोरीले नै गर्नुहुन्न भनेर सिकाउनु पर्यो होइन दिदी त्यो सिकाइराख्नु भएको छ
0: भन्छ भन्छ हामीले भनिरहन्छ
1: भनेपछि अहिले स्थानीय तहमा यो लोकल स्तरमा हिंसाका घटनाहरू त्यति घटेको छैन
0: लोकल त घटना घटे नै यो बाहिरैबाट आउनु बाहिरबाट पाँच वर्ष भयो दस वर्ष भयो भन्ने रहेछ कोही यहीँ आएर बिहा गरेको हुन्छ यहीँको लोकल केटी बिहा गर्छ कोही उतैबाट आएर
1: यहीँको दिदी बहिनीहरू जो आमा समूहमा आबद्ध हुनुहुन्छ उहाँहरूलाई चाहिँ हिंसा गर्ने हिम्मत कसैले गर्न सक्दैन
0: सक्दैन सक्दैन तर गर्दैन गर्दिन केटीले नै गरेको छैन केटाले नै यस्तो गल्ती चाहिँ हिंसा चाहिँ गर्दैन कोही हिंसाको यो पनि मैले विकास गरेर गर्छ कि दुई तिन दिन अभियान चलाउँछ यिनीहरूले पनि चलाउँछ चलाउँछ दुई तिन दिन अगाडि प्रोग्राम चलाउँछ त अनि नारी दिवसको दिनमा त अब हामी पालो पालो मनाउँछ एक वर्ष पुथाङले मनायो एक वर्ष ठिनीमा एक वर्ष एसियाङमा एक वर्ष पारी जुम्छौँ पालो पालो पालो पालो मनाउँछ
1: हजुर
0: पहिला पहिला बरी टुल भलिबल खेल्ने गीत गाउने डोरी तान्ने सबै खेल खेल्न आउँथे नि
1: दिदी बहिनीहरू खेलकुदमा पनि
0: मजाले खेल्छ फुटबल भलिबल भलिबल बरी टुल एक त कस्तो मजाले खेल्यो होइन दुई तिन दिन नै हो हाम्रो प्रोग्राम भन्ने
1: ए प्रतियोगिता नै हुन्छ
0: गर्छ कम्पिटिसन गर्छ दोहोरी गीतहरू भयो
1: नाच गानमा होइन खेलकुदमा घरबाट केही रोकटोक छैन
0: गाउने भनेपछि जान्छ सबैजना नाच्ने गाउने भने समूहबाट जाने
1: होटल व्यवसाय चलाउन यो पर्यटन व्यवसायमा चाहिँ दिदी बहिनीहरूको कतिको चासो छ अहिले नयाँ नयाँ पनि
0: चासो छ नि बिचरा पर्यटन पेसा यही हो अनि कि पढे लेखेको छैन कि जाहिर खानु भयो कि विदेशै जानु पर्यो
1: विदेश जाने भनेपछि होइन होटल व्यवसाय यही चलेको हुनाले त्यति विदेश जानुहुन्न कि यहाँको दिदी बहिनीहरू पनि वैदेशिक रोजगारको लागि गइराख्नु भएको छ कि के छ दिदी
0: प्राय त यही होटल व्यवसाय अहिले यो गाउँ गाउँमा होमस्टे पनि खोलेछ अहिले झन् भएन यो बाटो आएको थियो ठिनीमा खोलेछ स्याङमा खोलेछ
1: मुस्ताङको विभिन्न भागबाट वैदेशिक रोजगारमा जाने दिदी बहिनीहरू चाहिँ निकै कम छन् भनेपछि गरी खान चाहियो भने जाँगर भयो भने सकिँदो रहेछ
0: सकिन्छ यहीँ सुन फल्छ हिरा फल्छ अब के गर्ने अब जाँगर त मिहिनेत चाहियो सरसफाइ चाहियो सबै कुरा चाहियो
1: तपाईँको समूहले होइन आमा समूहले गरेको यो 25 वर्षदेखि स्थानीय तहमा विकास निर्माणदेखि लिएर पर्यटन व्यवसायमा एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छौँ भन्नुभयो एक आपसमा सहयोगको लागि जुटी पनि हाल्छौँ त्यो कुराहरू पनि यहाँहरूले राख्नुभयो यस्तै गरी अरू ठाउँमा पनि दिदी बहिनीहरू एकजुट भयो भने त जुवा तास हटाउन सकिँदो रहेछ आफ्नो समाजमा चाहिँ सरसफाइको कामदेखि लिएर विकास निर्माण बचत ऋण तथा बचत सबै चलाउन सकिँदो रहेछ तपाईँहरू जस्तै सशक्त रूपमा अर्को ठाउँमा पनि दिदी बहिनीहरू सशक्त होस् समूहमा आबद्ध होस् भन्नुको लागि आज के भन्नुहुन्छ आवश्यक रहेछ
0: आवश्यक छ अब एकजुट चाहिँ हुनु पर्यो होइन आफ्नो मनैदेखि नै अब महिलाहरूलाई अब आफ्नै आयस्रोत त भए आफै सशक्त भयो भने त होइन पहिला आफ्नै विकास हुनु पर्यो घरमा अनि बल्ल टोल हुनु पर्यो गाउँमा हुनु पर्यो छिमेकी हुनु पर्यो सुरु त आफ्नै घर पर्यो घरै दर हुनु पर्यो नि पहिला त
1: हजुर फुर्सदै छैन के समूहमा गरे के हुन्छ र भन्ने दिदी बहिनीहरू पनि हुनुहुन्छ नि
0: छैन छैन यहाँ त एकजुट भएर जान्छ पिक्चर अन्त त अब जाने यस्तै एकजुट भएर अहिले अहिले सबै शिक्षा पुगिसक्यो गाउँ कुना काब्जामा अहिले जान्छ होला अहिले त
1: समूह भनेको शक्ति हो
0: जानुपर्छ भने अहिले जान पनि दिन्छ नि त पुरुषहरूले बुढाहरूले पनि तब तलतिर चाहिँ बुढाहरूले जानै नदिँदो रहेछ नि बिचरा पेसा गरे भने पहिला जान्छ अरूले बिगार्छ के भन्ने त्यस्तो हुँदो त्यो केही नै गर्न नदिँदो रहेछ त अनि
1: के भन्नुहुन्छ त्यस्तो नदिनेहरूलाई
0: नदिनेहरू त अब दिनु पर्यो नि कि पेसा गर्दै बिग्रिने भत्किने हुन्छ र होइन आफै सक्षम हुन्छ नि होइन, बुढाहरूसँग हात थाप्नु पर्ने, सासूससुरा हात थाप्नु पर्दैन, काम त गरेर खाने नि, आफै सक्षम भयो कति राम्रो।
1: घरको दिदी बहिनी आमाहरू सक्षम भयो भने घरकै लागि हुन्छ, त्यही समाजकै लागि हुन्छ।
0: सुरुमा घर बलियो भएपछि त अनि त्यहीबाट त सिक्ने त भन्ने पार त होइन, अब हामीले यस्तो घर बलियो बनायो यसो भयो भनेर टोलचिमीले गर्छ नि त पेसा त।
1: आज यहाँहरूको यो पोथाङ आमा समूहहरूले यो जोमसुङको पर्यटन व्यवसायदेखि लिएर विकास निर्माणको काममा हरेक क्रियाकलापमा जुन भूमिका निर्वाह गरेको छ त्यसबारे जानकारी गराइदिनु भयो, यसको लागि सुनकुमारी दिदी यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: कार्यक्रम आजका नारीमा विविध विधा र क्षेत्रमा अग्रसर सफल सङ्घर्षरत महिला व्यक्तित्वको अनुभव र महिला सवालमा यहाँहरूमा केही जानकारी राख्ने क्रममै आज हामीले मुस्ताङ स्थित जोमसुङ एयरपोर्ट नजिकै रहेको पोथाङ आमा समूहको सुनकुमारी थकालीसँग भएको भेटवार्ता यहाँहरूमा सुनायो। हाम्रा आमा समूहमा आबद्ध दिदी बहिनीहरूले बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा ल्याएर आर्थिक रूपमा सशक्त हुने कार्य गरिराख्नु भएको छ। यसै गरी जुन जुन क्षेत्रहरू पर्यटनको लागि एकदम प्रख्यात छन् त्यो ठाउँहरूमा आमा समूहहरूमा आबद्ध हाम्रा दिदी बहिनीहरूले पर्यटन विकासमा पनि एकदमै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ भन्ने उदाहरण पोथाङ आमा समूह पनि हो भन्ने कुरा आजको हाम्रो भेटवार्ताबाट पनि प्रष्ट भएको छ। हाम्रा दिदी बहिनीहरू समूहमा आबद्ध हुँदा घर परिवार र समाजको लागि मात्र धेरै भूमिका निर्वाह गरेको तर आफ्नै व्यक्तित्व विकासको लागि चाहिँ अलिकता कम खर्च गरिराखेको, अलिकता त्यसमा लगानी कम गरेको देखिएको छ र यसमा अझै सजग हुन सकियो भने हिंसा न्यूनीकरणदेखि लिएर आर्थिक रूपमा सशक्त रहन र घर समाजमा विकाससँगै पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न हाम्रा दिदीबहिनीहरू सफल छन् भन्ने कुरा आजको यो भेटवार्ताबाट प्रष्ट भएको छ। हामी यस्तै यस्तै आमा समूह र यस्तै यस्तै जाँगरिएला र आटिला सुनकुमारीहरूको खोजीमा छौँ र यो खोजीमा रहँदै गर्दा उहाँहरूको अनुभवलाई यहाँहरूमा सुनाउँदै जानेछौ। आजको लागि भने कार्यक्रम आजका नारीको आजको यो श्रृङ्खलाबाट विदा माग्नु पर्ने समय भएको छ। अर्को साता फेरि पनि महिला सहभागिता सशक्तिकरण सँगै महिला सवालका विविध विषय वस्तुहरूलाई यहाँहरूमा आज राख्नको लागि उपस्थित हुने नै छु। कार्यक्रम आजका नारीको हाम्रो प्रस्तुति सुनिरहनु भएको छ भने कार्यक्रम प्रतिको प्रतिक्रिया सल्लाह सुझावको लागि हामीलाई इमेल मार्फत पनि सम्पर्क राख्न सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना रहेको छ cb.rnprogram@gmail.com। यो जानकारी सँगै आजको लागि कार्यक्रम आजका नारीको यो श्रृङ्खलाबाट प्राविधिक साथी मिनर्वा बज्राचार्यसँगै म चन्दा विष्ट पनि विदा माग्छु। आउँदो साता हाम्रो भेट बुधबारको बिहानी यहाँहरूमा सुनिनेछ। आजको लागि नमस्कार।

नमस्ते कार्यक्रम विश्व परिवेशबाट विश्वमा हरेक दिन नयाँ नौला र अनौठा घटनाहरू भइरहेका हुन्छन् र ती घटनाहरू हाम्रा लागि रोचक अनौठा र प्रेरक पनि हुन्छन्। हामी यस्तै असामान्य प्रकृतिका ती घटनाहरू रोचक प्रसङ्गहरू र सन्दर्भहरू सुन्न वा हेर्न उत्सुक हुने गर्छौँ। त्यसैले तिनै विश्वभर भएका घटेका अनौठा घटनाहरू रोचक र प्रेरक विषय वस्तुहरू समेटेर कार्यक्रम विश्व परिवेशमा प्रस्तुत गर्ने गर्दछौँ। साथमा गीत सङ्गीत पनि सुनाउँदै आएका छौँ। यो विश्व परिवेश कार्यक्रम तपाईँले तपाईँहरूको प्रिय स्टेशन रेडियो नेपालबाट हरेक बुधबार बिहान नेपाल भाषाको समाचारपछि सुन्दै आउनु भएको छ। साथै हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईँको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा सुन्न सक्नुहुनेछ।

विश्व परिवेशमा आज प्रस्तुत गरिने सन्दर्भ सामग्रीहरू छन्। संसारकै अनौठो रुख, तीनजनाको जिन सहित जन्मियो सुपर बेबी, परिवार नियोजन गर्न नचाहने 17 बच्चाकी आमा, लामा खुट्टा बनाउन 2.5 करोड खर्च, विश्वमै पहिलो पटक रोबोटबाट गर्भाधान, संसारकै ठूलो केरा र संसारका 5 ठाउँ जान नपाउने। विश्व परिवेशमा सर्वप्रथम राख्दछौ एउटा रोचक प्रसंग, संसारकै अनौठो रुख। हाम्रै छिमेकी मुलुक भारतको उत्तर प्रदेश राज्यको राजधानी हो लखनऊ। लखनऊलाई नवाबहरूको शहर पनि भनिन्छ। भारतीय स्वतन्त्रता संग्रामको इतिहासमा लखनऊको महत्वपूर्ण स्थान छ र भनिन्छ भारतको केन्द्रको सत्ताको बाटो लखनऊ भएर जान्छ। लखनऊसँग भएका विशेषता केवल यति मात्र होइनन्। यही लखनऊ शहरमा एउटा अचम्मको आँपको बोट छ जो निकै चर्चामा छ। यो आँपको बोटको विशेषता भनेको यसको एउटै रुखमै करिब 300 किसिमका आँप फल्ने गर्दछन्। यो अनौठो आँपको बोट लखनऊबाट केही किलोमिटरको दूरीमा पर्ने मलिहावाद चौराहामा रहेको छ। लखनऊका बासिन्दा हाजी कलिम उल्लाह खानले निकै मेहनत लगाएर यो आँपको बोट तयार गरेका हुन्। उनले ग्राफ्टिङ प्रविधिको सहयोगमा यो आँपको रुख तयार गरेका हुन्, जसमा अहिले विभिन्न 300 थरीका आँप फल्ने गरेका छन्। त्यो अनौठो आँपको बोट तयार पार्ने हाजी कलिमलाई तत्कालीन भारतीय राष्ट्रपति प्रतिभा पाटिलले पद्मश्री सम्मान पनि प्रदान गरेकी थिइन्। यो रुखको रहस्य जान्नका लागि जापानी वैज्ञानिकहरूको एक टोली पनि त्यहाँ गएको थियो। यो रुख रोपेर हुर्काउने हाजी कलिमका अनुसार उनले पहिलो पटक 17 वर्षको छँदा नै एउटा यस्तो वनस्पति तयार गरेका थिए जसमा 7 किसिमका फल फल्दथे। त्यसैले हाजी कलिम म्याङ्गो म्यानको नामले पनि चिनिन्छन्। यो बोटमा फल्ने आँपलाई टिपेर बेचिँदैन। हाजी कलिमले बाँकी रहेका खानेकुराहरू त्यहाँका विभिन्न मानिसहरू बीचमा बाँडिदिने गर्दछन्। विश्व परिवेशमा अब राख्दैछौ एउटा अनौठो प्रसंग, तीनजनाको जिन सहित जन्मियो सुपर बेबी। विश्वमा पहिलो पटक यस्तो बच्चा जन्मिएको छ जसलाई कुनै पनि वंशाणुगत रोगको समस्या हुने छैन। यो बच्चा आफ्नो बाबु आमासँग पनि दुरुस्तै मिल्दैन, किनकि यसमा बाबु आमासँगै तेस्रो बच्चाको डिएनए पनि रहेको छ। अर्थात् यो बच्चा तीनजना मानिसको डिएनएबाट बनेको छ। बेलायतको न्यू क्यासल फर्टिलिटी सेन्टरमा यो सुपर बेबीको जन्म भएको हो। यो बच्चा तयार गर्नका लागि तीनजना मानिसको डिएनए प्रयोग गरिएको छ। डिएनए को विशेषता कायमै राख्नका लागि आईभीएफ प्रविधिको प्रयोग गरिएको छ। यो बच्चाको शरीरमा कुनै पनि खालको वंशाणुगत समस्या वा खराब खालको वंशाणुगत उत्परिवर्तन नरहेको बताइएको छ। जुन प्रविधिबाट यो बच्चा जन्माइएको हो त्यसलाई माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्ट अर्थात् एमडिटी भनिन्छ। माइटोकोन्ड्रियल डोनेसन ट्रिटमेन्टलाई एमआरटी अर्थात् माइटोकोन्ड्रियल रिप्लेसमेन्ट ट्रिटमेन्ट पनि भनिन्छ। बेलायतका डाक्टरहरूले यो पद्धतिको विकास गरेका हुन्। यो पद्धतिमा स्वस्थ महिलाको डिम्बबाट तन्तुहरू लिएर आईभीएफ भ्रूण तयार गरियो। सो भ्रूण जुन महिलाको गर्भमा हुर्कियो त्यो आमाको जेनेटिक रोगहरूबाट सुरक्षित रह्यो, अर्थात् यसलाई आमाको शरीरमा भएका रोगहरूको कुनै असर हुँदैन। यो भ्रूणमा जैविक माता पिताको शुक्रकीट तथा डिम्बको माइटोकोन्ड्रिया मिलाइएको हो। माइटोकोन्ड्रिया कुनै पनि कोशिकाको पावर हाउस भनेर पनि चिनिन्छ। यो बच्चाको शरीरमा माता पिताको डिएनए का अलावा तेस्रो महिलाका विभिन्न 37 जिन पनि राखिएको छ। यसो गर्दा यो बच्चा जैविक रूपमा तीनजना माता पिताको सन्तानको रूपमा रहेको छ। यद्यपि बच्चाको शरीरमा 99.8% डिएनए चाहिँ आफ्नै माता पिताकै रहेको छ। आफ्ना माता पिताको जेनेटिक बिमारीहरू नसर्ने बच्चा तयार गर्नमा प्राप्त सफलतालाई चिकित्सा विज्ञानमा अहम उपलब्धि मानिएको छ। आम रूपमा कुनै पनि मानिसले आफ्नो आमाबाटै अधिकांश माइटोकोन्ड्रिया हासिल गर्दछ। त्यसैले जुन हानिकारक उत्परिवर्तनहरू हुन्छन् ती सोही पावर हाउस अर्थात् माइटोकोन्ड्रियामै जम्मा हुन्छन्। पछि ती विकारहरूले बच्चाको स्वास्थ्यमा असर पार्दछन्। जेनेटिक रोगहरूसँग जुधिरहेकी महिलालाई आम रूपमा प्राकृतिक तौरले गर्भाधारण गर्नमा समस्या आउँदछ। यदि गरेमा पनि बच्चाको स्वास्थ्य समस्याग्रस्त हुन्छ। बच्चाको उमेर बढेसँगै उसमा विभिन्न खालका गम्भीर रोगहरू देखा पर्दछन्।
विश्वमा हरेक 6,000 एकजना बच्चाले यस्तो माइटोकोन्ड्रियल रोग जस्ता गम्भीर जेनेटिक रोगहरूको सामना गरेको हुन्छ। आम रूपमा मानिसको शरीरमा हरेक कोशिकाको केन्द्र अर्थात् न्युक्लियसमा 20,000 जिन हुन्छन्। तर हरेक न्युक्लियसको चारैतर्फ ससाना बिन्दुहरूको रूपमा माइटोकोन्ड्रिया हुन्छन् जसको आफ्नै जिन हुन्छ। माइटोकोन्ड्रियाले राम्रोसँग काम गरेको अवस्थामा त्यसले कोशिकालाई ऊर्जा प्रदान गर्दछ। तर कुनै जेनेटिक म्युटेसन भएमा माइटोकोन्ड्रिया क्षतिग्रस्त हुन्छ र त्यसले ऊर्जा समाप्त पार्दछ। त्यसको असर मस्तिष्क, मुटु, मांसपेशी तथा कलेजोमा पर्दछ, जसका कारण बच्चाको विकास राम्रोसँग हुँदैन। विश्व परिवेशमा अब राख्दैछौँ एउटा रोचक प्रसङ्ग। परिवार नियोजन गर्न नचाहने 17 बच्चाकी आमा। उनले सन् 2010 लगातार बच्चा जन्माउन थालेकी हुन् र अहिलेसम्म 17 बच्चाकी आमा बनिसकेकी छिन्। 1.5 दर्जन बच्चा पाइसक्दा पनि उनको बच्चा जन्माउने रहर पुगेको छैन र यो कामलाई निरन्तर जारी राख्ने उनको मनसाय छ। 40 वर्षकी प्याटी हर्नान्डेज पेसाले एक व्यवसायी महिला हुन्। अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने प्याटीका पति कार्लोस 39 वर्षका भए। यो जोडीले अहिलेसम्म 17 बच्चा जन्माइसकेको छ र सन्तानको संख्या अझै बढाउने ध्याउन्नमा छन्। प्याटी हर्नान्डेजलाई परिवार नियोजनमा विश्वास नै छैन। द सनसँगको कुराकानीमा प्याटीले अघिल्लो पटक गर्भवती हुँदा मानिसहरूले आफ्नो बारेमा अनेक खालका कुरा काटेको बताएकी छिन्, किनकि त्यो उनको 17 बच्चा थियो। आफ्ना 2 भाइ बहिनीसँग बाल्यकाल बिताउँदादेखि नै आफूलाई सदैव भविष्यमा आमा बन्ने चाहना जागृत भएको उनी बताउँछिन्। कार्लोस र प्याटी सन् 2006 पहिलो पटक एक चर्चमा भेट भएका थिए। उनीहरूको पहिलो बच्चा त्यसको 2 वर्षपछि जन्मिएको थियो। उनीहरूले सन् 2010 त त्यही एउटा बच्चामा चित्त बुझाएका थिए, तर त्यसपछि भने उनीहरूले सन्तान वृद्धिको म्याराथन दौड सुरु गरे। प्याटी परिवार नियोजनकी विरोधी नै हुन्। यसले प्रकृतिलाई अवरुद्ध गर्ने उनी बताउँछिन्। त्यसैले उनले प्रकृतिलाई आफ्नो काम गर्न दिइरहेकी छिन्। पहिले उनलाई गर्भावस्थाको समय तथा बच्चा जन्माउन पनि सजिलो हुन्थ्यो, तर अब उमेर बढेसँगै समस्या पनि बढ्दै गएको छ। गर्भावस्थाका क्रममा निकै समस्या आउने गरेको छ। केही समय अगाडि प्याटीले आफ्नो 17 बच्चालाई जन्म दिएकी थिइन्। त्यस क्रममा उनलाई 16 घण्टा व्यथा लागेको थियो। उनको जेठो छोरा अहिले 14 वर्षको भइसकेको छ। उसले आफूहरूलाई घरको काममा निकै सहयोग गर्ने प्याटी बताउँछिन्। प्याटीको घरमा उनका 17 सन्तान, उनी र पति सहित कुल 19 सदस्य छन्। घरमा धेरै मानिस, अझ त्यसमा पनि केटाकेटीहरू धेरै भएकोले घरको काम पनि भ्याइ नभ्याइ छ। प्याटीलाई मानिसहरूले त्यति धेरै बच्चा किन जन्माएको भनेर प्रश्न सोध्ने गर्छन्। उनी चाहिँ सबै सन्तानहरू आफ्नो लागि आशीर्वादको रूपमा रहेको जवाफ फर्काउँछिन्। डाक्टरले आफ्नो शरीर अझै पनि स्वस्थ र फिट रहेकोले बच्चा जन्माउने कामलाई निरन्तरता दिने उनले बताएकी छिन्। महिनावारी नसुकिउन्जेलसम्म आफूले सन्तान जन्माइरहने उनको भनाइ छ। विश्व परिवेशमा अब राख्दैछौ एउटा अचम्मको प्रसङ्ग। लामा खुट्टा बनाउन 2.5 करोड खर्च। संसार निकै अगाडि बढिसकेको छ र चिकित्सा विज्ञानको संसार त उसै पनि निकै अचम्म लाग्दो हुन्छ। यसले धेरै असम्भव लाग्ने कुराहरूलाई पनि सम्भव बनाइदिएको छ। यही मेलोमा मानिसहरूले आफ्नो शरीरको उचाइ बढाउनका लागि पनि मेडिकल साइन्सको सहारा लिन थालेका छन्। हालै थ्रेसिया फिचर नामक एक मोडेलले आफ्नो खुट्टाको लम्बाई बढाउनका लागि करिब 2.5 करोड रुपियाँ खर्च गरेर शल्यक्रिया गरेकी छिन्। शल्यक्रियाबाट उनका खुट्टा त लामा भए तर निकै अनौठा खालका देखिएका छन्। यति हुँदा पनि उनले हार मानेकी छैनन्। उनले यसको फाइदाका बारेमा बखान गर्ने पनि गरेकी छिन्। जर्मनीको ह्यामबर्गमा बस्ने 31 वर्षीय फिसर पछिल्लो समय चर्चामा छिन्। उनी आफ्ना अस्वाभाविक रूपमा लामा खुट्टाका कारण विदेशी मिडियाहरूमा पनि छाएकी छिन्। उनले सेलिब्रिटी बिग ब्रदर शोको जर्मन संस्करणमा पनि देखिने मौका पाएकी छिन्। थ्रेसियाले 2 पटक शल्यक्रिया गरेर आफ्नो खुट्टामा टेलिस्कोपिड रड हालेकी छिन्, जसका कारण उनको खुट्टा लामो भएर जिउको कुल उचाइ 6 फिट पुगेको छ। अस्वाभाविक रूपमा लामा खुट्टाले आफूलाई निकै फाइदा पुगेको उनको दावी छ। यसबाट आफ्नो आत्मविश्वास बढेको र खुसी तथा सन्तुष्टि मिलेको उनी बताउँछिन्। किशोर अवस्थामा मानिसहरूले आफूलाई होचो भनेर निकै गिज्याउने गरेकोले आफूले शल्यक्रिया गरेर उचाइ बढाउने निर्णय गरेको उनको भनाइ छ।
न्यूयोर्क पोस्टको एक रिपोर्ट अनुसार शल्यक्रियाबाट डाक्टरहरूले उनको खुट्टाको लम्बाई 14 सेन्टिमिटरले बढाइदिएका छन्। शल्यक्रियापछि उनको पूरै शरीर अस्वाभाविक तथा अमिल्दो देखिएको छ, तर उनी भने त्यो स्वीकार्न तयार छैनन्। शल्यक्रियाले आफ्नो मोडलिङ करियर मात्र नभई आफ्नो वैवाहिक जीवन पनि उत्कृष्ट बनाइदिएको बताएकी छिन्। आफ्नो दुई पटकको शल्यक्रियाका लागि भएको $161,000 खर्च आफ्नो मोडलिङबाट आएको आमदानीले उठाएको थ्रेसियाको भनाई छ। शल्यक्रियापछि आफ्नो कमाई झनै बढ्ने उनको विश्वास रहेको छ। रेडियो नेपालबाट यति बेला तपाईँहरू कार्यक्रम विश्व परिवेश सुनिरहनु भएको छ। हामीसँग अझै यस्तै रोचक अनौठा र अनुसन्धानमूलक प्रसङ्गहरू बाँकी नै छन्। यो बीचमा हामी तपाईँहरूलाई साङ्गीतिक मनोरञ्जन गराउँदैछौ एउटा मिठो गीतबाट।

साङ्गीतिक सौगातपछि फेरि पनि स्वागत छ तपाईँहरूलाई कार्यक्रम विश्व परिवेशमा र विश्व परिवेशमा अब बाँकी प्रसङ्ग अबको प्रसङ्ग अनुसन्धानको रहेको छ विश्वमै पहिलो पटक रोबोटबाट गर्भाधान अब मानिसका बच्चा रोबोटले जन्माइदिनेछ त्यो पनि प्ले स्टेसन फाइभको गेमिङ कन्सोलको सहयोगमा यस्तो ऐतिहासिक घटना स्पेनमा भएको छ त्यहाँ इनभिट्रो फर्टिलाइजेसन अर्थात टेस्ट ट्युब बेबी प्रविधिका लागि रोबोटको सहयोग लिइएको छ अन्ततः रोबोटकै सहयोगमा दुईवटा बच्चा जन्माइएको छ स्पेनको एक चिकित्सा संस्था ओभरचर लाइफमा एक महिलाको गर्भबाट रोबोटको माध्यमबाट शुक्र किट हालियो सो रोबोटलाई नियन्त्रण गर्नका लागि प्ले स्टेसन फाइभको गेमिङ कन्सोलको प्रयोग गरिएको थियो त्यसरी रोबोटको सहयोगले पठाइएको शुक्र किटबाटै ती महिलाले गर्भाधान गरेकी छन् यसअघि आइभीएफ प्रविधिमा विशेषज्ञ डाक्टरको निगरानीमै शुक्र किट र डिम्ब मिलाएर भ्रूणको विकास गरिन्थ्यो तर अब यो काम रोबोटले गर्न सक्ने भएको छ आइभीएफ प्रविधि महँगो हुने र त्यसमा सफलतापूर्वक गर्भाधारण भएर सन्तान प्राप्ति हुने पूर्ण ग्यारेन्टी पनि नभएका कारण वैज्ञानिक तथा यस्ता अस्पतालहरू सस्तो प्रविधिको खोजीमा लागिरहेका थिए शोधकर्ताहरू नयाँ प्रविधिको विकासमा निरन्तर लागेका थिए ताकि खर्च कम गर्न सकियोस् यसले सजिलो र कम खर्चिलो तरिकाले मध्यम वर्गीय दम्पतिहरूलाई पनि टेस्ट ट्युब प्रविधिबाट बच्चा जन्माउने अवसर प्रदान गर्ने विश्वास गरिएको छ रोबोटबाट गर्भवती गराइएकी महिलाबाट जन्मिएका जुम्ल्या हाल स्वस्थ छन् ओभरचर लाइफको प्रयोगशालामा प्रशिक्षार्थी एडुवर्ड अल्वाले प्ले स्टेसन फाइभको गेमिङ कन्सोलको सहयोगमा रोबोट मार्फत ती महिलाको अण्डाशयमा रहेको डिम्बमा सुईबाट शुक्र किट हालिदिएका थिए अन्ततः दुईवटा परिपक्व डिम्बसँग शुक्र किटको मिलन भई जुम्ल्याहा भ्रूण तयार भयो र त्यसबाट स्वस्थ बच्चाहरू जन्मिएका छन् यो विश्वमै पहिलो इन्स्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन प्रविधि भएको बताइएको छ यो प्रविधि विकास गर्ने जियान पियरो पालेर्मोका अनुसार रोबोट र गेमिङ कन्सोलको माध्यमबाट केही महिलालाई गर्भवती बनाउने कुरा निकै अनौठो लाग्दछ अहिले सानो कदम लाग्ने यो कुरा भविष्यमा निकै ठूलो उपलब्धि हुन सक्ने उनी बताउँछन् विश्व परिवेशमा राख्दैछौ एउटा रोचक प्रसङ्ग संसारकै ठूलो केरा तपाईँले केरा त दिनहुँ खुबै खानु भएको होला बाह्रै महिना बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फल मात्र होइन विभिन्न पोषक तत्वले युक्त गुणकारी फल पनि हो केरा विश्वका 150 भन्दा बढी देशमा फलाइन्छ र यसका 1000 भन्दा धेरै जातहरू छन् केराका यी अनेक प्रकार मध्ये पपुवा न्यू गिनीमा पाइने एउटा केरा चाहिँ विशेष छ यो विश्वमा सबैभन्दा ठूलो कोसा भएको केरा हो यो केरा मुसा इगेन्स प्रजातिको केरा हो यसमा एउटा कोसाको तौल 1.5-3 केजीसम्म हुन्छ भने 30 सेन्टिमिटरसम्म लामो हुन्छ अर्थात् यो केराको एउटा कोसाको वजन तथा आकार नवजात शिशुको जत्रै हुन्छ यो केरा विश्वको दुर्लभ केरा प्रजाति मध्ये एक हो यो केराको बोट 15 मिटरसम्म अग्लो हुन्छ अर्थात् केराको बोट कुनै नरिवलको बोट जस्तै देखिन्छ अरू केराको फसल वर्ष दिनमै भित्र्याउन सकिने भए पनि यो केरामा फल लाग्न र पाक्नका लागि 5 वर्षको समय लाग्दछ विश्व परिवेशमा आजका लागि अन्तिम प्रसङ्ग राख्दैछौ यो पनि अचम्मको प्रसङ्ग रहेको छ संसारका 5 ठाउँ जान नपाउने विश्व इतिहासमा महिलाहरूले पटक पटक साबित गर्दै आएका छन् कि उनीहरू कुनै पनि विषयमा पुरुष भन्दा कम छैनन् देश चलाउनेदेखि समाज सेना व्यापार शिक्षा लगायतका हरेक क्षेत्रहरू महिलाहरूले शानदार रूपमा हाकेकै छन् महिलाहरूकै अमूल्य योगदान तथा सहभागिताले गर्दा संसार प्रगति पथमा लम्किरहेको छ महिलाहरू अन्तरिक्षमा सम्म पुगेर कीर्तिमान रचिसकेका छन् र पुरुषहरूसँग काँधमा काँध मिलाएका छन् तर यसका बावजुद यो दुनियाँमा यस्ता ठाउँ पनि छन् जहाँ महिलाको प्रवेश निषेध गरिएको छ अनौठो त के भने ती सबै ठाउँहरू प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् महिलाका लागि वर्जित संसारका केही चर्चित ठाउँहरूको बारेमा म अब चर्चा गर्दैछु बर्निङ ट्री क्लब अमेरिकाको यो क्लबमा धनी मानिसहरू विभिन्न खालका रोचक गेम खेल्नका लागि जान्छन् र क्वालिटी टाइम बिताउँछन् तर यो क्लबमा महिलालाई प्रवेश निषेध गरिएको छ यसो गर्नुको पछाडिको कुनै खास कारण अहिलेसम्म खुलाइएको भने छैन त्यसै गरी अर्को ठाउँ रहेको छ माउन्ट एथोस ग्रीस ग्रीसको एक अग्लो पहाड माउन्ट एथोसमा एउटा यस्तो ठाउँ छ जहाँ धेरै इसाई पादरीहरू बस्दछन् र बाइबल पढिरहन्छन् ती पादरीहरूले त्यहाँ महिलालाई जान प्रतिबन्ध लगाएका छन्
महिलाहरूको प्रवेशले आफूहरूको ज्ञानको मार्ग सुस्त हुने भन्दै उनीहरूले महिलालाई बन्देज लगाएका हुन्। त्यसै गरी अर्को ठाउँ रहेको छ इरानी खेल रङ्गशाला। इरान एक कट्टर मुस्लिम देश हो, त्यहाँ महिलालाई रङ्गशालामा गएर खेल हेर्न बन्देज छ। फुटबल लगायतका खेलमा हाफ प्यान्ट लगाएर खेलिरहेका पुरुष खेलाडीहरूलाई देख्दा महिलामा खराब असर पर्ने र इस्लाम प्रतिको आस्था कमजोर हुने धार्मिक मान्यताका कारण त्यस्तो धार्मिक कानून लागू गरिएको हो। त्यस्तो बन्देज सन् 1979 सुरु भएको हो। त्यसै गरी महिला जान नपाउने अर्को ठाउँ रहेको छ सबरीमाला भारत। केरलामा रहेको सबरीमाला मन्दिरमा 10 देखि 50 वर्ष उमेरका महिलालाई प्रवेश दिइँदैन। महिनावारी रोकिएका वृद्ध महिलाहरू मात्रै त्यहाँ जान पाउँछन्। मन्दिरमा विराजमान अयप्पा स्वामी ब्रह्मचारी भएको हुनाले प्रजनन उमेरका वा रजस्वला हुने महिलालाई त्यहाँ बन्देज लगाइएको बताइन्छ। यद्यपि भारतको सर्वोच्च अदालतले भने सो मन्दिरमा महिलालाई प्रवेश दिन आदेश दिइसकेको छ। त्यसै गरी महिला जान नपाउने अर्को ठाउँ रहेको छ पतबैसी मन्दिर, असम। भारतको असममा रहेको यो मन्दिरमा 12 देखि 45 वर्ष उमेरका महिला प्रवेश गर्न पाउँदैनन्। रजस्वला उमेरका महिलाको प्रवेशले मन्दिर अशुद्ध हुने धार्मिक मान्यताका कारण मन्दिर प्रशासनले यस्तो रोक लगाएको हो। पहिले सुन्दै हुनुहुन्थ्यो विश्व परिवेशमा भएका घटेका रोचक, अनौठा, प्रेरक र अनुसन्धानमूलक प्रसङ्गहरू, जसलाई हामीले विभिन्न सञ्चार माध्यमहरूबाट साभार गरेका हौं। श्रोता, तपाईहरूले हाम्रो यो कार्यक्रम विश्व परिवेश हाम्रो वेबसाइट www.radionepal.gov.np मा अनलाइन सुन्न सक्नुहुन्छ भने यो कार्यक्रम तपाईँको फुर्सदको समयमा कुनै पनि बेला सुन्न चाहनुहुन्छ भने हाम्रो वेबसाइट www.onlineradionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रम विश्व परिवेश यति नै। जाँदा जाँदै कार्यक्रम विश्व परिवेशमा एउटा गीत राख्दै आजका लागि कार्यक्रम विश्व परिवेशबाट म प्रज्ञा शरद बिदा हुन्छु। नमस्ते बा...

रेडियो नेपाल, नया नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.100 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल वैशाख महिनाको 27 गते आइतबार, ज्येष्ठ कृष्ण पक्ष अष्टमी तिथि। तदनुसार मे 10 तारिक सन् 2026 नेपाल सम्बत 1146 बछला गा अष्टमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी द्वय शंकर भण्डारी, उत्तम पाण्डे, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केही बेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचारपछि बिमा सचेतना कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 देखि 8 बजेको समयमा केही स्वदेश गानहरू सुनाउँछौ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचारपछि शैक्षिक रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40 देखि 9 बजेको समयमा केही जागरण गीतहरू सुन्नुहुनेछ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचारपछि सदा झैं सुन्न सक्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुनाउँछौ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45 देखि 10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउँछौँ। 10 बजे समाचार, समाचारपछि नेपाल भाषाको कार्यक्रम सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा रहनेछ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सुवचन।
2: कुनै पनि विषयमा सफलताको लागि निरन्तरताको आवश्यकता पर्दछ। हामी केही पनि काम गर्छौँ भने सफल हुनकै लागि गर्छौँ, असफल हुन त कसरी काम गर्दैन। काम गर्नुको उद्देश्य केही प्राप्त गर्नु हो, प्राप्तिको लागि केही काम गर्छौँ भने त्यो कर्ममा निरन्तरताको आवश्यकता पर्दछ। अब बुझ्नुपर्ने कुरा के हो भने निरन्तरता भनेको के हो? निरन्तर एउटै काम गरिरहनु हो, निरन्तर एउटै काम गरिरहनु पनि पूर्ण निरन्तरता होइन। शरीरले त एउटै काम गरेछ, आज पनि यही भोलि पनि त्यही, तर मनले के भन्छ भने कस्तो मेरो भाग्य एउटै मात्रै काम गरिरहनु परेको छ। मन सहमत छैन, मनले अरू नै काम गरिरहेको हुन्छ, मनमा चिन्तन अरू विषयको हुन्छ, अरू विषयको चिन्तन भइरहेको छ भने शरीरले निरन्तर काम गरेर पनि हामी सफल हुन सक्दैनौँ, सफलता प्राप्त हुँदैन। विचार गर्नुपर्ने कुरा के हो भने म जे गर्दैछु, के को लागि गर्दैछु, मेरो मूल उद्देश्य के हो, कहाँ पुग्ने हो, के गर्न चाहेको हो, त्यो चाहिँ ज्ञान हुनुपर्छ। म ध्यान गर्दैछु भने पनि के को लागि गर्दैछु, ध्यान गरेर हुन खोजेको के, बन्न खोजेको के, पाउन खोजेको के, त्यसमा स्पष्ट हुनुपर्छ। अरू काम गर्दैछु, पैसा कमाउने काम गर्दैछु भने पनि कहाँ पुग्न खोजेको, के गर्न खोजेको, मेरो अन्तिम गन्तव्य के हो, यो बुझ्नु पर्दछ। जसले गन्तव्य बुझ्यो उसको बाटो अब प्रष्ट हुँदै जान्छ, बाटो उज्यालो हुँदै जान्छ। जुन व्यक्तिको आफ्नो गन्तव्य थाहा छैन, उद्देश्य थाहा छैन, उसको बाटो प्रकाशित हुँदैन। त्यसकारण आफ्नो उद्देश्य देख्न बुझ्न जरुरी छ। र त्यसमा जब मेरो उद्देश्य स्पष्ट भयो, म यो कामको लागि प्रयत्न गरिरहेको छु, यो चिज प्राप्त गर्न गरिरहेको छु, र मेरो मूल काम यही नै हो, मेरो जीवनको मूल काम चाहिँ यो हो, अरू पनि कामहरू छन्, काम त जीवनमा धेरै गर्नुपर्छ, तर अरू जे काम गरे पनि यो मूल उद्देश्य पूर्ति गर्नको लागि त्यो कामहरूबाट म ऊर्जा संयोजन गरिरहेको छु। म खाना खाइरहेको छु, खाना खानु मेरो उद्देश्य हो, तर किन खाना खाइराखेको छु भने मलाई त्यो काम गर्नलाई ऊर्जा चाहिन्छ, शक्ति चाहिन्छ, त्यसकारण म खाना खाइरहेको छु। एउटा उद्देश्यले नै व्यक्तिहरूको खाना पनि फरक हुन्छ, उद्देश्यले आफ्नो खाना पनि निर्धारण गरिदिन्छ। ध्यान गर्ने व्यक्तिको खाना फरक हुन्छ, किनभने मलाई ध्यान गर्नु छ, उद्देश्य प्राप्त गर्नु छ, त्यसको लागि यस्तो प्रकृतिको खाना उपयुक्त हुँदैन, यो प्रकृतिको खाना चाहिन्छ। सात्विकी खाना भयो भने, सन्तुलित खाना भयो भने ध्यान गर्न सजिलो हुन्छ, उसलाई थाहा छ खाना परिवर्तन हुन्छ, खानेकुरा त परिवर्तन हुन्छ, अरू व्यवहार परिवर्तन हुँदैन। ध्यान गर्ने मान्छेको व्यवहार कस्तो हुनुपर्छ, मनस्थिति कस्तो बनाउनुपर्छ, आफै तय हुँदै जान्छ। उद्देश्यले व्यक्तिलाई एउटा बाटोमा लिएर आउँछ, मूल उद्देश्यबाट व्यक्तिको मार्ग अथवा हिँड्ने बाटो बन्दै बन्दै बन्दै जान्छ, बाटो उज्यालो हुँदै जान्छ, एउटा एउटा कुरा देखिन्छन्। त्यसकारण हाम्रो उद्देश्य के हो, मेरो जीवनको मूल उद्देश्य के हो, म के गर्न चाहन्छु, के पाउन चाहन्छु, मेरो अन्तिम लक्ष्य के हो, जबसम्म यो चिज स्पष्ट हुँदैन तबसम्म मानिस दुखी भइरहन्छ, तनावमा रहन्छ, डिप्रेसनमा जान्छ। आज सारा समस्या यही त हो नि, जति पनि मनको समस्याहरू छ, मानिस अत्यधिक तनावमा छ, अशान्त छ। यो अशान्तिको मूल कारण के हो भने हिँड्न चाहिँ हिँडिरहेको छ, कहाँ हिँडे भन्ने थाहै छैन, काम गरिरहेको छ, के को लागि गरिरहेको छु भन्ने यादै छैन, गर्नु छ त्यसकारण गरिरहेको छु, बस के हो मेरो गन्तव्य त्यसमा स्पष्ट छँदै छैन। र जुन बाटो आफूले बनायो, यहाँ हिँड्नु छ भन्ने लक्ष्य थाहा पायो, अब हरेक कुरा त्यहीँ केन्द्रित हुनुपर्छ, जे गरे पनि मेरो मूल उद्देश्यसँग यो मेल खान्छ कि खाँदैन, मेरो मूल उद्देश्यमा हिँड्नको लागि यसले ऊर्जा दिन्छ कि दिँदैन, सहयोग गर्छ कि गर्दैन, त्यो छनौट गर्ने। र जस जसले सहयोग गर्छ त्यस त्यसलाई अवलम्बन गर्नु, त्यसको मद्दत लिनु, सहयोग लिनु, यही हो निरन्तरता भनेको। निरन्तरता भनेको जहाँबाट हिँडे पनि जे गरे पनि एउटै काम, एउटै उद्देश्यको लागि बिहानदेखि बेलुकासम्मका दिनचर्याहरू केन्द्रित हुनु। काम धेरै गरिन्छ तर जे काम गरे पनि त्यो मूल उद्देश्यतिर केन्द्रित हुनु नै कर्मको निरन्तरता हो। हरेक कुरा त्यही निरन्तर गयो, सब कुरा त्यही गयो, एउटा मूल लक्ष्य हुनुपर्छ, जीवनको मूल बाटो हुनुपर्छ। म जे पनि गर्दैछु के को लागि गर्दैछु, मैले पाउन खोजेको के हो, जसले उद्देश्य भेटायो बस भेटायो। अब गहिरोसँग सोच्नुपर्ने आवश्यकता छ, हाम्रो जीवनको मूल उद्देश्य के हो। सबै मानिसको एउटै उद्देश्य छ हो, त्यहाँसम्म पुग्नको लागि जस्तो समुद्रमा पुग्नु सबै नदीहरूको उद्देश्य हो, तर बाटो फरक छ, कोही कुन बाटो बगेको छ, कोही कुन बाटो बगेको छ, तर पुग्छन् अन्तिममा समुद्रमै। त्यसै गरी मानिसहरूले जुन जुन उद्देश्य लिएर काम गरे पनि उनीहरूले खोजेको अन्तिम खोज हो आनन्द। जे गरेर पनि आनन्दित हुन चाहन्छन्, सन्तुष्ट हुन चाहन्छन्, तृप्त हुन चाहन्छन्, वाह मैले गरेँ है, गजब गरेँ। तृप्तिको लागि मान्छेले काम गर्छ, सन्तुष्टिको लागि काम गर्छ, आत्मसन्तुष्टि भनिन्छ। आनन्द भनेकै आत्मसन्तुष्टि हो। जहाँसम्म भित्रबाट असन्तुष्टि बनिरहेको छ, कुनै व्यक्ति कहिले पनि आनन्दित